0: जानकारी दिनुभएको छ। घाइते मध्ये 12 जना उपचारत छन् भने 25 जना उपचार पछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्ग्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। भेरगुटी मण्डपको सार्वजनिक पुस्तकालय बन्द भएको 114 दिनपछि फेरि खुलेको छ। पुस्तकालय व्यवस्थापनले भाडा नदिएको नियममा ताला लगाएको समाज कल्याण परिषद आफैले चलाउने गरी पुस्तकालयको ताला खोलेको हो। पुस्तकालय खोल्न महिला बालबालिका तथा लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले निर्णय गर्नुभएको थियो। परिषदका प्रशासन प्रमुख खगनाथ रेग्मी:
1: हामी कर्मचारी, हामीले त निर्देशन बन्द गर्ने भनेर निर्देशन आयो, हामीले त्यसरी नै बन्द गर्यौँ। अब अहिले खोल्ने यो भनेर माथिबाट निर्णय आएपछि हामीले त्यही निर्णय, त्यसमा चाहिँ अब कसरी यो सञ्चालन मोडेल कसरी गर्ने, कसरी कर्मचारी व्यवस्थापन कसरी गर्ने, कति टाइमिङ खोल्ने, यो सम्बन्धमा थप छलफल गरेर परिषदले बन्द गर्ने यो चाहिँ ताला लगाउने बेलामा पनि हामीले त्यो विवरणहरू सबै सार्वजनिक गरेका छौँ। त्यो बकेउदा रकमको कारणले त्यति बेला ताला लागेको थियो।
0: परिषदले भाडा बापत 2,85,00,000 बकेता बाँकी रहेको भन्दै ताला लगाएको थियो। पुस्तकालयमा 50,000 भन्दा बढी पुस्तक रहेकामा 70% उपहार मार्फत प्राप्त भएका छन्। बेलायतका विदेश मन्त्री एड मिलिब्यान्डले अमेरिका र इरान बीच युद्धविराम हुनेमा आशावादी रहेको बताउनु भएको छ। वासिङटन डिसीमा वार्ता गरेपछि मन्त्री मिलिब्यान्डको भनाइ आएको छ। अमेरिकी समकक्षी मार्को रुबियोलाई भेटेपछि मन्त्री मिलिब्यान्डले दुई मुलुक साझेदार मध्ये सबभन्दा निकट सम्बन्धमा छन् भन्नुभएको छ। पश्चिम एसियाको तनाव अन्त्य गर्ने विषयमा मुख्य संवाद भएको उहाँको भनाइ छ।
2: We are working night and day to try and make that happen. That was a large part of our discussions today. I am hopeful that this may happen, but we are not there yet. And we've got to do everything we can to get this ceasefire in place. The work between Iran and Oman is obviously crucial to that. But then we've got to make sure it is an enduring ceasefire, that we don't have a nuclear Iran.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर श्रोता, स्वागत छ फेरि पनि कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा। र हामीले कार्यक्रमको दोस्रो घन्टा पनि सुरुवात गर्यौं एकदमै रमाइलो गीतबाट। जगदीश समालले गाउनु भएको लाग्यो बाडुली भन्ने गीत सुन्नुभयो। हजुर श्रोता, आज बिहिबारको बिहानीमा तपाईँहरू उठेर चिया कफी ब्रेकफास्ट खाँदै हुनुहुन्छ र हामीलाई साथ दिँदै हुनुहुन्छ भने धेरै धेरै धन्यवाद। कार्यक्रममा समावेश छन् धेरै नयाँ पुराना विभिन्न विधाका नेपाली गीत सङ्गीत, जसले तपाईँको शुभ बिहानीलाई अझ रमाइलो बनाउनमा अनि फ्रेस बनाउन मद्दत गर्नेछ। त्यसको साथसाथै केही रोचक जानकारी, यसै गरी हाम्रो वैदेशिक विनिमय दर, राशिफलको साथसाथै विभिन्न उपयोगीमूलक जानकारी लिएर म आज भने उपस्थित भएकी छु तपाईँहरूको प्रस्तुता बिना गुरुङ। कार्यक्रम प्रभातकालीन आवाज बिहानीको 7 बजेदेखि 10 बजेसम्म सञ्चालन हुने गर्दछ र अहिले भने बिहानीको 8 बजेर 10 मिनट गएको छ श्रोता। र कार्यक्रम अगाडि बढाउँ आजको राशिफलबाट। हजुर श्रोता, मेष राशि हुनेहरूको लागि आज परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा निखारता आउनेछ। यसै गरी वृष राशि हुनेहरूको लागि दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। यसै गरी मिथुन राशि, मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। धेरै थोरै लगानीबाट नाफा उठाउन सकिनेछ। कर्कट राशि, सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सिंह राशि, परिस्थितिवश केही समयमा आय अल्झिनु पर्ने देखिन्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। कन्या राशि, अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। हजुर, तुला राशि हुनेहरूका लागि तारिफ योग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। वृश्चिक राशि, प्रतिस्पर्धामा उत्रनु पर्ने परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएको काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। धनुराशि हुनेहरूको लागि स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि श्रम खर्चनु पर्ला। प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। यसै गरी मकर राशि हुनेहरूको लागि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। सानोतिनो कमजोरीले अल्झाउन पनि सक्छ। कुम्भ राशि, सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मेहनतले नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि सुरुमा आशा देखाउनेहरूले अन्त्यमा धोका दिनेछन्। अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ। मान सम्मानमा बाधा पुग्नेछ। श्रोता, यो थियो आजको राशिफल, यानि कि 6 अगस्तको राशिफल। हजुर, हाम्रो कार्यक्रम प्रस्तुता धन दाईले भन्नुहुन्छ, राशिफल जे जस्तो भए पनि तपाईँहरूको दिन तपाईँहरूको हातमा छ। यदि नराम्रो समयबाट गुज्रदै हुनुहुन्छ भने पनि सधैँ सकारात्मक सोच राख्नुहोस् र समस्या भन्दा पनि समस्याको सल्युसनतर्फ चाहिँ बढी ध्यान दिनुहोला। यस्तो गर्दा तपाईँको अप्ठ्यारो परिस्थितिहरूबाट पनि जुत्ने तपाईँलाई अझ हौसला मिल्नेछ। र अब लागौँ एपी शेर्पाले गाउनुभएको मादलु गीत सुन्नतर्फ।

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?

हजुर श्रोता, कमल खत्री अनि सिम्पल खरेलको आवाजमा सुन्नुभयो एकदमै मन छुने गीत सधैँभरि यसै गरी। हजुर, बिहिबारको बिहानीमा हामीलाई सुनेर प्रभातकालीन आवाज बिएफएस गोर्खा रेडियोको ब्रेकफास्ट सो सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र कार्यक्रममा समावेश छन् आजको विषयवस्तु, र आजको विषयवस्तु टेक्नोलोजी एन्ड ट्रेन्ड्स रहेको छ श्रोता। हजुर, प्रविधिको संसारको विषयमा चाहिँ आज हामी चर्चा गर्नेछौँ, र आज भने हामी चर्चा गर्ने क्रममा आजको टपिक रहेको छ स्टारलिङ्क र नयाँ प्रविधि। र स्टारलिङ्क भन्नाले चाहिँ आजको प्रविधिको विषयमा सबैभन्दा चर्चित विषयहरू मध्येमा चाहिँ एक पर्दछ श्रोता। यो स्पेस एक्स कम्पनीद्वारा विकसित गरिएको सेटेलाइट इन्टरनेट सर्भिस हो। स्टारलिङ्कले चाहिँ पृथ्वीको नजिक रहेको लो अर्थ अर्बिटमा हजारौँ सेटेलाइट प्रयोग गरेर इन्टरनेट उपलब्ध गराउँछ। र यो स्टारलिङ्क भनेको चाहिँ आकाशबाट आउने इन्टरनेट हो भनेर पनि बुझ्न सक्छौँ, तर संसारका मानिसहरूले यसलाई वास्तवमा कसरी प्रयोग गरिरहेका छन् भन्ने विषयमा तपाईँहरूलाई क्युरियोसिटी त पक्कै पनि होला। हजुर, विश्वमा स्टारलिङ्क चाहिँ विशेष गरी ग्रामीण क्षेत्रमा प्रयोग गरिन्छ, जस्तै विश्वका दर्जनौँ देशहरूमा पनि उपलब्ध छन् यो स्टारलिङ्क। र तीमध्येमा युएसए, अस्ट्रेलिया अनि समुद्री जहाजहरू, यसै गरी विमानहरूमा चाहिँ स्टारलिङ्कको प्रयोग भएको हुन्छ श्रोता।

समुद्री जहाजहरूमा चाहिँ समुद्रको बिचमा मोबाइल टावर हुने सम्भावना त पक्कै पनि छैन. त्यस कारणले गर्दाखेरि यो स्टारलिङ्क मेरिटाइम सेवाले जहाजहरूलाई इन्टरनेट उपलब्ध गराइरहेको छ. तपाईँहरूले क्रुज हलिडेजहरू त सुन्नुभएको छ होला. यदि हलिडेमा तपाईँसँग इन्टरनेट भएन भने पक्कै पनि त्यो हलिडे रमाइलो हुँदैन, किनभने निकै टाढा समुद्रमा हुँदाखेरि चाहिँ अब यही उपायहरू चाहिँ प्रयोग गर्ने रहेछ श्रोता स्टारलिङ्कको मद्दतबाट. र यसै गरी विमानहरूमा पनि यदि तपाईँ हवाई यात्रा गर्दै गर्नुभएको छ भने त्यस क्रममा तपाईँले वाइफाई चलाउन सक्नुहुन्छ भने चाहिँ त्यहाँ स्टारलिङ्क प्रयोग गरिएको छ. र यो सेवा चाहिँ नेपालमा चाहिँ एकदमै विशेष छ, किनभने हाम्रो नेपालमा चाहिँ विभिन्न भौगोलिक कारणहरूले गर्दाखेरि जस्तै हिमाल पहाड, दुर्गम गाउँ अनि विकट बस्तीहरूको कारणले गर्दाखेरि स्टारलिङ चाहिँ एकदमै लाभदायक हुनसक्छ. तर यो ठाउँमा अहिले पनि हाम्रो देशमा चाहिँ यो पहुँच भएको छैन, किनभने हाम्रो देशमा चाहिँ विकट ठाउँहरूमा चाहिँ यस्ता फाइबर बिछाउन अनि मोबाइल टावरहरू बनाउन चाहिँ एकदमै चुनौतीपूर्ण नै छ. हजुर श्रोता, स्टारलिङ्कको बारेमा अझै पनि चर्चा बाँकी नै छ. अहिलेको लागि भने सुनौ ऋकेश गुरुङको तिम्रै हुँ.

हजुर श्रोता सुन्नुभयो रिकेश गुरुङको आवाजमा यो एकदमै मन छुने गीत म तिम्रै हुँ। हजुर श्रोता आज भने बिहिबारको विषयवस्तु टेक्नोलोजी ट्रेन्ड अन्तर्गत हामी चर्चा गर्दैछौँ स्टारलिङ्कको बारेमा र निरन्तर गरौँ आजको चर्चा। श्रोता अहिले भइरहेको नेपालको इन्टरनेटको अवस्थासँग तुलना गर्नुपर्दाखेरि अहिले फाइबर इन्टरनेट चाहिँ सामान्यतया सस्तो पनि हुन्छ अनि स्थिर पनि हुन्छ तर दुर्गम ठाउँसम्म पुर्याउन चाहिँ निकै गाह्रो पर्छ। यसै गरी मोबाइल डेटा चाहिँ सजिलो हुन्छ जहाँ टावर छ त्यहाँ उपयोगी हुन्छ भने टावर नभएका ठाउँमा चाहिँ एकदमै समस्या हुन्छ तर स्टारलिङ्कमा चाहिँ दुर्गम क्षेत्रमा पनि सम्भावित समाधान पाउन सक्छौँ। तारको आवश्यकता पनि कम पर्न पर्दैन अनि यसका र यसको लागि भने अलिकति नेगेटिभ पक्ष भने चाहिँ के छ भन्दाखेरि चाहिँ उपकरण र सेवा चाहिँ अलिक महँगो हुनसक्छ र यो नेपालमा अझै औपचारिक रूपमा उपलब्ध छैन र हाम्रो छिमेकीमूलक भारतमा पनि अहिलेसम्म स्टारलिङ्क चाहिँ व्यावसायिक रूपमा चाहिँ आइसकेको छैन किनभने यसको लगानी नै अलि महँगो हुने रहेछ अनि पछि गएर सामान्य मानिसहरूको लागि चाहिँ यो कतिको आवश्यक छ भन्ने कुरा चाहिँ सायद अहिले परिमार्जन गर्दै हुनुहुन्छ होला सायद। हजुर यदि स्टारलिङ्क चलेको खण्डमा चाहिँ तपाईँहरूको जुम कल कुनै पनि इम्पोर्टेन्ट भिडियो कल मिटिङहरू चाहिँ सजिलै नअट्किकन तपाईँले चलाउन सक्नुहुन्छ। यस्तै गरी कुनै पनि चिजको खोज गर्दै हुनुहुन्छ भने मेसेज चाहिँ पुग्न अनि त्यसको रिप्लाई आउनु चाहिँ एकदमै छिटो हुन्छ। हजुर श्रोता 20 वर्ष अघि मोबाइल फोन विलासिता जस्तो लाग्थ्यो हामीलाई मोबाइल भएको मानिसहरू चाहिँ एकदमै धनी जस्तो लाग्थ्यो भने 10 वर्ष अघि चाहिँ अनलाइन मिटिङ चाहिँ सामान्य थिएन। अहिलेको समयमा चाहिँ विशेष गरी कोभिडको समयले गर्दा पनि होला यो जुम मिटिङ कलहरू वर्क फ्रम होम भन्ने कुराहरू चाहिँ इन्टरनेटको माध्यमले गर्दाखेरि चाहिँ धेरै सहज बनेको छ। आज भने स्टारलिङ्क चाहिँ नयाँ प्रविधि जस्तो लागे पनि भोलि दुर्गम नेपालको डिजिटल जीवन बदल्ने एउटा माध्यम पनि बन्न सक्छ। यदि यो नेपालमा भित्रियो भने इन्टरनेट नपुगेका ठाउँ पनि सिधै अन्तरिक्ष मार्फत विश्वसँग जोडिन सक्छ। हजुर श्रोता पहिले हामीले आकाशतिर हेर्दा तारा देख्थ्यौँ भने अब प्रविधिको युगमा त्यही आकाशमा घुमिरहेका स्याटेलाइटहरूले भोलिको इन्टरनेट बोकेर हिँडिरहेका छन्। सायद भविष्यमा नेपालको कुनै हिमाली गाउँ र न्युयोर्क सहर एउटै डिजिटल गतिमा जोडिनेछन्। अवश्य पनि स्टारलिङ्क चाहिँ यदि नेपालमा भित्रियो भने पक्कै पनि यो व्यापार व्यवसाय कृषि अनि विभिन्न क्षेत्रहरूमा चाहिँ पक्कै पनि एकदमै उपयोगी हुनेछ श्रोता। विशेष गरी हाम्रो नेपालबाट चाहिँ सायद यो प्रविधिको विकास भयो भने चाहिँ विदेशै जानुपर्ने अवस्था नआउन पनि सक्छ। यो चाहिँ एउटा सकारात्मक एउटा भविष्यप्रतिको सोच चाहिँ मेरो आफ्नै पनि समायोजन गरे श्रोता। यति भन्दै आजको विषयवस्तु टेक्नोलोजी एन्ड ट्रेन्ड्सको चर्चा यहीँ समाप्त गरे श्रोता। अब भने कार्यक्रम निरन्तर गरौँ तारा प्रकाश लिम्बुले गाउनुभएको लुकाएर राखेको गीत सुनेर रा।

भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङ

हजुर, रामचन्द्र काफ्लेको हरियो डाँडामाथि भन्ने गीत सुन्नुभयो श्रोता। कार्यक्रमको नाम हो प्रभातकालीन आवाज। यो हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईको कार्यक्रम अनि यो रहेको छ सञ्चालन चाहिँ हामीले ब्रुनाईबाट गर्ने गर्छौँ श्रोता। अनि धेरै जसो चाहिँ हाम्रो स्टेसन म्यानेजर लाल दाईले चलाउनुहुन्छ भने आज चाहिँ म बिना गुरुङले चलाउँदैछु। आशा छ तपाईँलाई कार्यक्रम रमाइलो भइरहेको होला। र ब्रुनाईमा अहिले समय 9 बज्नका लागि केवल 13 मिनट बाँकी रहेको छ श्रोता, र आउनुहोस् कार्यक्रम अगाडि बढाउँ गीत सङ्गीत अनि केही रमाइला कुराकानीबाट। र त्योभन्दा अगाडि ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि एउटा सूचना। अन्डर 5 प्यारेन्ट्स एन्ड टोटलर सेसन आज बिहिबार मुमङ कम्युनिटी सेन्टरमा हुन गइरहेको छ, बिहानको 10 बजेदेखि 12 बजेसम्म। र प्रत्येक व्यक्ति चाहिँ 2 ब्रुनाई डलर चाहिँ लानुपर्ने हुन्छ। यसै गरी स्टोरी टेलिङ एट चिल्ड्रेन्स लाइब्रेरी हुन गइरहेको छ अर्को हप्ताको सोमबार, यानि कि 10 अगस्त बिहानको 10 बजे चिल्ड्रेन्स लाइब्रेरी चिटचाट कम्युनिटी सेन्टरमा। र हाम्रा इङ्ग्लिस सर्भिसका तामसिनले चाहिँ यो स्टोरी टेलिङ गर्दै हुनुहुन्छ सोमबारको बिहानी 10 अगस्तमा। र सेसन्समा चाहिँ स्टोरी टेलिङको साथसाथै बालबालिकाहरूको लागि धेरै नै गतिविधिहरू पनि समावेश छन्, त्यसकारणले आफ्नो बालबालिकालाई लिएर पक्कै पनि जानुहोला। यो जानकारी पछि अब लागौं कुटुमा कुटु भन्ने गीत सुन्नतर्फ, राजनाथ शिवाकोटी अनि मेलिना राईको आवाजमा।

हजुर श्रोता, कुटुमा कुटु यो गीत भने इन्टरनेटमा युट्युबमा विशेष गरी नेपालकै सर्वाधिक धेरै भ्युज गएको गीत पनि रहेको छ र विश्वभरि नै चर्चित गीतमा पर्दछ। राजन राज शिवाकोटी अनि मिलिना राईको आवाजमा कुटुमा कुटु। अब भने एउटा रोचक तथा गम्भीर स्वास्थ्य अध्ययनबारे कुरा गर्नु श्रोता। हालै गरिएको एउटा ठूलो अध्ययनले चाहिँ के देखाएको छ भने सामाजिक रूपमा अलग रहने मानिसहरूमा क्यान्सर हुने जोखिम बढ्न सक्छ। हजुर, विशेष गरी महिलाहरूमा अनुसन्धानकर्ताहरूले बेलायतका 354,000 भन्दा बढी व्यक्तिको करिब 12 वर्षसम्मको स्वास्थ्य विवरण अध्ययन गरेका थिए र त्यस अध्ययनमा चाहिँ सबै सहभागीहरू सुरुवातमा क्यान्सर मुक्त थिए। एक्लै बस्ने, परिवार वा साथीभाइसँग कम भेट्ने र सामाजिक गतिविधिमा सहभागी नहुने व्यक्तिलाई सामाजिक रूपमा अलग समूहमा राखिएको थियो। अनुसन्धान अनुसार सामाजिक अलगावमा यानि कि सोसल आइसोलेसनमा रहेका व्यक्तिहरूमा क्यान्सर हुने जोखिम करिब 8% बढी देखियो। विशेष गरी महिलाहरूमा स्तन, फोक्सो, गर्भाशय, डिम्बाशय र पेटको क्यान्सरको जोखिम बढेको पाइयो। सामाजिक गतिविधिमा निकै कम सहभागी हुने महिलाहरूमा पेटको क्यान्सरको जोखिम पनि उल्लेखनीय रूपमा बढी देखिएको थियो। पुरुष र महिला दुवैमा ब्लाडर क्यान्सरको जोखिम बढेको पाइएको छ। अध्ययनले एक्लोपना र सोसल आइसोलेसन यानि कि सामाजिक अलगाव एउटै कुरा होइनन् भनेको छ। एक्लोपन भन्नाले चाहिँ एक्लो महसुस गर्नु हो भने सामाजिक अलगाव भनेको मानिसहरूसँगको सम्पर्क नै कम गर्नु हो। अध्ययनले क्यान्सरसँग बढी सम्बन्ध सामाजिक अलगावको यानि कि सोसल आइसोलेसनमा रहेको देखाएको छ। यसको कारण चाहिँ तनाव, अस्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य समस्या र शरीरमा हुने दीर्घकालीन सुजन यानि कि इन्फ्लमेसन हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ। हजुर श्रोता, यो अध्ययनले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। स्वास्थ्य जीवन केवल राम्रो खाना खाने वा व्यायाम गर्ने मात्र नभए परिवार, साथीभाइ र समुदायसँग जोडिएर बस्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सामाजिक सम्बन्धले मानसिक स्वास्थ्य मात्र नभई शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले व्यस्त जीवनका बीच पनि आफ्ना प्रियजनका लागि समय निकाल्नुहोस्, भेटघाट गर्नुहोस् र सम्बन्धहरू बलियो बनाउँदै जानुहोस्। कहिलेकाहीँ एउटा फोन कल अथवा एउटा भेटले पनि तपाईँको स्वास्थ्यमा ठूलो फरक पार्न सक्छ। हजुर, यति भन्दै श्रोता, अब भने हामी कार्यक्रम मजेरीको दोस्रो बसाइबाट पनि बिदा माग्ने बेला भइसकेको छ र अब बस्न गइरहेको गीतको बोल भने रहेको छ लोकेश गुरुङको पूर्णिमाको चन्द्रमालाई र यो गीत पछि चाहिँ नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टा अथवा अन्तिम घण्टामा म फेरि पनि तपाईँको प्रस्तुता बिना गुरुङ उपस्थित हुने नै छु। यस्ता धेरै मिठा गीत सङ्गीत, रोचक तथ्य अनि जानकारीहरू लिएर सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा।

0: घाइते बिरामी तथा उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको कैलाली धनगढीको शिवपुरी वन्यजन्तु उद्धार केन्द्र बजेट अभावले संकटमा परेको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डिभिजन वन कार्यालय धनगढी र शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा 2077 सालमा स्थापना गरिएको केन्द्रले सुरुदेखि नै उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको छ। आवश्यक बजेट पूर्वाधार र सरकारी सहयोग नपाउँदा केन्द्र अहिले संकटमा परेको छ। हाल केन्द्रमा 2 निलगाई, 12 चित्तल, 1 चरीबाघ संरक्षणमा राखिएको छ। तत्कालीन वन डिभिजन कार्यालयका प्रमुख रामचन्द्र कडेलको पहलमा घाइते चित्तलको उपचारबाट केन्द्र सुरु भएको थियो। त्यस यता शिवपुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्नै स्रोत साधनबाट केन्द्र सञ्चालन गर्दै
2: हामी मात्रै लाग्दा त सम्भव नहुँदो रहेछ। यो झन्डै 4 वर्षको अवधिमा स्थानीय सरकार र प्रदेश सरकारबाट कुनै किसिमको पनि यस उद्धार केन्द्रमा सहयोग भएको चाहिँ अवस्था छैन।
1: वन्य जन्तुको दैनिक स्याहार सुसार समेत कठिन बन्दै गएको छ। केन्द्रमा रहेका वन्य जन्तुका लागि दैनिक 1 क्विन्टल हरियो घाँस, केरा लगायतको चारो आवश्यक पर्ने गर्छ। त्यो जुटाउनु पनि कठिन छ। अहिले गाउँ घरबाट मागेर चारो व्यवस्थापन गर्ने काम भइरहेको चारो व्यवस्थापन समितिका संयोजक गणेश सिंह धामी बताउनुहुन्छ।
3: घाइते टोरा जनावरलाई चारोको आहारका निमित्त हामी केराको थाम भयो, अरू मकै भयो, चोकर भयो, अरू ढुटो भयो, यिनीहरू भनौ गाउँ घरबाट अब केराको थामहरू ल्याउने र यिनीहरूलाई आहार पूर्ण रूपमा आहार दिनुपर्छ भनेर हामी चाहिँ लागि परेका छौँ।
1: स्थापना कालमा तत्कालीन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्मबहादुर ओटको कार्यकालमा पिकनिक स्पट, चिल्ड्रेन पार्क, मिनी जूको अवधारणा अघि सारिएको थियो। त्यस यता केन्द्रको विकासमा कुनै पनि निकायबाट सहयोग नभएको सामुदायिक वन समूहको भनाइरहेको छ।
0: विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले ग्यास सिलिण्डरमा निर्भरता घटाउन इन्डक्सन चुलोमा सहुलियत दिन आग्रह गर्नु भएको छ।
4: सार्वजनिक टिप्पणी गर्दै घिसिङले खाना पकाउने ग्यासको चरम अभावले नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्नुभएको छ। सरकारले ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित गर्दै विद्युतीय चुलोको प्रयोग बढाउन घरायसी विद्युतमा लगाइएको कर फिर्ता लिनुपर्ने उहाँको सुझाव छ। उत्पादित विद्युतको अधिकतम उपयोग र निर्यातका लागि प्रभावकारी योजना लागू गर्दै नेपाल विद्युत प्राधिकरणलाई सक्षम र प्रभावकारी बनाउन उहाँले सरकारसँग माग राख्नु भएको छ।
0: काठमाडौँका होटल तथा रेस्टुराँमा हुक्का तथा चुरोट सेवनमा कडाई गर्ने भएको छ। अव्यवस्थित रूपमा हुक्का, चुरोट जस्ता सुर्तिजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले सूचना जारी गर्दै सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐन 2068 पूर्ण पालना गर्न भन्नुभएको छ। यसअनुसार अब होटल र रेस्टुराँले आफ्ना व्यावसायिक स्थलमा धुमपान गर्न मिल्ने र नमिल्ने स्थानहरू स्पष्ट रूपमा छुट्याउनु पर्नेछ। धुमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा क्षेत्रमा असर नपुग्ने किसिमले व्यवस्थापन गर्नुपर्नेछ। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो बस्ने बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। बेलायतका विदेश मन्त्री एड मिलिब्यान्डले अमेरिका र इरान बीच युद्ध विराम हुनेमा आशावादी रहेको बताउनु भएको छ। वाशिङटन डीसीमा वार्ता गरेपछि मन्त्री मिलिब्यान्डको भनाइ आएको हो। अमेरिकी समकक्षी मार्को रुबियोलाई भेटेपछि मन्त्री मिलिब्यान्डले दुई मुलुक साझदार मध्ये सबैभन्दा निकट सम्बन्धमा छन् भन्नुभएको छ। पश्चिम एसियाको तनाव अन्त्य गर्ने विषयमा मुख्य संवाद भएको उहाँको भनाइ छ।
5: We are working night and day to try and make that happen. That was a large part of our discussions today. I am hopeful that this may happen, but we are not there yet. And we've got to do everything we can to get this ceasefire in place. The work between Iran and Oman is obviously crucial to that. But then we've got to make sure it is an enduring ceasefire, that we don't have a nuclear Iran.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले माफी माग्नु भएको छ। प्रतियोगिता आयोजनामा निजी क्षेत्रलाई हिस्सेदारी दिने योजना फिर्ता लिनु परेपछि इन्फान्टिनोले माफी माग्नु भएको हो। मोरक्कोमा संगठनका व्यवस्थापकसँग कुरा गर्दै उहाँले गल्ती भएको हो भन्नुभएको छ। तर स्काईका रब ह्यारिसका अनुसार उहाँले आफ्ना आलोचकलाई निशाना बनाउनु भएको छ।
6: Both shown contrition for launching this attempted World Cup sell-off venture, but also at the same time launching a stinging attack, going on the fight back to the world, saying they'll not tolerate any attacks on its integrity, good governance, and due process.
0: हवस् त खबर यति नै नमस्कार।

हजुर श्रोता, पुनः स्वागत छ कार्यक्रम प्रभातकालीन आवाजको यो तेस्रो घण्टे बसाइमा। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ र तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बीएफपीएस गोर्खा रेडियो। नेपाल, ब्रुनाई अनि युके लगायत विश्वका सम्पूर्ण ठाउँहरूबाट हामीलाई सुनेर साथ दिनुभएकोमा फेरि पनि धेरै धेरै धन्यवाद। कार्यक्रममा विभिन्न गीत सङ्गीत, विभिन्न विधाका नयाँ पुराना अनि तपाईँकै अभिरुचिका गीतहरू पनि बजाउनेछौँ। त्यसकारणले पक्कै पनि हामीलाई सम्पर्क गर्नुहोस्, मेसेजेस पठाउनुहोस् र गीत अनुरोध पनि गर्नुहोस्। श्रोता, आज भने बिहिबारको दिन परेको छ, 6 अगस्त 2026 साल, र आज भने एउटा रमाइलो खालको दिन पनि मनाइँदो रहेछ। यो पक्कै पनि युनाइटेड स्टेट्स अफ अमेरिकातिर नै मनाइन्छ। आज भने राष्ट्रिय औँला हल्लाउने दिवस भनेर मनाइँदो रहेछ। हरेक वर्षको अगस्त 6 तारिकमा मनाइने यो दिन चाहिँ जुत्ता फुकालेर आफ्नो खुट्टालाई स्वतन्त्र महसुस गराउने, खुला स्यान्डल लगाउने र खुट्टाका औँलाहरूको महत्त्व सम्झने अवसर रहेछ। हाम्रो खुट्टाका औँलाहरूका कारणले नै हामी सन्तुलित रूपमा उभिन, हिँड्न र दैनिक गतिविधिहरू सहज रूपमा गर्न सक्षम भएका छौँ। हजुर श्रोता, तपाईँहरूलाई जिज्ञासा लाग्न सक्छ यो चप्पल अथवा स्यान्डल चाहिँ कहिले आविष्कार गरिएको थियो भनेर। इतिहासविद अनुसार चाहिँ ईसापूर्व 8000 वर्षतिर चाहिँ मानिसहरूले पहिलो पटक सेज ब्रसको बोक्राबाट बनाएका स्यान्डल प्रयोग गरेका थिए। हजुर, सेज ब्रसलाई चाहिँ अब नेपालीमा के भनिन्छ भन्ने कसैलाई थाहा छ भने पक्कै पनि हामीलाई पनि बताइदिनुहोस् है त। तर मैले गुगल सर्च गर्दाखेरि चाहिँ यो यसको बोट भने त्यो पाती, हाम्रो तितेपातीको रुख हुन्छ नि, त्यस्तै हुँदो रहेछ। अनि त्यसमा चाहिँ एउटा सानो बदाम जस्तो फल पनि फल्ने रहेछ। यदि तपाईँहरूमध्ये कसैलाई यसको बारेमा जानकारी भए पक्कै पनि हामीलाई पनि बताइदिनुहोस् है त। अब कार्यक्रम प्रभातकालीन आवाज निरन्तर गरौँ यो मिठो गीतबाट। एकदेव लिम्बू अनि समीर श्रेष्ठको आवाजमा तिम्रो मुस्कान।

हजुर श्रोता, सुन्नुभयो एकदेव लिम्बू अनि समीर श्रेष्ठको गीत तिम्रो मुस्कान। हजुर श्रोता, स्वास्थ्यको लागि मुस्कुराउनु पनि एकदमै आवश्यक छ, त्यसकारणले मुस्कुराउँदै आज बिहिबारको बिहानीको सुरुवात गर्नुहोस् र त्यसका साथसाथै बिएफबिएस गोर्खा रेडियोको प्रभातकालीन आवाज पनि सुन्दै गर्नुभएको छ भने धेरै धेरै धन्यवाद, साथ अझै दिँदै गर्नुहोस् किनभने कार्यक्रम अझै बाँकी नै छ। र कुरा गरौँ भर्खरै गाउनुभएको गीतको गायक एकदेव लिम्बूको बारेमा। उहाँ भने नेपाली सङ्गीतमा नयाँ पुस्ताको आवाज बन्न सफल हुनुहुन्छ। इलामको पहाडी परिवेशबाट आएर आफ्नो सृजना र मिठो स्वरले लाखौँ श्रोतालाई जोड्न सफल एक गायक हुनुहुन्छ। उनका गीतमा चाहिँ प्रेम, सम्झना अनि भावनाको गहिराई पाइन्छ भने आधुनिक सङ्गीतको स्वादसँग नेपालीपन मिसाएर उनले नेपाली सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्याइरहेका छन्। उनको सर्वाधिक चर्चित गीत झिमझिमाउने आँखाको चाहिँ हिन्दी भर्जन पनि तपाईँहरूले त पक्कै पनि सुन्नुभएको छ होला। उक्त गीतले भने नेपाली सङ्गीतलाई नेपाल मात्र नभई बाहिरका श्रोतामाझ पनि अझ बढी चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ र हालै उक्त गीतको चाहिँ चाइनिज संस्करण पनि उपलब्ध भइसकेको छ। हजुर, यो जानकारी पछि अब सुन्नतर्फ लगाऊ एउटा गीत। यो गीत भने एपी ढिल्लोले गाउनु भएको छ, हिन्दी गीत विथ यू।

0: SBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

हजुर श्रोता, पूर्ण राई अनि दाजुभाइहरूको आवाजमा सुन्नुभयो यो निकै नै मिठो गीत मेरी माया फुल जस्ती। श्रोता, कार्यक्रमको नाम हो प्रभातकालीन आवाज र अहिले हामी प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घन्टे बसाइमा छौँ र समय अहिले ब्रुनाईमा 9:25 गएको छ। हजुर श्रोता, तपाईँहरूमध्ये सकारात्मक सोच अनि रियलिस्टिक हुनुमा चाहिँ कुन चाहिँ बढी फाइदाजनक छ जस्तो लाग्छ, त्यस विषयमा छोटो चर्चा गरौँ है त। हजुर, हामी सधैँ कार्यक्रममा चाहिँ विभिन्न सकारात्मक सोचहरूले चाहिँ तपाईँहरूलाई इन्सपायर गर्ने कोसिस गर्छौँ र तपाईँको दिन चाहिँ अझै सकारात्मक बनोस्, सोचेको जस्तै बनोस्, शुभ होस् र राम्रोतर्फ सोच्नुहोस् ताकि तपाईँको दिन पनि राम्रो होस् भन्ने कुरामा चाहिँ जोड गर्छौँ। तर एउटा यस्तो आर्टिकल रहेछ जहाँनिर चाहिँ सकारात्मक सोच्नुभन्दा चाहिँ तपाईँ रियलिस्टिक अथवा यथार्थवादी हुनु चाहिँ वास्तवमा तपाईँलाई लाभदायक हुनसक्छ भन्ने विषयमा चाहिँ मैले एउटा लेख भेटेकी थिएँ, त्यो चाहिँ अब तपाईँहरू समक्ष साझा गर्नेछु। हजुर, सकारात्मक सोच्नाले राम्रो हुन्छ, तर एउटा अध्ययनले भने एउटा रोचक कुरा के भनेको छ भने जीवनमा सधैँ अत्यधिक आशावादी र अत्यधिक निराशावादी हुनुभन्दा यथार्थवादी अर्थात् वास्तविकतामा आधारित भएर सोच राख्नु मानसिक स्वास्थ्यका लागि अझ राम्रो देखाइएको छ। अनुसन्धानमा चाहिँ 18 वर्षसम्म 1600 भन्दा बढी व्यक्तिलाई अध्ययन गर्दा आफ्नो अवस्था र भविष्यलाई यथार्थ रूपमा मूल्याङ्कन गर्ने मानिसहरूमा जीवन सन्तुष्टि बढी र मानसिक तनाव कम रहेको पाइएको छ। यदि तपाईँ धेरै आशावादी हुनुहुन्छ भने तपाईँको अपेक्षा धेरै बढेर जान सक्छ र पूरा नभएमा चाहिँ तपाईँ निराश हुन सक्नुहुन्छ। अत्यधिक निराशावादी हुँदा चाहिँ अवसरहरू गुम्न सक्छन् र अनावश्यक चिन्ता पनि बढ्दै जान सक्छ। यथार्थवादी मानिसहरूले भने तथ्य र प्रमाणका आधारमा निर्णय गर्छन् जसले राम्रो परिणाम ल्याउन मद्दत गर्छ। खुसीको अर्थ सधैँ सकारात्मक सोच्नु मात्र नभई वास्तविक परिस्थितिलाई स्वीकारेर उचित कदम चाल्नुपर्ने हो श्रोता। हजुर, यसै जीवनका लागि यो रियलिस्टिक सोचाइहरूको बारेमा म अझै चर्चा गर्ने नै छु यो गीतपछि। र अहिले भने सुन्नुहोस् सबिन राईको म संसार जित्ने।

हजुर श्रोता, सबिन राईले गाउनुभएको यो निकै नै चर्चित गीत म संसार जित्ने पछि फेरि अघिको विषयमा चर्चा गरौँ। हामी कुरा गर्दैथ्यौँ यथार्थवादी अनि सकारात्मक सोचको चाहिँ कुन चाहिँ बढी आफ्नो स्वास्थ्यको लागि फाइदा हुन्छ भन्ने विषयमा, र अध्ययनहरूले चाहिँ यदि हामी यथार्थवादी भयौँ भने चाहिँ त्यसले गर्दा हाम्रो मानसिक तनाव अनि मानसिक स्वास्थ्य चाहिँ बचाउन सक्छौँ भन्ने कुराको चर्चा गरौँ। हुन पनि हो श्रोता, जीवनमा खुसी हुन सधैँ सबै ठिक हुन्छ भनेर सोच्न पनि हुँदैन, सबै बिग्रिन्छ भनेर डराउन पनि हुँदैन। यथार्थवादी सोच नै तपाईँको जीवनको सन्तुलन हो। यदि सम्बन्धमा तपाईँ आफ्नो जीवनसाथी कहिले रिसाउँदैन वा कहिले गल्ती गर्दैन भन्ने अपेक्षा गर्नुहुन्छ भने निराश हुन सक्नुहुन्छ, तर मतभेद हुनु स्वभाव हो बुझेर बुझाइराख्नुभयो भने चाहिँ तपाईँको सम्बन्ध अझै बलियो हुँदै जान्छ। यसै गरी तपाईँको जीवनसाथीमा साथी भेट्नु मात्र पर्याप्त हुँदैन, सम्बन्धलाई समय, विश्वास र समझदारीले नै जोगाउनु पर्ने हुन्छ। हामी सधैँ एकमत हुन्छौँ भन्दा पनि, हामी असहमत हुँदा पनि सम्मान गर्छौँ भन्ने सोचले चाहिँ तपाईँलाई अझ व्यवहारिक बनाउन मद्दत गर्छ। यसै गरी साथीभाइ भाइहरू बिच पनि साँचो साथीले तपाईँको सधैँ समर्थन गर्छ भन्ने हुँदैन। कहिलेकाहीँ तपाईँलाई सत्य कुरा पनि सुनाउँछ, त्यसलाई आलोचना नभइकन सहयोगको रूपमा चाहिँ तपाईँले लिन सक्नुपर्छ। र जीवनमा यदि तपाईँ परीक्षामा असफल हुनुभयो भने जागिर कहिले नपाउन सक्छ, योजना अनुसार कहिले कुरा नहुन सक्छ, तर यथार्थवादी मानसिकता राख्नुभयो भने चाहिँ तपाईँले समस्यासँगै समाधान पनि देख्नुहुन्छ। हार मान्दैन तर परिस्थिति अनुसार आफूलाई बदल्न जान्छ, जसले उसले नै जीवनलाई चाहिँ अझ ब्यालेन्स रूपमा चाहिँ चलाउन सक्छ र आफ्नो मानसिक स्वास्थ्यलाई पनि जोगाउन सक्छ। त्यही भएर

सफल र खुसी जीवनको रहस्य अत्यधिक आशा वा निराशाबाट होइन यथार्थलाई स्वीकार्दै अगाडि बढ्न सक्नुहुन्छ भने चाहिँ तपाईँको जीवन अझ सजिलो हुन्छ। सम्बन्ध होस्, मित्रता होस् वा जीवनको यात्रा, अपेक्षाभन्दा समझदारी र वास्तविक सोचले नै तपाईँलाई सही बाटो देखाउँछ। हजुर, यो लेख चाहिँ मलाई एकदमै प्रेरणादायी लाग्यो। यो हाम्रो रियल लाइफमा पनि एकदमै उपयोगी कुरा लागेको कारणले गर्दाखेरि तपाईँहरू समक्ष पनि साझा गरे। आशा छ तपाईँलाई यो कन्टेन्ट मन पर्यो होला। तर यदि तपाईँलाई केही भन्नु छ, यस विषयमा प्रतिक्रिया दिनु छ भने पक्कै पनि हामीलाई भन्न नहिचकिचाउनुहोस्। यति भन्दै कार्यक्रम निरन्तर गरौँ। गीत सङ्गीतबाटै अभय एन्ड द स्टिम इन्जिन्सले गाउनु भएको सधैँभरि।

0: तपाईँलाई कोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: PFPS गोर्खा रेडियो।

हजुर श्रोता, नरेन लिम्बुले गाउनु भएको यो एकदमै लोकप्रिय गीत भन्न आउँदैन सुनिहाल्नु भयो। यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज द ब्रेकफास्ट सो सुन्दै हुनुहुन्छ। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा र हामी अहिले प्रभातकालीन आवाजको तेस्रो अनि अन्तिम घन्टे बसाइमा छौँ र ब्रुनाईमा अहिले समय भएको छ 10 बज्नका लागि 17 मिनट बाँकी। ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि एउटा सूचना भन्न चाहे श्रोता, ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी हुन गइरहेको छ र हुँदै पनि छ 31 जुलाईदेखि 23 अगस्तसम्म र सो टाइम्सहरू सोमबारदेखि बुधबार चाहिँ बेलुकीको 8:15 बजेदेखि सोहरू हुन गइरहेको छ। यसै गरी शुक्रबारदेखि आइतबार चाहिँ 2 सोजहरू हुने गर्छ, बेलुकीको 4:15 पहिलो सो अनि 8:15 चाहिँ अर्को सो रहेको छ। र यो भने तपाईँको बालबालिकाहरूसँग समय बिताउने एउटा एकदमै उत्कृष्ट उपाय हो जस्तो लाग्छ श्रोता, किनभने उक्त सर्कसमा चाहिँ मानिसहरूबाट नै सञ्चालित 2 घन्टे लाइभ सर्कस वाटर सो देख्न पाउनुहुन्छ अनि जेरुडुङ पार्कमा हुन गइरहेको छ। टिकटको प्राइसिङ भने $15-95 रहेको छ। यो पक्कै पनि तपाईँ सोमा चाहिँ कति अगाडि पछाडि कुन सिटबाट हेर्नुहुन्छ सायद त्योसँग सम्बन्धित होला। पक्कै पनि जानुहोस् आफ्नो बालबालिकासँग ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सीमा। यो सूचनापछि अब लागौँ गीत सुन्नतर्फ, तृष्णा गुरुङको काठको घुर्रा।

हजुर श्रोता, यो निकै नै मिठो गीत तृष्णा गुरुङले गाउनु भएको काठको घुरा भन्ने सुनिहाल्नुभयो। हजुर, अहिले टिकटक सामाजिक सञ्जालहरूमा यो गीतमा चाहिँ धेरै नै टिकटक नृत्यको गीतहरू, नृत्यको टिकटक रिल्सहरू चाहिँ एकदम भाइरल भइरहेको छ अनि गीत पनि निकै मिठो छ। आशा छ तपाईँहरूलाई मन पर्यो होला। हजुर साथी, माफ गर्नुहोस् श्रोता, अब चर्चा गरौँ सम्बन्धमा चाहिँ सानो झगडाले पनि हाम्रो श्रीमान श्रीमती बिच चाहिँ सम्बन्ध बलियो गर्छ भन्ने विषयमा छोटो चर्चा। हजुर, सम्बन्धमा कहिलेकाहीँ हुने साना भनाभन र असहमतिहरूलाई हामी प्राय नराम्रो मान्छौँ, तर एक नयाँ अध्ययनले भने फरक कुरा भनेको छ। अनुसन्धानका अनुसार खुला रूपमा आफ्ना भावना व्यक्त गर्ने र पछि आपसी समझदारीमा समस्या समाधान गर्ने जोडीहरूको सम्बन्ध समयसँगै अझ बलियो बन्न सक्छ। श्रोता, अध्ययनले के पनि जनाएको छ भने जब एक व्यक्ति रिसाइरहेको बेला अर्को व्यक्ति शान्त रहन्छ भने तनाव चाँडै कम हुन्छ र गलतफहमी बढ्न पाउँदैन। यस्तै व्यवहारले दुवैलाई एकअर्काको भावना राम्रोसँग बुझ्न पनि मद्दत गर्छ। अन्वेषकहरूका अनुसार सफल सम्बन्धको रहस्य कहिल्यै झगडा नहुनुमा नभइकन झगडालाई कसरी सम्हालिन्छ भन्ने कुरामा निर्भर गर्दछ। समस्या दबाएर राख्दा मनमा गुनासो बढ्न सक्छ, तर सम्मानपूर्वक कुराकानी गरेर समाधान गर्दा भने सम्बन्ध अझ निकट बन्दै जान्छ। त्यसैले श्रोता, सम्बन्धमा कहिलेकाहीँ मतभेद हुनु सामान्य कुरा हो। महत्त्वपूर्ण कुरा भनेको कसले जित्यो भन्ने नभइकन कसरी मिलेर समाधान खोज्ने भन्ने नै हो। र यसरी नै तपाईँले आफ्नो सम्बन्ध चाहिँ मजबुत बनाउँदै लग्नुहुन्छ र त्यस कारणले गर्दाखेरि तपाईँको सम्बन्धमा कहिलेकाहीँ हुने खटपटहरू चाहिँ एकदमै सामान्य हुन्छ। श्रोता, यसले झन् अझ राम्रो फाइदा दिने रहेछ। हजुर, यो सन्दर्भपछि अब कुराकानी यहीँ बाँकी राखौँ र अब सुन्नतर्फ लागौँ सृजना राणा मकरको संस्करणमा यो एकदमै लोकप्रिय गीत लाली जोबन।

आज श्रोता सृजना राणा मगरको संस्करणमा सुनिहाल्नुभयो यो निकै नै मिठो गीत लाली चौबन। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरू धेरै जसो अहिले हलिडेजमा हुनुहुन्छ, समर लिभ चलिरहेको छ, यसको साथसाथै बालबालिकाहरू पनि हलिडेजमा हुनुहुन्छ र विभिन्न स्टोरिजहरूमा चाहिँ हाम्रो साथीभाइ दिदीबहिनी दाजुभाइहरू चाहिँ अहिले व्यस्त हुनुहुन्छ हलिडेमा। अनि यसपालिको हेर्दाखेरि चाहिँ मेरो अब्जर्भेसनमा चाहिँ सबैभन्दा फेभरेट गन्तव्य चाहिँ भियतनाम नै परेको जस्तो महसुस लाग्यो र मैले आफ्नै चिन्ने साथी अनि दिदीबहिनीहरू पनि भियतनामतिर नै जाँदै हुनुहुन्छ रमाइलो यो हलिडे बिताउनको लागि। उहाँहरूको यात्रा चाहिँ एकदमै शुभ रहोस् अनि तपाईँहरूको हलिडे चाहिँ एकदमै रमाइलो होस् भन्ने शुभकामना दिन चाहे। र हलिडे सकिन लागेको बेलामा चाहिँ एउटा एन्ड अफ समर फ्यामिली इभेन्ट हुन गइरहेको छ चौधारीमा। यो भनिरहेको छ बिहिबारको दिन 27 अगस्त बेलुकीको 4:30 बजेबाट सुरुवात हुँदैछ यो कार्यक्रम एन्ड अफ समर फ्यामिली इभेन्ट। श्रोता चौतारी, हाम्रै नजिकको चौतारीमा, र यो भने हाम्रो समर हलिडेजको एन्डलाई चाहिँ सेलिब्रेट गर्नको लागि र नयाँ फ्यामिली अनि क्याचअपको लागि चाहिँ हलिडे सिजन पछिको सानो क्याचअपको लागि चाहिँ यो कार्यक्रम आयोजना हुँदैछ र कार्यक्रममा समावेश छन् स्क्याभेन्जर हन्ट 4:30 बजेदेखि 6 बजेसम्म र कुनै पनि साइजेसको कुनै पनि सङ्ख्याको टिमहरू बनाउन सक्नुहुन्छ तपाईँहरूले। अनि टप 3 टिमका लागि चाहिँ एकदमै आकर्षक प्राइजेसहरू पनि रहेका छन्। यसै गरी बच्चाहरूको लागि पनि विशेष प्राइजेसहरू रहेका छन् र यसका साथसाथै पछिल्लो समय हामीले बिएफपिएस क्विज नाइट आयोजना गरेका थियौँ, त्यसमा चाहिँ सबैले मन पराउनु भएको थियो, त्यसकारणले फेरि पनि हामीले बिएफपिएस क्विज नाइट आयोजना गर्दैछौँ। त्यसकारणले पक्कै पनि सहभागिता जनाइदिनु होला, लास्ट टाइम जस्तै अहिले पनि एकदमै रमाइलो हुनेवाला छ। अनि त्यसका साथसाथै तपाईँहरूले आफ्नो जेनरल नलेजहरू चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। त्यसका लागि भने तपाईँले स्क्यान गर्नुपर्ने हुन्छ क्युआर कोड रेजिस्ट्रेसनको लागि। रेजिस्ट्रेसनको लागि क्युआर कोडहरू भने पछि सिग्नल एपहरूमा उपलब्ध गरिनेछ श्रोता। त्यस कारणले गर्दाखेरि यो कार्यक्रमको अपडेट चाहिँ हेर्दै गर्नुहोला। हजुर श्रोता, यति भन्दै अब भने कार्यक्रममा प्रभातकालीन आवाजको तेस्रो घण्टाको पनि अन्त्यमा आइसकेका छौँ। समय अहिले बिहानको 10 बज्नका लागि केवल 4 मिनट बाँकी रहेको छ र कार्यक्रमबाट म भने बिदा लिने समय पनि भइसकेको छ। अब भने विक्की गुरुङले गाउनुभएको यो एकदमै नयाँ गीत सार्वजनिक भएको छ, उपासना सिंह ठकुरीसँगको अभिनीत उक्त म्युजिक भिडियो तपाईँले सुन्नुहुनेछ र यो भने यो हावालाई भन्ने यो गीतको बोल रहेको छ विक्की गुरुङले बजारमा ल्याउनु भएको नयाँ गीत। यो गीतसँगै आजको कार्यक्रम प्रभातकालीन आवाज भने समापन गरे श्रोता। भोलि भने म फेरि पनि मजेरी कार्यक्रममा उपस्थित हुने नै छु। यो कार्यक्रमपछि चल्ने मजेरी कार्यक्रममा भने हाम्रो स्टेसन म्यानेजर लालशाही दाई आउनुहुनेछ। त्यस कारणले गर्दाखेरि बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। आजको लागि भने प्रभातकालीन आवाज यति नै। आजको दिन र आगामी समय चाहिँ तपाईँको एकदमै शुभ रहोस् भन्दै म कार्यक्रम प्रस्तुता बिना गुरुङलाई भने बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल बनाउन 5 सदस्यीय समिति गठन गरेको छ। भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई हाल प्रयोगमा रहेका फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। मन्त्रालयका अनुसार प्रतिवेदन पाएपछि सरलीकृत लिखित फारम कार्यान्वयनमा ल्याइनेछ। सरकारले तथ्याङ्क नियमावली पहिलो संशोधन 2083 स्वीकृत गर्ने निर्णय गरेको छ।
4: मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार नियमावलीका विभिन्न 5 नियम तथा अनुसूचीमा संशोधन भएको छ। सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गणना शीर्षकमा विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क 4,000 रहेकामा 2,000 रुपियाँ कायम गरिएको छ। सर्वेक्षण अन्तर्गत विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको 2,500 घटाएर 1,200 रुपियाँ कायम गरिएको छ। साथै गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि 200 र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका लागि 300 रुपियाँ शुल्क निर्धारण गरिएको कार्यालयले जनाएको छ।
3: सुनसरीको कप्तानगंज घटनापछि विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डीएसपी चन्द्र खड्काले जानकारी दिनुभयो। घाइते मध्ये 12 जना उपचाररत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। त्यस्तै सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 1,173 जना सवारी चालकलाई कार्यवाही गरेको छ। प्रहरीले सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 6, सीसीटीभी मार्फत 80, रातो बत्ती उल्लङ्घन गर्ने 55, तीव्र गतिमा सवारी चलाउने 90 र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कार्यवाही गरिएको जनाएको छ। प्रहरीका अनुसार लेन मिच्ने 44, एकतर्फी सडकमा सवारी चलाउने 35, हर्न निषेध उल्लङ्घन गर्ने 41 र अन्य 804 जना चालक पनि कारवाहीमा परेका छन्। सिन्धुलीको दुधौली 9 43,340 ग्राम खैरो हेरोइन सहित 3 जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले सिराहाको मिर्चियाबाट काठमाडौँ आउँदै गरेको कारलाई शंकाका आधारमा जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको हो। सिराहाका उमेश कुमार यादव, रमेश कुमार राम र गुलशन प्रसाद शाह पक्राउ परेका छन्। घटनास्थलबाट 4 मोबाइल फोन र कार समेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका 3 जनालाई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय डकहा सिन्धुलीमा बुझाइएको छ। ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिग्मा डेभिड शेर्पाले आरोही गुरुङको शवसहित पाकिस्तानबाट फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खुशीका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्किन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार, पर्यटन विभाग लगायतका निकायसँग सहकार्य गरेर आरोही गुरुङको शव ल्याउन लागेको शेर्पाले जानकारी दिनुभएको छ। इरानले होर्मुज जलमार्ग मार्फत हुने जल यातायातका विषयमा ओमानसँग सहमति भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता स्माइल बाघाइली सम्झौता अन्तिम चरणमा पुगेको बताउनु भयो, तर सहमतिका थप विवरण सार्वजनिक गरिएको छैन। यसैबीच बीबीसीका पर्सियन संवाददाता आसिया जेनादीका अनुसार वाशिङटन र तेहरानबाट आएका प्रतिक्रियामा भने मिश्रित सन्देश देखिएको छ।
5: Both sides will try to frame this any kind of agreement between Iran and Oman as a victory for their side. And then Iranians have been insisting that you're talking to the Omani government, not to the Americans. Of course, any kind of agreement between Iran and Oman that leads to the opening of Strait of Hormuz will serve the purpose of the Americans. And of course, any agreement will need an American blessing. So without an American blessing, there won't be any agreement.
3: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी दिने योजनाबारे माफी मागे पनि उहाँको राजीनामा माग जारी छ। इन्फान्टिनोले प्रक्रियामा केही कमजोरी भएको स्वीकार्दै आवश्यक प्रक्रिया भने पूरा गरिएको बताउनु भएको छ। यद्यपि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले भने इन्फान्टिनोको स्पष्टीकरणप्रति आफू विश्वस्त नरहेको प्रतिक्रिया दिनुभएको छ।
6: The idea that
2: proper governance is not to disclose to your closest advisors, your chief operating officer, your fellow board members, something of consequence that you're even considering, let alone proposing. That's fatal, should be fatal.
3: अवस्था अहिलेसम्मका खबर यति नै. नमस्कार.

नमस्ते बीएफएस गोर्खा रेडियोको मझेरी कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र यतिखेर हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। आज भने मझेरी कार्यक्रम लिएर म लाल शाही उपस्थित भएको छु। बिहान प्रभातकालीन आवाज कार्यक्रम बिना गुरुङजीले सञ्चालन गरेर गइसक्नु भएको छ। आज काम विशेषले गर्दाखेरि हामी दुईजना बीच यो कार्यक्रम साट्न परेको थियो, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। आज बिहिबारको दिन 6 अगस्त 2026 साल, तदनुसार साउन 21 गते 2083 विक्रम सम्बत। हजुर, बिहिबारको मझेरी कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहन्छु। ब्रुनाईको समय अहिले बिहानको 10:12 गएको छ र म तपाईँसँग यहाँको स्थानीय समय ब्रुनाईको 1 बजेसम्म सँगै रहनेछु। मलाई साथ दिँदै गर्नुहुनेछ। भर्खरै सुन्नुभएको गीत दि एज ब्यान्डको थियो, हाम्रो माया। मिठो गीतबाट कार्यक्रमको उठान भइसकेको छ र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098, र मिलिट्री नम्बरको पहुँच हुनेले हामीलाई 9419332844 पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। बिदाको समय छ अहिले जताततै। ब्रिटिस फोर्सेस ब्रुनाई एकदमै शून्य शून्य प्राय भइसकेको छ र तपाईँहरू अब आफ्नो आफ्नो हलिडे डेस्टिनेसनतिर जाने तर्खरमा हुनुहुन्छ होला। सुरक्षित रहनुहोला, एकदमै रमाइलो गरेर आउनुहोस् अनि सही सलामत फर्किनुहोस्। हामी यही नै भन्न चाहन्छौँ यहाँहरूलाई। हामी भने तपाईँहरूको सेवामा हामी 24 घन्टा यहाँ खटिरहनेछौँ। यदि फुर्सदिलो हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। हजुर, अब एउटा गीतबाट फेरि कार्यक्रमलाई अगाडि बढाउँछु भन्दै थिएँ, तर यसो झ्यालबाट हेर्दाखेरि मौसमको पनि अहिले ठ्याक्क सम्झना भयो। अहिले ब्रुनाईमा एकदमै रमाइलो मौसम छ, टन्न मजाले घाम लागिरहेको छ। सनी एन्ड अ जेन्टल ब्रिज आजको जेनरल फोरकास्ट। अहिले यहाँको तापक्रम 25 डिग्री सेल्सियस र आज अधिकतम 32 डिग्री सेल्सियस पुग्दैछ सेरिया अनि कोलाबेला क्षेत्रमा। नेपालतिर लागौँ र काठमाडौँमा अहिले 24 डिग्री सेल्सियस तापक्रम, अधिकतम तापक्रम 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ र काठमाडौँको मौसमी अवस्था आज थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ काठमाडौँमा। अब युके, लन्डनको तापक्रम अहिले 15 डिग्री सेल्सियस छ र त्यहाँको अधिकतम आज 23 डिग्री सेल्सियस पुग्ने अनुमान छ र आजको जेनरल फोरकास्ट लन्डनको सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ। अहिले उल्लेख्य सुधार भएको जस्तो बुझियो, सुधार यो अर्थमा कि गर्मीले हैरान थिए लन्डनवासी, लन्डनवासी मात्रै नभएर युकेवासी नै भनौँ, र अहिले भने तापमान अलिकति घटेको महसुस भएको छ। किनभने अधिकतम तापक्रम नै आजको 23 डिग्री सेल्सियस भनेपछि अलिकति शीतल भएको रहेछ, केही हदसम्म राहत पाउनु भएको छ लन्डनवासीले। हजुर, अब भने गीत सङ्गीततर्फ लागौँ र प्रस्तुत गर्दैछु दि अग्लिज ब्यान्डको गीत, साथमा क्यान्चल मेहर श्रेष्ठ। गीत छ जाऊ नाऊ।

0: SBS गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

जति टाढा माया गाढा हुँदो रहेछ झन् पक्कै हो एकदमै सही कुरा तपाईँ जति टाढिनुहुन्छ उति माया बढ्छ भनेर भन्छन् नि त्यस्तै रहेछ नजिक हुँदाखेरि त्यसको खासै अनुभूति हुँदैन तर मानिस टाढिएपछि उसको अभाव खट्किन्छ यस्तै यस्तै भाव बोकेको गीत थियो केविन ग्लान तामाङको जति टाढा बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ यो मझेरी कार्यक्रम हो र आज भने तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा अहिलेको तात्तातो करेन्ट अफेयर्समा फिफाको प्रेसिडेन्टको कुरा आउँछ जताततै छापाहरूमा हामी सुन्न सक्छौँ देख्न सक्छौँ फिफा प्रेसिडेन्ट जियानी इन्फान्टिनो उनको अहिले निकै चर्चा भइरहेको छ हुन त चर्चा सकारात्मक कुरोमा पनि हुन्छ नकारात्मक कुरोमा पनि हुन्छ तर न्युज भनेकै बढी सकारात्मक भन्दा नकारात्मक कुराको न्युज बढी डढेलो जस्तै सल्किँदै जान्छ त्यस्तै भएको छ अहिले फिफा प्रेसिडेन्ट जियानी इन्फान्टिनोको कुरा र उनले उनको डिसिजन केही गल्ती थियो र उनले स्वीकार पनि गरेका छन् किनभने 20% स्टेक फ्युचर फिफा वर्ल्ड कप कमर्सियल राइट्स प्राइभेट इन्भेस्टरलाई दिने भनेर उनले जब कुरा अगाडि सारे त्यसपछि एकदमै वाद विवाद हुन थाल्यो र उनलाई जताततैबाट आक्रमण हुन थाल्यो र उनले आखिरमा ब्याकडाउन हुनु पर्यो त्यसबाट हट्न पर्यो तर विश्वसनीयतामा ठुलो खाडलै पर्यो भनौँ किनभने युएफाको टोलीहरूले उनीसँग कन्फिडेन्स नै हराएको भन्ने कुरा गरे र अन्य अफ्रिकन फुटबल एसोसिएसनहरू र अन्य अन्य एसोसिएसनहरूले पनि अब हुँदैन यसरी फिफासँग भन्ने खालका कुराहरू गरे युएफाले त युरोपियन फुटबल एसोसिएसनले त अब फिफाको कुनै पनि खेलमा भागै नलिने घोषणा पनि गर्यो र यी सबै कुरा भएपछि अहिले फिफा प्रेसिडेन्ट ब्याकडाउन हुनु पर्यो र उनले जुन प्रपोजल गरेका थिए त्यो नहुने भएको छ तर उनलाई दबाब पनि छ जताततैबाट राजीनामा दिनको लागि तर उनले राजीनामा भने नदिने भएका छन् म राजीनामा चाहिँ दिन्न भनेका छन् उनले र धेरै ब्याकल्यास आइसकेपछि फिफाले अब त्यो जुन प्रपोजल थियो 20% स्टेक कमर्सियल राइट्सको स्टेक प्राइभेट इन्भेस्टरहरूलाई दिने भनेर त्यो भने अहिले नहुने भएको छ फिफाले त्यो प्रपोजल नै अब्यान्डन गरेको छ तर जताततैबाट फिफा प्रेसिडेन्टलाई राजीनामाको दबाब आइरहेको अवस्था छ अहिले र मार्च 2027 सालमा अर्को रिइलेक्सन बिड रहेछ त्यसमा फेरि उनी उठ्नेवाला थिए त्यो भने ठुलो प्रश्न चिन्ह भएको छ अहिलेको लागि र इमिडिएट क्राइसिसबाट त उनी हटेका छन् अर्थात् अहिले कुनै त्यस्तो ठुलो खाडल नपर्ने भएको छ फिफाको नेतृत्वमा यसपालि उनले सर्भाइभ गरे जियानी इन्फान्टिनोले तर अबका दिनहरू उनका लागि भने त्यति सहज हुने छैनन्

0: अब गीत सङ्गीतको पालो. रोज मोक्तान र अविनाश घिसिङलाई स्वीकार्नुहोस्, कलकत्ते काइयोमा.
1: कलकत्ते काइयो केस मेरो बाँध्यो, आएको छ फेरि हामी माझमा हेर्यो अनि घर दैलोमा. रोज मोक्तान अनि म अविनाश साथमा स्वस्थ भाइ.

0: Well, okay.
1: देखै रमाइलो जोसिलो गीत रोज मोक्तान र अविनाश घिसिङको स्वरमा सुन्नुभयो कलकत्ते कायौँ र यसको ओरिजिनल भर्जन भने जयनन्द लामाले गाउनु भएको हो र यो रिमेड भर्जनको गीत पनि उत्तिकै जोसिलो अनि रमाइलो थियो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो मझेरी कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम अहिले सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउनुहोस्, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभयो भने

हुनुहुन्छ। ब्रुनाईमा ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी गत 31 जुलाईदेखि शुरू भएको हो जेरोडोङ पार्कमा, आउँदो 23 अगस्तसम्म त्यहाँ सञ्चालनमा आउनेछ। र यो रमाइलो सर्कस सोमबारदेखि बिहिबार बेलुकी 8:15 बजेदेखि सुरु हुन्छ अनि शुक्रबारदेखि आइतबार 2 शो हुनेछन्, एउटा 4:15 बजे दिनको अनि अर्को बेलुकी 8:15 बजे। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने यो रमाइलो कार्यक्रम हेर्न जान सक्नुहुन्छ, जसका लागि टिकट खरिद गर्नुपर्ने अनलाइनमा हो, greatbritishcircus.com गएर तपाईँले खरिद गर्न सक्नुहुन्छ। $15-95 टिकट किन्न पाइन्छ। यो 2 घन्टाको एकदमै लाइभ सर्कस हो, वाटर सो, रमाइलो कार्यक्रम, सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। आउँदो 23 अगस्तसम्म जेरोडोङ पार्कमा यो सञ्चालनमा आउनेछ। द ग्रेटेस्ट ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी ब्रुनाईमा पहिलोपल्ट आएको। त्रिशाला गुरुङ र रोहित साक्यलाई अब हामी सुन्छौँ काठमाडौँ सहर।

0: तिमी अनलाइनमा हो?
1: हो,
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोले थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBS, गोर्खा रेडियो।

बडो मार्मिक गीत हामीले भर्खरै सुन्यौं सुरज पण्डितको स्वरमा रेलको बाटो. हुम्लाको जनताको आशा अझै पनि जीवितै छ, तर हुम्ला र समग्रमा कर्णाली सधैँ उपेक्षित. धेरै राजनीतिज्ञहरू आए, धेरै पार्टीका सदस्यहरू आए, चुनावी नारा बनाए, यस्तो गर्छु उस्तो गर्छु भनेर, त्यो कहिल्यै पुरा भएन. र अझै पनि हुम्ला अनि समग्र कर्णालीका जनसाधारण प्रतीक्षामा छन् केही होला भनेर. आशा गरौँ नयाँ सरकारले केही उन्नति प्रगति गर्नेछ अनि हुम्लाका जनता केही हदसम्म उनीहरूले राहत पाउनेछन्. यतिखेर हामीलाई छवि थापा मगरजीले सम्पर्क गर्नुभएको छ फोक्सटन युकेबाट र एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ. उहाँको रोजाइमा परेको गीत हो प्रकाश दूतराज र मेलिना राईको स्वरमा रहेको रिमाई. र अब यो गीत ढिला नगरिकन म टक्राइहाल्छु.

हजुर, बडो मिठो गीत प्रकाश दूतराज र मेलिना राईको स्वरमा हामीले भर्खरै सुन्यौं रिमाई। र यो गीत सुन्नको लागि फोक्सटन युकेबाट हामीलाई सम्पर्क गर्नुहुने हाम्रा नियमित श्रोता हुनुहुन्छ छवि थापा मगर्जी। गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हामी यतिखेर मझेरी कार्यक्रममा छौँ। कार्यक्रमको यो पहिलो घण्टा हो। पहिलो घण्टाको अन्त अन्ततिर हामी आइपुगेका छौँ। तपाईँलाई पोल्युसनका हिसाबले, इन्भाइरोन्मेन्ट पोल्युसनका हिसाबले प्लास्टिक ब्याग खराब लाग्छ कि पेपर ब्याग्स? र हामीलाई अहिले जताततै प्लास्टिक ब्याग कम गर्न सुझाइएको छ, हामी त्यसको साटो पेपर ब्याग अथवा त्यो नभए हामीले अन्य रियुजेबल ब्यागको प्रयोग गर्ने गर्दछौँ। तर सुन्नमा आएको छ पेपर ब्याग प्लास्टिक ब्याग भन्दा पनि अझै खराब छ अरे। पत्याउनुहुन्छ? हो रहेछ। किनभने पेपर र प्लास्टिक ब्याग दुवैका अब खराब गुणहरू छन्, त्यसमा हामीलाई कुनै शङ्का नै छैन। तर पेपर ब्याग प्रोडक्सनले 70% मोर पोल्युसन एमिट गर्छ अरे प्लास्टिक ब्याग भन्दा, अनि 4 times एनर्जी ब्रेकडाउन हुनमा लाग्छ अरे। भनेपछि त प्लास्टिकको विकल्प पेपर ब्याग त होइन रहेछ। त्यही भएर पेपर ब्यागको साटो प्लास्टिक ब्याग पनि प्रयोग नगर्ने, पेपर ब्याग पनि प्रयोग नगर्ने, बरु रियुजेबल ब्यागमा तपाईँले जसरी अहिले सुपर मार्केटतिर जाँदाखेरि आफ्नै ब्याग लिएर जानुहुन्छ, सपिङ गर्नुहुन्छ, आउनुहुन्छ, फेरि त्यसलाई रियुज गर्नुहुन्छ, त्यो गरे नै राम्रो मानिएको छ। त्यही भएर प्लास्टिक ब्यागको अल्टरनेटिभ पेपर ब्याग होइन रहेछ, यो कुरा बुझाउँ।

शरण बालामीको वचन मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र अब कार्यक्रमको पहिलो घण्टालाई समापन गर्दैछु एकदेव लिम्बुले गाउनुभएको गीत ब्ल्याक एन्ड व्हाइटबाट इन्जोय

0: घाइते बिरामी तथा उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको कैलाली धनगढीको शिवपुरी वन्यजन्तु उद्धार केन्द्र बजेट अभावले संकटमा परेको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डिभिजन वन कार्यालय धनगढी र शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा 2077 सालमा स्थापना गरिएको केन्द्रले सुरुदेखि नै उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको छ। आवश्यक बजेट पूर्वाधार र सरकारी सहयोग नपाउँदा केन्द्र अहिले संकटमा परेको छ। हाल केन्द्रमा 2 निलगाई, 12 चित्तल, 1 चरीबाघ संरक्षणमा राखिएको छ। तत्कालीन वन डिभिजन कार्यालयका प्रमुख रामचन्द्र कडेलको पहलमा घाइते चित्तलको उपचारबाट केन्द्र सुरु भएको थियो। त्यस यता शिवपुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्नै स्रोत साधनबाट केन्द्र सञ्चालन गर्दै आएको छ। समूहका अध्यक्ष कृष्ण पनेरु:
2: हामी मात्रै लाग्दा त सम्भव नहुँदो रहेछ। यो झन्डै 4 वर्षको अवधिमा स्थानीय सरकार र प्रदेश सरकारबाट कुनै किसिमको पनि यस उद्धार केन्द्रमा सहयोग भएको चाहिँ अवस्था छैन।
1: वन्य जन्तुको दैनिक स्याहार सुसार समेत कठिन बन्दै गएको छ। केन्द्रमा रहेका वन्य जन्तुका लागि दैनिक 1 क्विन्टल हरियो घाँस, केरा लगायतको चारो आवश्यक पर्ने गर्छ। त्यो जुटाउनु पनि कठिन छ। अहिले गाउँ घरबाट मागेर चारो व्यवस्थापन गर्ने काम भइरहेको चारो व्यवस्थापन समितिका संयोजक गणेश सिंह धामी बताउनुहुन्छ।
3: घाइते टुरा जनावरलाई चारोको आहारका निमित्त हामी केराको थाम भयो, अरू मकै भयो, चोकर भयो, अरू ढुटो भयो, यिनीहरू भनौ गाउँ घरबाट अब केराको थामहरू ल्याउने र यिनीहरूलाई आहार पूर्ण रूपमा आहार दिनुपर्छ भनेर हामी चाहिँ लागि परेका छौँ।
1: स्थापना कालमा तत्कालीन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्मबहादुर ओटको कार्यकालमा पिकनिक स्पट, चिल्ड्रेन पार्क, मिनी जूको अवधारणा अघि सारिएको थियो। त्यस यता केन्द्रको विकासमा कुनै पनि निकायबाट सहयोग नभएको सामुदायिक वन समूहको भनाइरहेको छ।
0: विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले ग्यास सिलिन्डरमा निर्भरता घटाउन इन्डक्सन चुलोमा सहुलियत दिन आग्रह गर्नु भएको छ।
4: सार्वजनिक टिप्पणी गर्दै घिसिङले खाना पकाउने ग्यासको चरम अभावले नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्नुभएको छ। सरकारले ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित गर्दै विद्युतीय चुलोको प्रयोग बढाउन घरायसी विद्युतमा लगाइएको कर फिर्ता लिनुपर्ने उहाँको सुझाव छ। उत्पादित विद्युतको अधिकतम उपयोग र निर्यातका लागि प्रभावकारी योजना लागू गर्दै नेपाल विद्युत प्राधिकरणलाई सक्षम र प्रभावकारी बनाउन उहाँले सरकारसँग माग राख्नु भएको छ।
0: काठमाडौँका होटल तथा रेस्टुराँमा हुक्का तथा चुरोट सेवनमा कडाई गर्ने भएको छ। अव्यवस्थित रूपमा हुक्का चुरोट जस्ता सुर्तिजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेको हो। सहायक प्रमुख जिल्लाधिकारी मुक्ति रिजालले सूचना जारी गर्दै सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐन 2068 पूर्ण पालना गर्न भन्नुभएको छ। यसअनुसार अब होटल र रेस्टुराँले आफ्ना व्यावसायिक स्थलमा धुमपान गर्न मिल्ने र नमिल्ने स्थानहरू स्पष्ट रूपमा छुट्याउनु पर्नेछ। धुमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा क्षेत्रमा असर नपुग्ने किसिमले व्यवस्थापन गर्नुपर्नेछ। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो बस्ने बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। बेलायतका विदेश मन्त्री एड मिलिब्यान्डले अमेरिका र इरान बीच युद्धविराम हुनेमा आशावादी रहेको बताउनु भएको छ। वासिङटन डिसीमा वार्ता गरेपछि मन्त्री मिलिब्यान्डको भनाइ आएको हो। अमेरिकी समकक्षी मार्को रुबियोलाई भेटेपछि मन्त्री मिलिब्यान्डले दुई मुलुक साझदार मध्ये सबैभन्दा निकट सम्बन्धमा छन् भन्नुभएको छ। पश्चिम एसियाको तनाव अन्त्य गर्ने विषयमा मुख्य संवाद भएको उहाँको भनाइ छ।
5: We are working night and day to try and make that happen. That was a large part of our discussions today. I am hopeful that this may happen, but we are not there yet. And we've got to do everything we can to get this ceasefire in place. The work between Iran and Oman is obviously crucial to that. But then we've got to make sure it is an enduring ceasefire, that we don't have a nuclear Iran.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले माफी माग्नु भएको छ। प्रतियोगिता आयोजनामा निजी क्षेत्रलाई हिस्सेदार दिने योजना फिर्ता लिनु परेपछि इन्फान्टिनोले माफी माग्नु भएको हो। मोरक्कोमा संगठनका व्यवस्थापकसँग कुरा गर्दै उहाँले गल्ती भएको हो भन्नुभएको छ। तर स्काईका रब ह्यारिसका अनुसार उहाँले आफ्ना आलोचकलाई निशाना बनाउनु भएको छ।
6: Both shown contrition for launching this attempted World Cup sell-off venture, but also at the same time launching a stinging attack, going on the fight back to the world saying they'll not tolerate any attacks on its integrity, good governance and due process.
7: रेडियो बीएफबीएस कुल

वेलकम ब्याक. यहाँहरूलाई फेरि स्वागत गर्ने कार्यक्रमको यो दोस्रो घण्टा हो. भर्खरै प्रवेश गरेका हौ स्वप्निल शर्माको गीत भूलबाट. ब्रुनाईको समय बिहानको 11:10 गएको छ. अहिले मझेरी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला. टेलिफोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ. फेसबुक मेसेन्जर हाजिर छ यहाँहरूको सेवाका लागि. ब्रिटिस फोर्सेस ब्रुनाईमा नानीहरूका लागि चिल्ड्रन्स लाइब्रेरीमा आउँदो 10 अगस्तमा बिहान 10 बजे स्टोरी टेलिङ राखिएको छ. स्टोरी टेलिङ विथ टाम्जेन रोब्सन, बिएफएस इङ्ग्लिस सर्भिसकी हाम्रा सहकर्मी हुन् टाम्जेन, र उनले यसपल्टको यो स्टोरी टेलिङमा भोलन्टियर गरेकी छिन्. र तपाईँहरू जो हुनुहुन्छ यहाँ, प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई लिएर जान सक्नुहुन्छ. हुन त बहुसङ्ख्यक विधामा हुनुहुन्छ त्यति बेला, तर पनि यहाँ रहनुहुनेहरूका लागि त्यो मौका छ. चिटच्याट कम्युनिटी सेन्टरमा रहेको चिल्ड्रन्स लाइब्रेरीमा आउँदो 10 अगस्तका दिन बिहान 10 बजे सुरु हुनेछ स्टोरी टेलिङ विथ टाम्जेन रोब्सन.

मत तिम्रै नै हुँ मेगा श्रेष्ठ र केविन ग्लान तामाङलाई सुन्दै हुनुहुन्थ्यो. विश्व कहिले पनि एकदमै सुरक्षित स्थान हुन सकेन. कहिले के हुन्छ कहिले के हुन्छ, नेचुरल डिजास्टर्सको त्यस्तै बिगबिगी. नेचुरल डिजास्टर्समा अहिले युरोपतिर आग लागेको खतरा छ. तपाईँहरूको हलिडे डेस्टिनेसन यदि युरोप परेको छ भने अलिकति सावधानी अप्नाउनु होला, दायाँ बायाँ एकदमै बुझेर मात्रै त्यसतर्फ लाग्नुहोला. हुन त अब आफू जाँदाखेरि ठिकै हुनसक्छ, त्यहाँ पुगिसकेपछि समस्या उब्जन सक्छ. त्यो कसले देखेको छ र कसले भन्न सक्छ र त्यो, तर पनि जानी जानी कुनै कुरो भइराखेको छ भने त्यो ठाउँमा जानु उपयुक्त नहोला. त्यसमा तपाईँले एकदमै सावधानी अप्नाउनु पर्ने हुन्छ. अहिले यो बिदाको समय एकदम शून्य शून्य प्राय छ यहाँ ब्रिटिस फोर्सेस ब्रुनाई. हुन त जताततै यस्तै होला, तर यस्तो बेलामा अलि नियास्रो लाग्दो रहेछ. सबै बिदामा जान्छन् वरपर. यसो सोसल मिडियातिर हेऱ्यो, हलिडेका अब स्न्याप्सहरू हाल्ने गर्दछन्. सबैले रमाइलो गरिरहेको, सबैले एकदमै सुखमय जीवन बिताइरहेको देख्दाखेरि आफूलाई अलिकति कता कता चस्स हुने गर्दो रहेछ. तर के गर्नु, त्यस्तै हो. कहिले दाईको पालो कहिले भाइको पालो भन्छन्. आफू हलिडे मानेको पत्तो हुँदैन, अरूले मानेको देख्दाखेरि रिस गर्न पनि त भएन नि. सबैको पालो हो, आफ्नो आफ्नो पालोमा जाने हो आउने हो. तर पनि यो क्वाइट पिरियडमा अलिकति नियास्रो भने पक्कै लाग्दो रहेछ. अब सुनौ स्मृति राईलाई, यो निकै जोसिलो गीत छ, सपनाको सहारा.

Sapin ako sa haras, maritira ay lasan na yun nandiyo. हामी यतिखेर मझेरी कार्यक्रममा छौँ र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. आज नझुकिनु होला, लाल शाहीको साथमा तपाईँ कार्यक्रममा हुनुहुन्छ. एन्ड अफ समर फ्यामिली इभेन्ट आउँदो 27 अगस्तमा हुँदैछ यो कार्यक्रम. 4:30 बजे नाफीको चौतारीमा हुन त त्यति बेला बहुसङ्ख्यक मानिसहरू फर्किसकेका हुन्छन् विदाबाट, र त्यसैलाई मध्यनजर गरिएर यो कार्यक्रम राखिएको हो. एन्ड अफ समर फ्यामिली इभेन्ट स्क्याभेन्जर हन्ट 4:30 बजेदेखि 6 बजेसम्म राखिएको छ, र फ्यामिलीसँग यसो क्याचअप गर्ने समय छ. अनि त्यसपछि बिएफएस क्विज 6:30 बजेपछि हुनेछ. 27 अगस्तमा हो, तपाईँहरूको आफ्नो डायरी अपडेट गर्दै गर्नुहोला. र विदाबाट फर्किसकेपछिको यो पहिलो इभेन्ट हुनेछ सायद. अब हामी भरोसालाई सुन्छौँ. भरोसालाई होइन, भरोसा नामक गीत हो दि एलिमेन्ट्स ब्यान्डको.

0: रेडियो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
2: यो BFBS गोर्खा रेडियो हो।

झिमझिम आउने आँखा नेहा कक्कर अनि एकदेव लिम्बुलाई सुन्दै हुनुहुन्थ्यो. अब हामी कार्यक्रममा आजको डेली सप्लिमेन्ट प्रस्तुत गर्दैछौँ. आज डेली सप्लिमेन्ट मझेरी कार्यक्रममा इनोभेसन सम्बन्धी छ. के छ त लेटेस्ट इनोभेसन? त्यसतर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु. तपाईँले हेल्थ ट्र्याकिङ इयरबड्सको विषयमा सुन्नुभएकै होला, र यसलाई कतिले हेयरबल्स पनि भनेर भन्ने गर्छन्. हजुर, अहिले यो निकै वेयरेबल टेक्नोलोजीमा यसले छलाङ मारिरहेको छ, र हेल्थ ट्र्याकिङ इयरबडहरू अहिले धमाधम बिक्री वितरणमा आउन थालेका छन्. र यसको एउटा कम्बाइन फङ्सन छ, वायरलेस इयरबड्सको रूपमा काम गर्छ, तर साथमा बायोमेट्रिक सेन्सर्स पनि यसमा जडान गरिएको हुन्छ. अनि साथसाथै म्युजिक सुन्न सक्नुहुन्छ, गीत सङ्गीत सुन्न सक्नुहुन्छ, अनि हेल्थ मोनिटर गर्न सक्नुहुन्छ, आफ्नो फिटनेस मोनिटर गर्न सक्नुहुन्छ. हुन त फिटनेस हेल्थ मोनिटर गर्नका लागि तपाईँहरूले आफ्नो स्मार्ट वाचको पनि प्रयोग गर्दै आउनु भएको छ, तर यो लेटेस्ट इनोभेसन हो. कानमा सुनेर पनि सबै कुरो फेरि त्यसबाट पत्ता लगाउन सकिने, अर्थात् म्युजिक सुन्न पाइने, बायोमेट्रिक सेन्सरको काम गर्ने, अनि वायरलेस इयरबडको पनि काम गर्ने गर्दाखेरि मल्टी फङ्सनल यो हेयरबल्सको कुरा छ. अब यसले के गर्न सक्छ भन्ने तपाईँलाई लाग्छ होला. हार्ट रेट मोनिटर गर्न सक्छ, बडी टेम्परेचर मोनिटर गर्न सक्छ, अनि वर्कआउट मेट्रिक्स, अब एक्सर्साइज ड्युरेसन, क्यालोरी कति बर्न भयो, र जति फिटनेस एपले गर्छ यसले त्यो काम गर्न सक्छ. अनि कुनै म्यानुफ्याक्चररहरूले यसमा स्लिप मोनिटर पनि एक्सप्लोर गरिरहेका छन् भन्ने बुझिएको छ. स्ट्रेस एस्टिमेसन, कतिको तपाईँलाई तनाव बढेको छ त्यो पनि जाँच गर्न सकिने अरे. अनि हार्ट रेट भेरिएबिलिटी, र यी कुराहरू सबै जडान भएको उपकरण तपाईँको लागि पक्कै पनि राम्रो हुन्छ होला, किनभने धेरैले अब बजारमा नयाँ आउन साथ त्यसलाई अपनाउन खोजिहाल्छन्. यो ह्युमन नेचर नै हो, त्यसमा तपाईँ हामी कोही पनि अछुतो छैनौँ. तर त्यही हो, आवश्यकता र विलासिताको यसमा कुरा आउँछ. अब अरू कुनै उपकरणले तपाईँको आवश्यकता पुरा गरिराखेको छ भने तपाईँले यस्ता उपकरण किन्नको लागि पैसा फजुल खर्च पो हुने हो कि भन्ने कुरा पनि आउँछ. तर मानिसहरूले आफ्नो चाहना पुरा गर्नको लागि जे पनि गर्छन्. हजुर, कतिको एक्युरेट छ भन्ने कुरा आउँछ. हुन त यो जेनरल फिटनेस ट्र्याकिङका लागि हो, उनी यो चाहिँ पक्का मेडिकल डिभाइस होइन, त्यसले गर्दाखेरि हामीले यो कुरा भने बुझ्न जरुरी छ. तर एकदमै इम्प्रेसिभली एक्युरेट छ भनेर जानकारहरूले भनेका छन्. हुन त मेडिकल डिभाइस होइन भनेर अघि पनि भन्यौँ, तर क्लिनिकल प्रयोगको लागि स्पेसल अप्रुभल चाहिन्छ. त्यो नभएको खण्डमा मेडिकल डिभाइस जस्तो यसलाई मान्न त सकिँदैन, तर पनि काम भने उत्तिकै गर्दो रहेछ. र करेन्ट एक्जाम्पल्समा सेनहाइजर मोमेन्टम स्पोर्ट भन्ने छ यो उपकरण, तपाईँले खोजी गर्न सक्नुहुन्छ. अब यसको कतिको महँगो छ भन्ने कुरो तपाईँ आफैलाई मैले छोडेँ, किनभने त्यसमा हामी नजाउँ. हुन त स्मार्ट वाचले अब फिटनेसको ट्र्याक गर्न सकिने, अनि सबै अल डे एक्टिभिटीहरू पनि ट्र्याक गर्न सकिने हुँदाहुँदै किन यो जरुरत छ भन्ने कुरा पनि आउँछ. स्मार्ट वाचमा जिपिएस ट्र्याकिङ पनि छ, र अन्य कम्प्रिहेन्सिभ हेल्थ ड्यासबोर्डहरू पनि राखिएका छन्। त्यो हुँदाहुँदै यो किन्न किन जरुरी भन्ने कुरा हो. अघि हामीले भन्यौँ आवश्यकता र विलासिताको कुरा हो, त्यो नितान्त तपाईँको रोजाइको विषयवस्तु हो. तर नयाँ नयाँ कुराहरू इनोभेसन भइराखेका छन्, यस्ता कुराहरू बजारमा आउँदाखेरि

तपाईँलाई पनि लिउँ लिउँ जस्तो लाग्छ, मलाई यो कुरो गरिरहँदाखेरि त लिउँ लिउँ जस्तो लागिसक्यो भनेपछि हामी सबैको चाहना हुनसक्छ। चाहना पुरा गर्नको लागि मानिसले हर तरहले पैसा जोगाड गरेर हुन्छ कि के गरेर हुन्छ गरिहाल्छ, त्यो भन्नै पर्दैन। तर यो एउटा सोर्ट आफ्टर उपकरण हुन सक्छ तपाईँ हामीका लागि, यो नयाँ इनोभेसन। अब हामी अनुरोध गीततर्फ लाग्छौँ। यतिखेर हामीलाई साउदी अरेबियाबाट सम्पर्क गर्नुभएको छ परदेशी घिमिरे माइलोजीले, उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। हुन त नतिजा आफैतिर पारेर गएपछि त्यो पक्कै पनि जितेरै गएको हुनुपर्छ। अब गीत नै सुनौ राज सिग्देलको स्वरमा। सुन्न चाहनुहुने श्रोता, परदेशी घिमिरे माइलो, इन्जोय।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

बन्द किताब कबवेबको जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय अहिले बिहानको होइन मध्य दिन 12 बज्नको लागि 13 मिनट मात्रै बाँकी रहेको छ. हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ. प्री डिपार्चर क्लिनिक ब्रिटिस फोर्सेस ब्रुनाई छाडेर जो अब युकेतर्फ लाग्दै हुनुहुन्छ आफ्नो पोस्टिङ र असाइनमेन्ट आदि इत्यादि सकेर, उहाँहरूको लागि प्री डिपार्चर क्लिनिकको व्यवस्था गरिएको छ. आउँदो 2 सेप्टेम्बरका दिन बिहान 10 देखि 11 बजीसम्म मुमोङ हाइभ अफिसमा. यो किन पनि अत्यन्तै जरुरी छ भने युके जाँदाखेरि ब्रुनाई बसेर युके फर्किँदाखेरि जुन त्यो ट्रान्जिसन पिरियड छ, त्यो ट्रान्जिसन पिरियडमा के कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ यावत कुराहरूलाई मध्यनजर गरेर यो प्री डिपार्चर क्लिनिकमा भरपूर जानकारी दिलाइन्छ. त्यही भएर जो युके फर्काउँदै हुनुहुन्छ ब्रुनाईको बसाइपछि, उहाँहरूले बिल्कुलै नछोड्नुहोला. प्री डिपार्चर क्लिनिक आउँदो 2 सेप्टेम्बरमा हुँदैछ. तपाईँहरूको डायरी अपडेट गर्दै गर्नुहोस्. बिहान 10 बजे सुरु हुन्छ मुमोङ हाइभ अफिसमा.

यो श्रेष्ठको कहिले यो गीतको साथसाथमा हामी कार्यक्रमको दोस्रो घण्टाको पनि अन्त अन्ततिर आइपुग्यौँ. ब्रुनाईको समय मध्यदिन 12 बज्नको लागि अब 4:30 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु. अर्जुन सापकोटा र मेलिना राईले गाउनु भएको एउटा गीतबाट, यो गीत निकै चर्चित लोकगीत हो, लोकदोहोरी गीत भनौँ, झलीको निकै धेरैले रुचाएको गीत हो यो, र यो गीतबाट कार्यक्रमको दोस्रो घण्टालाई अब बिट मार्छु. स्वीकार्नुहोस् अर्जुन सापकोटा र मेलिना राईको झलीको.

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
1: Radio Gorkha Radio
3: भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल बनाउन 5 सदस्यीय समिति गठन गरेको छ। भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई हाल प्रयोगमा रहेका फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। मन्त्रालयका प्रतिवेदन पाएपछि सरलीकृत लिखित फारम कार्यान्वयनमा ल्याइनेछ। सरकारले तथ्याङ्क नियमावली पहिलो संशोधन 2083 स्वीकृत गर्ने निर्णय गरेको छ।
4: मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार नियमावलीका विभिन्न 5 नियम तथा अनुसूचीमा संशोधन भएको छ। सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गणना शीर्षकमा विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क 4,000 रहेकामा 2,000 रुपियाँ कायम गरिएको छ। सर्वेक्षण अन्तर्गत विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको 2,500 घटाएर 1,200 रुपियाँ कायम गरिएको छ। साथै गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि 200 र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका लागि 300 रुपियाँ शुल्क निर्धारण गरिएको कार्यालयले जनाएको छ।
3: सुनसरीको कप्तानगंज घटनापछि विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डीएसपी चन्द्र खड्काले जानकारी दिनुभयो। घाइते मध्ये 12 जना उपचाररत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। त्यस्तै सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 1,173 जना सवारी चालकलाई कार्यवाही गरेको छ। प्रहरीले सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 6, सीसीटीभी मार्फत 80, रातो बत्ती उल्लङ्घन गर्ने 55, तीव्र गतिमा सवारी चलाउने 90 र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कार्यवाही गरिएको जनाएको छ। प्रहरीका अनुसार लेन मिच्ने 44, एकतर्फी सडकमा सवारी चलाउने 35, हर्न निषेध उल्लङ्घन गर्ने 41 र अन्य 804 जना चालक पनि कार्यवाहीमा परेका छन्। सिन्धुलीको दुधौली 9 बाट 44,340 ग्राम खैरो हेरोइन सहित 3 जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले सिराहाको मिर्चियाबाट काठमाडौँ आउँदै गरेको कारलाई शंकाका आधारमा जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको हो। सिराहाका उमेश कुमार यादव, रमेश कुमार राम र गुलशन प्रसाद शाह पक्राउ परेका छन्। घटनास्थलबाट 4 वटा मोबाइल फोन र कार समेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका 3 जनालाई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीमा बुझाइएको छ। ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिग्मा डेभिड शेर्पाले आरोही गुरुङको शवसहित पाकिस्तानबाट फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खुसीका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्किन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार पर्यटन विभाग लगायतका निकायसँग सहकार्य गरेर आरोही गुरुङको शव ल्याउन लागि शेर्पाले जानकारी दिनुभएको छ। इरानले होर्मुज जलमार्ग मार्फत हुने जल यातायातका विषयमा ओमानसँग सहमति भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता स्माइल बाघाइली सम्झौता अन्तिम चरणमा पुगेको बताउनु भयो, तर सहमतिका थप विवरण सार्वजनिक गरिएको छैन। यसैबीच बीबीसीका पर्सियन संवाददाता आशिया जेनादीका अनुसार वाशिङटन र तेहरानबाट आएका प्रतिक्रियामा भने मिश्रित सन्देश देखिएको छ।
5: Both sides will try to frame this any kind of agreement between Iran and Oman as a victory for their side. And then Iranians have been insisting that they're talking to the Omani government, not to the Americans. Of course, any kind of agreement between Iran and Oman that leads to the opening of Strait of Hormuz will serve the purpose of the Americans. And of course, any agreement will need an American blessing. So without an American blessing, there won't be any agreement.
3: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी दिने योजनाबारे माफी मागे पनि उहाँको राजीनामा माग जारी छ। इन्फान्टिनोले प्रक्रियामा केही कमजोरी भएको स्वीकार्दै आवश्यक प्रक्रिया भने पूरा गरिएको बताउनु भएको छ। यद्यपि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने इन्फान्टिनोको स्पष्टीकरणप्रति आफू विश्वस्त नरहेको प्रतिक्रिया दिनुभएको छ।
2: proper governance is not to disclose to your closest advisors, your chief operating officer, your fellow board members, something of consequence that you're even considering, let alone proposing. That's fatal, should be fatal.
3: अवस्था अहिलेसम्मका खबर यति नै

नमस्ते, स्वागत छ फेरि पनि आजको यो मझेरी कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौं। बडो मिठो गीत घुमाउने घर पोखरामाबाट सुदीप अधिकारी र शान्ति श्री परियारले गाउनुभएको यो मिठो गीतबाट कार्यक्रम पनि अगाडि बढिसकेको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ।

Mi tra gyda sy'n yna ti'w brafis gwmar stres da go. BFS Radio सुन्द आउनु भएको पनि वर्षौं भइसक्यो तर कहिले तपाईले BFS Radio को अनलाइन सभामा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुस् त्यहाँ केही प्रश्नहरू सोधिएका छन् तिनको जवाफ दिनुहोस् त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ त्यसैले प्रयास जारी राख्नुहोला बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ अब पालो ब्रिजेस श्रेष्ठको पागल भएमा

0: यो BFPS पुर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

रचना दाहालको असम्भव। अब प्रसङ्ग स्टडीको पठन पाठनको। पठन पाठन सजिलो कुरा होइन, सबैलाई गाह्रो हुन्छ। हामीले स्कुल जीवन कलेज जीवनमा भोगेकै कुरा हो र तपाईँका छोराछोरीले अहिले त्यही अवस्थाबाट गुज्रिरहेका होलान् र उनीहरूलाई पनि कतिलाई गाह्रो परिराखेको होला। तर पढ्नको लागि केही ह्याक्स यहाँ सुझाइएको छ, स्टडी ह्याक्स। ह्याक्स भनेको के हो? एकदमै क्लेभर वेज टु लर्न फास्टर एन्ड रिमेम्बर मोर। स्टडी ह्याक्स भनेको त्यही नै हो, बुझिहाल्नुभयो? कसरी एकदमै क्लेभर वेजले छिटो सिक्ने अनि छिटो सम्झन सक्ने बनाउने, आफूले आफूलाई बनाउने, त्यो कुरा हो स्टडी ह्याक्स। र स्टडी गर्ने भन्ने कुरा किताब पढेको पढेकै पढेको पढे गरेर पनि तपाईँलाई तपाईँको मस्तिष्कमा घुस्छ भन्ने छैन, र एक्टिभ ट्रिक्स लगाएर तपाईँले आफूले आफूलाई टेस्ट गर्न सक्नुहुन्छ, परीक्षण गर्न सक्नुहुन्छ, अनि बिचबिचमा सर्ट ब्रेक पनि लिन जरुरी छ। अनि एकदम तपाईँले बोलेर पनि पढ्न सक्नुहुन्छ, टिचिङ द आइडियाज आउट लाउड, अर्थात् बोलेर घोकेर त्यसरी पनि गर्न सकिन्छ। तर घोकेर तपाईँले पढ्न सुरु गर्नुभयो भने त्यसको एउटा लिमिटेसन छ, सकिँदैन। त्यही भएर केही उपायहरू सुझाइएको छ। बेस्ट मेमोरी ह्याक्स के हुनसक्छन् त? एक्टिभ रिकल, पहिला क्लोज योर बुक, राइट डाउन अर से एभ्रिथिङ यु नो, त्यसरी पनि गर्न सकिन्छ। अनि ब्लर्टिङ, सबै कुराहरू लेख्ने, फ्याक्टहरू लेख्ने एउटा ब्ल्याङ्क पेजमा छिट्टो छिटो लेख्ने, अनि के कुराहरू मिस गर्यो त्यो फेरि चेक जाँच गर्ने, त्यसरी पनि गर्न सकिन्छ। अर्को स्पेस्ड रेपिटिसन, रिभ्यू हार्ड फ्याक्ट्स अक्रस सेभरल डेज, डे इन डे आउट गरेको गरेकै गरेको गरे गरे भने त्यो तपाईँको दिमागमा घुस्छ। अर्को टिच इट, सिकाउनुहोस्। एक्सप्लेन द टपिक आउट लाउड एज इफ यु आर अ टिचर, आफू टिचर भएको जस्तै गरेर तपाईँले एक्सप्लेन गर्ने, सिकाएको जस्तो गरेर आफूले आफूलाई अभ्यस्त बनाउने। अर्को छ टाइम एन्ड फोकस ह्याक्स, पोमोडोरो टेक्निक, स्टडी हार्ड फर 25 मिनट्स, रेस्ट फर 5 मिनट्स। त्यसो गर्नाले दिमागमा बस्छ भनेर भनिएको छ। एकदमै स्टडी गर्ने 25 मिनट जोडतोडका साथ, त्यसपछि 5 मिनट रेस्ट, अनि फेरि स्टडी फर 25 मिनट्स, अनि 5 मिनट रेस्ट, त्यसरी पनि सकिन्छ भनिएको छ। अर्को छ 20 मिनट रुल, टाइमर सेट गर्ने 20 मिनट्सको, अनि त्यो टास्क सुरु गर्ने। अर्को छ ब्रेक चङ्क्स, स्प्लिट अ बिग च्याप्टर इन्टु टाइनी 5 पेज पार्ट्स, ठुलो एउटा च्याप्टरलाई 5-5 पेजको पार्ट बनाउने, अनि त्यसरी पढ्न सुरु गर्ने। अर्को छ फोन अवे, पुट यर फोन इन अनदर रुम टु स्टप डिस्ट्र्याक्सन्स। हामीलाई फोनले यति डिस्ट्र्याक्ट गरिरहेको छ अहिले, क्षण क्षणमा हामी नोटिफिकेसन हेरिरहेका हुन्छौँ र इमेलहरू चेक गरिरहेका हुन्छौँ, टेक्स्ट आएको छ कि छैन हेरिरहेका हुन्छौँ, त्यो नगरौँ। तपाईँले पढ्दाखेरि, स्टडी गर्दाखेरि फोन हेर्दै अगाडि बढ्नुभयो भने गाह्रो हुन्छ। फोन छुट्टै बरु अर्कै कोठामा राख्नुहोस्, पढ्ने ठाउँमा सँगै नराख्नुहोस्। त्यस्तो तरिकाले टाइम एन्ड फोकस ह्याक्स भनिन्छ यस्ता कुराहरूलाई, तपाईँले आफ्नो दिमागलाई अभ्यस्त बनाउन सक्नुहुन्छ। याद गर्नुहोला, बेस्ट मेमोरी ह्याक्स अनि टाइम एन्ड फोकस ह्याक्स याद गर्नुभयो भने तपाईँको पठन पाठन

this dasain and tihar bhanera bhanu bhayeko cha dasain tihar ma jane yojana banaunu bhayeko rahecha bada khushi lagyo anyways kura lama bhayo if you can play a song by Uday Sotang and Manila Sotang bhanera euta git waha le bhanu bhayeko thiyo tyo git hami kaha upalabdha nabhayeko le Uday ra Manila Sotang le gaunu bhayeko arko git ma takryaunchu yo git pani uttikai mitho cha ra yo git उहाँले आफ्नी प्यारी श्रीमती रूपालाई समर्पित गर्नुभएको छ यो एकदम अप्रोप्रिएट पनि हुनसक्छ यो गीत तिम्रो मुस्कान भन्ने छ उदय अनि मनिला सोताङको स्वरमा अब म टक्र्याउँछु बिन्द्र गुरुङजीको अनुरोधमा इन्जोय

0: गोर्खा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो PFBS गोर्खा रेडियो हो

सुन्दै हुनुहुन्थ्यो सन्देश सुवेदीको चाहेको प्रेम. आजको थिमेटिक वर्ड अफ द डे तर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु. आजको थिमेटिक वर्ड अफ द डे रेजिलियन्स. रेजिलियन्सको अर्थ सबैले बुझ्नुभएकै होला, अप्ठ्यारो अनि असहज परिस्थितिबाट पनि उठ्नु, त्यसलाई रेजिलियन्स भन्छौँ हामी. The ability to bounce back quickly from tough times or hard changes. आजको thematic word of the day. र यो एउटा noun हो. जस्तै उदाहरणको लागि, her resilience helped her face each new challenge with a calm and steady mind. एउटा उदाहरण, उनको सहनशीलताले उनलाई प्रत्येक नयाँ चुनौतीको सामना शान्त अनि स्थिर मनका साथ गर्न मदद गर्यो. आजको थिमेटिक वर्ड अफ द डे. यतिखेर हामीलाई खर्क गुरुङजीले सम्पर्क गर्नुभएको छ युकेबाट. खर्क गुरुजी पुरानो गुरुजी हुनुहुन्छ फर्स्ट सेकेन्ड गर्खा राइफल्सका, र उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ, कौडा गीत. र उहाँले भन्नुभएको कौडा गीत हामी कहाँ उपलब्ध नभएकोले अर्को एउटा कौडा गीत म टक्र्याउँछु. छ कि छैन भन्ने गीत हो यो, शीतल गुरुङ र टिका भुनको स्वरमा. अवश्य पनि मन पराउनुहुनेछ. अब प्रस्तुत छ यो कौडा गीत खड्का गुरुङको अनुरोधमा.

सुन्दै हुनुहुन्थ्यो भक्त ब्यान्डको गीत कल्पना, र यो गीतको साथमा हामी आजको मझेरी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले दिनको एक बज्नको लागि 5 मिनट बाँकी रहेको छ। मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो। जाँदा जाँदै सुशान्त केसीको यो गीत यस्तै रहेछ यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि। यो गीतपछि 1 बजेको समाचार सुन्नुहुनेछ ब्रुनाईको समय, त्यसपछि बिएफएस गोर्खा रेडियोको नेटवर्कमा हामी मिल्छौँ, तर यहाँको स्थानीय श्रोताको लागि साङ्गीतिक तरङ्ग कार्यक्रम अहिले हुने छैन। र सुरुमा केही गीत सङ्गीतको सङ्गालो सुन्न सक्नुहुनेछ सम्मिश्रण मार्फत, अनि त्यसपछि नमस्ते युके कार्यक्रममा हामी जोडिनेछौँ र हाम्रा श्रोताले सोनक्लिफ युकेबाट प्रसारित कार्यक्रम सुन्न सक्नुहुनेछ। म पनि बिदा हुन्छु, भोलि ठिक बिहान 7 बजे ब्रुनाईको समय भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाबाई।

नया पियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान् विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान् विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी आजको यस कार्यक्रममा देवीको विषयमा केही चर्चा गर्नेछौँ, किनभने दुर्गा सप्तशतीमा देवीको महिमालाई अति उच्च प्रकारले बताइएको छ र भगवानको प्रमुख शक्ति भएको हुनाले र एक किसिमले भन्यो भने मायाको शक्ति भएको हुनाले देवीहरूको चरित्रहरू अत्यन्तै विचित्रतामा आधारित छ। कहाँ के हो वास्तवमा छुट्याउन सकिँदैन र त्यही रूपमा देवताहरूले पनि देवीको स्तुति गरेका छन्। ऋषिहरूले यो कथा भनिरहेका छन् र देवीद्वारा दैत्यपति शुम्भ मारिएपछि इन्द्रादि देवता अग्निलाई अघि लगाएर ती कात्यायनी देवीको स्तुति गर्न लागे। त्यस बेला अभिष्ट प्राप्ति हुनाले तिनको मुखकमल प्रफुल्लित थियो र तिनको प्रकाशले दिशाहरू प्रकाशित भइरहेका थिए। त्यस्तो अवस्था थियो र देवीको सामुन्ने गएर देवताहरू आफ्नो अभिष्ट सिद्धि भइरहेको थियो। शुम्भ निशुम्भ जस्ता महान शत्रुहरूलाई देवीले नाश गरिरहनु भएको थियो र देवताहरू प्रसन्न भएर देवीको स्तुति गर्नलाई अगाडि बढिरहेका थिए र देवताहरूले स्तुति गर्दै देवीको यसो भनेको भनेर यो दुर्गा सप्तशतीमा अर्थात् चण्डीमा प्रसङ्गहरू आउँछन्। आदरणीय श्रोता, तपाईँले पनि यो सुन्नुभएको छ, पाठ गर्नुभएको हुनसक्छ, यो कथा पढ्नुभएको हुनसक्छ, तर यी कथाहरूलाई पटक पटक सुन्नाले कुनै हानि हुँदैन, जति हुन्छ लाभ नै हुन्छ, यसबाट कुनै कमी हुँदैन, त्यसैले यसको श्रवण निरन्तर गर्नुपर्दछ, यसैलाई सत्सङ्ग भनेर पनि भनिएको छ। त्यसैले हामी पनि देवीको स्तुति के हो, कस्तो स्वरूपमा देवी हुनुहुँदो रहेछ, कसरी आएर ती दुष्टहरूको नाश गर्नुभएको छ, त्यो हामी हेरौँ र देवताहरू खुसी हुँदा के भन्दा रहेछन्, हामी खुसी हुँदा के गर्नुपर्दो रहेछ, हाम्रो खुसी कहाँबाट प्राप्त हुँदो रहेछ, यी शिक्षाहरू यसले दिइरहेका छन्। देवता भन्छन्, देवी प्रपन्नार्ति हरे प्रसिद्ध प्रसिद्ध मातर जगतोखिलस्य प्रसिद्ध विश्वेश्वरी पाहि विश्वम तोमीश्वरी देवी चराचरस्य। देवताहरू भन्छन्, हे शरणागतको पीडा हरण गर्ने देवी, हामीमाथि प्रसन्न हौ। हे सम्पूर्ण जगतकी माता, हे विश्वेश्वरी, विश्वको रक्षा गर। देवी तिमी नै चराचरकी अधीश्वरी हौ। वास्तवमा चराचरको अधीश्वर त भगवान हुनुहुन्छ अनि देवीलाई पनि त्यही भनिएको छ। यो कसरी, यसमा हामीले पनि विचार गर्नुपर्दछ, अन्यत्र शास्त्रहरूले पनि यसको उल्लेख्य रूपमा समाधान गरेकै छन् र यहाँनिर देवी स्वयं शक्ति स्वरूप हुनुहुन्छ र शक्ति कसको, शक्ति भगवानकै हो, त्यसैले आह्लादिनी शक्तिको रूपमा भगवान्सँग निरन्तर रूपमा विराजमान हुनुहुने लक्ष्मी अर्थात् श्रीराम भगवानको माता सीता, राधा भगवान श्री कृष्णको सान्निध्यतामा नित्य रहनुहुन्छ, नारायणको स्वरूपमा लक्ष्मी रहनुहुन्छ र विष्णु भगवानसँग पनि लक्ष्मी निरन्तर रहनुहुन्छ। भनाइ फरक फरक हो, तर यी सबै पात्रहरू, यी सबै नामहरू एउटै हुन्। भगवान् आफ्नो शक्तिसँग निरन्तर रूपमा अभिन्न रूपमा रहनुहुन्छ र त्यही शक्तिको यहाँ देवताहरूले उपासना गरिरहेका छन् र देवताहरूको कामना छ, कामना सिद्धि गर्ने वास्तवमा भगवानकै कृपा हो र भगवान् शक्तिको रूपमा यो सृष्टिमा अगाडि आएर कृपा गर्नुहुन्छ। त्यस कारणले देवीहरू नै भगवानको प्रतिनिधिको रूपमा अर्थात् भगवान नै देवीको रूपमा आएर यहाँ लीला गर्नुहुन्छ र भक्तहरूको शरणागत वत्सलतालाई देखाउनुहुन्छ, भक्तहरूको दुःखलाई नाश गर्नुहुन्छ भन्ने आधारमा देवीले यहाँ शुम्भ निशुम्भको नाश गरेर देवताहरूलाई सुख प्रदान गर्नुभएको प्रसङ्ग हो। आदरणीय श्रोता,
आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दुर्गा सप्तशतीमा आधारित रहेर देवताहरूले गरेको माता दुर्गाको देवीको उपासना अर्थात् आराधना अर्थात् स्तुतिको केही चर्चाहरू गर्दैछौँ। देवताहरू भन्छन्, आधार भूता जगतस्तोमेका मही स्वरूपेण यतः स्थितासि अपाम स्वरूप स्थिताया त्वेत दाप्यायते कृष्ण मलंग्य वीर्य। तिमी नै यस जगतकी एकमात्र आधार हो किनकि पृथ्वी रूपमा तिम्रो नै स्थिति छ। हे देवी, तिम्रो पराक्रम अलङ्घनीय छ। तिमी नै जल रूपमा स्थित भएर जगतलाई तृप्त पार्दछौ। आदरणीय श्रोता, हामीले नबुझेको हो भन्न त भनिएको छ, देवी पृथ्वीको रूपमा हुनुहुन्छ। पृथ्वीको रूपमा रहेकी देवीले हाम्रो कति आवश्यकताहरू, हाम्रो कसरी पालन पोषण गर्नुभएको छ, आवश्यकताहरूको पूर्ति गर्नुभएको छ, हामीलाई कसरी जीवनदान दिनुभएको छ, वास्तवमा यो पृथ्वीको रूपमा भूदेवी भनेर मानिएकै छ। हामीले पूजा गर्छौँ गर्नेहरूले र पृथ्वीलाई पनि नमान्ने को होला र पृथ्वीलाई नमान्नुमा के तुक होला र किनभने हामी जहाँ छौँ त्यसैलाई नै नमान्नु के त्यो पनि कुनै मान्यता होला र त्यसैले देवी पृथ्वीको स्वरूपमा हुनुहुन्छ र जलको रूपमा भएर पनि हाम्रो तृप्ति गरिरहनु भएको छ। यही भनिएको छ, अब जललाई देवी कसरी मान्नु, पृथ्वीलाई माता कसरी मान्नु, वास्तवमा यहाँ समस्या छ। तर समस्या यस विषयमा छैन, समस्या हाम्रो चित्तवृत्तिमा छ। किनभने हाम्रो चित्तवृत्ति वासनाले हाम्रो ज्ञान ढाकिएको छ, हाम्रो ज्ञान नाश हुँदैन, ज्ञान ढाकिएको छ, ज्ञान त छँदैछ। त्यो ज्ञानलाई देख्न सक्ने सामर्थ्य हामीले गुमाइसकेका छौँ र त्यतातर्फका लागि त्यतातर्फ अग्रसर हुन र सत्सँग सत्पुरुषको सान्निध्यताबाट र सत्शास्त्रबाट प्राप्त हुन्छ। त्यसैले त्यतातर्फ अग्रसर हुनु नै सही बाटोमा हिँड्ने प्रयत्न हो भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र आज हामी एम दुर्गा सप्तशतीमा आधारित रहेर देवताहरूले माता दुर्गाको स्तुति गरेको जो प्रसङ्ग छ हामी त्यसैको चर्चा गरिरहेका छौँ र देवताहरू अगाडि भन्छन् तं वैष्णवी शक्तिरनन्त वीर्या विश्वस्य बीजम परमासी माया सम्मोहितम देवी समस्त मेतत तं वै प्रसन्ना भुवि मुक्ति हेतु तिमी अनन्त बल सम्पन्न वैष्णवी शक्ति हौ यस विश्वकी कारणभूता परा माया हौ देवी तिमीले सारा जगत मोहित पारिरहेकी छौ तिमी नै प्रसन्न भएपछि पृथ्वीमा मोक्ष प्राप्ति गराउँछौ भनेर वास्तवमा यहाँ देवीको स्वरूपलाई स्पष्ट बताइएको छ किनभने देवी भगवान् विष्णुको शक्ति हो वैष्णवी शक्ति भनेको भगवान् विष्णुको शक्ति हो मूल शक्ति हो र उहाँले नि देवीकै कारणले नि यो जगतको सृष्टि भएको छ भगवान्को आज्ञा अनुसार र त्यसको सञ्चालन पनि परा माया अर्थात् मायाको रूपमा महामायाको रूपमा देवीले नि गर्नुहुन्छ यही कुरा देवताहरू बताइरहेका छन् देवीका सामुन्ने हे देवी तिमीले सारा जगत मोहित पारिरहेका छौ मोहमा पारिएको छ मोह भनेको विपरीत ज्ञान अर्थात् नभएको कुरालाई भएको देख्ने अधर्मलाई धर्म मान्ने यही हो मोह त्यसैले यो विपरीत ज्ञानले ढाकिएको यो पुरा मायाको संसारमा मनुष्यहरू उफ्रिरहेका छन् तर कहाँ हो के हो छेउटुप्पो केही छैन चौरासीको चक्करमा घुमेका छन् फेरि आएका छन् यही भन्छ शास्त्रले त्यसैले तिमी नै प्रसन्न भएपछि पृथ्वीमा मोक्ष प्राप्ति गराउँदछौ मोक्ष प्राप्ति भनेको जन्म मरणको जो चौरासीको जो चक्कर छ त्यसमा अगाडि नबढ्नु मनुष्य जन्म भएपछि भगवान्को चरणमा भगवत धाममा गएर आनन्दसँग आनन्दको समुद्रमा डुब्नु भन्ने जस्तै स्थिति हो भनिएको छ र भगवान्को चरणमा पुगेपछि त्यहाँ कुनै आवश्यकता पर्दैन त्यहाँ केही चाहिँदैन केवल आनन्दै आनन्द त्यसैले त्यस्तो आनन्दको खोजी मनुष्यले गर्नुपर्दछ र त्यो आनन्दको प्राप्ति सत्सङ्गबाट हुन्छ भनेको छ र सत्सङ्ग सशास्त्रको हुन्छ

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

पीएफबीए सरकार भिडियो सुन्ने हुनुहुन्छ श्रोता र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रम नमस्ते युकेमा म सुनेको तर्फबाट समय 7 बजेको लागि अब भने हामीहरूसँग 14 मिनट बाँकी रहेको छ आज Thursday, 6th of August, 2026, बिहिबारको दिन रहेको छ अलारे यो जोवाना गीत रहेको थियो विपुल छेत्रीको आवाजमा एन्जोय गरिसक्नु भएको छ श्रोता र कार्यक्रममा अवश्य पनि मिठा मिठी गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा हामी रहने नै छौँ र यसै गरी श्रोता हामी कार्यक्रमको यो आवरभरि मिठा मिठी गीत सङ्गीतहरूको साथमा मनोरञ्जन गराउने नै छु अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहनेछ र श्रोता अवश्य हामी कार्यक्रममा 105.4 MHz गरेर फोक्सटनवासीले सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली तपाईँले बिएफबिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र यसैको साथमा आउनुहोस् अब पनि हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ अहिले लाइभ नै यो मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु अभय एन्ड द स्टिम इन्जिन्सको आवाजमा सधैँभरि

0: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने तीनवटा अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।
1: सिंहदरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ ज्युरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकारमा समेत हस्तक्षेप गरेको समिति सभापति समीक्षा बास्कोटाको भनाई छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले तीनवटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा कपोल कल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको आरोप लगाउनु भएको थियो। समितिले तीनैवटा संस्थाका प्रतिनिधिलाई बोलाए पनि उनीहरू आजको बैठकमा गएनन्। बैठकले गैर सरकारी र अन्तर्राष्ट्रिय संस्थाले स्वीकृत उद्देश्य र तोकिएका काम गरे नगरेको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन दिएको छ।
0: नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर,
2: बजारमा ग्यासको अभाव हुनुको मुख्य कारण निगमले बुझेको चाहिँ के हो?
3: ग्यासको अभावको विषयमा निगमले भन्नु पर्दाखेरि जति खपत छ ग्यास त्यो खपत अनुसारको ग्यास चाहिँ आपूर्ति भइरहेकै अवस्था छ, तर बजारको जुन माग बढेर गएको छ, एक्स्ट्रा डिमान्ड भएको छ बजारमा, त्यसलाई पूर्ति गर्नलाई चाहिँ अलिकति समस्या देखिएकोले यो अवस्था सिर्जना भएको हो।
2: बजारमा किन बढ्यो यो माग?
3: किन बढ्यो भन्दाखेरि हामी अलिकति यसलाई विगततिर हेर्नुपर्छ। यो चुनाव ढाका र जुन मध्य पूर्वमा चाहिँ युद्ध सुरु भइसके पश्चात नेपाल मात्र होइन कि हामी जुन मुलुकबाट आयात गर्छौँ त्यो मुलुकमा पनि र मध्य पूर्व लगायत विश्वमै यो संकट देखा परेको थियो र हामीले जुन मुलुकबाट आपूर्ति गर्छौँ इन्डियन अयल कर्पोरेसन इन्डियाबाट त्यहाँबाट पनि हामीलाई चाहिँ जुन अनुपातमा आउनुपर्ने त्यो अनुपातमा कहिले आउने कहिले नआउने भएको थियो। अर्को फ्याक्टर हामी कहाँ के भयो भने उपभोक्तामा मनोवैज्ञानिक त्रास, हामीले बारम्बार के अनुरोध गरेको थियौँ ग्यास आउँदैछ यसमा चाहिँ उपभोक्ताले पिर मान्नु पर्दैन भनेर हामीले भन्दै गर्दाखेरि पनि त्यो संस्कृतितिर गयो जसले गर्दाखेरि चाहिँ बजारमा यो असहज परिस्थिति पैदा भयो। हाम्रो खपत भनेको 45-46 हजार मेट्रिक टन हो मासिक रूपमा, तर यहाँलाई जानकारी गराउँ फागुन महिनामा चाहिँ 51 हजार मेट्रिक टन ग्यास आउँदाखेरि पनि बजारमा चाहिँ यो क्राइसिस देखिराख्यो। त्यो पश्चात चाहिँ फागुनको 29 गतेबाट चाहिँ आधी सिलिन्डरमा जाने निर्णय भयो र त्यो भइसकेपछि यहाँलाई तथ्याङ्कमै भन्नुपर्दाखेरि चैतमा जम्मा 38 हजार मेट्रिक टन खपत भयो भने वैशाखमा 32 हजार र जेठ महिनामा 33 हजार मेट्रिक टन मात्रै खपत भयो। त्यो किन भयो भन्दाखेरि हाम्रो बुझाइ के छ भने जुन उपभोक्तासँग अलरेडी संचितमा रहेको ग्यास थियो त्यो पनि उहाँले प्रयोग गर्नुभयो, त्यसपछि 7.1 केजीको आधी सिलिन्डरको ग्यास चाहिँ खरिद गर्नलाई चाहिँ उपभोक्ताहरूले त्यति चासो देखाउनु भएन र यो बिचबिचमा समाचारमा पनि के आइराख्यो भने केही समयपछि फुल सिलिन्डर आउँछ 3.2 अबको केही दिनमा आउँछ अबको केही दिनमा आउँछ भनिसकेपछि उपभोक्ताहरू पनि त्यो पर्खाइमा बस्नु, किनभने 14 केजीको ग्यास लाँदाखेरि महिना दिन पुग्थ्यो भने यो 7.1 केजीले चाहिँ महिनामा 2 पटक लाने र पुर्याउने झन्झट उपभोक्तामा हुन गयो। त्यसले गर्दाखेरि पनि उहाँहरूसँग भएको जो उपभोक्तासँग संचित थियो उहाँहरूले त्यो प्रयोग गर्नुभयो, जसलाई चाहिँ आवश्यक थियो उहाँहरूले चाहिँ 7.1 केजीकै लगेर बाल्नुभयो। यसले के देखायो भन्दाखेरि एक त संचित भएको ग्यास पनि उपभोक्ताकोमा रहेको संचित पनि घट्दै गयो र 7.1 केजीको सिलिन्डर जुन प्रयोग भइरहेको थियो त्यसले गर्दाखेरि यताबाट आयात पनि कम हुँदै गयो। अहिले 14.2 जाँदाखेरि चाहिँ 81 हाम्रो खपत जति भयो त्यति ग्यास चाहिँ आएकै छ, तर डिमान्ड 14.2 जाँदाखेरि चाहिँ डिमान्ड बजारको एकैचोटि बढ्यो।
2: यसलाई यसरी भनौँ के अरे यो अहिलेको संकट भनेको चाहिँ उपभोक्ताको कारणले भइराखेको छ।
3: उपभोक्ताको मात्रै यसमा म दोष दिन्न, किनभने उपभोक्ताले त पाउनु सहज तरिकाले त ग्यास त पाउनु पर्यो, तर यहाँ हाम्रो नेचर कस्तो भइदियो भने हामीले हाम्रो मात्रै सोच्यौँ कि हामीले अर्काको लागि सोच्दैनौँ, किनभने ग्यास बजारमा पाइँदैन कि भन्ने जुन हामीमा त्रास भयो त्यसले गर्दा हामी संस्कृतितिर पनि लाग्यो, जसले गर्दा जोसँग एउटा मात्रै सिलिन्डर छ जो चाहिँ निम्न वर्गका छन् विद्यार्थी वर्ग छन् उहाँहरूले चाहिँ ग्यास बाल्दा बाल्दै उहाँहरूको ग्यास सकेर बजारमा जाँदाखेरि चाहिँ तत्कालै ग्यास पाइएन, अहिलेको मुख्य समस्या चाहिँ त्यो भएको हो।
2: अनि अभाव छ भन्ने हो कि होइन भन्ने हो?
3: दबाब बढी छ, माग बढी छ, तत्काल डिलरकोमा दैनिक रूपमा ग्यास गएको छ र डिमान्ड यति छ कि उहाँ कहाँ चाहिँ गएको ग्यास चाहिँ त्यहाँ टिक्दैन, तुरुन्तै चाहिँ बिक्री भइरहेको अवस्था छ। हो त्यो चिजलाई चाहिँ सहजीकरण गर्नको लागि जुन काठमाडौँ उपत्यकामा चाहिँ जुन ग्यासको गुनासा बढी थियो त्यो चिजलाई सम्बोधन गर्नलाई चाहिँ निगमको पहलमा चाहिँ सम्बन्धित उद्योगले टेकु स्थित कार्यालयमा चाहिँ काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्दै आउनु भएको छ।
2: अहिले त प्रवक्ताज्यू सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो सहज पहिले।
4: अवस्था खबरित

0: पीएफबी स्कोरका रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय नमस्ते युकेको दोस्रो घण्टामा र 7:11 गएको छ. यो बिहान पखको समय अवश्य पनि यो मर्निङ ब्रेकफास्ट सो रहेको छ. हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम पनि सुन्न सक्नुहुन्छ 6:30-9:00. र अहिले समय हामीलाई विभिन्न ठाउँबाट सुनिरहनु भएको छ यो समयमा र यो अवस्थामा लिसनर्सहरूले पनि हामीलाई जानकारी गराउँदै हुनुहुन्छ र यो समयमा विष्णु गुरुङ दाजुले पनि हामीलाई सुनिरहनु भएको छ. गुड मर्निङ सोनिया बहिनी भन्नुभएको छ. गुड मर्निङ दाजु. र झुमबहादुर गुरुङ या मामाले पनि हामीलाई ह्याप्पी थर्सडे गुड मर्निङ भन्नुभएको छ. थ्याङ्क यू सो मच. डिनाकर मामाले पनि स्विन्डनबाट सुनिरहनु भएको छ. र नीता कोइराय आन्टीले पनि गुड मर्निङ गुड डे अल भन्नुभएको छ. र यसरी नै ट्युनिङ गरिरहनु भएको छ श्रोताहरूले. र यो हप्ताको प्रश्न पनि म राख्नेछु. अफकोर्स भोलिको दिनमा चाहिँ हामी वान अफ द लक्की विनर अनाउन्स गर्ने क्रम नै हुनेछ. नमस्ते केमा सुन्न सक्नुहुन्छ. आशा दिदीले वान अफ द लक्की विनर चाहिँ अनाउन्स गर्नु नै हुनेछ. र प्रश्न चाहिँ यस प्रकार रहेको छ. तपाईँले हामीलाई यो प्रश्नको उत्तर चाहिँ के हो जवाब दिनुहोला.
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन, के हो?
0: र अवश्य पनि यो रिडल तपाईँले सल्भ गर्नुहोला र त्यसैको साथमा यो मिठो गीत पनि इन्जोय गर्नुहोला. शर्मी श्रेष्ठको आवाजमा तिमी भए काफी.

SBS को कार्य रेडियो सुनने अनुसार रा कार्यक्रम में हमी चौंस रहता यो समय नमस्ते यू की को दूसरा घंटा मार रा इसी को साथ में आप अपने आप को मी इवेंट्स के बारे में अपनी की जानकारी मराक ने नीचे होना गए रेको सा यो जैसे री तनहु समाज यू के लिए सी 19th 19th वार्षिक भेटघाट तथा विभिन्न कार्यक्रम आयोजन गरिरहेको छ विभिन्न आकर्षणहरू यस समयमा रहेको छ र भेरी चाहिँ अल्डरवुड लेजर सेन्टरमा हुन गइरहेको छ अल्टरसटमा र 8 अगस्त यानि कि यही शनिबारको दिन हुन गइरहेको छ 8 अगस्त दिउँसोको समय 12 बजेदेखि बेलुकी 10 बजेसम्म र कुनै क्वेरी छ भने चाहिँ तपाईँले ट्रेजर कृष्ण आलेलाई सम्पर्क गर्न होला फोन नम्बर 07478641550 चाहिँ कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ र अब पनि आउनुहोस् फेरि पनि हामी अगाडि बढिहालौँ अर्को यो मिठो गीतको साथ मैलेलाई पनि इन्जोय गरिरहनु भएको छ गीत सङ्गीतहरू पनि श्रोता र यो गीत चाहिँ रहेको छ सुशान्त किसीको आवाजमा जी छान्ता मदिना

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

FBS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता, यो समय अहिले नमस्ते युकेको दोस्रो घण्टामा छौँ र सबैको साथै यो समयमा हामीलाई सुनिरहनु भएको छ विभिन्न ठाउँबाट लिसनर्सहरूले र यहाँ हामीलाई आन्सर्सहरू पनि आइरहेको छ तपाईँको माझमा म जानकारी राख्दै गर्नेछु र अब भने यसैमा तपाईँहरूले आजको प्रश्नको उत्तरहरू पनि पठाइरहनु भएको छ र यो समयमा चाहिँ नरेन्द्र गुरुङ उहाँ दाजुले पनि नमस्कार बहिनी लिसनिङ नमस्ते यु क्यान इन्जोइङ अ lots have a wonderful day to you and all thank you narendra gurung ashford bata bhanu bhaeko cha ra yesai gari aile ko yes samay ma hamle belgium bata pani durga gaire waha dajule sunirahanu bhaeko cha samay anusar yo awastha ma hamile listeners harle sunera sath dirahanu bhaeko cha ra karyakram ma aba bhane exchange rate ko barema pani jankari rakhne aayeko cha ra sathai gold and silver price pani र आजको यी समयमा आउनुहोस् हामी एक्सचेन्ज रेटको बारेमा नि कुरा गरिहालौँ र अवश्य एज अफ टुडे पनि यहाँ रेट्सहरू त्यही अनुसार अप एन्ड डाउनहरू भइरहने क्रम नै हुन्छ होइन र अहिले युएस डलरको चाहिँ खरिद दर रहेको छ 151.9 र बिक्री दर रहेको छ 152.5 रहेको छ र युरोपियन युरो एकको खरिद दर रहेको छ अलिकति समय 175.2 भने बिक्री दर 175.9 र युके पाउन्ड स्टर्लिङको खरिद दर भने 204.5 र बिक्री दर भने 205.3 रहेको छ र आज गोल्ड एन्ड सिल्भर प्राइस अलिकति बढेको छ भाउ गोल्डको बाइ द वे श्रोता र आज भने गोल्ड प्राइस एज अफ टुडे रहेको छ नेपाली रुपियाँ 2,96,000 र चाँदीको भाउ चाहिँ रहेको छ नेपाली रुपियाँ 4,570 यो रहेको थियो केही आज एक्सचेन्ज रेटदेखि लिएर इत्यादि बारेमा जानकारी पाइसक्नु भएको छ र अब भने आउनुहोस् फेरि पनि हामी अगाडि बढ्ने नै छौँ

0: Borkar Radio. Borkar Radio. BFBS गोर्खा रेडियो कार्यक्रमलाई हामी छौँ श्रोता यो समय नमस्ते युकेको दोस्रो घण्टामा र समय 8 बजेको लागि अब भने 25 मिनट बाँकी रहेको छ। राम्रो आन्सर्सहरू पनि श्रोताले पठाइरहनु भएको छ। यो हप्ताको प्रश्न यस प्रकार रहेको छ, तपाईँले सही जवाब पठाउनुहोला।
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन, के हो?
0: र अवश्य पनि यसको उत्तर पठाउँदै गर्नुहोस् हामीलाई। र त्यसैको साथमा अहिलेको लागि फेरि पनि हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ श्रोता। अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने छु र यसैको यो अवसरमा चाहिँ गीत सङ्गीतहरूको साथमा पनि मनोरञ्जन लिइरहनुहोला। कार्यक्रमको तेस्रो घन्टामा पनि केही समय हुनेछ हेल्थ पडकास्ट पनि। र या विस्थापको आवाजमा यो मिठो गीत फिर फिरे

गोर्खा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ डट यु।

0: Express Gorka Radio. Gorka Radio.
1: एफबीस गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय नमस्ते युकेको दोस्रो घण्टामा मेरा मेरा गीत सङ्गीत र विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ अहिलेको समय म शरीरको साथमा र यसै गरी आउनुहोस् अपकमिङ इभेन्ट्सहरूको बारेमा फेरि पनि केही चर्चाहरू गरिहालौँ यो आउँदो विकेन्डको समयमा पनि निकै नै इभेन्ट्सहरू हुन गइरहेको छ भेटघाट कार्यक्रमहरू रहेको छ जसमध्ये चाहिँ रावा खोला सेरोफेरो एनुअल गेट टुगेदर यो 8th of August यही आउँदो शनिबारको दिन हुन गइरहेको छ र भेनिचे रहेको छ गाथ हिल कलेज प्राक्नेलमा हुन गइरहेको छ बिहानको समय 10 बजेदेखि लिएर चाहिँ यो रातिको 10 बजेसम्म नै रहेको छ र इट्स गन बी अ लङ डे यस अनुसार अवश्य पनि तपाईँले जानकारी लिएर नलाई भन्न चाहन्छु र यस सम्बन्धी तपाईँलाई चाहिँ विस्तृत रूपमा कुनै क्वेरिजहरू छन् भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ सप्तराज राई उहाँ चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ उहाँको फोन नम्बर रहेको छ 07577406334 र कार्यक्रममा अब पनि आउनुहोस् फेरि पनि पालाइसकेको छ तपाईँको माझमा अर्को यो मिठो गीत राख्ने क्रम पनि रहेको छ यो चाहिँ समृद्धि राई र यसै गरी रोहित जन छेत्रीको आवाजमा रहेको छ यो चाहिँ प्रयास इन्जोय गर्नुहोला यो मिठो गीत पनि अहिलेको लागि

0: FBS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय नमस्केको दोस्रो घण्टामा र आठ बजेको लागि अब पनि बाँकी रहेको छ पाँच मिनट. यसै क्रममा अब पनि यो हप्ताको प्रश्न म फेरि पनि तपाईँको माझमा राख्ने नै छु. यसको सही जवाब पठाउनुहोला.
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन के हो?
0: र अवश्य पनि यसको आन्सर तपाईँले पठाउँदै गर्नुहोस्. हामी पर्सिको दिन फ्राइडे अनाउन्स गर्ने नै छौँ. भोलिको दिन फ्राइडे अनाउन्स गर्ने नै छौँ वान अफ द लक्की विनर. र अहिलेलाई पनि यो मिठो गीत पनि इन्जोय गर्दै गर्नुहोस् श्रोता. म कार्यक्रमको अवश्य पनि तेस्रो यानि कि आखिरी घन्टा पनि भेट्ने नै छौँ एक देवलिम्बुको आवाजमा मनको हाला.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारीको तलब 21% बढाएको घोषणा गर्नुभयो। सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने पनि घोषणा गर्नुभयो। अर्थमन्त्री वाग्लेले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीले आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक भएको छैन। अर्थमन्त्री वाग्लेले भने अनुसार 15 दिनमा सरकारी कर्मचारीले तलब त बुझेनन् नै, अहिलेसम्म प्रोत्साहन भत्ताको पनि टुङ्गो लागेको छैन। नयाँ तलब स्केलको 10% कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने बजेटको घोषणा अहिलेसम्म अलमलमै छ। सरकारी कर्मचारीका अनुसार प्रत्येक वर्ष साउनमा नयाँ तलब मानको पत्र आउनुपर्छ। उक्त पत्रमा बढेको भए नयाँ तलब स्केल र त्यस अनुसार समायोजन भएको ग्रेड रकम उल्लेख हुने गर्छ। साउन 20 सम्ममा पनि यस्तो पत्र आइपुगेको छैन। विशेष महाधिवेशन पक्षलाई मान्य दिने सर्वोच्चको निर्णय पुनरावलोकनको माग गर्दै देउबा पक्षले दिएको निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले संयुक्त इजलास गठन गरेको छ। पार्टीको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै देउबा पक्षले निवेदन हालेको हो। यो निवेदन अध्ययनका लागि न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको संयुक्त इजलास गठन भएको हो। इजलासले निर्णय पुनरावलोकनका लागि निस्सा दिने नदिने विषयमा निर्णय गर्नेछ। इजलासले पुनरावलोकनको निस्सा दिएमा सुनवाई प्रक्रिया अघि बढ्नेछ। अनुमति नदिएमा भने यस अघिकै निर्णय अन्तिम हुनेछ। गएको वैशाख 4 गते न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौला इजलासले देउबा पक्षको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय नै सदर गरेको थियो। सड़क विस्तारको काम शुरू भएको करिब 7 वर्ष कष्टकर बनेको नारायणगढ़ बुटवल सड़क यात्रा सहज बनेको छ। नारायणगढ़बाट बुटवल पुग्न अब 2 घण्टा हाराहारी मात्रै लाग्ने भएको छ। नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको काम 92% हाराहारी सकिएको छ। अब सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी छ। 113 किलोमिटरको यो बाटो विस्तारका लागि झण्डै 17 अर्बको ठेक्का लागेको हो। यो रकम मध्ये एसियाली विकास ब्याङ्कको 85% सहुलियतपूर्ण ऋण र सरकारको 15% लगानी छ। 42 महिनाभित्र काम सक्ने कबुल सहित चिनिया सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। आयोजनाको काम 2075 साल चैत 8 गतेदेखि शुरू भएको थियो। नारायणगढ़ बुटवल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा भने 6 लेन बनाइएको छ। रौथहटमा पेट्रोल बोकेको ट्याङ्करमा आग लागि हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। गुजरात 3 धनसार पुल नजिक पूर्व पश्चिम राजमार्गमा बिहान 5:30 बजे 12 को अम्लेखगंजबाट सर्लहीतर्फ जाँदै गरेको पेट्रोल ट्याङ्कर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। सड़कमा आएको मृगलाई बचाउने क्रममा ट्याङ्कर पल्टिएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरी, ट्राफिक टोली र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। सप्तरीमा करेन्ट लागेर 2 वर्षीय बालकको मृत्यु भएको घटनामा पोल्ट्री फर्मका सञ्चालक पक्राउ परेका छन्। कञ्चनरूपा 11 ठेलिया स्थित पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत तारमा करेन्ट लाग्दा सन्तकुमार धामीका 2 वर्षीय छोरा प्रतीक धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मृतकका बुवाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ध्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। प्रहरीका अनुसार पक्राउ परेका फर्म सञ्चालक प्रथम लाल धामी विरूद्ध जिल्ला अदालत सप्तरीबाट थप अनुसन्धान भइरहेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा अध्यक्ष इन्फान्टिनोले प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी माग्नु भएको छ, तर उहाँले राजीनामा नदिने अडान लिनु भएको छ। फिफाको अफ्रिकी कार्यालय मोरक्कोमा हिजो बोलाइएको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले गल्ती स्वीकार्नु भएको हो। बैठक सकिएको 4 घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै उच्च अधिकारीले इन्फान्टिनोलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिएको छ। विश्वकप अन्तर्राष्ट्रिय प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले फिफाले ल्याएको प्रस्ताव पारदर्शी नभएको भन्दै युएएफले इन्फान्टिनोमाथिको विश्वास गुमेको घोषणा गरिसकेको छ। नेपाली क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा न्यूजील्याण्ड एसँग अभ्यास 1 दिवसीय खेल खेल्ने भएको छ। न्यूजील्याण्ड क्रिकेट बोर्डका अनुसार टप एण्ड टी20 सिरिजपछि नेपालसँग अभ्यास खेल तय भएको हो। खेल सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट ग्राउण्ड 2 हुनेछ। न्यूजील्याण्ड एले सेप्टेम्बर 2 दक्षिण अस्ट्रेलिया र सेप्टेम्बर 4 ताजमानियासँग पनि खेल्नेछ। न्यूजील्याण्ड ए टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएका
13 खेलाडी समावेश छन्। नेपालका लागि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका हिसाबले यो खेल महत्त्वपूर्ण हुनेछ। हवस् त, पहिले सुनेका खबर यति नै। नमस्कार, भारती।

BFB's Gurkha Radio Karikrama Lami Tosrata, Yo Sami, Namasi Giko Tesro Kantama, Ratape Sambrana La Filipini Swagasa, Moserekata for Bata, Karikram Namasi Kisuna Saknunza, Tapele Yoje, every Monday to Friday, UK time 6:30 until 9 AM Rekasa, Saridigandako Karikram, Rale Sami Tapele Hamlai 105.4 MHz, Tinigari Sunna Saknunza, Folkstone Basi Rale, Tapu area Ma Red Access Tabako Kandama, Vinidabele Hamlai, BFB's app down Gordon. विभिन्न स्टेशनहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ. त्यसै गरी यो समयमा हामी कार्यक्रमको के क्षेत्रमा राख्ने नै छु, जसरी आजको दिनमा चाहिँ यो मेजर रिटायर्ड इन्द्रप्रसाद राई उहाँसँग गरेको कुराकानी पनि हुनेछ. स्टे ट्युन भन्न चाहन्छु र अहिलेलाई पनि हामी अगाडि बढ्नेछौँ. श्रोता फेरि पनि तपाईँको समक्ष यो मिठो गीतको साथमा र रिमाइन्डेड पार्ट वान चाहिँ तपाईँलाई 8:28 जाँदा भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा पाउनुहुनेछ.

0: FBS गोर्खा रेडियो कार्यक्रम अब पनि हामी यो समय छौँ श्रोता नमस्ते केममा केही क्षणमा हुनेछ आज चाहिँ तपाईँले कुराकानी पाउन सक्नुहुनेछ जसरी मेजर रिटायर्ड इन्द्रप्रसाद राई उहाँसँग रहेको कुराकानी हुनेछ पार्ट वान हुनेछ 8:28 जाँदा पनि पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदाखेरि यसै गरी यो हप्ताको प्रश्न म राख्ने नै छु र तपाईँले आन्सर पठाउनुहोला यो प्रश्नको जवाब
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन के हो
0: सही जवाब अवश्य पनि हामीलाई पठाउनुहोला भोलि अनाउन्स हुनेछ हाम्रो वान अफ द लकी विनर र अहिलेलाई पनि पुरानो गीत अन्जु पन्तको आवाजमा तीर्खा लाग्यो पानी खाए र यसको लगतै इन्टरभ्यू फिचर पनि हुनेछ केही क्षणमा स्टे ट्युन्ड

BFBS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, व्यवेश संवादबाट म योगराज राईको व्यवेश संवादमा आज मेरो गेस्ट हुनुहुन्छ मेजर इन्द्र प्रसाद राई साहब, र उहाँ चाहिँ नेफिन युकेको सचिव हुनुहुन्छ अनि आशिष ज्वेलरीको ओनर पनि हुनुहुन्छ, र नेपाल आदिवासी जनजाति महासंघ बेलायतले चाहिँ यो वर्षको 32 अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव चाहिँ गेम्बल्स ल्यान्समा अगस्त 8 गर्दै हुनुहुन्छ। तयारी कस्तो हुँदैछ अनि एट्र्याक्सनहरू के छन् र त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ल इन्द्र साहब नमस्कार हजुरलाई।
1: नमस्कार योगराजी, तपाईँसँग भेट निकै पछि भयो, खुसी लाग्यो। हजुर एकदमै आराम कुशल छु। ज्यू हजुर
0: कति पो भयो यो आशिष ज्वेलरी खोल्नु भएको, आज यहाँ आउन पाइयो, यसो अरूतिर त हेरिरहेको
1: 9 भयो। ज्यू 9 भयो यहाँ हामीले इस्टाब्लिस गरेको चाहिँ।
0: कस्तो छ यो वरिपरि निकै सुन पसलहरू छ, कति कम्पिटिसन छ?
1: कम्पिटिसन भन्नाले पनि एकदमै हेल्थी खालको कम्पिटिसन छ क्यारे, धेरै सुन पसल भएको हुनाले यो चाहिँ युकेको न्यू रोड जस्तो हो, त्यस हुनाले जति धेरै भयो उति धेरै तपाईँको चोइसेसहरू हुने भएको हुनाले धेरै कस्टमर आउनुहुन्छ, राम्ररी चलिरहेछ।
0: त्यही त, यो संसारको नै इकोनोमी अप एन्ड डाउन भइरहेको छ, सुनको व्यवसाय चाहिँ कस्तो छ अहिले?
1: सुनको व्यवसाय भनेको कारोबार ठुलो तर प्रफिटमा सानो प्रफिट हुन्छ, प्रफिट मार्जिनमा सानो हुन्छ, तर पनि यो भनेको चाहिँ हाम्रो तपाईँको एउटा सेवा जस्तो पनि हो, किनभने हाम्रो बालबच्चाहरूले चाहिँ हाम्रो कल्चरल ज्वेलरीहरू चाहिँ भुलिसक्नु भएको हुनाले त्यसको पनि अलिकति हुन्छ भन्ने हिसाबले पनि गरेको, र राम्रै छ ज्यू, राम्रो चलिरहेछ।
0: यहाँ बढी बिक्री हुने गहना चाहिँ के छन्? काँचो सुन पनि किन्नुहुन्छ होला कतिले, अब यो एउटा चाहिँ प्रपर्टी मतलब एउटा को लागि होइन?
1: यहाँ बढी हुने भनेको चाहिँ तपाईँको हाम्रो कल्चरल सामानहरू पनि जान्छन्, यो चाहिँ सिजनल हो तपाईँको, जस्तै अब साखेला आउने बेला, याकथुम चुम्लुङको यस्तो यस्तो आउने बेला चाहिँ कल्चरल सामानहरू धेरै जान्छन्, अनि नयाँ नयाँ पिँढीको मान्छेहरूले पनि कल्चरल सामानहरू किन्नुहुन्छ, बाबामाले इन्करेज गरेर होला, तर पनि धेरै जाने भने चाहिँ तपाईँको हाम्रो यो सधैँ लाउने खालको डेली युजमा लाउने खालको चेनहरू, इयरिङहरू, औँठीहरू यस्तो चाहिँ धेरै जान्छ, तर पनि अब तपाईँको बदलिँदो तपाईँको यो जेनेरेसनको चेन्ज हुँदै जाँदाखेरि पहिलाको हाम्रो दिदीबहिनीहरूले अलिक ठुल्ठुलो गहना मनाउनु पराउँछ भने अहिलेको यङ जेनेरेसनलाई चाहिँ सानो सानो गहना, अनि कति चाहिँ अब तपाईँको गोल्डबाट डायमन्डतिर पनि सिफ्ट हुँदै गरेको हामीलाई अनुभव गरेका छौँ।
0: पहिला एकपटक चाहिँ प्रत्येक गोल्ड पसलको आफ्नो आफ्नै प्राइस थियो, अहिले त तपाईँको एउटै छ नि प्राइस होइन प्रत्येक सुन पसलको?
1: हजुर हाम्रो एसोसिएसनमा आबद्ध हुनुहुने सबैको चाहिँ एउटै प्राइस हुन्छ, तपाईँको गोल्डको प्राइस सबैको एउटै नै हुन्छ, तर एउटा दुईवटा पसलहरू चाहिँ हाम्रो संस्थामा आइसक्नु भएको छैन, उहाँले चाहिँ तपाईँको आफ्नै प्रकारले नै गरिराखेको कुरो पनि हामीलाई जानकारी चाहिँ छ, तर पनि एसोसिएसनमा भएको मेजोरिटी त मेजोरिटी होइन, म्याक्सिमम नै छ, 99% नै हामी छौँ क्यारे, हाम्रो चाहिँ एउटै प्राइस।
0: यो सुनहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ तपाईँले? कसैले सिङ्गापुरको सुन राम्रो भन्छ, कसैले ब्रुनाईको सुन राम्रो भन्छ, मेरो तर्क चाहिँ सुन एउटै हो भन्छु म होइन,
1: सुन सबै एउटै हो तपाईँको, हाम्रो सप्लाई भनेको चाहिँ तपाईँको 22 सामानहरू चाहिँ दुबई र तपाईँको यहीँबाट पनि उपलब्ध हुन्छ हामीलाई, बुलियन गोलहरू तपाईँलाई हामीले युकेबाट नै हो, तर पनि कतिपय सामानहरू चाहिँ हाम्रो तपाईँको 24 सामानहरू चाहिँ बाहिरदेखि पनि आउँछ, जस्तै अब हङकङ, सिङ्गापुर, ब्रुनाईबाट पनि अलिअलि सप्लाई हुन्छ, दुबईबाट त्यस्तैबाट आउँछ हामीलाई।
0: हजुर अब चाहिँ हामी यो मेलातिर लागौँ, मेलाको तयारी चाहिँ के छ साहब? 8 चाहिँ अब गेम्बल्स ल्यान्डमा हुँदैछ,
1: गएको साल हामीले 2 गरेको थियौँ, अघिल्लो दिन चाहिँ हाम्रो भलिबल टुर्नामेन्ट जसमा चाहिँ एकदमै म्याक्सिमम धेरै टिमहरूले चाहिँ भाग लिनुभएको थियो त्यसमा चाहिँ, अनि सेकेन्ड डेमा चाहिँ हामीले चाहिँ प्योरली हाम्रो फेस्टिभलको लागि झाँकीहरू अनि हाम्रो आदिवासी जनजातिसँग रिलेटेड प्रोग्रामहरू गरिएको थियो, तर 2 कमिटमेन्ट गर्नु चाहिँ हाम्रो साथीहरूलाई एकदमै गाह्रो भएको हुनाले एकै दिनमा सकौँ भन्ने हिसाब भएको हुनाले यसपालि चाहिँ

0: स्टलहरू, थुप्रै स्टलहरू, खानेकुरोकोदेखि लिएर कल्चरल सामानहरूको, आइसक्रिमहरूको त्यस्तो खालको स्टलहरू पनि हुन्छ, गर्दाखेरि गोइङ टु बी भेरी भेरी वन्डरफुल, फ्यान्टास्टिक हुनेवाला छ।
1: मेजर हाम्रो इन्द्र साहबसँग उहाँकै यो चाहिँ सुन पसलमा रेकर्ड गरिएको छ, अल्डर सर्टमा आशिष ज्वेलरीको चाहिँ उहाँ ओनर हुनुहुन्छ, अनि नेफिन ढिकेको उहाँ चाहिँ सचिव हुनुहुन्छ। अब एन्ट्रेन्स फीबाट जाउँ, एन्ट्रेन्स फी कति हो एकजनाको, अनि अब कार पासको पनि लिन्छ के छ, अलिकति भनिदिनुहोस् त्यहीँबाट जाउँ।
0: इन्ट्रेन्स फी चाहिँ हरेक व्यक्तिको 5 पाउन्ड हुन्छ, अनि कारको पनि 5 पाउन्ड हुन्छ। तर हामीले जो भलिबल टिम आउनुहुन्छ उहाँहरूको लागि चाहिँ उहाँको टिम क्याप्टेनहरूलाई पहिला नै हामीले उहाँको कार पास र इन्ट्रेन्सको लागि टिकटहरू दिइसकेको हुन्छौँ। तर अरू आउनुहुने साथीहरूको लागि चाहिँ तपाईँको इन्ट्रेन्समा नै तपाईँको कारको अनि व्यक्तिको लागि पनि टिकट त्यही नै उपलब्ध हुनेवाला छ।
1: अनि भलिबल चाहिँ कति बजीबाट सुरु हुन्छ?
0: हाम्रो चाहिँ बिहान 8 बजेदेखि नै भलिबलको सुरु हुन्छ, नत्र भने सकिँदैन। धेरै टिमहरू छ, टिमहरू धेरै आइराख्नु भएको छ, त्यसो हुनाले सायद त्योभन्दा सायद अगाडि पनि गर्नुपर्ने स्थिति पनि छ, किनभने टिमहरू आकाकै हुनुहुन्छ, गर्दाखेरि बढी टिम भयो भनेदेखि अझै त्योभन्दा अगाडि पनि गर्नुपर्ने स्थिति चाहिँ आउँछ। तर अहिलेको टार्गेट चाहिँ 8 बजेदेखि हो।
1: अनि भलिबल एन्ट्रीको फी चाहिँ कति लिनुहुन्छ सर?
0: त्यसको चाहिँ हाम्रो प्रमुख सल्लाहकार कर्म पाहाडी सरले गर्नुभएको छ। यो चाहिँ तपाईँको मेलको लागि फाल्टै, फिमेलको लागि फाल्टै, अनि भेटरनहरूको फाल्टै भएको हुनाले उहाँहरूको अलिकति फरक छ, 250-300 त्यस्तै छ। तर पनि मलाई एक्युरेट एक्ज्याक्टली चाहिँ थाहा भएन, तर कर्म पाहाडी शेर्पा ज्यूले गरिराख्नु भएको छ। तर जो भलिबलको टिमहरूलाई सबैलाई त्यो जानकारी छ।
1: प्राइजहरू चाहिँ फिक्स क्यास नै होला होइन ट्रफी?
0: जो प्राइस चाहिँ तपाईँको फिक्स नै छ, प्राइस पनि तपाईँको प्राइसको पनि रेन्जहरू त्यही प्रकारले छ, भेटरनको फाल्टै छ, मेलको फाल्टै, फिमेलको फाल्टै, राम्रो खालको छ प्राइजहरू। त्यहाँ र ट्रफीहरू, मेडलहरू सबै व्यवस्था भइसकेको छ।
1: यो भलिबल चाहिँ टाइममा खेलाउने हो कि पोइन्ट सिस्टम, सेट सिस्टम, कुनमा खेलाउनुहुन्छ?
0: यो चाहिँ नकआउट जस्तो हो, तर पनि तपाईँको सेट सिस्टममै खेल्नुहुन्छ, प्रोपरली नै हुन्छ, अनि हामीसँग चाहिँ क्वालिफाइड रेफ्रीहरू नै आउनुहुन्छ त्यसको लागि चाहिँ।
1: अनि यो आर्चरी पनि हुँदो रहेछ, त्यसमा पनि कस्तो टिम दर्ता गर्नुपर्छ कि जो कोही आएर त्यहाँ कम्पिटिसनमा भाग लिन सक्नुहुन्छ, ग्रुप इन्डिभिजुअल कस्तो?
0: त्यहाँ चाहिँ तपाईँको आर्चरीमा चाहिँ त्यही नै आएर टिममा इन्ट्री गर्ने हो। टिममा इन्ट्री गरेपछि चाहिँ गएको साल चाहिँ हाम्रो चाहिँ तपाईँको भेटरन अनि युथहरू मेल फिमेलको थियो, यसपालि चाहिँ कसरी हुन्छ एक्ज्याक्टली थाहा छैन, तर पनि हुन्छ हुनु चाहिँ तपाईँको त्यही नै आएर इन्ट्री गर्ने हो, हान्ने हो।
1: ओके, अब स्टलतिर जाउँ, थुप्रै थुप्रै खानाको स्टलहरू अरू हुन्छ होला, कस्तो छ एउटा स्टल थाप्नको लागि भिन्दै भिन्दै प्राइस होला कति, अब त्यो चाइटेक लागि कति तिर्नुपर्छ तिर्नु पर्दैन उनीहरूले स्टल राख्नुभयो भने?
0: त्यो पनि तिर्नुपर्छ, तर तपाईँको त्यो हजुरले भने जस्तै तपाईँको जस्तै चारिटीको लागि अब विज्ञापनको लागि मात्रै उनीहरूलाई थोरै छ भनेदेखि तपाईँको अलिकति फुड स्टल गर्नेलाई अलिकति बढी छ, तर एक्ज्याक्टली कति कति छ भन्ने कुरो चाहिँ मलाई चाहिँ अलिकति ठ्याक्कै भन्नु चाहिँ सकिनँ।
1: के के को चाहिँ त्यहाँ दोकानहरू हुन्छ, स्टलहरू राखिन्छ त्यो दिन
0: चाहिँ? त्यहाँ चाहिँ खानेकुरोको 1-2 स्टलहरू, कल्चरल सामानहरू जस्तै हाम्रो आदिवासीहरूले लाउने गरगहना सामान त्यस्तोहरूको पनि हुन्छ, ड्रिङ्क्सहरूको छ, अनि तपाईँको खासमा यो चाहिँ आदिवासी जनजातिसँग रिलेटेड भएको हुनाले हामीले घरैमा बनाइने खालको तपाईँको पेय पदार्थहरूको पनि त्यहाँ हुन्छ, तपाईँको स्टलहरू, आइसक्रिम हुन्छ, पानीहरू त्यस्तो हुन्छ, गर्दाखेरि हामीलाई चाहिने चाहिँ सबै त्यहाँ स्टलहरूमा उपलब्ध हुन्छन्।
1: मेजर इन्द्र प्रसाद राई साहबसँग कुराकानी गरिरहेको छौँ। यो आदिवासी जनजाति महोत्सव मेला चाहिँ अगस्त 1 तारिक हुँदैछ ग्याम्बल्स ल्यान्डमा, जहाँ चाहिँ हाम्रो साकेला प्रत्येक वर्ष हुने गर्दछ। अब भने यो बिचमा केही गीतहरू सुनौ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी साहबसँग लिएर आउनेछौँ।
2: BFPS, गोर्खा रेडियो।

0: यो BFBS गोरखा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। BFBS गोरखा रेडियो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFBS गोर्खा रेडियो नै हो। अहिले तपाईँले BFBS संवादमा मेजर इन्द्र प्रसाद राई साहब हुनुहुन्छ, उहाँसँग कुराकानी गरिएको छ। उहाँकै दोकान यो आशिष ज्वेलरी पक्कम त्यहाँ आउनुभएको छ होला, अटोसनमा हुँदा उहाँकै दोकानमा रेकर्ड गरिएका छौँ। र उहाँ चाहिँ नेफिन युगेको चाहिँ सचिव पनि हुनुहुन्छ, अनि अहिले चाहिँ यो चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले आयोजना गर्ने को मेलाको बारेमा हामीले कुराकानी गरेको छौँ। ल साहब, फेरि हजुरलाई वेलकम छ।
2: धन्यवाद।
1: अनि कतिको एक्साइटेड हुनुहुन्छ त? लास्ट इयर पनि दुई दिन भयो, अब यसपटक एक दिन मात्रै रहेछ। अलिक एक दिनमा गर्दा फेरि निकै छिटो पनि गर्नु पर्यो, टाइममा सक्नु पर्यो, होइन?
2: हजुर, हामी एकदमै एक्साइटेड छौँ। गएको साल पनि हामीले सोचेको भन्दा एकदमै भव्य नै भएको थियो। तपाईँको दुई दिनको इभेन्ट भएर पनि अघिल्लो दिन भलिबलमा मारामार भयो, अनि भलिबलको टिम सँगसँगै उहाँको सपोर्टर आएर भव्य साथ भएको थियो। अनि सेकेन्ड डेमा चाहिँ हाम्रो विभिन्न जात जातिको झाँकीहरू आउनु भएको थियो। त्यसै हुनाले यसपालि चाहिँ पोहोरभन्दा ठुलो स्केलमा हुन्छ भन्ने कुरामा हामी प्रष्ट छौँ। तर हामीलाई म्यानेज गर्नु चाहिँ अलिकति दौडधुप गाह्रो हुने अवस्था छ, किनभने एकतिर भलिबल भइरहेको छ भने कन्कुरेन्टली अर्कोतिर तपाईँको हाम्रो आदिवासी जनजाति महासङ्घको चाहिँ तपाईँको प्रोग्राम भइराखेको हुन्छ। एट द सेम टाइम आर्चरीको छेलहरूको भइरहेको हुनाले तपाईँको म्यानेज गर्नुलाई चाहिँ अलिकति व्यस्त छ। अनि हेर्नु आउने मान्छेहरूलाई पनि तपाईँको बिजी नै हुनुहुन्छ, उहाँहरू पनि भलिबल पनि हेर्नु पर्यो, उता पनि जानु पर्यो, यता पनि गर्दाखेरि रमाइलो हुने रहेछ। छोटो समय छ, सदुपयोग हामीले राम्ररी गर्ने प्रयास गरिरहेको छौँ, तर त्यो दिन चाहिँ तपाईँको व्यस्त हुन्छ। अनि सबैलाई आएर साथ सहयोग दिनु भन्ने अनुरोध पनि गर्न चाहन्छु।
1: कति जति एक्सपेक्टेसन छ तपाईँहरूको सहभागिता कस्तो होला लास्ट इयरको गर्दा चाहिँ?
2: गएको सालमा चाहिँ अघिल्लो दिनमा 5-7-6 जना जस्तो हुनुभएको थियो, अनि सेकेन्ड डेमा चाहिँ त्योभन्दा बढी हुनुभएको थियो। हामीले ठ्याक्कै यति नै भनेर चाहिँ गरेनौँ, तर पनि हुनुभएको थियो। यसपालि चाहिँ अघिल्लो दिनको त्यो भलिबल टिम भलिबल हेर्ने प्लस हाम्रो मेलामा आउने पनि गर्दाखेरि तपाईँको धेरै नै हुनुहुन्छ, पोहोरभन्दा डबल हुनुहुन्छ कि भन्ने आशा चाहिँ हो।
1: टिकट चाहिँ त्यो दिन डोरमै होला पाउने कि कता त्यो दोकानतिर पाउनु?
2: डोरमै पाउँछ तपाईँको, हामीलाई सम्पर्क गर्ने हामी पनि उपलब्ध गराउँछौँ, तर इन्ट्रेस्टमै पाउँछ टिकट चाहिँ तपाईँको।
1: अब यो इभेन्टको लागि स्पोन्सर्सहरू पनि हुनुहुन्छ कि तपाईँहरूले नै आफ्नै फन्डबाट चलाउँदै हुनुहुन्छ?
2: खासमा हामीले स्पोन्सरहरू पनि खोजिरहेको छौँ, केही स्पोन्सरहरूले चाहिँ हामीलाई स्पोन्सर गरिदिइराख्नु भएको छ, गत साल पनि दिनुभएको थियो। अनि स्पोन्सरसिपको लागि हामीले अझै पनि अब हामीले हाम्रो व्यापारी साथीहरूसँग एप्रोच गरिरहेका छौँ, र फाटाफुटा स्पोन्सरसिप पनि आइराखेको छ, अनि स्टलहरूबाट पनि हामीलाई आउँछ।
1: अब किराँत रेखा बेलायतको अब भनौँ न हाम्रै जग्गा हो, त्यसमा के छ? तपाईँले त्यो ठाउँको पनि भेन्यूको पनि तिर्नुपर्छ कि कस्तो हुन्छ?
2: त्यसको त अवश्य पर्छ, हामीले साधारण जसले चलाए पनि त्यहाँको रेट अनुसारको पेमेन्टहरू गरेर नै चलाइन्छ। त्यसमा अब यसपालि चाहिँ तपाईँको धेरै टेन्टहरू पनि, जस्तै यलम्बर डेमा भएको टेन्टहरू नै त्यसलाई नै हामीले चाहिँ राखेर नेक्स्ट विक पनि चलाउने भएको हुनाले त्यतातिर हाम्रो खर्चहरू छ, पोर्टलहरू त्योहरू सबै व्यवस्था हुन्छ त्यहाँ।
1: अब त्यो कार्यक्रम गर्नुको लागि काउन्सिललाई त अब रिक्सेसमेन्टहरू सबै जान भन्नुपर्छ होला, होइन?
2: इभेन्टको लागि चाहिँ हामीले लाइसेन्स नै लिनुपर्छ तपाईँको, इभेन्टको लागि अब त्यहाँ चाहिँ अब इभेन्ट गर्नुको लागि त्यहाँ केही भइहाल्छ भनेर होइन, काउन्सिलसँग हामीले चाहिँ अथोरिटी नै लिनुपर्छ, प्लस इभेन्टको लागि त्यहाँ अल्कोहल बेच्ने त्यस्तोहरूको सबै लाइसेन्स लिनुपर्छ जुन चाहिँ भइसकेको छ।
1: कलाकारहरू पनि आउनुहुन्छ कि कस्तो छ त्यो दिन?
2: हजुर, अहिले हाम्रोमा कलाकारहरू आउनुहुन्छ, आदिवासी जनजातिमा सँग रिलेटेड कलाकारहरू, युकेमा भइराख्नु भएको कलाकारहरू नै आउनुहुन्छ कति चाहिँ, किनभने हामीलाई अब विभिन्न जातीय सङ्घ संस्थाको साथीहरूले चाहिँ हाम्रोबाट नेपालको यस्तो राम्रो खालको कलाकार आउनु भएको छ, उहाँलाई पनि ल्याउँ उहाँलाई भनेर थुप्रै कलाकारहरू नाम आइराखेको छ, थुप्रै कलाकारहरू चाहिँ हुने त्यहाँ सम्भावना छ। त्यो पनि हाम्रो एउटा चाहिँ के छ भनेदेखि कलाकारहरू थुप्रै हुनुहुन्छ, उहाँलाई कतिको टाइम दिनु सकिन्छ होइन, आएपछि एक दुईवटा चाहिँ उहाँको पर्फर्मेन्स हेर्नु पायो भने त राम्रो नै हो, तर कस्तो हुन्छ थुप्रै आउनुहुँदैछ, त्यो साइडको चाहिँ हाम्रो बिमलाज्यूले हेरिराख्नु भएको छ कति आउनुहुँदैछ भनेर, त्यसमा कति अब कलाकारहरूले सबै आउनुहुनेले मौका चाहिँ पाउनुहुन्छ होला भन्ने आशा चाहिँ गरेको छौँ।
1: यो आदिवासी जनजाति त अब धेरै इस्टाब्लिस भएको, यस्तो खालको मेलाहरू सुरु भएको पहिलादेखि हो कि हाम्रो योगेश साहबले सुरु गर्नुभएको छ?
2: यो चाहिँ गत सालदेखि मात्रै सुरु भएको हो। हाम्रो मेजर योगेश साहब, उहाँ चाहिँ अहिलेको अध्यक्ष हुनुहुन्छ नेफिन युकेको, उहाँले लिएपछि चाहिँ उहाँले एक दुईवटा नयाँ प्रोग्रामहरू लिनुभयो, त्यो चाहिँ तपाईँको सालमा एकपल्ट च्यारिटी डिनर गर्ने, त्यो एकदमै गएको साल पनि भव्य अनि सभ्य साथ भयो, यसपालि पनि भयो। अनि अर्को चाहिँ तपाईँको यो नेपाली मेलाको चाहिँ उहाँकै कन्सेप्टमा गत सालदेखि सुरु भएको हो, अनि त्यही मध्येमा तपाईँको त्यो भलिबल टुर्नामेन्ट पनि उहाँले चाहिँ इन्क्लुड गर्नुभएको छ, गर्दाखेरि उहाँको पालादेखि सुरु भएको। हजुर,
1: अब यो आदिवासी भनेको चाहिँ हामी सबै परियो, यो यस्तो खालको मेला आयोजना गरेर हामीले एउटा कल्चरलाई प्रमोट गर्ने इभेन्ट पनि त हो नि, होइन? कतिको आवश्यक छ पर्टिकुलरली हाम्रो चाहिँ न्यू जेनेरेसनहरूको लागि?
2: यो चाहिँ एकदमै जरुरी छ, भन्ने हिसाबले नै गरिएको हो. किनभने हाम्रो बालबच्चाहरूले हाम्रो कल्चरल लुगाफाटा पहिरन गहनाहरू पनि चिन्नुहुन्न, कल्चरमा कसरी हुन्छ भनेर पनि कति चिन्नुहुन्न. त्यही भएको हुनाले हुन त अरू अरू मेलाहरू छ, जस्तै नेपाली मेलामा पनि धेरै हाम्रो कल्चरकै चिजहरू हुन्छ, तर पनि आदिवासी जनजाति महासङ्घले पनि यसलाई चाहिँ झन्सारो तपाईँको एकदम आफ्नै प्रकारले गरौँ भन्ने हिसाबले नै गरिएको हो. गर्दाखेरि यसको उद्देश्य चाहिँ त्यही नै हो, हामी सबै जात जातिहरूको एक अर्काको कल्चर कस्तो छ, पहिरन कस्तो छ, नाच कस्तो छ आदि इत्यादि चाहिँ सबैले सिकुन्, एकै ठाउँमा आएर गुरुङको यस्तो हुँदो रहेछ, मगरको यस्तो हुँदो रहेछ भनेर सिकुन् भन्ने हिसाबले नै गरिएको हो. एउटा चाहिँ नयाँ पुस्तालाई सिकाउने, पुस्तान्तरण गराउने अथवा सिकाउने उद्देश्य भने, एउटा चाहिँ हामीभित्र नै एक ठाउँमा भेला भएर आफ्नो कला संस्कृति संस्कार आदि इत्यादि कुरोहरू चाहिँ आदान प्रदान पनि गर्ने भन्ने हिसाबले हो.
1: अब च्यारिटी डिनर यो मेलाको त कुराकानी गर्नुभयो, अरू बेला चाहिँ यो महासङ्घले चाहिँ आफ्नो हक अधिकार कल्चरहरू प्रमोट गर्नको लागि चाहिँ के कस्तो इभेन्ट गर्छ युकेमा?
2: यसको लागि चाहिँ तपाईँको थुप्रै इभेन्टहरू हुन्छ. मेन मेन इभेन्ट भन्नुपर्दाखेरि तपाईँको जुन आदिवासी जनजातिसँग रिलेटेड कुरोहरूको लागि चाहिँ विशेष गरेर नेपाली एम्बासीसँग, अनि हामी इन्टरनल्ली पनि कुरो हुन्छ, प्लस यसको साथसाथै भविष्यमा चाहिँ हामीले नेपाली मात्रै नभएर जस्तै यहाँकै इन्डिजिनियस पिपुलहरू वेल्स होइन स्कटल्यान्ड फिजीको विभिन्न ठाउँको हुनुहुन्छ नि त यो देशमा, अनि पछिल्लो दिनहरूमा पछिल्लो सालहरूमा चाहिँ हामीले उहाँहरूलाई पनि ल्याएर होइन उहाँसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने एउटा टार्गेट चाहिँ राख्नु भएको छ. त्यो गर्दाखेरि त्यसको बारेमा धेरै नै कुराकानी भइरहेको छ, प्लस नेपालसँग पनि हाम्रो अध्यक्षज्यूले आदिवासी जनजाति महासङ्घ नेपालहरूसँग पनि गरेर चाहिँ हामीले चाहिँ यसलाई कसरी अगाडि बढाउने, कुन कुन क्षेत्रमा हामीले अगाडि बढ्नुपर्छ भन्ने खालको कुरोमा चाहिँ धेरै एक्टिभिटीहरू चाहिँ भइरहेको छ.
1: अब यो मेला सम्बन्धी मैले सम्झेको प्रश्नहरू यति नै भएछ, तपाईँको लिपलेट पनि म हेर्दैछु, केही छन् छुटेका छ?
2: छैन, जे होस् हामीले एकदमै आदिवासी जनजाति महासङ्घलाई अगाडि बढाउँ भनेर पहल गरिरहेका छौँ हाम्रो अध्यक्षज्यूको चाहिँ अब लिडरसिपमा. गर्दाखेरि मैले चाहिँ छुटेको केही नभए पनि ज जसले यो प्रोग्राम सुन्नुहुन्छ तपाईँहरूको टाइम निकालेर 8 अगस्तको दिन चाहिँ ग्याम्बसल्यान्डमा आएर हामीलाई साथ सहयोग दिनुहोस्, हेर्नु पनि होस् हाम्रो कल्चरहरू के रहेछ कसो रहेछ भनेर चाहिँ त्यो आह्वान गर्न चाहन्छु. अरू छुट्टी केही छैन हजुर.
1: यो अलिकति मेम्बरको कुराकानी गरौँ, तपाईँहरूको मेम्बर कति जति छन् अनि मेम्बर हुनको लागि चाहिँ के छ तपाईँहरूको विधानमा?
2: हाम्रो चाहिँ तपाईँको अध्यक्ष उपाध्यक्ष अनि तपाईँको महासचिव सचिव अनि कोष अध्यक्ष चाहिँ हाम्रो तपाईँको अधिवेशनले छुट्याइदिएको छ. त्यो पछाडि हरेक सङ्घ संस्थाको चाहिँ अध्यक्षज्यूहरू चाहिँ अब सिधै हाम्रो यतिमा आउनुहुन्छ क्या तपाईँको, जस्तै अब किराँत रेखा भयो उहाँहरूले चाहिँ हामीलाई फेरि एक्स्ट्रा मेम्बरसिपहरू दिनुहुन्छ हामीलाई होइन, जस्तै जति पनि योसँग आबद्ध भएको सङ्घ संस्थाहरू तमुदी मगर सङ्घ किराँत रेखा आदि इत्यादि सबैबाट चाहिँ हामीलाई चाहिँ उहाँहरूले चाहिँ फेरि अब मेम्बर्सहरू दिनुहुन्छ. त्यसरी चाहिँ यसको चाहिँ टिम चाहिँ पुरा हुन्छ तपाईँको.
1: अब ब्याक टु तपाईँकै व्यवसायतिर फर्कौँ, अब यो अल्ट्रासाउन्ड भनेको नेपालीहरूको अखाडै हो, नेपालमै छु जस्तो फिल हुन्छ होला, नेपाली हिँडिरहेको हुन्छ जताततै?
2: यहाँ चाहिँ तपाईँको नेपालकै फिल हुन्छ, नेपालमा पाउने चिज सबै यहीँ नै पाइन्छ, त्यसो भएर नेपालमै भएस्तो चाहिँ एउटा फिल हुन्छ. अनि मेरो विचारमा सेन्ट्रल अफ ग्राभिटी अथवा सबैभन्दा धेरै नेपाली भएको चाहिँ अल्ट्रासाउन्ड जस्तो लाग्छ.
1: हुन्छ साहब, अगस्त 8 तारिक ग्याम्बसल्यान्डमा भेटाउँला.
2: हस् धन्यवाद हजुरहरूलाई, एकदमै स्वागत छ तपाईँ त्यहाँ, र तपाईँहरूले पनि त्यो कार्यक्रमको चाहिँ अब त्यहाँदेखि अब लाइभ प्रसारण गरिदिनुहुन्छ होला भन्ने आशा गर्दछौँ.
1: उहाँ हुनुहुन्थ्यो मेजर हाम्रो इन्द्र प्रसाद राई साहब, र उहाँसँग कुराकानी गऱ्यौँ. सचिव हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले चाहिँ यो आउँदो अगस्त 8 तारिक चाहिँ ग्याम्बसल्यान्ड या किराँत राई हाउसमा चाहिँ उहाँले यो वर्षको चाहिँ मेला आयोजना गर्दै हुनुहुन्छ, यस सम्बन्धी केन्द्रित रहेर कुराकानी गऱ्यौँ. उहाँलाई धन्यवाद दिँदै कार्यक्रम पिएफएस संवादबाट मैले बिदा मागेँ.

0: इरानले होर्मुजको मध्यभाग हुँदै जहाज चलाउने मार्गबारे ओमानसँग सहमति भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले सहमति अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ, तर उहाँले सहमतिबारे थप जानकारी दिनुभएको छैन। पूर्व अमेरिकी कूटनीतिज्ञ एलन आयरले यो सहमति हुन अमेरिकाले पनि केही विषयमा लचकता अपनाएको हुन सक्ने अनुमान गर्नुभएको छ।
1: Hopefully, in the mid to long term, maybe some of this could be walked back, but in the short term, at least, we lost.
0: Cormac McGarry, Samudri Suraksha Company Control Risk, Samudri Vigya Unansa.
2: The harsh tactical reality is that Iran has emerged from this war with almost full tactical control of the Strait of Hormuz.
0: Hormuz Margama. पाँच महिनाभन्दा बढी समयदेखि जहाजको आवागमन बिथोलिएको छ। नयाँ सहमतिपछि पर्सियन खाडीबाट आउने जाने जहाजको आवागमन सहज हुने अपेक्षा गरिएको म्याग्यारीको भनाइ छ।
2: If it does actually emerge into reality, it's probably going to be something like this, where if ships are going to go into the Gulf, they would enter through an Iranian route, and then coming out, exiting eastwards, they would go through an Oman-controlled route. So basically, one through Iran and one out through Oman.
0: यसैबीच बेलायतका नयाँ विदेश मन्त्री एड मिलिब्यान्डले इरानसँग सम्बन्धित मुद्दामा युद्धविरामको सम्भावना देखिएको बताउनु भएको छ। वाशिङटन डिसीमा भएको भेटवार्तापछि सकारात्मक संकेत देखिए पनि युद्धविरामका लागि अन्तिम सहमति हुन भने अझै कुर्नुपर्ने उहाँको भनाइ छ।
3: The number one priority for this government is to tackle the cost of living crisis. And my job as Foreign Secretary, most immediately, is to work with our closest ally, the United States, on getting a ceasefire. And a lasting ceasefire in relation to the Iran war.
0: Japan ko Hiroshima ma aanavik bomb akraman bhayeko 80 barsha pura bhayeko cha.
4: सन् 1945 को अगस्त 6 तारीक बिहान 8:15 अमेरिकी सेनाले जापानको हिरोसीमा शहरमा पहिलो पटक परमाणु बम लिटिल बॉय प्रहार गर्यो। केही क्षणमै यो बमले शहरलाई खण्डहरमा परिणत गर्यो। करिब 1.5 लाख मानिसको मृत्यु भयो भने हजारौं घाइते र अंगभंग भएका थिए। तीन दिनपछि अगस्त 9 नागासाकी शहरमा दोस्रो परमाणु बम फ्याटम्यान प्रहार गरियो, जसले 74,000 भन्दा बढी नागरिकको ज्यान लियो। यी दुई बम प्रहारका कारण विश्वयुद्ध दोस्रो अन्तिम चरणमा पुग्यो र जापानले अगस्त 14 आत्मसमर्पण गर्यो। हिरोसीमा र नागासाकीमा प्रयोग भएका बमहरूमा 15,000 टन विस्फोटक शक्ति रहेको बताइएको छ, जसले 1,500 वर्ग किलोमिटर क्षेत्रमा विनाश मच्चायो। विस्फोट र विकिरणको प्रभाव लामो समयसम्म रह्यो, जसले स्वास्थ्य समस्याहरू र कुपोषण निम्त्यायो। ती क्षेत्रमा धेरै मानिसहरूले कम उमेरमै ज्यान गुमाए। परमाणु बम प्रहारपछि जापानका यी दुई शहरहरूमा घाइतेहरूको उपचार, संरचनाको पुनर्निर्माण र मृतकको स्मरणार्थ संग्रहालयहरू स्थापना गरिएका छन्। हालै पूर्व प्रधानमन्त्री प्रचण्डले पनि हिरोसीमा संग्रहालय अवलोकन गर्नुभएको थियो। युद्धपछि जापानले आर्थिक पुनरुत्थान तीव्र गतिमा अघि बढायो। युद्ध अघिका अधिकांश जापानी किसानहरूले भाडामा जग्गा लिएर खेती गर्थे। सरकारको नीतिले जमिनलाई वास्तविक किसानको हातमा पुर्यायो। कोइला उत्पादन घटेसँगै ऊर्जा स्रोतको रूपान्तरण भयो र प्रविधिको आयात तथा मर्जबाट जापानले आर्थिक वृद्धिमा ठूलो फड्को मार्यो। सन् 1950 1970 जापानले विश्वका सबैभन्दा तीव्र आर्थिक वृद्धि दर हासिल गर्यो। जापानी नागरिकको परिश्रम, इमान्दारी र कामप्रतिको समर्पण नै यस सफलताको मूल कारण मानिन्छ। जापान क्षेत्रफलका हिसाबले नेपालभन्दा 2.5 गुणा मात्रै ठूलो छ, तर आज विश्वकै तेस्रो ठूलो आर्थिक शक्ति बनेको छ। ध्वस्त भएका हिरोसीमा र नागासाकी आज पुनः विश्वका समृद्ध र आधुनिक शहरहरूमा गनिन्छन्।
0: ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। ग्वारको फ्लाइओभरको भित्तामा बस ठोकिँदा 40 मनिषा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। दुर्घटनामा करिब 20 घाइते भएका छन्। घाइतेमध्ये केहीको बीएनबी अस्पताल ग्वारको र केहीको ग्लोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपोछ गरिरहेको छ। विशेष महाधिवेशन पक्षलाई मान्यता दिने सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै देउबा पक्षले दिएको निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले संयुक्त इजलास गठन गरेको छ।
4: पार्टीको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै देउबा पक्षले निवेदन हालेको हो। यो निवेदन अध्ययनका लागि न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको संयुक्त इजलास गठन भएको हो। इजलासले निर्णय पुनरावलोकनका लागि निस्सा दिने नदिने विषयमा निर्णय गर्नेछ। इजलासले पुनरावलोकनको निस्सा दिएमा सुनवाई प्रक्रिया अघि बढ्नेछ। अनुमति नदिएमा भने यस अघिकै निर्णय अन्तिम हुनेछ।
5: BFBS, Gorkha Radio Home.
4: मान्यता दिने निर्वाचन आयोगको निर्णय नै

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई। आजको यो कार्यक्रम काठमाडौँको सौगातमा न्यानो स्वागत गर्दै सप्रेम नमस्कार, म रूपा राणाको सदाजै। आज पनि बिहानको ठिक 9 बजे समाचारपछि भने काठमाडौँको सौगातमा एउटा मिठो गीतबाट कार्यक्रमलाई अघि बढाइरहेका छौं। उदय सुताङ र मनिला सुताङको स्वरमा रहेको मनै मेरो चंगा भू चंगा तिमीलाई देखेर, उदय सुताङ र मनिला सुताङले गाउनु भएको यो गीत हो। हजुर, यसरी नै कार्यक्रमको अवधिभर हामी अन्य गीतहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछौँ। यदि तपाईँ फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ बीएबीएस गोर्खा रेडियोको फेसबुक मेसेन्जरबाट, अनि त्यस्तै गरी सम्पर्क टेलिफोन नम्बर 01303-246-730 र इमेल bfbsgarkha@bfbs.com। आउनुहोस् अब भने यस कार्यक्रममा पहिलो घण्टामा भने हामी सुन्नेछौँ हाम्रा सहकर्मी साथी धनजङ गुरुङले तयार पार्नुभएको आजको इस्यु अफ द डे अन्तर्गत तपाईँले सुन्न सक्नुहुनेछ। अहिले बजारमा ग्यास आयातमा विगतको तुलनामा बढ्दै गएपछि उपभोक्ताको अस्वाभाविक मागका कारण पनि आपूर्ति गर्न नसकिएका कुराहरू अथवा यो प्रसंगमा उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनसँग हाम्रा सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। अनि त्यसपछि भने हामी आजको अर्को संवाददाता हुनुहुन्छ बागलुङबाट संगम घरती मगर, उहाँले चौरी खर्क अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्य स्थल बनेको विषयमा पनि जानकारी गराउनुहुनेछ र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य किन कसरी बनिरहेको छ त, प्राकृतिक सौन्दर्यले भरिपूर्ण चौरी खर्क अहिले के हुँदैछ अथवा कस्तो भइरहेको छ भनेर हामी बागलुङबाट हाम्रा संवाददाता संगम घरती मगरबाट त्यो कुराकानी सुन्नेछौँ। अनि त्यसै गरी कार्यक्रमको दोस्रो घण्टामा भने पोखरामा पनि अहिले खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ, यो विषयमा लाइभ रिपोर्ट यहाँहरूले सुन्न सक्नुहुनेछ पोखराबाट कृष्ण दवाडी। अनि त्यसै गरी विभिन्न पत्र पत्रिकाको संगालो दैनिक समीक्षा आज तपाईँले सुन्न सक्नुहुनेछ सहकर्मी आरती लम्सालबाट। यिनै विषयहरू रहेका छन् आजको काठमाडौँको सौगात कार्यक्रममा। आउनुहोस् अब भने कार्यक्रमलाई हामी अघि बढाउँ।

आज विक्रम सम्बत 2083 साल साउन महिनाको 21 गते तदनुसार आज 6 अगस्त अथवा 6 भन्दा पनि फरक पर्दैन हैन अगस्त महिनाको 6 तारिक हो सन 2026 आजको दिन पनि तपाईहरुको एकदमै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौं हजुर आउनुहोस् अब पनि जिन्दगीमा अलिकति अब यो जिन्दगीको कुराकानी भन्नाले पनि अब तपाईँ हाम्रो दैनिक जीवनमा अपरिहार्य कतिपय यस्ता व्यवहारहरू हुन्छन् होइन जस्तो कि अब ठुलो भएपछि के बन्छौ भनेर हामी सोधिहाल्छौँ होइन हामीलाई पनि पहिला त्यस्तै सोधिन्थ्यो तिमी ठुलो भएपछि के बन्छौ अनि बाल्यकालमा हामीले तपाईँ हामी सबैले झेल्ने प्रश्न नै यही हो र अहिले पनि यो चलन छँदैछ होइन र हुन त यो भनाइ कसैको लागि वरदान साबित पनि हुनसक्छ र कतिपय एकदमै ठुला वैज्ञानिकहरूले भनेका छन् मलाई म सानोमा सबै मानिसहरूले सोध्थे र केही मानिसहरूले मलाई यस्तो भए अझ राम्रो हुन्थ्यो भन्ने हिसाबले म त्यसरी नै त्यो कुरालाई फलो गर्दै अहिलेको यो स्टेजमा आइपुगेको छु भन्नेहरू एकदमै सफल व्यक्तिहरू पनि छन् र यसले गर्दा अब ठुलो मान्छे बन्छु भनेर त सबैले भन्छन् होइन सानोमा छँदा म ठुलो मान्छे बन्छु अथवा हामी आफूभन्दा ठुलाबाट पनि त्यही कुराहरू सुनिरहेका हुन्छौँ अब दसैँमा होइन आफूभन्दा ठुला बडाले पनि आशीर्वाद दिँदा पनि त्यही कुरा भनिरहेका हुन्छन् ठुलो मानिस बन्नु डक्टर पाइलट इन्जिनियर मात्रै बन्नु होइन ओके यस्तो भनेको हामी सुन्छौँ वास्तवमा कोही मान्छे अब एकदमै धनी हुन्छन् होइन कोही प्रख्यात होलान् कोही शक्तिशाली हुन सक्छन् कोही प्रभावशाली यसरी हरेक मान्छेको आफ्नो आफ्नो तरिका छ आफ्नो आफ्नो सेक्टरमा उनीहरूले एकदमै राम्रो पनि गर्छन् होइन कोही डक्टर होलान् कोही नेता कोही कलाकार होइन त्योभन्दा पनि पहिले के हुनु पर्यो भने मान्छेमा यो त एउटा प्रोफेसनल वे हो तर त्योभन्दा पनि मानवीय गुण युक्त मान्छे हुनु पर्यो भन्नुको मतलब सकारात्मक र सहृदय हुनु पर्यो सकारात्मक सोचाइको फाइदा अरूलाई भन्दा पनि धेरै आफैलाई नै हुने गर्छ र विभिन्न मुलुकमा गरिएका भनौँ न विभिन्न क्षेत्रमा गरिएका अनुसन्धानले पनि यो देखाएको छ कि तपाईँले अलवेज पोजिटिभ थिङ्क गर्नुभयो भने तपाईँको मानसिक कल्याणलाई अझ बढावा दिन सक्छ र संसारमा भनौँ न यति धेरै प्राय मानिसहरू राम्रो व्यक्तिको साथमा बस्न मन पराउँछन् राम्रो मान्छेको वरपर उनीहरूसँगको सौहार्दता बढ्न सक्छ होइन र यसले पनि जो मान्छे राम्रो छ धेरै प्रभावशाली छ र आफ्नो साथीहरूको लागि परेको बेलामा सहयोग गर्छ र उनीहरूको विचार कार्य अनि उनीहरूले व्यक्त गर्ने शब्दहरूले यो प्रतिबिम्बित गरिरहेको हुन्छ त्यसैले भनिन्छ नि महत्त्वपूर्ण हुनु राम्रो कुरा हो तर असल हुनु अधिक महत्त्वपूर्ण कुरा हो भन्दै आउनुहोस् अब भने हामी अर्को एउटा मिठो गीत सुनौँ अहिलेको लागि म तपाईँलाई सुनाउँदैछु सबिन राई र साथीहरूको स्वरमा यो गीत

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सबु थापा र रीता केसीले गाउनुभएको मिठो गीत थियो। समय बिहानको 9:28 गयो। नेपालमा पनि दिनको 2:13 गएको छ भने ब्रुनाईमा दिनको 4:28 गएको छ। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामी फटाफट नेपालबाट प्राप्त भएका केही प्री रेकर्डेड र केही भने लाइभ रिपोर्टहरू हामी सुन्नेछौँ। र अहिलेको लागि भने सहकर्मी साथी धनजङ गुरुङ हुनुहुन्छ, उहाँले काठमाडौँको सौगातमा इस्यू अफ द डे अन्तर्गत विभिन्न समसामयिक विषयमा चर्चा गर्नुहुन्छ। र अहिलेको यो समयमा भने उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनसँग अहिले बजारमा धेरै मानिसहरूले यो ग्यास सिलिन्डर फ्युचरमा एकदमै यसको अभाव हुन्छ भनेर धेरै मानिसहरूले यसको डिमान्ड गरिरहेका छन्। माग बढिरहेको अवस्थामा के कस्तो भइरहेको छ यस विषयमा सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी अब हामी सुनौ।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। यतिखेर देशमा भनौँ नेपालको प्रमुख सहरहरूमा एलपी ग्यासको अभाव भएको निकै दिन भइसकेको छ, तर अहिले यो विषय संसदीय समितिमा पुगेको छ। सरकारले ऑयल निगमलाई सहज बनाउनको लागि भनिरहेको छ र ऑयल निगमको भनाई अनुसारले गर्दा खेरि व्यवसायहरूले यतिखेर सहजीकरण भन्दा पनि अझै पनि यो केही समय अझै लम्बिन सक्ने संकेतहरू बजारको अहिलेको अवस्थामा देखिएको छ। कतिपय अवस्थामा ग्यास जगेडा राखिदिने अथवा चाहिँ अलिक चाहिने भन्दा बढी नै बढी जगेडा चाहिँ राखिएको कुराहरू पनि बाहिर आइरहेको छ। यिनै प्रसङ्गहरूमा केन्द्रित रहेर उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनसँग कुराकानी गर्दैछौँ। उहाँ लामो समयदेखि आम उपभोक्ताको लागि आवाज उठाउँदै आइरहनु भएको व्यक्तित्व हुनुहुन्छ र नेपालमा विभिन्न यस्ता उपभोक्ता अधिकारसँग जोडिएका सङ्घ संस्था छन् र यतिखेर हामीसँग उपभोक्ता अदालत पनि रहेको छ, तर यतिखेर उहाँ कहाँ हुनुहुन्छ र यो विषयमा उहाँले अहिले के गर्दै हुनुहुन्छ कार्यक्रममा स्वागत गरिहालौँ। प्रेमलालजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर धन्यवाद, नमस्कार।
1: नमस्कार, अब समय दिनुभयो, धेरै धेरै धन्यवाद छ। यतिखेर तपाईँ काठमाडौँमै हुनुहुन्छ कि कतै यात्रामा हुनुहुन्छ? मलाई अघि अफ द रेकर्ड भन्नुहुन्छ कतै यात्रामा हुनुहुन्छ भन्नुभएको थियो।
2: म यात्रामै छु, यात्रामा मतलब फेरि चाहिँ कुनै अर्को धार्मिक अथवा आफ्नो व्यक्तिगत होइन, यहाँ उपभोक्ता अधिकारलाई उपभोक्ता सम्बन्धी कुराको लागि बजारकै निरीक्षण
1: यात्राको चाहिँ मुख्य भनौँ न, अब तपाईँले आम सञ्चार माध्यम पनि पछि सार्वजनिक गर्नु नै हुनेछ होइन, अहिले तपाईँ यात्राकै क्रममा हुनुहुन्छ होइन, अध्ययनकै क्रममा हुनुहुन्छ। विशेष त तपाईँको यतिखेरको यात्राको उद्देश्य अलिकति भने त्यसपछि हामी अलिकति ग्यासको विषयमा प्रवेश गरौँ। अनि
2: अब म हिस्ट्री अस्तिबाट मैले यात्रा सुरु गरेको थिएँ काठमाडौँबाट बिरेन्द्र बिरेन्द्रबाटको बोर्डरै बोर्ड, यो बोर्डर एरियाहरू चाहिँ सीमावर्ती जिल्लाहरू सहर बजारहरू निरीक्षण गर्दै आउने क्रममा म यहाँ छु। अहिले म गौर बजारमा पुगेँ। हिजो हामीले के गरेका थियौँ भने अस्ति रसोलको बजार पनि हेरेँ, पारिपट्टि होइन भारतीय बजार हेरेँ र त्यहाँ हाम्रो पर्साको बिरेन्द्र बजार पनि हेरेँ। त्यहाँ चाहिँ तपाईँको हामीले मैले विशेष रूपमा के हेरेको छौँ भने चिनीको आपूर्ति व्यवस्थापन कसरी गरिरहेछ, नुनको आपूर्ति व्यवस्थापन कसरी गरिरहेछ र बजारको भाव कस्तो छ, त्यो ट्रेन्ड हेर्न चाहिँ म यहाँ आएको हो। म चाहिँ करिब करिब मधेस प्रदेशको 8 जिल्लालाई म भ्याउने गरी हिँड्ने चाहिँ आज कहाँ पुग्छ अब त्यो समयले बताउँछ होइन।
1: र
2: अहिले चाहिँ मैले देखेँ यो बजारकै क्रममा मैले तपाईँलाई भन्न चाहन्छु, श्रोताहरूलाई पनि भन्न चाहन्छु, तपाईँ हामीले किनेको चिनी यो भारतीय बजारमा 47 रुपियाँमा दिन्छ, भारतीय रुपियाँ अर्थात् नेपाली रुपियाँको कुरा एउटा 75 रुपियाँ 76 रुपियाँ जति कति पर्न आउँछ। मैले हिजो तपाईँको यो सायद श्रोताहरूले काठमाडौँका श्रोताहरूले थाहा पनि छैन होला, मती हरुवा भन्ने ठाउँमा यो 12 जिल्लाको छोटी भन्सार छ, त्यो छोटी भन्सारमा मैले गएर हेरेँ, त्यहाँ तपाईँको चिनी नेपाली रुपियाँ 60 रुपियाँमा पाइरहेको छ नेपाली बजारमै, नेपालको बजारमा। मती हरुवा भनेको उता भारतीय बजार भयो, यतापट्टिको हाम्रो तपाईँको सिद्धगन्ध भन्ने छ, त्यो सिद्धगन्ध भन्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ के छ भने 60 रुपियाँमा पाइरहेछ। अनि त्यहाँ नुन आयो नुनै छ, कहीँ कहीँ तपाईँको इन्डियन नुनहरू पनि राखेको अब थियो भने त्यहाँ चाहिँ तपाईँ आयो नुनै छ। बोर्डर हेर्नु अझ मैले त एउटा अचम्मको कुरा त्यहाँको व्यापारीले सुनायो, यताको आयो नुन

0: नै यहाँ बिक्री हुँदो रहेछ, त्यो चाहिँ एउटा बुझेँ। अनि अर्को कुरा चामलको हकमा, यो जस्तो हाम्रो खाने चामल, चामलको हकमा पनि यता उताबाट यहाँ खुला बजारबाट आउन छोडेर अब चोरी छिपी चाहिँ ल्याउँदो रहेछ, तर अब चोरी छिपीको त भाव हामीले सोध्नु पनि भएन, यहाँ उनीमै भएन, त्यसरी चाहिँ यहाँ बजार चलिरहेछ। मैले भेट्दा यो चार पाँचवटा बजारहरू हेरिसकेपछि
1: अब यसमा सबैभन्दा तपाईँको चाहिँ चिनीसँग जोडिएको विषय भयो, अनि अरू भनौँ न चोरी चकारी कस्तो हुँदो रहेछ, कर कसरी छरी हुँदो रहेछ भन्ने कुरा नै भयो होइन। अब जस्तै तपाईँ हामीले अहिले लामो समयदेखि यो भनौँ न भोगिरहेको ग्यासको सहजता होइन, ग्यासको चाहिँ के छ त्यतातिर कस्तो छ? अब राजधानी काठमाडौँमा त अब डेढ दुई महिना कुर्नुपर्ने कुरा आएको छ, पोखरातिर गए त्यस्तै समस्या छ, आज गुल्मीतिर पनि समाचार आएको छ होइन, विभिन्न ठाउँमा जस्तै चितवनतिर भयो, यो सहरी क्षेत्रमा चाहिँ अलिकति अभाव खडा भएको अभाव देखिएको कुराहरू आयो। जुन ठाउँमा तपाईँ जानुभएको छ त्यो एरियामा चाहिँ ग्यासको स्थिति के छ खास चाहिँ?
0: जस्तो वीरेन्द्र भयो, वीरेन्द्र त महानगरपालिकै भयो, कलैया नगरपालिका भयो, जितपुर गढी तपाईँको उपमहानगरपालिका भयो होइन, अनि गढीमा नगरपालिका भयो, म सिमरनगढमा हेरेँ, यी बजारहरूमा यहाँका जो स्थानीय ग्यास उद्योगहरू जस्तो नारायण रहेछ, बारा रहेछ, अरू अरू मनोज ग्यास रहेछ, तर यहाँ त्यस्तो समस्या परेन। अस्ति वीरगन्जमा चाहिँ एउटा समस्या देखियो, मनोज ग्यास लुकाइएको छ भन्ने थियो, तर हामीले तत्कालै त्यहाँ ठाउँमा हाम्रो जिल्ला प्रशासन कार्यालयबाट अनुगमनको लागि अनुरोध गरिसकेपछि जिल्ला प्रशासनले गरेको अनुगमनको क्रममा कम्तीमा 200 सिलिन्डर लुकाइराखेको अवस्था फेला पर्यो यहाँ।
1: त्यो चाहिँ बढी मूल्यमा बिक्री गर्नको लागि राखेको अरू के रहेछ उद्देश्य?
0: पक्कै पनि त्यही, अब जस्तो भनौँ न, आधा सिलिन्डरको ग्यास लुकाइराखेको अवस्था थियो, आधा सिलिन्डर ग्यासै उनीहरूले त कतिमा बेच्नु खोजिरहेको रहेछ भने उनीहरूले त भनेको छैन, तर ग्राहकहरूको भनेअनुसार उनीहरूले 1200 रुपियाँ तिरेर हामी किनिरहेको छौँ भनेर भन्दै थियो, सेल पनि गर्ने रहेछ। अर्को कुरा त टाइट सेल पनि गर्दो रहेछ, माने ग्याससँग जोडेर अरू सामान बिक्री गर्ने, चामल भयो, चिनी भयो, यताउता त्यो अरू सामान खाद्य सामग्री पनि बिक्री गर्दो रहेछ त्यो सँगै, त्यो लिएन भने अरू सामान लिएन भने त्यो ग्यास नदिने पनि रहेछ, त्यो पनि एउटा समस्या यहाँ देखेँ। यो त काठमाडौँमा पनि त्यही समस्या छ।
1: अब ओभरअल चाहिँ भनौँ न, यो ग्यासको समस्या समाधान गर्नुको लागि चाहिँ तपाईँहरूले देखेको भनौँ न दीर्घकाललाई अलिकति चाहिँ यो समस्या समाधान गर्नुको लागि चाहिँ देखेको खास चाहिँ के छ तपाईँहरूको चाहिँ भनौँ न, यो त लामो समयदेखि तपाईँहरू उपभोक्तालाई काम गर्नुभएको छ
0: एकदमै पक्कै पनि। यो अत्यन्त महत्त्वपूर्ण कुरा, वास्तवमा यो ग्यासको आपूर्ति व्यवस्थामा देखिएका जुन समस्या छ नि, आयल निगमले भन्छ हाम्रो यो लुकाइयो भन्छ कि उपभोक्ताले लुकाइयो भन्छ, उनीहरूले व्यापारीले लुकायो भन्ने नि फेरि त्यो नेपाल आयल निगमको व्यवस्थापनीय कमजोरी, उनीहरूको बदमासी को कारणले अहिले यो समस्या आयो। किनभने उनीहरूले थाहा छ कि ग्यास कसले लुकायो, आम अब तपाईँ हामीले चाहिँ ग्यास लुकाउन सक्ने क्षमता हाम्रो सर्वसाधारण नेपालीको छैन होला, त्यो होटलवालाहरूले 10-20 राख्या होला, अरूले अब ठुल्ठुलो होटलले चाहिँ 100-150 राख्या होला, त्यो हाम्रो काम होइन। त्यो कसको काम भने, त्यो त व्यवस्थापन हेर्ने नियमन निकायको रूपमा रहेको नेपाल आयल निगमले, वाणिज्य विभागले वा अन्य गृह प्रशासनले हेर्नुपर्ने थियो नि त, तिनीहरूले त्यो ठाउँमा हेरेकै छैन। अनि उनीहरूले के मात्र कुरा गरिरहेको छ, तिनीहरूलाई बचाएर उपभोक्ताले ग्यास सिलिन्डर लुकाएर, ग्यास सिलिन्डर लुकाएर के त्यो त्यो सुन भएर आउने हो र आखिर त्यो युज गर्ने हो, युज गर्ने अथवा युज नगरिकन नहुने चिजलाई लुकाइयो, उपभोक्ताले लुकायो भनेर जुन किसिमले नेपाल आयल निगमले यो यही हिसाबले तपाईँको मन्त्र द्रव्य हरेक दिन त्यही कुरो चाहिँ तपाईँहरूको मिडियालाई सरकारलाई चाहिँ इन्फर्मेसन दिएर त्यो उनीहरूले चाहिँ विज्ञप्ति दिएर भ्रमित पार्ने काम चाहिँ गरिरहेको छ। यो टोटली रङ कुरा हो, गलत कुरा हो। किनभने एउटा उपभोक्ताले, मैले एउटा श्रोताहरूसँग पनि तपाईँहरूसँग, तपाईँहरूसँग कति होला, मसँग 2 होला, तपाईँसँग 2 होला, अथवा श्रोताहरूसँग 2 होला बढीमा, त्यो 2 पनि हामीले युज गरिराखेका हुन्छौँ। एउटा युज गरेको हुन्छ भने अर्को एउटा स्टकमा हुन सक्छ, त्यति हो, 2 भन्दा 3 राख्न सक्ने स्थिति हुँदैन। त्यसमा पनि काठमाडौँ उपत्यकाको हकमा कुरा गर्ने हो भने त्यहाँ 60-70 लाख जनसङ्ख्या भएकोमा रैठाने पिपुल्सको हकमा कुरा गर्दा 15-16 लाख भन्दा बढी रैठाने छैन। अब 15-16 लाख मान्छेले कतिवटा सिलिन्डर राख्ने, अनि डेरामा बस्नेले कतिवटा राख्छ, तपाईँको डेरामा बस्ने एउटा कोठा डेरामा लिन्छ, 2 कोठा हड्डी लिनु, 2 कोठा लिन्छ, अनि एउटा कोठामा भान्सा हुन्छ, भान्सामा कतिवटा सिलिन्डर राख्ने, 10-20 सिलिन्डर लुकाएर राख्छ त्यो डेरामा बस्नेले। यस्तो चाहिँ फन्तुस कुरा गर्ने काम प्रेम राज्यद्वारा सञ्चालित नेपाल आइलिङले गरिरहेको, त्यो अत्यन्त बदमासी हो। उनीहरूले कहाँ हेर्नुपर्ने, कहाँ गर्नुपर्ने, कहाँ नियमन गर्नुपर्ने भने उपभोक्ताले लुकायो भन्नुको सट्टा उनीहरूले के गर्नुपर्ने, विक्रेताहरू ग्यास सिलिन्डर बिक्री गर्ने साना विक्रेताहरू, ठुलो उद्योगले पनि होइन, विक्रेताहरूले यो लुकाइराखेको छ, यसको लागि केही गर्नै पर्ने थियो नेपाल आयल निगमलाई। यदि ऊ पारदर्शी रूपमा सरकार र जनता समक्ष आउने हो भने उसले 3 कुराहरू मात्र गरे हुन्छ। एउटा त त्यो विक्रेताले जहाँबाट

0: खरिद गरेको त्यो खरिदको भ्याट बिल, अर्को चाहिँ जसलाई बिक्री गरेको त्यसको फोन नम्बर, त्यसको नाम नमिसी त्यो ग्राहकको अथवा उपभोक्ताको उसले राख्या हुन्छ, त्यो मात्र हेर्न लगाए पनि पुग्छ कहाँ ग्यास सिलिन्डर लुकाइरहेछ, कहाँबाट कालो बजार गरिरहेछ भन्ने कुरा कस्तो थाहा हुन्छ। यति कुरा नगरिकन उल्टो चाहिँ सजिलोसँग आपन छिनको लागि उपभोक्ताले ग्यास सिलिन्डर लुकाइरहेछ, ग्यास सिलिन्डर बजारमा आएछ, ए बाबा त्यो खाने चिज हो र पकाउने चिज हो, त्यो ग्यास बाल्ने हो, बालिसकेपछि खाली बालिसित त बजारमा आइहाल्छ नि, त्यो लुकाउने चिजै होइन। उपभोक्ताले त्यो लुकाउँदै लुकाउँदै त्यो म 100% नेपाल सरकारले अथवा त्यहाँ नेपाल आइलिङले बोलेको यो शब्दको खण्डन पनि गर्छ आम उपभोक्ताको तर्फबाट पनि।
1: हजुर, अब कार्यक्रमबाट बिदमान पर्दाखेरि प्रेमलालजी, अब जति पनि अहिले यो जुन भनौँ न उपभोक्ताहरूले शास्ति बिहोरिरहेको छ होइन, अहिले तपाईँ अनुगमनमै हुनुहुन्छ होइन, अहिले अघि तपाईँले बताइहाल्नु भयो सुरुकै चरणमा चाहिँ, अब समग्र अन्तमा बिटमान पर्दाखेरि यो जुन ग्यासको दीर्घकालीन समस्या समाधान गर्नको लागि सरकारले ऐन निगमलाई निर्देशन पनि दिइसकेको छ, अब यो संसदीय समितिमा पनि गएर छलफल भएको छ, तर अहिलेसम्म चाहिँ यो दीर्घकाललाई समस्या समाधान गर्नको लागि काम गरेको जस्तो देखिँदैन, के देख्नुहुन्छ अन्तमा चाहिँ तपाईँले देखेको यो चुकिएको मान्छेलाई बेकु बनाएको ठाउँ छ?
0: निकायलाई म के भन्न चाहन्छु भने यो ठुलो समस्या होइन, 13 अरब जनसङ्ख्या भएको भारतमा ग्यास सिलिन्डरको त्यहाँ पनि समस्या हुन्छ, तर चाहिँ ठुलो यति परिमाणमा जुन समस्या काठमाडौँमा देखियो, हल्का अब यो तपाईँको आधा सिलिन्डरमा फुल सिलिन्डर आउँदाखेरि त यो समस्या देखिन्छ भने त्यो पनि अभावको बेला होइन, भरेको बेलामा अझ चाहिँ तपाईँको आफ्नो व्यवस्था सहज गर्नको लागि गरेको बेलामा यो हुन्छ भने अभावै भएको बेला के कति होला। त्यस कारणले म के भन्न चाहन्छु भने नेपाल आयल निगमले आफूले बिक्री गरेको ग्यास कसलाई कुन उद्योगलाई कति पिडियो काटियो र त्यो उद्योगले कतिवटा डिलरलाई कति सिलिन्डर बेच्यो अनि त्यो डिलरले सब डिलरलाई कतिवटा सब डिलरलाई बेच्यो र कति सिलिन्डर बाहिर बजारमा छ, कम्तीमा त्यो एकछिन तथ्याङ्क त निकाल्नु न, आयल निगम त्यो एकछिन तथ्याङ्क सिलिन्डर यति छ बजारमा भन्नसम्म अहिलेसम्म सक्दैन। मैले तपाईँलाई चुनौती नै दिन्छु यिनीहरूलाई, आयल निगमले आजको मितिसम्ममा बजारमा यतिवटा 1 करोड सिलिन्डर बजारमा छ भनेर भन्न सकेको अवस्था छैन, न उद्योगले भनेको छ, अनि उद्योगहरू पनि के बदमासी गरिरहेको छ भने भिडियो लिनको लागि नेपाल आयल निगमबाट यो प्रडक्ट डेलिभरी अर्डर भन्छ त्यसलाई, पिडिओ लिनको लागि मात्र ग्यास सिलिन्डर मसँग धेरै छ भनेर तपाईँको नभएको रेकर्डहरू देखाएर ग्यास बढी चाहिँ आपूर्ति गरिरहेछ उनीहरूले, अनि उनीहरूले बढी बिजनेस गर्नको लागि त्यो गरिरहेछ, त्यो भनेको फ्रेन्ड काम हो। त्यस कारणले मैले के भनेको भन्छु भने यकिन तथ्याङ्क ट्रान्सपेरेन्सिभली अथवा पारदर्शी ढङ्गले यकिन तथ्याङ्क सही तथ्याङ्क निकालेर त्यही अनुसार गर्यो भने नेपालमा ग्यासको अभाव कहिले पनि हुँदैन।

0: समय बिहानको 10 बज्नको लागि अब 15 मिनट मात्र बाँकी रहेको छ। नेपालमा पनि अहिले दिनको 2:30 गयो। ब्रुनेईमा भने दिनको 4:45 भएको छ। बीएबीएस गरका रेडियो सुन्दै हुनुहुन्छ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामीलाई केही साथीहरूले गीत सुन्न र सुनाउनको लागि पनि अनुरोध गर्नुभएको छ। यसै क्रममा फानवर निवासी हुनुहुन्छ हाम्रो धनु गुरुङ बहिनी। धनु गुरुङ बहिनीले आफ्नै अभिरुचिमा एउटा मिठो गीत सुन्न चाहनुहुन्छ र यो गीत अरू कसैलाई मनपर्छ भने उहाँहरूले पनि इन्जोय गर्नुहोला भनेर हिन्दी चलचित्र कुदरतबाट उहाँले एउटा मिठो गीत अनुरोध गर्नुभएको छ। यो गीत सुनेर इन्जोय गर्नुहोला।
1: हमें तुमसे कितना प्यार है पारो, ये तो हम नहीं जानते,
2: मगर जी नहीं सकते।

0: BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो बद्री पगिनी र ज्योति मगरको स्वरमा। यो गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो प्लम स्थितदेखि चन्दा सिरिस। उहाँले पनि आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सम्पूर्ण श्रोतालाई मिठो सम्झनासहित सुनाउन चाहनु भएको थियो। र हामीले एउटा रिपोर्ट अघि नै मैले उद्घोष गरेको थिएँ, तर त्यो रिपोर्ट भने प्राविधिक गडबडी भएको कारणले आज हामीले सुन्न सकेनौ। र कार्यक्रमको दोस्रो घण्टामा भने हामीसँग सहकर्मी साथी धनजङ गुरुङजी हुनुहुन्छ र उहाँले हामीलाई फेरि नेक्स्ट रिपोर्ट पठाउनुहुनेछ र हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ। अहिलेको लागि भने यो कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि मंगोलियन हार्टका गायक राजु लामाले गाउनुभएको यो गीत सुनौ।

0: Pe Live Buddy.
1: On Air.
0: Acum.
1: Ani Smart Speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Home.
1: Radio. Gorkha Radio Home.
3: गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले यो विषयमा प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले उल्टै प्रति प्रश्न गरेर जवाफ दिन अस्वीकार पनि गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाफ।
4: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
5: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुर सत्तामा हुँदाखेरि किन नगर्नु भएको यो? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म मानवज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण मानवज्यूहरूलाई अब प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, यसको उत्तर मसँग छ।
3: लगत्तै सांसद विश्वकर्माले संसदीय अधिकारको विषय उठाउँदै आपत्ति जनाए पनि गृहमन्त्रीले जवाफ दिन अस्वीकार गर्नुभएको छ।
4: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ, यो चाहिँ बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सभा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिन भित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन्?
5: हुन्छ, म यसको उत्तर दिन चाहदिन।
6: मान्ने मन्त्रीज्यू,
5: म उत्तर दिन चाहदिन यसको बारेमा।
3: कास्कीमा ट्रेकिङको क्रममा हराएका 3 युवाको सशस्त्र प्रहरीले 24 घण्टापछि सकुशल उद्धार गरेको छ। हिजो बिहानदेखि हराइरहेका 3 युवाको आज बिहान 11 बजे सकुशल उद्धार गरिएको हो। माछापसर गाउँपालिका 9 बादल डाँडाको मर्दी हिमालमा ट्रेकिङ गएका पोखरा 14 खसी बजारका अजित जेसी, युकेश गुरुङ र करण लामा हिजो बिहानदेखि सम्पर्कविहीन हुनु भएको थियो। हराएको सूचना पाएपछि हिजो दिउँसैदेखि खोजी सुरु गरिएको थियो। गएको साँझ उनीहरू जंगलमा अलपत्र परेको सूचना पाएपछि सुरुमा बादल डाँडाको होटल व्यवसायी प्रेम अधिकारी सहित 4 खोज तलास गर्नुभएको थियो। नभेटिएपछि सशस्त्रको टोली खोजीमा निस्किएको थियो। खोज तलासको क्रममा 6 बजेतिर अन्नपूर्ण गाउँपालिका 11 सुमरुङको फेदी स्थित मोदी खोलाको पारिपट्टिको इलाकामा सकुशल देखिनु भएको थियो। 3 सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। बजारमा एलपी ग्यासको कृत्रिम अभाव र कालो बजारी बढेको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उजुरी गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मुलुकका धेरै ठाउँमा ग्यास अभाव गरिएपछि कुनै समस्या परे तत्काल सम्बोधन गर्न उद्योग मन्त्रीको सचिवालयले सम्पर्क नम्बर सार्वजनिक गरेको हो। ग्यास नपाएमा 98511673 फोन गर्न अनुरोध गरिएको छ। जानकारी वा सूचना आएमा सम्बन्धित निकाय र सुरक्षा संयन्त्रसँग समन्वय गरिने पनि मन्त्रालयले जनाएको छ। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा 1 ज्यान गएको छ। ग्वारको फ्लाइओभरको भित्तामा बस ठोकिँदा 40 वर्षकी मनिषा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। दुर्घटनामा करिब 20 घाइते भएका छन्। घाइतेमध्ये केहीको बीएनबी अस्पताल ग्वारको र केहीको ग्लोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 1173 जना चालकलाई कारवाही गरेको छ। प्रहरीले सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने 6, सिसिटिभी मार्फत 80, रातोबत्ती उल्लङ्घन गर्ने 55, तीव्र गतिमा चलाउने 90 र अरू विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारवाही गरिएको जनाएको छ। प्रहरीका अनुसार लेन बेच्ने 44, एकतर्फी सडकमा सवारी चलाउने 35, हर्न निषेध उल्लङ्घन गर्ने 41 र अरू 804 जना चालक पनि कारवाहीमा परेका छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्न दिने विवादित योजनामा आफ्नो गल्ती भएको स्वीकार्दै माफी माग्नु भएको छ, तर उहाँले राजीनामा नदिने कडा गर्नुभएको छ। हवस् त, खबर यति नै। नमस्कार।

0: हजुर, आदरणीय श्रोताहरू, यहाँहरू सबै सबैलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। समय बिहानको 10:13 गयो र हामीले केही लामो धुन पनि सुन्ने मौका पायौँ, किनभने काठमाडौँसँग सम्पर्क हुनको लागि हो। र अब भने काठमाडौँबाट हामी पोखरातर्फ जाँदैछौँ। पोखरा हाम्रा संवाददाता हुनुहुन्छ, हाम्रो रेगुलर रूपमा आइराख्नुहुने। आज पनि पोखरामा के कस्ता गतिविधि छन्, हामी कृष्ण दवाडीबाट त्यहाँको रिपोर्ट सुनौ। उहाँ हाम्रो अहिले टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो कृष्णजी, नमस्ते।
1: हजुर नमस्कार रुबा दिदी,
0: आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर म यहाँ आराम छु।
0: पोखरामा के कस्तो भइरहेको छ अहिले?
1: रुबा दिदी, यहाँ पोखराको अहिले सुरुमा मौसमको कुरा गर्दाखेरि आज मौसम सामान्य छ, पानी परेको अवस्था छैन, भने घाम पनि त्यस्तो चर्को घाम लागेको अवस्था पनि छैन, मौसम सामान्य नै अवस्थामा छ। र पोखराको आजको एउटा लेटेस्ट समाचार, एउटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि केही दिन हिजो र आज विशेष गरी एउटा चासो र चर्चामा रहेको एउटा समाचार थियो, जुन ट्रेकिङको क्रममा 3 आन्तरिक पर्यटक मर्दी हिमालमा सम्पर्कविहीन भएको भन्ने जुन समाचारले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि चासो र चिन्ता व्यक्त गरिएको थियो। भलै केही घन्टा अगाडि 11 बजे चाहिँ ती जुन पर्यटकहरू हुनुहुन्थ्यो, आन्तरिक पर्यटक जो मर्दी हिमाल ट्रेकिङमा जानुभएको थियो यही साउन 19 उहाँहरू को आज बिहान एउटा सकुशल उद्धार भयो गरिएको एउटा शुभ समाचार पनि म यहाँ हजुरलाई सेयर गर्न चाहन्छु। पर्यटक जो को हराएको कुरा गर्दाखेरि मर्दी हिमाल पदयात्रा जुन यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै एउटा प्रख्यात ट्रेकिङ रुट हो, जुन यो कास्की जिल्लामा पर्दछ। र यो मर्दी ट्रेकको बादल डाँडा भन्ने ठाउँबाट साउन 19 3 पर्यटकहरू जुन बाटो बिराएर अलपत्र पर्नुभएपछि हराइसके पछाडि उहाँहरूको हिजो पनि खोजी गाह्रो भयो र हिजो साँझ अबेर चाहिँ उहाँहरूको लोकेसन पत्ता लगाइसके पछाडि हिजो सम्भव भएन। उहाँहरू जुन रुटबाट ट्रेकिङ जानु भएको थियो त्यो बाटो नफर्किकन बाटो बिराएर उहाँहरू अन्नपूर्ण बेस क्याम्प साइड उता घान्द्रुक छोमरुङपट्टि उहाँ साइडतिर उहाँहरू पुग्नु भएछ र झर्ने क्रममा अत्यन्त अप्ठ्यारो बाटो, भिरालो र मौसम प्रतिकूल मौसमका कारणले बाटो बिराइसके पछाडि उहाँहरू मोदी नदीको किनारमा रहेको हिजो बेलुका पत्ता लागिसके पछाडि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज बिहान मात्र उहाँहरूलाई रेस्क्यु गर्न सफल भएको छ। नदीमा जुन फर्की भन्छौँ हामी, साँघु राखेर उहाँहरूलाई उद्धार गरिएको अवस्था छ र उहाँहरू अझलाई पोखरा मैले केही समय अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपेक्षकसँगको नवीन कार्की सरसँग कुरा गरेको थिएँ, उहाँहरूलाई पोखरा ल्याउने अहिले ल्याउँदैछौँ, बाटोमै छौँ, हामी बेलुकासम्म आइपुग्छौँ भन्ने जानकारी गराउनु भएको थियो। त्यो अवस्था चाहिँ थियो रूपाजी।
0: अब यो एउटा सुखद खबर पनि भयो होइन, अब हराइरहेका मानिसहरू, अब अहिले विभिन्न समाचारहरू हामी सुनिरहेको अवस्थामा हिमाल आरोहणमा जानुभएका पर्यटकहरू मर्दी हिमाल नजिकै पुग्दा उहाँहरू मिसिङ भएको र अहिले सकुशल प्राप्त गर्न सफल भएको कुराले हामीलाई पनि सुखद मिल्यो। र अब भने बाँकी प्रसङ्ग के छ तपाईँको त्यहाँको?
1: हजुर, अब यो त भइ नै हाल्यो, मर्दी हिमालमा पर्यटकको चाहिँ सफल उद्धार भएको समाचार, सँगसँगै पोखराको एउटा ज्वलन्त एउटा नागरिकले भोग्नु परेको दुःख पाइरहेको, सास पाइरहेको एउटा समाचार छ, जुन खाना पकाउने एलपी ग्यास छ त्यो ग्यास चाहिँ सहज रूपमा र वितरण नभई नहुँदाखेरि अहिले चाहिँ नागरिकहरूले लामो लाइनमा बस्नुपर्ने एउटा शास्ति पाउनुपर्ने अवस्था छ। यो चरम अभावकै अवस्था एलपी ग्यासको भएको अवस्था छ, लाइनमा बसे लामो समय बिहानदेखि साँझसम्म लाइनमा बसे पनि अब ग्यास नपाइकन त्यो फर्किनुपर्ने एउटा बाध्यता अहिले आम उपभोक्ताले यहाँ कास्की पोखरा जुन पोखरा त्यसको राजधानी पनि हो, यहाँको व्यवसाय यहाँका नागरिक व्यवसायीहरूले त्यो समस्या चाहिँ भोग्नु परिरहेको अवस्था छ। विशेष गरी श्रावण महिनाको सुरुवातसँगै यो ग्यास एलपी ग्यासको अभावको समस्या अहिले देशभरि पनि देखिएको छ, तर पोखरामा चाहिँ अलिक बढी त्यो समस्या देखिएको अवस्था चाहिँ छ। स्थानीय प्रशासनले ग्यासलाई सहज आपूर्ति गराउनका लागि प्रयास त गरिराखेको छ, बजार अनुगमन गरिराखेको छ, तर त्यो खालको बजारमा त्यो अवस्था चाहिँ देखिएको छैन, नागरिकले सहज रूपमा पाइराखेको अवस्था चाहिँ छैन। र बाजे मैले यो विषयमा किन चाहिँ अभाव भइराखेको छ भन्ने विषयमा पनि स्थानीय प्रशासन ग्यास उद्योगी व्यवसायीसँग पनि कुरा गरेको थिएँ। र यहाँ पछिल्लो पटक चाहिँ अवस्था कस्तो रहेछ भन्दाखेरि, जुन मध्य पूर्वको तनावको कारणले जुन अमेरिकाले इरानमाथि जुन हमला सुरु गर्यो भन्ने जुन श्रावणको पहिलो हप्तादेखि जुन समाचार आयो, भलै अहिले चाहिँ रोकिएको अवस्था छ त्यो हमला, तर त्यो कारणले अब यो सर्टेज हुन्छ, अब समस्या हुन्छ भन्ने हिसाबले अझै धेरै स्टोरेज गरिदिएको कारणले पनि नागरिक त्यो समस्या आएको हो भन्ने एउटा कुरा चाहिँ छ। भने अर्को कुरा, मुख्य समस्या चाहिँ जुन ग्यास बुलेटहरू चाहिँ स्वाभाविक हिसाबले आएको छ, तर जुन ग्यास टिपोहरूले उद्योगीहरूले चाहिँ जुन खाली भएको खाली सिलिन्डर हुन्छ, जुन हामी भोड्का पनि भन्छौँ, जुन ग्यासको खाली सिलिन्डर हो, त्यो सिलिन्डर चाहिँ बजारमा उद्योगसम्म नपुर्याइदिएको कारणले आएको ग्यास बुलेटहरू भर्न नपाएको कारण नपाउँदा पनि यो अहिले यो समस्या भएको हो भन्ने कुरा चाहिँ आएको छ। तर भलै अब यो सहजीकरण गर्नका लागि ग्यास प्रशासनले सहजीकरण गरिराखेको छ, तर अवस्था चाहिँ नागरिकले सहज रूपमा पाउन सकिराखेको अवस्था चाहिँ छैन। र हिजो मात्रै जिल्ला प्रशासन कार्यालयले एउटा सर्वपक्षीय बैठक समेत आह्वान गरेको थियो, र त्यसमा चाहिँ यो ग्यास बिक्री वितरणलाई अलि बढी व्यवस्थित गराउने भन्ने निर्णय भएको छ। विशेष गरी यो पोखरामा के भइराखेको अवस्था के छ भन्दाखेरि, अलिकति होटल रेस्टुराँहरूले अलि बढी स्टोरेज बढी गरिदिएको कारणले उनीहरूले पछि अब एउटा पर्यटकीय क्षेत्र, पर्यटनको राजधानी पोखरा, र अब केही समय पछाडि अब एक दुई महिनापछि पर्यटक याम पनि सुरु हुने भएको, र त्यो हिसाबले पछिको लागि जो गर्नको लागि पनि अहिले अलि बढी स्टोरेज गरेको कारणले अभाव भएको हुनाले पनि प्रशासनले अहिले यो वितरण प्रणालीलाई अलिकति व्यवस्थित गराउनको लागि अब यो ज्येष्ठ नागरिकहरू होइन, अपाङ्ग भएका व्यक्ति, दीर्घ रोगीहरू, जो अब भाडामा बस्ने विद्यार्थी वर्गहरू हुनुहुन्छ, र घरायसी प्रयोजनलाई चाहिँ प्राथमिकता दिएर तपाईँहरूले ग्यास बिक्री वितरण गर्नुहोस् भनेर चाहिँ स्थानीय प्रशासनले व्यवसायीलाई त्यो एउटा आग्रह गरेको अवस्था छ। र अनि अर्को कुरा यो एउटा हजुरलाई म के सेयर गर्न चाहन्छु भन्दाखेरि, यो रातको समयमा अलि बढी ग्यासको चाहिँ कालोबजारी भयो होइन, अब गाडीले रातको समयमा उतार प्रचार बढी हुने, त्यो कालोबजारी भयो कि भयो भन्ने हिसाबले प्रशासनले के भनेको छ भने, बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म मात्रै एलपी ग्यास बिक्री वितरण गर्न चाहिँ एउटा सूचना, एउटा नोटिस पनि निकालेको अवस्था चाहिँ यहाँ छ। यो अवस्था चाहिँ ग्यासको कुरा चाहिँ मैले हजुरलाई यसरी जोडेँ।
0: हजुर भन्नुहोस्, क्यारियन प्लिज।
1: सँगसँगै अर्को पोखराको एउटा विषय चाहिँ के छ भन्दाखेरि, जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ, जुन 3 वर्ष अगाडि एउटा सञ्चालनमा आइसकेको अवस्था छ, तर भलै यो विमानस्थल चाहिँ आन्तरिक उडानमा मात्रै अहिले सीमित छ। किन भन्दाखेरि यहाँबाट अन्तर्राष्ट्रिय फ्लाइटहरू नियमित रूपबाट हुन सकिराखेको अवस्था छैन। र पछिल्लो समय एउटा शुभ समाचार, अब यो समग्र पोखरा गण्डकी प्रदेशसम्म यो देशकै लागि पनि एउटा शुभ समाचार पनि हुनसक्छ, जुन फ्लाइ दुबईले पोखरा दुबई रुटमा अब यो आगामी असोजको 7 गतेबाट एउटा नियमित उडान गर्ने भनेर एउटा नियमित एउटा टिकट बुकिङ खुला गरिसकेको अवस्था चाहिँ छ। उनीहरूले 1 महिनाको लागि अहिले यो टिकट बुकिङ खुला गर्नुभएको छ। भलै अब यसले यहाँका उद्योगी व्यवसायी नागरिकहरू सबैको अपेक्षा चाहिँ यो उडान 1 महिना मात्रै होइन, यो कन्टिन्यू लामो समयसम्म यो उडान होस् भन्ने छ। जुन 22 अर्ब लगानीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल यहाँ बन्यो होइन, धेरै प्रतीक्षापछि यो विमानस्थलका लागि यहाँका नागरिकहरूले झन्डै 40 वर्ष चाहिँ प्रतीक्षा गर्नु पर्यो। किन भन्दाखेरि 32 सालमा चाहिँ विमानस्थललाई जग्गा अधिग्रहण गरिएको थियो, तर यो 72 सालसम्म पनि यसको केही काम अगाडि बढ्न सकेन। 72 सालमा शिलान्यास भइसके पछाडि यो 6 वर्ष पछाडि 7 वर्षमा यो सम्पन्न भइसकेर 79 को पुसको 17 गते जुन अङ्ग्रेजी नयाँ वर्षको दिन पनि थियो, त्यो दिनदेखि विमानस्थल उद्घाटन भएर सञ्चालनमा आएको छ। तर यो अहिले आन्तरिक उडानमा मात्रै यो सीमित हुँदाखेरि यो सबैमा निराशा चिन्ता भएको अवस्था थियो, तर भलै फ्लाई दुबईले नियमित उडान गर्ने समाचारले चाहिँ नागरिकहरूलाई उत्साहित बनाएको एउटा अवस्था छ। यो विमानस्थलबाट खट्टखुट्ट रूपबाट चीन, भुटान र इन्डियामा पछिल्लो समय भारतमा पनि एउटा मेडिकल रेस्क्यु फ्लाइट भएको थियो, चार्टर फ्लाइट। त्यो बाहेक चाहिँ नियमित अन्तर्राष्ट्रिय उडान चाहिँ हालसम्म हुन सकिराखेको अवस्था छैन। अहिले फ्लाइ दुबईले अब केही समयपछि अन्तर्राष्ट्रिय उडान गर्ने भइसकेपछि विशेष गरी यहाँको पर्यटन क्षेत्र बढी उत्साहित भएको अवस्था चाहिँ छ र स्थानीय सरकार, पोखरा महानगरपालिका, प्रदेश सरकारले पनि अब यो फ्लाइटलाई दिगो बनाउनका लागि हामीले पहल गरिराखेका छौँ र पोखरा महानगरले आफ्नो भगिनी सम्बन्ध भएका सिटीहरू जस्तै ती चाइनाको गुवान्जाओ होइन अनि हजुरको जापान को पनि दुईवटा सिटीमा पोखरा महानगरको भगिनी सम्बन्ध छ, ती सिटीहरूमा पनि अलिकति पहल गरिराखेको केही समय अगाडि यहाँका प्रमुख भण्डार आचार्यले हामीलाई बताउनु भएको थियो। भलै फ्लाइ दुबईले उडान सुरु गरिसके पछाडि अन्य उडान पनि पोखरामा उडान भर्नका लागि आकर्षित हुने इच्छुक हुने एउटा विश्वास र अपेक्षा गर्न सकिन्छ।
0: पक्कै पनि त्यो विश्वास र अपेक्षा एकदमै निरन्तर कायम रहोस्, हामी यही कामना गर्दछौँ। र थ्याङ्क यू भेरी मच हाम्रो कृष्ण दवाडीजी, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। ओके, थ्याङ्क यू, बाई बाई। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो पोखराबाट कृष्ण दवाडी, उहाँले विशेष गरेर पोखरामा यो एलपी ग्यास, खाना पकाउने एलपी ग्यासको अभाव भने विभिन्न होटेल व्यवसायीहरूले अब फ्युचरमा उहाँहरूको व्यवसाय निरन्तर चलाउनको लागि एलपी ग्यास बढी मात्रामा उहाँहरूले आयात गरेर राखेको विषयमा पनि जानकारी गराउनुभयो। तर सर्वसाधारणले भने दुःख पाइरहेको अवस्था आदि इत्यादि छँदै थियो, अब निरन्तर रूपमा यसको निगरानी राखेको र सम्बन्धित प्रशासनले पनि यसको बारेमा निकै राम्रो कुराहरू गरेको विषयमा जानकारी गराउनुभयो। अब हामी कार्यक्रमलाई अघि बढाउँ यो गीतबाट।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: समय बिहानको 10:32 गयो। सलिन मगरको सुरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब भने विभिन्न पत्र पत्रिकाको संगालु दैनिक समीक्षातर्फ लैजान चाहन्छु। साथी आरती लम्सालबाट तपाईँले सुन्न सक्नुहुनेछ आजको दैनिक समीक्षा।
1: नमस्कार, आज मिति 2083 साल साउन महिनाको 21 गते बिहिबार, तदनुसार अगस्त 6 तारिक सन् 2026। पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ। म आरती लम्साल, कान्तिपुर दैनिकबाट आजको समीक्षा सुरु गरौँ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा खबर छापेको छ। सुदीप कैनीको बाइलाइनमा सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार 4 महिनामै अनेक विवादले घेरिएको छ। सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब 1.5 दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले सर्वसाधारणको जीविका समेत प्रभावित भएको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा मुलुकमा सकारात्मक सन्देश प्रभाव भएको थियो, तर करिब 1

प्रक्रिया र पद्धतिमा प्रश्न उठ्यो। यो कार्य प्रधानमन्त्रीको पद अनुकूल नभएको र जवाबदेहिताबाट पन्चिने शैली भएको भन्दै धेरै टिप्पणी गरे। प्रधानमन्त्रीले फेसबुकबाट जानकारी दिएको भोलिपल्ट मात्रै मन्त्री परिषदले शिक्षा र स्वास्थ्य समता कर स्थगन गर्ने निर्णय गरेको थियो। सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सरकारको कामको विषयको यो खबर छापिएको छ। सरकारका आलोचनात्मक र विवादास्पद कामहरूलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ। यी पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधान बेलैमा तदारुकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, सुरुमा 100 र पछि 500 रुपियाँ भन्दा बढीको सामान आयातमा कडाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थामा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, जेएनजी अभियन्तामाथि धरपकड, उद्योगी व्यवसायीको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समता कर, बिजुलीमा भ्याट, संसदप्रति प्रधानमन्त्रीको जवाफदेही प्रश्न, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सोबियुमाथि प्रतिबन्ध भनेर यी मुद्दाहरू पनि प्रस्तुत गरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। कान्तिपुरले नै अर्को खबर छापेको छ, आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा अर्जुन पौडेलको बाइलाइनमा थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ह्युमन मिल्क ब्याङ्कमा दूधको माग दिन प्रतिदिन बढ्दो छ। तर अतिरिक्त दूध भएका आमाले अस्पतालसम्म पुगेर दान गर्न नसक्दा धेरै नवजात शिशुले आवश्यक दूध पाउन सकेका छैनन्। यी नवजात शिशुलाई आमाको दूध सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा ह्युमन मिल्क भ्यान सञ्चालनको तयारी गरेको छ। अधिकारीहरूका अनुसार विशेष रूपमा बनाइएको मोबाइल भ्यानले इच्छुक आमाहरूको घरमै पुगेर दूध संकलन गर्नेछ। संकलित दूध कोल्ड चेन प्रणाली मार्फत सुरक्षित रूपमा प्रसूति अस्पतालमा सञ्चालित ह्युमन मिल्क ब्याङ्कमा ल्याइनेछ। संकलनको तुलनामा नवजात शिशुका लागि आमाको दूधको माग निकै बढी छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले भने दूध दान गर्न सुत्केरी आमाहरू टाढा टाढाबाट अस्पताल आउनु व्यवहारिक भएन, त्यसैले हामीले घरमै पुगेर दूध संकलन गर्ने ह्युमन मिल्क भ्यानको अवधारणा अघि सारेका हौ। उनका अनुसार संयुक्त राष्ट्र संघीय बाल कोषले दूध संकलनका लागि अत्याधुनिक सवारी साधन उपलब्ध गराउँदैछ। आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा यो खबर कान्तिपुर दैनिकले छापेको छ। अब गोर्खापत्र दैनिक, गोर्खापत्र दैनिकले कप्तानगंज घटना प्रकरण पीड़ित परिवारलाई क्षतिपूर्ति शीर्षकमा खबर छापेको छ। सरकारले सुनसरी सिराहा लगायत जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ र यो विषयलाई गोर्खापत्र दैनिकले प्रमुख समाचारका रूपमा छापेको छ। अग्रपृष्ठमा 10 मन्त्रालयको ओएनएम सम्पन्न शीर्षकमा अर्को खबर छ। नगेन्द्र सापकोटाको बाइलाइनमा विभिन्न मन्त्रालयले 4,682 विभिन्न पदका दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण गरेका छन्। सरकारले निजामती कर्मचारीको दरबन्दी कटौती गरी चुस्त प्रशासन निर्माण गर्ने कार्यलाई तीव्रता दिएपछि अहिले मन्त्रालयहरूले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गरी कर्मचारीका पदका विवरण राष्ट्रिय किताबखानामा दर्ता गरिरहेका हुन्। 10 मन्त्रालयको ओएनएम भइसक्दा ती मन्त्रालयका 10 सचिव र 81 सहसचिवको दरबन्दी अभिलेखीकरण भइसकेको किताबखानाले जनाएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न शीर्षकमा नगेन्द्र सापकोटाको बाइलाइनमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। गोर्खापत्रले नै बदशालाको फोहर अब मुहर शीर्षकमा खबर छापेको छ। केशवराज पौडेलको बाइलाइनमा वर्षौंदेखि नेपालका अधिकांश बदशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिङ, खुर र रौंलाई फोहोरका रूपमा मात्रै हेरिँदै आएको छ। यी सहायक उत्पादन कतै खुला स्थानमा फालिन्छन्, कतै नदीनालामा बगाइन्छ त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध, वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्त्याउने गरेका छन्। तर अब यही फोहोरलाई आर्थिक अवसरका रूपान्तरण गर्ने सरकारी प्रयास शुरू भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै बधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो। उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक बधशाला सञ्चालक, मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले शुरू गरेको तथ्याङ्क संकलनमा सहभागी हुन आग्रह गर्नुभयो। सरकारको उद्देश्य बधशालाबाट निस्कने कुनै पनि वस्तु खेर जान नदिने हो। मन्त्री चौधरीले भन्नुभयो, नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर मनोज कुमार शाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ। छालाबाट जुत्ता, झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ। त्यसै गरी हड्डीबाट बोन मिल, जैविक मल र पशु आहार बनाउन सकिन्छ। बोसो, साबुन तथा कस्मेटिक उद्योगका लागि कच्चा पदार्थ

सक्छ भने रगतलाई प्रशोधन गरी मल र पशु आहार उत्पादनमा प्रयोग गर्न सकिन्छ। उहाँले भन्नुभयो, सिंह र खुर हस्तकला उद्योगका लागि पनि उपयोगी सामग्री हुन्। बधशालाको फोहोर अब मोहोर शीर्षकमा केशवराज पौडेलको बाइलाइनमा यो खबर गोर्खा पत्र दैनिकले छापेको छ। अब अन्नपूर्ण पोस्ट दैनिकले प्रहरीले थुनेको थुनै अदालतले रिहा गरेको गरे शीर्षकमा खबर छापेको छ। दिनेश गौतमको बाइलाइनमा यो खबर छापिएको छ। मुलुकको अभियोजन प्रणाली आधुनिक प्रविधि मैत्री र वैज्ञानिक नहुँदा हाई प्रोफाइल व्यक्तिमाथिको अभियोजन कमजोर हुने गरेको छ। भरपर्दो सूचना वा पर्याप्त गृह कार्य बिना खानतलासी लिने पक्राउ गर्ने र अभियोजन गर्दा हाई प्रोफाइल व्यक्तिहरू रिहा भइरहेका छन्। यसले फौजदारी न्याय प्रणालीकै धज्जी उडाइरहेको छ भनेर यो खबर छापिएको छ। र सूचीमा को हुनुहुन्छ तस्विरसहित सूची छापिएको छ। केपी शर्मा ओली अभियोग ज्यान सम्बन्धी कसुर, पक्राउ 82 चैत 14, रिहा 2082 चैत 26, आदेश हिरासत मुक्त गरी थप अनुसन्धान र तहकिकतको कार्य सम्पन्न गर्नु गराउनु। त्यसै गरी रमेश लेखक अभियोग ज्यान सम्बन्धी कसुर, पक्राउ 2082 चैत 14, रिहा 2082 चैत 26, आदेश हिरासत मुक्त गरी थप अनुसन्धान र तहकिकतको कार्य सम्पन्न गर्नु गराउनु। त्यसै गरी रेखा कुमारी शर्मा अभियोग बालिकालाई यातना, पक्राउ 2082 चैत 16, रिहा 2082 चैत 22, आदेश तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रतीत लायक प्रमाण मिसिल संलग्न नदेखिएको। त्यसै गरी ज्योति प्रकाश पाण्डे अभियोग ठगी, पक्राउ 2083 वैशाख 29, रिहा 2083 जेठ 1, आदेश हिरासतमै राखी अनुसन्धान तहकिकत गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता देखिएन। त्यसै गरी विष्णु प्रसाद पौडेल अभियोग सम्पत्ति शुद्धिकरण, पक्राउ 2083 असार 8, रिहा 2083 साउन 1, आदेश संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न नसकेको। त्यसै गरी दीपक खड्का अभियोग सम्पत्ति शुद्धिकरण, पक्राउ 2082 चैत 15, रिहा 2083 वैशाख 3, आदेश पक्राउ पूर्जी र म्याद थप कानुनसम्म देखिएन। दुर्गा प्रसाई अभियोग विद्युतीय कारोबार, पक्राउ 83 साउन 17, रिहा 83 साउन 18, आदेश हिरासतमा राखी म्याद थप दिनुपर्ने सम्मको अवस्था देखिएन। र छविलाल रिजाल अभियोग ज्यान सम्बन्धी कसुर, पक्राउ 82 चैत 17, रिहा 82 चैत 17 नै जिम्मा जमानीमा रिहा गर्नु भन्ने आदेश। प्रहरीले थुनेको थुनै अदालतले रिहा गरेको गरे शीर्षकमा दिनेश गौतमको बाइलाइनमा यो स्टोरी आज अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। र मधेस मन्थन सद्भावको संकल्प शीर्षकमा मधेस मन्थन पनि छापेको छ। द्वन्द भड्काउने समूह पहिचान गर्नै पर्छ शीर्षकमा शम्भु यादवको बाइलाइनमा यो खबर छापिएको छ। सुनसरीको घटनालाई लिएर सिराहाका विभिन्न ठाउँमा प्रदर्शन चर्कियो। घोल बजारमा त गोली नै चल्यो र एकजनाको ज्यान गयो, तर आन्दोलनको उद्गम स्थल मानिने लहानमा यसपटक ठूलो अप्रिय घटना भएन। केही ठाउँमा प्रहरी र आन्दोलनकारी बीच सामान्य झडप भए पनि कोही घाइते भएनन्। स्थानीयले संयमता अपनाएकाले दुई समुदाय बीचको सम्भावित मुठभेड टर्यो। अहिले हिन्दू मुस्लिम द्वन्द शान्त देखिए पनि त्रास पनि उस्तै छ। समस्याको दीर्घकालीन समाधानका लागि बेलैमा ठोस कदम चाल्नुपर्छ भनेर द्वन्द भड्काउने समूह पहिचान गर्नै पर्छ मधेस मन्थन शीर्षकभित्र अन्नपूर्ण पोस्ट दैनिकले शम्भु यादवको बाइलाइनमा यो खबर छापेको छ। नेपाल समाचार पत्रले 72 जिल्लामा डेङ्गी फैलियो, 2000 भन्दा बढी संक्रमित, वर्षायामसँगै जोखिम थप बढ्ने चेतावनी शीर्षकमा भगवती तिमिल सिन्हाको बाइलाइनमा खबर छापेको छ। नेपालमा डेङ्गी संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। हालसम्म 72 जिल्लामा 2025 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ भने 2 जना संक्रमितको मृत्यु भइसकेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुष महिना यता संकलित तथ्याङ्कले देशभर डेङ्गीको जोखिम बढ्दो क्रममा रहेको देखाएको छ। वर्षायाम शुरू भएसँगै संक्रमण थप विस्तार हुने सम्भावना उच्च रहेको विज्ञहरूले चेतावनी दिएका छन्। 72 जिल्लामा डेङ्गी फैलियो, 2000 भन्दा बढी संक्रमित शीर्षकमा यो खबर आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ। र अन्त्यमा नयाँ पत्रिका दैनिकले पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प शीर्षकमा खबर छापेको छ। मिलन विश्वकर्माको बाइलाइनमा परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरुद्ध भएको छ र हजारौं सेवाग्राहीहरू प्रभावित भएका छन्। यही विषयको खबर आजको नयाँ पत्रिका दैनिकले समेटेको छ।
यसमा यातायात व्यवस्था कार्यालय कलङ्कीका प्रमुख सुरेश खनालको भनाई समावेश गरिएको छ। कतिपय सेवाग्राही राजस्व तिरेर लिखित दिने तयारीमा बसेका छन्, कतिपय ट्रायलको प्रतीक्षा गरिरहेका छन्। उनीहरूलाई डेटा ट्र्याक गरेर अगाडिको प्रक्रियामा जानुपर्नेछ, तर त्यो काम अहिलेको सिस्टमले गर्न सकेको छैन। स्टेप स्टेपमा समस्या आएको छ, सेवाग्राहीबाट धेरै गुनासा आएका छन्, हामीलाई थेग्न गाह्रो भइरहेको छ भन्नुहुन्छ कलङ्कीका प्रमुख सुरेश खनाल। यातायात कार्यालय एकान्त कुनाका सूचना अधिकारी धीरज राउत भन्नुहुन्छ, नयाँ प्रणालीमा धेरै नै प्राविधिक समस्या आयो, अहिले पहिले छापिएका लाइसेन्स वितरण बाहेक अन्य सेवा दिन सकेका छैनौँ। र यातायात व्यवस्था विभागका सूचना अधिकारी केशव खतिवडाको दावी भने यस्तो छ, यो प्रणाली पहिले नै बागमती प्रदेशमा प्रयोगमा आइसकेको थियो, त्यसैलाई विस्तार गरेका कारण परीक्षण नगरेको हो। नयाँ सिस्टम कार्यान्वयनमा गएपछि सुरुवाती समयमा प्राविधिक समस्या आउनु स्वाभाविक हो, तत्काल समाधान गर्ने काम पनि भइरहेको छ। प्रणालीमा कुनै दोष छैन, कुनै कार्यालयमा नियमित छ, कुनैमा आज बिहिबारबाट सुरु हुन्छ भनेर बचाउ गर्नुभएको छ। पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प शीर्षकमा यो खबर मिलन विश्वकर्माको बाइलाइनमा नयाँ पत्रिकाले छापेको छ। हवस् त, पत्र पत्रिकाहरूको सँगालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्, नमस्कार।

0: यो BFBS गोरखा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS गोरखा रेडियो।

हजुर, आदरणीय श्रोताहरू, अहिले प्रस्तुत मिठो गीत हामीले सुनिरहेका थियौँ हिमाल सागर र अनु चौधरीको स्वरमा। यही त हो नि माया है, यही त हो नि माया। यही मिठो गीत सँगसँगै आज काठमाडौँको सौगातमा समेटिएका विषयहरू पनि यही आएर पूरा भएका छन्। भोलि शुक्रबारको दिनमा पनि हामी बिहानको ठिक 9 बजे युकेको समय अनुसार बिहानको ठिक 9 बजे तपाईँ हामी काठमाडौँको सौगातमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हामी भोलि भेटौँला, होइन? जिन्दगीमा सबै कुरा आफूले भने जस्तो त हुँदैन, र पनि स्वस्थ नै सबैभन्दा ठुलो रहेछ। स्वस्थ रहनुहोला भन्दै आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रतिनिधि सभा बैठकमा अबदेखि सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोल प्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै आफ्नो दलका सांसदहरूसम्म खबर पुर्याउन प्रमुख सचेतक र सचेतकहरूलाई भन्नुभएको छ। कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्नुभएको छ। प्रतिनिधि सभा नियमावलीमा पोशाक र प्रतीक चिन्हबारे व्यवस्था छ। प्रतिनिधि सभा सदस्यहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुने व्यवस्था छ। मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जलसतहले सतर्कताको तह पार गरेको छ। चितवन र आसपासका क्षेत्रमा पानी नपरे पनि नारायणी नदीको मुहान क्षेत्र माथिल्लो तटीय क्षेत्रमा लगातार वर्षा भएका कारण नदीको बहाव 81 बढेको छ। जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले नारायणीमा बाढ़ीको सम्भावना रहेको बताएको छ। नारायणीमा साउन 23 गतेसम्म जलसतह बढ़ने अनुमान छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बिहानैदेखि तटीय क्षेत्रमा परिचालन गरिएको छ। प्रहरीले सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा सर्न माइकिङ गरी आग्रह गरिरहेको छ। नदी किनारमा व्यवसाय गरिरहेका ठेला र अन्य व्यापारीलाई पनि सुरक्षित ठाउँमा सारिएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सतर्कता अपनाउन र प्रहरीको निर्देशन पालना गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ। मुख्य राजमार्ग बन्द भएको इलाममा वैकल्पिक सड़कका डाइभर्सन समेत बाढ़ीले बगाएर आवत जावत ठप्प भएपछि जनजीवन प्रभावित बनेको छ। प्रेम अधिकारीको रिपोर्ट।
4: इलाम पाँच थर ताप्लेजुङ जोड्ने एकमात्र मेची राजमार्गको माइखोला राजद्वारी सड़क खण्ड पहिरो छरेर बन्द भएको एक महिना पुगिसकेको छ। सो सड़क बन्द भएर बेलासे सड़क र सिमलकुलाई कच्ची सड़क सञ्चालनमा रहे पनि बेलासे र सिमलकुलाईको डाइभर्सन बाढ़ीले बगाएपछि यी जिल्लामा यातायात सेवा ठप्प बन्दा जनजीवन प्रभावित बनेको हो। झापाबाट माइखोलासम्म पुगेका सवारी खोलाबुहारी र ताप्लेजुङ पाँचथर तथा इलामको पश्चिमी क्षेत्रका सवारी माइखोला पारिने रोकिन्छन्। बीच बाटोमा पैदल हिँड्नुपर्छ। बिरामी अशक्त र ढुवानीका साधनलाई सबैभन्दा बढी सकस अहिले भएको छ। पैदल यात्री मनिष बस्ने
5: मध्यनजर गरेर सिमलगोलाईको बाटोलाई चाहिँ अलिकति छिटो खुलाइदिन पाए चाहिँ कम्ती आउने यात्रु घुमेर भए पनि सहज तरिकाले चाहिँ सदरमुकामसम्म
4: डिभिजन सड़क कार्यालय सहितका सरकारवाला निकायले वैकल्पिक सड़कमा ध्यान नदिँदा यी तीन जिल्लामा खाद्यान्न, ग्यास, पेट्रोल, डिजेलको चरम अभाव हुनका साथै अभावसँगै महँगी समेत बढेको पाइएको छ। स्थानीय व्यवसायी मदन श्रेष्ठ:
6: ढुवानीमा समस्या भएर चाहिँ भाडा महँगो परिसके पछाडि भाडा मात्रै ध्वनि बढेको त्यस्तो समस्या भएको हो र यो बाटो सञ्चालनमा
4: सड़क बन्द भएपछि यी जिल्लाको पर्यटन क्षेत्र सुनसान बन्दा 100 बढी होटल बन्द भइसकेका छन्। डिभिजन सड़क कार्यालयले वैकल्पिक सड़क बनाउनुको सट्टा माइखोला सड़क नै मर्मत गर्ने काम गरिरहेको छ। डिभिजन सड़क कार्यालयका इन्जिनियर आकाश श्रेष्ठ:
7: अवरुद्ध रहेको मेची राजमार्गको राजदली क्षेत्रमा आरसीसी वाल तथा केबिन वालको निर्माण काम तीव्र रूपमा भइरहेको छ। यो वालको निर्माण कार्य सम्पन्न हुने बित्तिकै फर्स्ट लुकमा पनि फिलिङ गर्ने पर्छ।
4: गत वर्ष असोज 18 र 19 गतेको बाढ़ी पहिरोले दर्जनौ सड़क र पुल बगाएपछि इलाम सहितका पहाड़ी जिल्लामा वर्षेनी समस्या पर्न थालेको छ।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि बजेट मार्फत वृद्धि गरेको नयाँ तलबमान स्वीकृत भएको छ। मन्त्री परिषद बैठकले गएको साउन 1 गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयका शिक्षक लगायतको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो। नयाँ तलबमान अनुसार अब प्रधान सेनापतिको तलब 90,594 पुगेको छ। यस्तै रथीको 87,085 र उपरथीको तलब 84,576 रुपियाँ पुगेको छ। सहायक रथीको 78,220 महासेनानीको 72,876 रुपियाँ पुगेको छ। यस्तै प्रमुख सेनानीको 69,009 रुपियाँ र सेनानीको 67,907 रुपियाँ तलब कायम भएको छ। सुबेदारको 47,114 र सिपाहीको 36,338 रुपियाँ तलब कायम भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, बीएबीएस गोरखा रेडियो अर्थात घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोरखा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर छोडा हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, यहाँहरूले काठमाडौँको सौगात कार्यक्रम केही छिन अघि सम्म सनक्लिप स्टुडियो युकेबाट सुन्दै हुनुहुन्थ्यो। अब नै यहाँहरू बेबेस गोर्खारेडीको मानमोहन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। र आज मैले यो बसाईको उठान कार्यक्रम सडिम सङ्गमको बसाईको उठान सुरेन गौतम र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको एउटा बेलकुले नयाँ गीतबाट गरिसकेको छु। भेटेपछि छुट्टिन यो मनै मान्दैन, यो गीतको भिडियो पनि अत्यन्तै राम्रो भनेछ। यहाँहरूले त्यो भिडियो हेर्नको लागि भने चाहिँ सुरेन गौतम युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ, अथवा भेटेपछि सुरेन गौतम टाइप गर्नुभए पनि यो निकै रमाइलो गीतको भिडियो पनि हेर्न सक्नुहुन्छ। भिडियो पनि निकै राम्रो बनेको रहेछ र मैले आजलाई भने यही गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उघारिसकेको छु।

अब लागू श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 21 गते साउन कृष्ण अष्टमी तिथि बिहिबार नेपाल सम्बत 1146 तदनुसार आज 6 अगस्त सन 2026 र मौसमको कुरा गर्नुपर्दा नेपालमा आज पनि केही ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र विशेष गरी नदी किनारा नदी तटीय क्षेत्रमा बस्नेहरूले चाहिँ यो बर्सातको समयमा अत्यन्तै सावधानी अप्नाउनु पर्ने देखिन्छ र यहाँहरू त्यस्तै अलिकति जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने चाहिँ सावधानी अप्नाउनलाई भन्न चाहन्छु। सूर्योदय नेपालमा बिहान 5:21 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:41 जाँदा हुँदैछ। अब लागू श्रोताहरू आजको बसाइको बारेमा कुराकानी गर्नुपर्दा आज बिहिबार हो श्रोताहरू, बिहिबारको स्वर्णिम सङ्गम सृजना फुलाउने दिन अर्थात् स्वर्णिम सङ्गम सृजना वाटिका साहित्य कला सङ्गीत गीत गजल कविताको सुन्दर साझा वाटिका हो सृजना वाटिका, जहाँ श्रोताहरू विभिन्न सृजनाहरू फुल्ने गर्छन् र तपाईँ आदरणीय श्रोतासम्म पुग्नेछन् ती सृजनाका बासनाहरू। बेबेस गोर्खा रेडियोको यो रेडियो तरङ्ग मार्फत आउनुहोस् श्रोताहरू, आज पनि सधैँको बिहिबार जस्तै यस सुन्दर यात्रामा सँगसँगै हिँडौँ। शब्द स्वर र संवेदनाका यस सुन्दर यात्रामा सृजनाको सुगन्ध फैलाउँ सँगसँगै बसेर भन्दै यहाँहरूको सृजना यहाँहरूका भावना अनि यहाँहरूको प्रतिक्रियाको म अपेक्षा राख्दछु कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा। र जीवन र जगतलाई स्रोत बनाएका स्रष्टाको सृजनाहरूको साथ म जोडिनेछु कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा केही छिनपछि। तर यति बेला भन्छु म एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा गायिका पुनम गुरुङ र खेम सेन्चुरीको स्वरमा। पुनम गुरुङको पछिल्लो यो गीत निकै नै चर्चित गीत बनेछ, युट्युब लगायत विभिन्न यो सोसियल साइटमा गएर हेर्ने भने धेरैले रुचाएको गीत हो आँखा नलाऊ काले दाई। पुनम गुरुङ त यतिखेर आफ्ना श्रीमान मोहन दर्लामी सँगसँगै युरोपको यात्रामा हुनुहुन्छ जस्तो लाग्यो। केही समय अगाडि स्विजरल्यान्डतिर हुनुहुन्थ्यो, अहिले उहाँहरू फ्रान्सतिर हुनुहुन्छ, बेलायतबाट पारिपट्टि पुग्नु भएको छ। विलिस ब्यारेक्स क्रस गरेर चाहिँ पारिपट्टि इङ्ग्लिस च्यानल क्रस गरेर उहाँहरू युरोपको यात्रामा हुनुहुन्छ। उहाँहरूको यो यात्रा पनि सफल होस् भन्न चाहन्छु। र यति बेला भने पुनम गुरुङ र खेम सेन्चुरीको स्वरमा रहेको यो गीत राखिहाल्छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
3: गोर्खा रेडियो।
4: हजुर, आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा यो छोटो विश्राम पश्चात रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। र श्रोताहरू, आज बिहिबार, बिहिबारको स्वर्णिम संगम स्रष्टा सर्जक र शिल्पी मनहरूसितको बसाई अर्थात् भावनाको खेती गर्ने दिन हो कार्यक्रम स्वर्णिम संगम सृजना वाटिका, र यो बसाईको उठान गर्न चाहन्छु। यति बेला भने म कवि तारा गाउँले लेख्नु भएको एउटा कविता वाच्य, र उहाँ लेख्नुहुन्छ पत्ता मृत्युको शीर्षकमा। हरेक बिहान एउटा सूर्य फिजाएर भिक्षा पात्र मेरो सङ्घार टेक्न आउँछ। हरेक बिहान एउटा सूर्य फिजाएर भिक्षा पात्र मेरो सङ्घार टेक्न आउँछ। आफ्नो उमेरको झोलीबाट एउटा दिन दान गरेर विदा गर्छु म उसलाई। आँगनमा मेरो सपनासँगै रोएका रातहरू आँसु बोकेर सेताम्मे फुल्छ पारिजात, र आँखाको डिल भत्केर झरेका आँसु झै भर भरि झर्छ र मर्छ। बारीमा फुलेको तोरीको पनि सधैँ मेरै उमेर सापट मागेर फुल्छ झर्छ अनि मर्छ। हरेक रात एउटा सुन्दर बिहानीको पर्खाइमा बलि चढाएर सपनाहरू बेहोस बेहोसमै बितिरहन्छन् दिनहरू। न कतै एकुरो शङ्ख बज्छ न मलामीको कोलाहाल, यसरी थाहै नपाई हरेक क्षण चुपचाप मरिरहेछ जिन्दगी, कठै पल पल मरिरहेछ जिन्दगी। कवि तारा गाउँलेको यो कविता राखे श्रोताहरू, पदचाप मृत्युको शीर्षक रहेको थियो। उमेर ढल्दै जाँदाखेरि हरेक एक एक दिन बित्दै जाँदाखेरि त्यो मृत्यु नजिक नजिक आएको भान हुँदाको एउटा कविता जस्तो लाग्यो। जीवन हो यस्तै हो, जीवनलाई जुन जसरी बुझे पनि हुन्छ। कविता र गाउँलेलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्का कवियात्री जो यतिखेर भने पृथ्वीको अर्को गोलार्ध भाष्य जोडिनु भएको छ, शर्मिला अधिकारी कान्छी छोरी युएसए कनेक्टिकट भाष्य। हुन त उहाँले केही दिन अगाडि नै यो सिर्जना पठाउनु भएको थियो, तर मैले त्यतिखेरै बिहारको स्वर्णिम सङ्गमलाई छुट्याए है भनेर वाचा गरेको थिएँ। उहाँले विशेष गरी यो सिर्जना चाहिँ पूर्ण रूपमा केही दिन अगाडि पाकिस्तानको ब्रोडपिक आरोहण गर्ने क्रममा विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा निम्स दाईको निधन भएको थियो, र उहाँ लगायत उक्त हिम पहिरोमा परेर निधन भएका सबैप्रति पनि समर्पित गर्न चाहनु भएको छ। लेख्नुहुन्छ शर्मिला अधिकारी, तुलसी सर नमस्कार, आज ती साहसी छोराहरूको लागि श्रद्धाञ्जली स्वरूप मेरो भावना पठाएको छु, कति बेला मिल्छ वाचन गरिदिनु ल भनेर लेख्नु भएको छ। र शीर्षक रहेको छ सास मरेको हो आश होइन शीर्षकमा। लेख्नुहुन्छ अमेरिकाको कनेक्टिकटबाट शर्मिला अधिकारी कान्छी छोरी। मृत्यु जन्मेपछि आउने अटल सत्य हो, मृत्यु जन्मेपछि आउने अटल सत्य हो, तर पनि कहाँ र कसरी कहिले हुन्छ केही पत्तो नहुँदो रहेछ। जिन्दगी हातमा समातेको बालुवा जस्तै रहेछ, जिन्दगी हातमा समातेको बालुवा जस्तै रहेछ, कति बेला औँलाको बीजबाट खसिदिन्छ। आज क्षितिज पारीको देशमा चम्किला ताराहरू हराएका छन्, ती ताराहरू कुट चिचाउँदै गुहार्दैछन् र भन्दैछन् आमा क्षितिज पारीबाट तिमीलाई सम्झिँदैछु, तिम्रो काखबाट निस्किएको छोरा हिमालको काखमा अस्ताउन लाग्यो, सोध्यौ नि आमा कहिले फर्किन्छस् भनेर। सोध्यौ नि आमा कहिले फर्किन्छस् भनेर हिमालको हिउँ बोकेर चाँडै आउँछु भन्थे, तर मलाई हिमालको काखबाट आउनै दिएन आमा। मलाई माफ गरिदेऊ आमा, म फर्किन सकिनँ। मलाई माफ गरिदेऊ आमा, म फर्किन सकिनँ। तर तिमी कहिले विचलित नहुनु है, तिमीले आँसु कहिले नझार्नु है। तिमी त साहसी छोराको साहसी आमा हो नि। तिम्रो छोराले सास छोडेको हो, आँस होइन आमा। म मरेको छैन आमा, तिम्रो छोराले सास छोडेको हो, आँस होइन आमा। म मरेको छैन आमा। घरको दैलो उघारेर हेर त आमा, म ऊ त्यो क्षितिज पारीको हिमालमा छु, सेते हुँसँगै मुस्कुराइरहेको हुन्छु। म हराउनु अन्त्य होइन आमा, इतिहासको पानामा नयाँ सुरुवात हुनेछ। मेरो सपनाले अर्को युवाको हात समाउनेछ, मेरो अधुरो आरोहण अर्को पाइला भनेर फेरि हिमाल उक्लनेछ। ती पाइलाहरूलाई भनिदेऊ है आमा, हरेस नखानु, तिमीले टेकेको पैताला मुनि मेरो साहसी छोराको छाती छ, हातहरू छ। आमा, कसैले सोधे गर्वले भन्नु है, मेरो छोरा मरेको छैन, हिमालसँग अटल र अमर छ भनेर। तिमीले जन्माएको छोरो सपनालाई पछ्याउँदै हिमालको काखमा सुतेर नयाँ नयाँ पाइला पर्खेको छ। अब त्यही हरेक हिमाल चढ्ने पाइलामा तिम्रो छोरा बाँच्ने छ आमा। अब त्यही हरेक हिमाल चढ्ने पाइला पाइलामा तिम्रो छोरा बाँच्ने छ आमा। आमा, हरेक बिहान मेरो आवाज घामको किरण बनेर आँगनमा झर्नेछ, हरेक हावाको झोंकले मेरो आवाजको स्पर्श दिनेछ। फेरि पनि भन्छु आमा, ऊ त्यो क्षितिज पारीको हिमालसँग तिम्रो छोरा अटल र अमर छ। तिम्रो छोराको सास मरेको हो, आँस होइन आमा। हिउ पग्लेला, पहाड टुटेर जाला, समय बितेर जाला, तर आमाको काखबाट निस्केको त्यो साहसी छोराको कथा हिमालको शिखरबाट सधैँ बोलिरहनेछ आमा, ठुलो स्वरमा। आई लभ यु आमा, आई लभ यु बाबा, आई लभ यु आमा, आई लभ यु बाबा। यो अत्यन्तै मार्मिक सिर्जना राखे मैले यहाँहरू माझमा, सास मरेको हो आस होइन शीर्षकमा। युएसए कनेक्टिकटकी कवियात्री शर्मिला अधिकारी कान्छी छोरीको कलमबाट, र उहाँले चाहिँ यो कविता विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा निम्स दाई, जो केही दिन अगाडि ब्रोडपिक पाकिस्तानमा अवस्थित हिमाल आरोहण गर्ने क्रममा हिम पहिरोमा परेर उहाँ लगायत अन्य 10 जनाको निधन भएको थियो, र उहाँहरूप्रति पूर्ण रूपमा समर्पित गर्नुभएको थियो। कविताको लागि धेरै धेरै धन्यवाद दिँदै गर्दा यति बेला यही कविताको भावसँग मिल्दो एउटा गीत राख्न चाहन्छु। वास्तवमा हिमाल चढ्ने आरोहीहरूको निधन सास मात्रै गएको हो, तर इतिहास युगौँ युगसँग बाँचिरहन्छ भन्ने भाव थियो। र यस्तै एउटा गीत छ यहाँ गणेश रसिकको शब्द सङ्गीत रहेको गीत, जसमा स्वर रहेको छ पवित्र सुब्बाको। अहिलेलाई भने यही गीत यहाँहरू माझमा राख्ने जबरको गरेको छु। शर्मिला अधिकारीलाई फेरि पनि धेरै धेरै धन्यवाद।

हजुर श्रोताहरू, यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ पवित्र शुभाको स्वरमा। अब नि श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गम सृजना भाटिकाको यो बसाइमा अर्को एउटा कविता पनि राखिहाल्छु। कवि गणेश खड्काले लेख्नुभएको कविता हो, नयाँ नेपालको व्यङ्ग्यचित्र शीर्षकमा उहाँ लेख्नुहुन्छ। साइली बजाई नातिको फोटो हेरेर किन रुन्छौ बेकार, सतीले सरापेको देशमा अब फेरि तिम्रो श्राप। चुप लाग, यहाँ बोल्नु हुँदैन, अपहरित तिम्रो नाति कहिले फर्केर आउँदैन यो नयाँ नेपालमा। ठुली कान्छी भाउजू, छोराको लुगा सुँग्दै गप्टो परेर किन बक्खानिन्छौ बिना सिद्धि। धर्म मासेको मुलुकमा तिम्रो आराधना, तिम्रो प्रार्थना मन्दिरको गजुरमा ठोक्किएर तिम्रो आवाज, तिम्रो चित्कार तिमी तिरै फर्किनेछ। हराएको तिम्रो छोरो कहिले भेटिँदैन यो नयाँ नेपाल हो। अन्तरे दाई, पटुका कसेर के मरिहत्ते गर्छौ भित्तामा, ठग र दलालहरूले धावा बोलेको राष्ट्रमा तिम्रो राष्ट्रियता, तिम्रो स्वाभिमान युरिया मिश्रित रक्सीभन्दा सस्तो, तिम्रो पसिनाले कहिले मूल्य पाउँदैन। संस्कृति र परम्पराको त झन कुरै नगर यो नयाँ नेपाल हो। नयाँ नेपालमा सानो मर्छ ठुलो बाँच्छ, नयाँ नेपालमा सानो मर्छ ठुलो बाँच्छ, गरिब रुन्छ धनी हाँस्छ, हुनेले खान्छ नहुनेले हेर्छ, प्रहरी र प्रशासन चोरसँग मिलोमत्तो गर्छन्, हाकिम र कर्मचारीहरू साझेदारीमा घुस खान्छन्, नेता र मन्त्रीहरू कमिसन तन्त्रको नायके भन्छन्। बिर्खे भाइ, किन मर्नु परेर देशको खातिर ताइन दुई, स्वार्थी पापी र पाखण्डीहरूको अखडामा तिम्रो रगत ढलमा बगेको पानी जति नै महत्त्वको हुँदैन भने गुमेको तिम्रो ज्यानले तिम्रो आत्माले कहिले वीरगति पाउँदैन। फौजदारीमा मरेको नेता मन्त्रीका आफन्तहरू धमाधम महान सहितमा सूचीकृत भएपछि तिम्रो पवित्रताले कहिले मोक्ष पाउँदैन यो नयाँ नेपाल हो। अन्यत्र जनहत्यारालाई दण्डित गरिन्छ तर यहाँ पुरस्कृत गरिन्छ। जसले बढी युद्ध गर्छ, आतंक मचाउँछ उसैले शान्ति पुरस्कार पाउँछ। बाघ हिंस्रक छ, सायद अब उसले पनि जङ्गलबाट दाबी गर्छ र शान्ति पुरस्कार पाउँछ नयाँ नेपालमा। अब हेर्न बाँकी छ, अब हेर्न बाँकी छ नयाँ नेपालबाट पाठ सिकेर विश्व नोबेल शान्ति पुरस्कारको दावेदार बन्न सक्छन् थुप

0: थुप्रै बिन लादेनहरू, सद्दामहरू, तामिल टाइगरका नाइकीहरू र मुसरफहरू। कवि गणेश खड्काको कविता संग्रह हिउँले आगो पगालेर यो कविता संग्रहभित्रको यो कविता राखे, उहाँलाई धन्यवाद दिन चाहन्छु। नयाँ नेपालप्रति उहाँको साँच्चै व्यङ्ग रहेको थियो, यसको लागि धन्यवाद दिँदै यति बेला पनि म जीवन शर्मालाई सम्झन्छु।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

जीवन शर्माको बहुचर्चित गीत राखे श्रोताहरू, मैले सिमली छायामा बसी एउटा परिवर्तनको बुलन्द आवाज बोकेका गायक पनि हुनुहुन्छ जीवन शर्मा। र गीत पश्चात बीएबएस कौर खारेडीको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने फेल्थम लन्डनबाट हरि राईजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछ है। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नु नै प्रस्तुत तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद, साथै शुभकामना, सबैलाई शुभ दिन। हरि राई फेल्थम लन्डनमा लेख्नुभएको छ, हरि राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेल्थम लन्डनबाट कार्यक्रम सुनेर हामीसित यसरी प्रत्यक्ष प्रतिक्रियाको माध्यमबाट जोडिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ सुमिन बिवसावा, सेवारो नमस्कार तुलसी सर, म पनि सुन्दैछु है कलङ्कीबाट, कार्यक्रम एकदमै मनपर्छ, आज एउटा गजल पठाउन मन लाग्यो तुलसी सर, यसो समय मिलाएर वाचन गरिदिनुहोला आज। सेवारो नगेन तुलसी सर भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा सुमिन विवश सामाजीलाई, उहाँले गजल पठाउनु भएको छ, साँचो मायाको नाटक गर्यो तिमीले। उहाँले यो गजल चाहिँ साहित्यिक पत्रिका रहेछ, यो साहित्य संस्कृति र समाजको आवाज सप्ला फुङमा प्रकाशित गजल पनि रहेछ, लेख्नुहुन्छ आज सुमिन विवश सामाजीलाई पनि प्रत्यक्ष देख्न पाइयो, उहाँले आफ्नो फोटोसहितको यो गजल पठाउनु भएको छ, लेख्नुहुन्छ सुमिन विवश सामा। साँचो माया नाटक गर्यो तिमीले, साँचो मायाको नाटक गर्यो तिमीले, साँचो मायाको नाटक गर्यो तिमीले, झुटो कसमको भरमा राख्यौ तिमीले, झुटो कसमको भरमा राख्यौ तिमीले, साँचो मायाको नाटक गर्यौ तिमीले, मुटु दिए बदला पीडा पाए मैले, मुटु दिए बदला पीडा पाए मैले, मायाको नाममा घात गर्यौ तिमीले, मायाको नाममा घात गर्यौ तिमीले, झुटो कसमको भरमा राख्यौ तिमीले, आँखाभरि सपना सजाएको थिए, आँखाभरि सपना सजाएको थिए, ती सपना सबै चकनाचुर पार्यौ तिमीले, ती सपना सबै चकनाचुर पार्यौ तिमीले, झुटो कसमको भरमा राख्यौ तिमीले, छोडेर गयौ मुस्कान त देखाएर, छोडेर गयौ मुस्कान त देखाएर, एक्लो बनाएर जीवन पनि रुवायौ तिमीले, एक्लो बनाएर जीवन पनि रुहायौ तिमीले, झुटो कसमको भरमा राख्यौ तिमीले, साँचो मायाको नाटक गर्यौ तिमीले। सुन्दर गजल, मायामा अलिकति छलछाम झेली गरेपछिको यो गजल जस्तो लाग्यो, धन्यवाद दिन चाहन्छु समिन विवश सामालाई, आशेवारो नगेन भन्न चाहन्छु है। त अर्को पनि गजल राखिहाल्छु यति बेला भने चाहिँ म यहाँहरू माझमा अर्को एउटा गजल राखिहाल्छु र यो गजल लेख्नु भएको छ गजलकार हुन्छ, थुप्रै गजलहरू छ, ती मध्येको एउटा गजल म यहाँहरू माझमा राख्ने जमर्को गरिहाले, प्रेमिल गजल हो यो, लेख्नुहुन्छ श्याम लामिछाने। सपनिल मिठो सुनसान ती रातहरू उनकै लागि, सपनिल मिठा ती सुनसान रातहरू उनकै लागि, प्रेमिल अनि तरङ्गित यी बातहरू उनकै लागि, प्रेमिल अनि तरङ्गित यी बातहरू उनकै लागि, सपनिल मिठा सुनसान ती रातहरू उनकै लागि, यो दिल अनि त्यो दिल बीचको के नाता हो पत्तो छैन, यो दिल अनि त्यो दिल बीचको के नाता हो पत्तो छैन, उसका खातिर झर्ने आँसु यी घातहरू उनकै लागि, उसका खातिर झर्ने आँसु यी घातहरू उनकै लागि, प्रेमिल अनि तरङ्गित यी बातहरू उनकै लागि, भमरा हो ऊ मेरो बाघको, फुलेको छु म फक्रिएर, भमरा हो ऊ मेरो बाघको, फुलेको छु म फक्रिएर, पोखिएला झैँ जवानीका यी मातहरू उनकै लागि, पोखिएला झैँ यी जवानीका यी मातहरू उनकै लागि, प्रेमिल अनि तरङ्गित यी बातहरू उनकै लागि, कुन्नी के छ उनीभित्र लट्ठिएका छन् मनका रेसा, कुन्नी के छ उनीभित्र लट्ठिएका छन् मनका रेसा,
मैले देख्ने सपनाका यी खातहरू उनकै लागि, मैले देख्ने सपनाका यी खातहरू उनकै लागि, प्रेमिल अनि तरङ्गित यी भातहरू उनकै लागि, ऊ बिनाको एक्लो यात्रा जलबिनाको माछी लाग्छ, ऊ बिनाको एक्लो र यात्रा जलबिनाको माछी लाग्छ, पटक पटक खोजी बस्ने यी चाहतहरू उनकै लागि, पटक पटक खोजी बस्ने यी चाहतहरू उनकै लागि, प्रमिल अनि तरङ्गित यी बाहतहरू उनकै लागि, सपनिल मिठा सुनसान तिराहतहरू उनकै लागि। यो सुन्दर प्रमिल गजल पश्चात श्रोताहरू श्याम लामिछानेलाई धन्यवाद दिँदै एउटा गजल नै सुनाउँछु यहाँहरू माझमा। नारायण लामाले गाउनुभएको गजल हो, विष्णुबहादुर सिंहले लेख्नु भएको छ। गजलका शेरहरू भने सङ्गीत यसमा केशव पौडेलको रहेको छ।

नारायण लामाको स्वरमा रहेको यो गजल पश्चात श्रोताहरू कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको व्यवसायको पहिलो खण्डको पुछारतिर आइसकेको छु र केही दिनपछि यहाँहरूले बेस गोर्खा रेडियोको नियमित समाचार पनि सुन्न सक्नुहुन्छ। यहाँहरूलाई समाचारतिर लैजान चाहन्छु श्रेयसी च्यामजुङको स्वरमा रहेको एउटा गीत राख्दै। घनबहादुर थापा मगरको गीत रचना अनि राजकुमार मगरको सङ्गीत रहेको छ र गीत पश्चात समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio. Gorkha Radio.
1: बेलायतको रक्षा मन्त्रालयले एउटा सैनिक तालिम केन्द्रमा बलात्कार र यौन दुर्व्यवहारका घटना भएको रिपोर्टलाई गम्भीर र दुःखद भनेको छ। रक्षा मन्त्रालयका अनुसार उत्तर योक्साको आर्मी फाउन्डेशन कलेजमा 7 वर्षको अवधिमा यौन दुर्व्यवहार सम्बन्धी 176 उजुरी परेका छन्। Adam Gilchrist better.
2: The AFC in Harrogate is the largest teenage training establishment in the UK, but 4 women who were there claim to be the victims of serious sexual misconduct while they were just 17 years of age. They've spoken out to the BBC.
3: They started taking my clothes off. This led to them doing stuff I didn't consent to.
4: He sexually assaulted me. I managed to push him off. I'm not sure how, because he's really strong.
2: These are clearly disturbing and traumatic allegations.
3: There were a lot of them. Calling me a thing rather than a girl. It went on for hours. I felt like a piece of meat. They raped me over and over again.
2: A former Conservative Defence Minister, Sarah Atherton, says she's been a long-term supporter of the Army Foundation College, but she now wants an independent inquiry.
5: 2/3 of these trainees will go into the regular army, and they do tend to have long and very successful careers. But when you hear stories like this, it is very hard to continue my support.
2: 900 17-year-old soldiers are taking part in a passing out ceremony in Harrogate today. But these former recruits want change.
3: What happened to me, I believe, will happen there again if something isn't done to change the culture.
4: I think there's a worrying amount of girls that haven't spoken up about assaults, and I think it should be closed down completely.
2: An MOD statement says unacceptable and criminal behaviour has absolutely no place in our armed forces, and they urge anyone who witnesses it to come forward.
1: नेपाली काँग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले आज मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको सर्वोच्च अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय विरूद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनु भएको थियो। सर्वोच्चका न्यायाधीशको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय सदर गरेपछि देउबा पक्ष पुनरावलोकन निवेदन लिएर सर्वोच्च पुगेको हो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा यही साउन 26 गते स्वदेश फर्कने हुनु भएको छ। नेता प्रकाश शरण महतका अनुसार पूर्व सभापति देउबा 26 गते बेलुकी हङकङबाट स्वदेश फर्कन लाग्नु भएको हो। देउबा उपचारका लागि भन्दै चुनाव अघि सिङ्गापुर जानु भएको थियो। त्यहाँबाट उहाँ हङकङ जानु भएको थियो। यसअघि देउबाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी गराउनु भएको थियो। देउबा दम्पतिमाथि गएको वर्ष भदौ 24 गते निवास बुढालीले कण्ठमा आक्रमण भएको थियो। देउबा पक्षले पूर्व महामन्त्री शशाङ्क कोइरालाको संयोजकत्वमा साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला गर्न लागेको छ। भेलामा देउबा सहभागी हुने वा नहुने भन्ने निश्चित भइसकेको छैन। महिला बालबालिका मन्त्री सीताबादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न ब्लू बस सेवा सञ्चालनमा ल्याइएको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादी,
6: महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गर्नु महिला र पुरुष बीच स्थायी विभाजन सिर्जना गर्न वा लैङ्गिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति होइन। सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाईलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लू बस सेवा अगाडि बढाइएको हो। यस सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्ने रोक लगाउँदैन।
1: सड़क विस्तारको काम शुरू भएको करिब 7 वर्ष कष्टकर बनेको नारायणगढ़ बुटवल सड़क यात्रा सहज बनेको छ।
7: नारायणगढ़बाट बुटवल पुग्न अब 2 घण्टा हाराहारी मात्रै लाग्ने भएको छ। नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको काम 92% हाराहारी सकिएको छ। अब सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी छ। 113 किलोमिटरको यो बाटो विस्तारका लागि झण्डै 17 अर्बको ठेक्का लागेको हो। यो रकम मध्ये एसियाली विकास ब्याङ्कको 85% सहुलियतपूर्ण ऋण र सरकारको 15% लगानी छ। 42 महिनाभित्र काम सक्ने कबुल सहित चिनिया सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। आयोजनाको काम 2075 साल चैत 8 गतेदेखि शुरू भएको थियो। नारायणगढ़ बुटवल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा भने 6 लेन बनाइएको छ।
1: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्नुभएको छ। भारतको नयाँ दिल्लीबाट आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले गिरफ्तारी, कारावास वा ज्यानको जोखिम भए पनि देश फर्कने निर्णय नबदल्ने बताउनु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर सुतार, यो जुन फुलेको रात एउटा प्रमिल भावको युगल गीत यहाँहरू माझमा राखेँ मैले तारा थापा र हरि राईको स्वरमा। हरि राई यतिखेर भने फेल्थम लन्डनमा बस्नुहुन्छ, बेबेस गोर्खा रेडियो सधैँ नै सुन्नुहुन्छ, घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, रेडियो सुन्ने तपाईँ आदर श्रोताहरूको रेडियो भन्ने गर्छु। र स्वयं हरि राईजीले कार्यक्रम सुनेर आफ्नो सहभागित जनाउनु भएको थियो र मैले उहाँलाई सम्झेँ, यो गीत राखेँ। र अब नै श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकाको यो व्यवसायको दोस्रो खण्डमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। अघि कार्यक्रमको अघिल्लो खण्डमा मैले सुबिन विवश सावाको गजल पढेको थिएँ, उहाँले धेरै धेरै धन्यवाद, तुलसी सर हजुरलाई भन्नुभएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। यसै गरी कनेक्टिकट युएसएमा रहेकी शर्मिला अधिकारीज्यूको कविता पढेको थिएँ, हे आमा घरको आँगनबाट हेर्दा तिमीले देख्ने त्यो हिमाल म नै हो, आमा त्यो हिमाल म नै हो। थ्याङ्क यू तुलसी बस्ने सर, मिठो भावुक लयमा कविता वाचन गरिदियो गरिदिनु भयो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई फेरि पनि। मिनी कालीकोटे राईजी लेख्नुहुन्छ, बेलायतबाटै हुनुहुन्छ, नमस्कार तुलसी दाई, म पनि सुरुबाट नै गीती कथा अनि गीत सङ्गीत सुनेर, गीती कथा त होइन आज चाहिँ भन्नु सिर्जना वाटिका हो, बसिरहेछु र दाई साह्रै राम्रा राम्रा सिर्जनाहरू सुने है, धन्यवाद भनिदिनु भएको छ, यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ सुमी लिम्बू लेख्नुहुन्छ, मिठो आवाजमा सुन्दै बाटोमा हिँड्दैछु सतुङ्गलको बाटो हुँदै माता तीर्थ मन्दिरतिर भनेर लेख्नु भएको छ। खेवारो नमस्कार तुलसीजी, आज पनि एउटा गजल पठाएको छु, स्थान त पक्कै पाउने आश गर्दै म लागे है त गजलका शेरहरू कर्नतर्फ भनेर उहाँले गजल पठाउनु भएको छ। सुमी लिम्बूलाई यो गजलको लागि धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, भिसा हातमा पर्दा पनि मन किन रोयो आमा, भिसा हातमा पर्दा पनि मन किन रोयो आमा, परदेश जाने खुसी भन्दा बिछोड भारी भयो आमा, परदेश जाने खुसी भन्दा बिछोड भारी भयो आमा, भिसा हातमा पर्दा पनि मन किन रोयो आमा। जाँदैछु आज सपनाको भारी बोकेर, जाँदैछु आज सपनाको भारी बोकेर, बाँचेर आए भेटौला नभए बाकसमा आउला आमा, बाँचेर आए भेटौला नभए बाकसमा आउला आमा, परदेश जाने खुसी भन्दा बिछोड भारी भयो आमा। ऋण तिर्न बाध्यताले घरको आँगन छोडे, ऋण तिर्न बाध्यताले घरको आँगन छोडे, तिम्रा आँखाका आँसु सम्झी बाटोभरि रोए आमा, तिम्रा आँखाका आँसु सम्झी बाटोभरि रोए आमा, परदेश जाने खुसी भन्दा बिछोड भारी भयो आमा। बाबाको काँध कमजोर छ आमाको आँखा रसाएको, बाबाको काँध कमजोर छ आमाको आँखा रसाएको, छोरा छोरीको भविष्य खोज्दा घर नै सुनसान भयो आमा, छोरा छोरीको भविष्य खोज्दा घर नै सुनसान भयो आमा, परदेश जाने खुसी भन्दा बिछोड भारी भयो आमा। परदेशमा के हुन्छ थाहा छैन भाग्यले जहाँ पुर्याउँछ, परदेशमा के हुन्छ थाहा छैन भाग्यले जहाँ पुर्याउँछ, सास रहे फर्केर आउला नत्र सम्झनामा बाँच्नु आमा, सास रहे फर्केर आउला नत्र सम्झनामा बस्नु आमा, भिसाको रङ त कागजमा मात्र देखिन्छ, भिसाको रङ त कागजमा मात्र देखिन्छ, परदेशीको आँखामा भने घर छोड्दाको आँसु देखिन्छ, परदेशीको आँखामा भने घर छोड्दाको आँसु देखिन्छ, परदेश जाने खुसी भन्दा बिछोड भारी भयो आमा, भिसा हातमा पर्दा पनि किन रोयो मन किन रोयो आमा। सुन्दर यो गजलको लागि धन्यवाद दिन चाहन्छु सुमी लिम्बूलाई। आज मैले भावेश भुमरीको नियात्रा सङ्ग्रह भिसाको रङको यो आवरण राखेको थिएँ, सायद यही चिजले पनि उहाँलाई यो गजल लेख्ने प्रेरणा जुर्यो होला, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ अर्को पनि एउटा सिर्जना प्राप्त भएको छ, नूतन भुषालजी जो अहिले इजरायलमा बस्नुहुन्छ, उहाँले इजरायलबाट लेखेर पठाउनु भएको यो सिर्जना पनि राखिहाल्छु। नूतनजी लेख्नुहुन्छ इजरायलबाट, सर नमस्कार सुनिरहेछु भनेर लेख्नु भएको छ, मेरो रचना पठाएको छु है, उचित लागेमा वाचन गरिदिनु होला भनेर लेख्नु भएको छ। उचित नलाग्ने त कुरा हुँदैन नि, आफै कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ नूतनजी, अब भने तपाईँको यो सिर्जना पढे है त। लेख्नुहुन्छ नूतनजी, म एक अजनबी तिम्रो सहरमा,
म एक अजनबी तिम्रो सहरमा बगरसँगै किनार भेट्ने रहरमा म एक प्यासी तिम्रो प्रेमको म एक प्यासी तिम्रो प्रेमको अदर मुस्कान बोक्छ हर प्रहरमा अदर मुस्कान बोक्छ हर प्रहरमा गुम्सिएका रहरहरू आजै पोखौँ लाग्यो गुम्सिएका रहरहरू आजै पोखौँ लाग्यो समेटेर खुसीहरू अझै बाँडौँ लाग्यो उषासँगै टल्कने त्यो शीतको थोपा जस्तै उषासँगै टल्कने त्यो शीतको थोपा जस्तै तिम्रो मनको सङ्घारमा टेकुँ टेकुँ लाग्यो तिम्रो मनको सङ्घारमा टेकुँ टेकुँ लाग्यो दुई मुक्तक शैलीको सिर्जना राखे उहाँलाई धन्यवाद दिन चाहन्छु नूतन भुषालजी जो अहिले इजरायलबाट कार्यक्रम सुनेर हामीसित जोडिनु भएको छ र नूतन भुषाल जो आफै पनि कुशल शब्दशिल्पी हुनुहुन्छ उहाँका थुप्रै गीतहरू हामीसँग सुरक्षित रहेका छन् र ती गीतहरूमध्ये यति बेला भने म एउटा गीत राखिहाल्छु मेलिना राईको स्वरमा नूतन भुषालको गीत रचना अनि यो गीतमा सङ्गीत भने रहेको छ सङ्गीतकार सुनिल मास्केको अहिलेलाई भने यही गीत यहाँहरू माझमा नूतन भुषालकै गीत रचना रहेको गीत हो मेलिना राईको स्वर रहेको छ श्रोताहरू

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको यो गीत राखे नागेन्द्र थापाको गीत रचना अनि कर्मयुञ्जनको सङ्गीत रहेको थियो र बेबेस गोर्खा रेडियोको यो कार्यक्रम सिर्जना बाचिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यो एक साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भन्दा पनि हुन्छ श्रोताहरू, जहाँ गीत कविता गजल मुक्तकहरू म राखिरहेको छु र नेपाली भाषा साहित्य कला संस्कृतिलाई प्रवर्धन गर्ने एउटा मुख्य उद्देश्य पनि हो र स्रष्टाहरूलाई समेट्ने उद्देश्य पनि हो कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिका। र यहाँकै सिर्जनाहरू राख्ने क्रमलाई फेरि पनि जोड्न चाहन्छु। यहाँ लेख्नुहुन्छ कैलाश अनिता लिम्बू नानीटन युकेबाट हुनुहुन्छ। नमस्ते तुलसीदाई, बिहिबारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा हजुरले मिठो वाइसमा वाचन गर्नुभएका मिठा मिठा सिर्जनाहरू गीत गजल कविता मुक्तकहरू सुनेर इन्जोय लिइरहेको छु है भनेर उहाँले नानीटन युकेबाट चाहिँ यो प्रतिक्रिया लेखेर पठाउनु भएको छ। र उहाँले चाहिँ नयाँ बजार स्वर काठमाडौँ कि नम्रता निराश्रितको केही मुक्तक पठाउनु भएको छ। यी मुक्तकहरूमध्येको दुई मुक्तक पढिहाल्छु। लेख्नुहुन्छ नम्रता निराश्रित। जीवन छडेको यो समयको खेल भित्र हराउँछ आफ्नै सुरमा दुई मनको मेलभित्र। जीवन छडीको यो समयको खेलभित्र हराउँछ आफ्नै सुरमा दुई मनको मेलभित्र। महलबाट निस्कने त्यो दैलो बन्द भए पनि रमाएर बस्छ आखिर मायाको जेलभित्र। रमाएर बस्छ आखिर मायाको जेलभित्र। धन्यवाद दिन चाहन्छु नम्रताजीलाई र अर्को मुक्तक पढिहाल्छु। चल्दा चिसो बतास आखिर जिन्दगीमा घरिघरि मनको सुन्दर वनभित्र कराउँदैछ कोइली छरी। चल्दा चिसो बतास आखिर जिन्दगीमा घरिघरि मनको सुन्दर वनभित्र कराउँदैछ कोइली छरी। अँध्यारो साँझ झैँ लाग्ने सुन्दर त्यो दिल छेउमा ऊ नभए पनि उसकै याद को उज्यालो छ वरिपरि। ऊ नभए पनि उसकै यादको उज्यालो छ वरिपरि। नम्रता निराश्रितको यो दुई मुक्तक राखे, उहाँलाई धन्यवाद। र मुक्तक साबर गरी पठाउनु हुने कैलाश अनिता लिम्बूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि दीप ज्वेलरी अल्सोट युकेबाट प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ, नमस्कार तुलसीजी सदाजी, आज पनि यो सदाबार सबैको मनमुटुमा सजिने स्वर्णिम सङ्गमको सिर्जना बाटिका सुनिरहेछु। स्वर सम्राट नारायण गोपालको गीतको लागि धन्यवाद भन्ने लेख्नु भएको छ। चिनारी हाम्रो धेरै पुरानो गीत मन पराइदिनु भयो, धन्यवाद दिन चाहन्छु प्रेम विश्वकर्मा दाईलाई। अनि उहाँ चाहिँ अहिले बेलायतको अल्सोटबाट हुनुहुन्छ, दीप ज्वेलरी अल्सोट युकेबाट। प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ लीलाराज कामाङजीले चाहिँ सुमी लिम्बूकै यो सिर्जनाको मनतिर जवाब फर्काउनु भयो जस्तो लाग्यो। अब पढिहाल्छु। लेख्नुहुन्छ गीतकार पनि हुन्छ लीलाराज कामबाङ। सुमी लिम्बूको सुन्दर मार्मिक सिर्जनाले मन छुयो आमाको। उहाँ लेख्नुहुन्छ आमाको कुराले बालापन झस्कायो, आमाको कुराले त्यो बालापन झस्कायो। आमाको काखमा लडीबुडी गरेको याद दिलायो, त्यही आमा साथ नहुँदा यो छाती चस्कियो। त्यही आमा साथ नहुँदा यो छाती चस्कायो, आमाको कुराको बातले मन चस्कायो। तयार छु आमा सबै मन्दिरहरू धाउन, तयार छु आमा सबै मन्दिरहरू धाउन। हजार पटक मर्न तयार छु तिमीलाई पाउन। प्यारी आमा फर्केर यो धरतीमा फेरि आउन, प्यारी आमा फर्केर यो धरतीमा फेरि आउन। आमाको कुराले बालापन झस्कायो। सुमी बहिनीको गजलका शब्दहरूले मनै टुटायो, हे यमराज आमाको साथ किन यति छुट्टै छुटायो। जति सम्झे पनि आमा भन्ने शब्दहरूले मुटु नै फुटायो, जति सम्झे पनि आमा भन्ने शब्दले मुटु नै फुटायो। आमाको कुराले बालपन झस्कायो, आमाको काखमा लडीबुडी गरेको याद दिलायो, त्यही आमा साथ नहुँदा यो छाती चस्कायो। आमालाई सम्झेर
गीतकार लीलाज कामाङले अत्यन्तै सुन्दर सिर्जना लेखेर पठाउनु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, तुलसी बस्ने सर सेवारोही लु हतार हतार सानो सिर्जनाको कोसिस गरे सम्पूर्ण आमाहरूलाई समर्पण गर्दै, शर्मिला अधिकारी बहिनीको आमा शब्द र सुमी बहिनीहरूको शब्दहरूले म बाध्य भए, सम्झनामा हजुर लगाए, सम्पूर्ण श्रोताहरूमा सेवा भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु म लीलाज कामाङजीलाई, हतार हतार पनि यति मिठो सुन्दर सिर्जना लेखेर पठाउनु भयो र उहाँका थुप्रै गीतहरूमध्ये एउटा गीत राख्न चाहन्छु, छुट्ने बेला, साईराज खाती र मुना ठटालको स्वरमा। हुन त उहाँका केही गीतहरू रहेका छन्, ती गीतहरूलाई सम्झना गर्नुपर्दा म सिर्जनाको रूपमा बोल्नु पर्यो मुक्त शैलीमा। छुट्ने बेला धर धरी रुवाउँछ उफ लीलाराज, फेरि कहिले छुकछुक रेलमा दार्जिलिङ पुर्याउँछ लीलाराज, छुट्ने बेला धर धरी रुवाउँछ उफ लीलाराज, फेरि कहिले छुकछुके रेलमा दार्जिलिङ पुर्याउँछ लीलाराज, माया जाल जोडेर यादको पहाड उठाउँछ गीतभरि, माया जाल जोडेर यादको पहाड उठाउँछ गीतभरि, अनि बालुवाको मालको यात्राभरि रुवाउँछ लीलाराज, अनि बालुवाको मालको यात्राभरि रुवाउँछ लीलाराज। यति बोले अब पनि गीत राख्न चाहन्छु म, लीलाराज कामाङले नै लेख्नुभयो गीत हो, उहाँको पहिलो भनौँ डेब्यू गीत भन्न चाहन्छु। यसको भिडियो पनि राम्रो बनेछ, एउटा भनौँ सर्ट मुभी जस्तै, उहाँले 25 मिनटको करिब करिब सर्ट मुभी टाइपको यो भिडियो हेर्दाखेरि एक किसिमले भने हलमा गएर फिल्म हेरे जस्तै पनि लाग्छ। तर यति बेलामा चाहिँ म अडियो सुनाउँछु जसमा स्वर साईराज खाती र मुना ठटालको रहेको छ, गीत लेख्नु भएको छ लीलाराज कामाङले, अनि यसमा सङ्गीत भने शङ्कर थापा इस्माइलको रहेको छ।

गीतकार लीलाराज कामङको गीत रचना अनि साईराज खाती र मुना ठटालको स्वरमा रहेको यो गीत राखे मैले केही दिन अगाडि यो गीत राख्नुभन्दा अगाडि उहाँका रेकर्डेड केही गीतहरूलाई जोडेर मुक्तक बनाएको थिएँ. उहाँ फेरि लेख्नुहुन्छ, 21 तोपको सलामी दामी दामी र त खुसी छौँ हामी बोली र शब्दले गइदिन्छ मनमुटु छामी भनेर लीलाराज कामङजीले लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु. र पनि श्रोताहरू युवसाय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा केही गजलहरूलाई राख्न चाहन्छु, गजल नै सुनाउन चाहन्छु. यहाँ एउटा प्रेमिल गजल राख्न चाहन्छु, राजेश खोटाङ्गेले लेख्नुभएको गजल हो. उहाँ लेख्नुहुन्छ, यसो हेर्दा तिम्रो सिउँदो खाली जस्तो लाग्यो, यसो हेर्दा तिम्रो सिउँदो खाली जस्तो लाग्यो, मेरै साथी फलानाको साली जस्तो लाग्यो, मेरै साथी फलानाको साली जस्तो लाग्यो, यसो हेर्दा तिम्रो सिउँदो खाली जस्तो लाग्यो. के विचार छ नाता गाँस्न दरखास्त पो दिउँ कि, के विचार छ नाता गाँस्न दरखास्त पो दिउँ कि, फुल बिनाको बगैँचा कि माली जस्तो लाग्यो, फुल बिनाको बगैँचा कि माली जस्तो लाग्यो, मेरै साथी फलाना कि साली जस्तो लाग्यो, लामो कपाल मृग नयन साँच्चै राम्री रहेछौ, लामो कपाल मृग नयन साँच्चै राम्री रहेछौ, मङ्सिर मास भित्राउने बाली जस्तो लाग्यो, मङ्सिर मास भित्राउने बाली जस्तो लाग्यो, मेरै साथी फलानको साली जस्तो लाग्यो. भोलि सुन्दा यस्तो लाग्छ कुलघरानकै हौ कि, बोली सुन्दा यस्तो लाग्छ कुलघरानकै हौ कि, उच्च सोचाइ पानी रोक्ने आली जस्तो लाग्यो, उच्च सोचाइ पानी रोक्ने आली जस्तो लाग्यो, मेरै साथी फलानाको साली जस्तो लाग्यो. साँझ पख भेट भएका थियौँ होला नि तिमीलाई, साँझ पख भेट भएको थियौ थाहा होला नि तिमीलाई, म भन्दा चाहिँ तिमी थोरै काली जस्तो लाग्यो, म भन्दा चाहिँ तिमी थोरै काली जस्तो लाग्यो, मेरै साथी फलानाको साली जस्तो लाग्यो, यसो हेर्दा तिम्रो सिउँदो खाली जस्तो लाग्यो. सुन्दर गजल राजेश खोटानी खोटाङ्गेको यो प्रेमिल रोमान्टिक गजलको लागि धन्यवाद दिन चाहन्छु. अर्को गजल राख्छु, सरु शीतल राईले लेख्नुभएको गजल हो. लेख्नुहुन्छ सरु शीतल राई, बाँकी आयु तिम्रो लागि कटाउला कान्छा, बाँकी आयु तिम्रै लागि कटाउला कान्छा, कहिलेकाहीँ रिसाएर सताउला कान्छा, कहिलेकाहीँ रिसाएर सताउला कान्छा, बाँकी आयु तिम्रै लागि कटाउला कान्छा, तिम्रो मनमा बास माग्न भूत आए भने, तिम्रो मनमा बास माग्न भूत आए भने, प्रेमिल धूप जलाएर धपाउला कान्छा, प्रेमिल धूप जलाएर धपाउला कान्छा, कहिलेकाहीँ रिसाएर सताउला कान्छा. यो मायाको सागरमा डुबेर हामी दुई, यो मायाको सागरमा डुबेर हामी दुई, जिन्दगीको ढुङ्गा पार लगाउला कान्छा, जिन्दगीको ढुङ्गा पार लगाउला कान्छा, कहिलेकाहीँ रिसाएर सताउला कान्छा. र अन्तिम शेर, माया गर्छु भन्दै स्वार्थ पुरा गर्छन् मान्छे, माया गर्छु भन्दै स्वार्थ पुरा गर्छन् मान्छे, साँचो माया के हो गरी देखाउला कान्छा, साँचो माया के हो गरी देखाउला कान्छा, कहिलेकाहीँ रिसाएर

0: आकांक्षा बाकी आयु तिम्रै लागि कठाउला कान्छा। सरुशीतल राई को यो गजल को लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। र यहाँ लेख्नुहुन्छ खेल मौत्री लिम्बू हुनुहुन्छ, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ। नमस्ते सेवा र तुलसीजी, म पनि विवाहको सिर्जना बाटिकाको गीत कविता सिर्जना सुन्दै इन्जोय गर्दैछु। तुलसीजीको पनि सिर्जना राखिदिनु होला नि भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। अब मेरो सिर्जना चाहिँ के पो राखौँ, मैले हिजो एउटा गजल लेखेको थिएँ। ग्यासको सिलिन्डर रित्योपछि वरपरका दुई तिनवटा ग्यास पसलमा गएँ, कतै ग्यास पाइनँ, अनि घरमा आएर यसो ढल्केर एउटा गजल लेखेको थिएँ, यो गजल राख्छु है त। सुकुमवासीको उठीवास नयाँ आएपछि, सुकुमवासीको उठीवास नयाँ आएपछि, खुसी छैनन् धेरै खास नयाँ आएपछि, खुसी छैनन् धेरै खास नयाँ आएपछि, सुकुमवासीको उठीवास नयाँ आएपछि। शेर बजार ओह्रालो छ उक्लने उक्लेन माथि, शेर बजार ओह्रालो छ उक्लेन माथि, पाइनै छाड्यो ग्यास नयाँ आएपछि, पाइनै छाड्यो ग्यास नयाँ आएपछि, सुकुमवासीको उठीवास नयाँ आएपछि। ओखती पनि महँगो पार्नु जनता मार्नु, ओखती पनि महँगो पार्नु जनता मार्नु, बिजुलीमा पनि ट्याक्स नयाँ आएपछि, बिजुलीमा पनि ट्याक्स नयाँ आएपछि, सुकुमवासीको उठीवास नयाँ आएपछि, खुसी छैनन् र धेरै खास नयाँ आएपछि। ल त यति सुनाए खेलमती लिम्बूजीलाई धन्यवाद दिँदै, अब भने म गजल नै सुनाउन चाहन्छु। र यति बेला भन्छे म एउटा रमाइलो गजल नै सुनाउन चाहन्छु। गायिका मान्डवी त्रिपाठीको स्वरमा रहेको यो गजलका शेरहरू लेख्नु भएको छ गजलकार प्रबल विष्टले, भने सङ्गीत रहेको छ यसमा विपिन आचार्यको। तर एउटा छोटो विश्राम र त्यसपछि गजल।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नपसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे, न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो, अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

शराबले नि छुन्न रहेछ प्यारको नशा चाडेपछि। मानवी त्रिपाठीको स्वरमा रहेको गजल राखेछु तारु मैले। गजल लेख्नु भएको थियो प्रबल विष्टले, संगीत रहेको थियो मानवी त्रिपाठीकै श्रीमान विपिन आचार्यको। र यो गजल पश्चात श्रोतहरू आजको बसाई कार्यक्रम स्वर्णिम संगम सिर्जना बाटिकाको आजको बसाईको अन्तिम सिर्जना पढिहाल्छु। र यो कविता हो, लेख्नुहुन्छ निशा केसी। कविताको शीर्षक रहेको छ स्वतन्त्रता। जुन दिनदेखि म तिम्रो जालमा परे काटिएका छन् मेरा सुन्दर प्वाखहरू। जुन दिनदेखि म तिम्रो जालमा परे काटिएका छन् मेरा सुन्दर प्वाखहरू। निषेधित छु निर्वात उड्न आकाशमा सानो पिञ्जडाको कैदी भएर। अचेल बोल्नु पर्छ मैले तिम्रो बोली तिम्रो लय तिम्रो सङ्गीत बिर्सनु पर्छ मैले। स्वच्छन्दताको गीतहरू बिर्सन पर्छ आकाशमा कावा खाँदै उड्न बिर्सन पर्छ मैले मेरो घर मेरो आफन्त र प्रिय गाउँ। एक पितको चारोले भोक र अलिकति पानीले तिर्खा मेटाएर बिर्सनु पर्छ खोलो। पानीका शीतल झरना र सुन्दर तलाउहरू अचेल म व्यवस्थाको जन्जिरमा जट्किएर गाइरहेको छु विरहको गीत। ए मेरो प्रिय मान्छे कसरी विश्वास गरौँ, ए मेरो प्रिय मान्छे कसरी विश्वास गरौँ। मेरो संसार भन्नु तिमी र तिमीले दिएको सिर्फ एक पिञ्जडा हो। यहीँ रमाउनु पर्छ मैले र मार्नु पर्छ जीवनका सम्पूर्ण उत्कर्षित उत्साह। कहिलेकाहीँ तिमी पिँजडा नजिकै आउँछौ र मायाले निहाल्छौ मलाई। मनभरिको माया मिसाएर सिकाउँछौ गोपी कृष्ण कहो। मैले गरेको तिम्रो अनुकरणमा खुसीले पुलकित हुन्छौ तिमी। फेरि रटाउँछौ भ्रमका अनेक परिभाषाहरू। तिमी बुझ्दैनौ मैले दोहोऱ्याएका भाषा, तिमी बुझ्दैनौ मैले दोहोऱ्याएका भाषा। बुझ्दैनौ मेरा व्यङ्ग बुझ्दैनौ मेरो उपहास। एउटै शब्द रटाएर बारम्बार तिमी गर्व गर्छौ र झन बलियो बनाउँछौ पिञ्जडाको चुकुल। ढुङ्गाको जस्तै र फलामको जस्तै मुटु भएको ए निर्मम मान्छे राम्रोसँग बन्द गर्नु मलाई पिञ्जडामा। जुन दिन तिमी पिञ्जडामा चुकुल लगाउन बिर्सन्छौ म भुर्र उडेर पुग्नेछु मेरो संसारमा। तिमीलाई थाहा छ नि स्वतन्त्रता पिञ्जडामा कैद गर्न सकिन्न भनेर। तिमीलाई थाहा छ नि स्वतन्त्रता पिञ्जडामा कैद गर्न सकिन्न भनेर। कवियत्री निशा केसीको यो गजल आजको सिर्जना वाटिकाको बिसौनी पुच्छारमा राखे उहाँलाई धन्यवाद दिन चाहन्छु। र होमा पायमजीले चाहिँ नमस्ते भनेर एउटा भनौँ तस्विर पठाउनु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, उहाँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलसीजी, आजको स्वर्णिम सङ्गम कार्यक्रम मार्फत सिर्जना वाटिकामा जोडेर रहनुहुने सम्पूर्ण श्रोताहरू अनि सृजनशील हातहरूलाई नमन गर्दै सुरुदेखि नै कार्यक्रम सुनिरहेको छु। म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ। द्वारिका थापा मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, सधैँ नै सुन्नुहुन्छ जर्मनीमा रहेर हामीलाई र हामीसित जोडिनुहुन्छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ खेलमती लिम्बुली, तुलसीजीको सिर्जना पनि सुने धन्यवाद भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। सुमी लिम्बू लेख्नुहुन्छ, फेरि उहाँ लेख्नुहुन्छ, तुलसी सर मेरो गजललाई यति मिठो ढङ्गले वाचन गरिदिनु भयो, हृदयदेखि नै धन्यवाद। तपाईँको आवाजले मेरो शब्दहरूमा अझै मिठास थापिदियो भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। म सुमी लिम्बुलाई मिठो गजलको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु। कैलाश अनिता लिम्बू लेख्नुहुन्छ, धेरै धेरै धन्यवाद तुलसी दाई, मुक्तकार नम्रता उप्रेतीको मुक्तकहरू वाचन गरिदिनु भएको भनेर लेख्नु भएको छ। चारवटा मुक्तक थियो, चारवटा मध्ये मैले आज कैलाश अनिता लिम्बूको आग्रहलाई स्वीकार जम्मा दुईवटा मुक्तक मात्र वाचन गरे। कैलाश भाइलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकाको व्यवसायको म अब पनि बिसौनी पुछारतिर पुगिसकेछु र सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। आज जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनुभएका सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु।
उता बोस्टनतिरबाट रक भट्टराईजीले सुन्न चाहिँ छडेको छुइनँ है, लेख्न मात्रै अलिक नभ्याएको भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। एनपी परदेशजीले चाहिँ आज चाहिँ सुन्न मिस गरे भने लेख्नु भएको छ। अझै यहाँ अर्को पनि हाम्रा राम रुवालीजीले पनि अस्ट्रेलियाको सिडनीबाट नमस्कार सर, आजको कार्यक्रमको निम्ति कविता तयार पार्दै थिए, समयले नेटो काटिसकेछ, अर्को कार्यक्रममा पस्कनेछु, सबै बेबी श्रोतालाई मेरो मिठो सम्झना राम रुवाली भने लेख्नु भएको छ। उहाँ चाहिँ अहिले सिडनीबाट हुनुहुन्छ। रामजीलाई धन्यवाद दिन चाहन्छु। र रामजी, तपाईँको रचनाको त्यो गीत मलाई इमेल अथवा वाट्सएप गरिदिनुहोस् न है, मसँग त रहेनछ तपाईँलाई पठाएको, अलिकति त्यो सायद त्यो इमेल डिलिट भएछ, धेरै गीतहरू मलाई इमेलमै पठाउनु होला, म तपाईँलाई इमेल पठाउनेछु। यहाँलाई धन्यवाद दिन चाहन्छु र सम्पूर्ण स्रष्टा सर्जक र शिल्पी मनहरूलाई धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा, र श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै यो व्यवसायको पुछारमा हङकङमा रहेकी गीतकार कवियत्री जानु काम्बाङ लिम्बुको गीत रचना रहेको एउटा गीत राख्न चाहन्छु, सर्वप्राच आचार्यको स्वरमा, सङ्गीत यसमा राज शुक्र लिम्बु रहेको छ। यही गीत कार्यक्रमको पिसौनीमा पुछारमा राख्दै बिदा हुन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्स छपाई बन्द भएको चर्चा चलिरहेका बेला यातायात व्यवस्था विभागले छपाईको काम बन्द नभएको स्पष्ट पारेको छ। विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार साउन 1 गतेदेखि लाइसेन्स छपाई र वितरणको जिम्मेवारी संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा केही दिन छपाई रोकिएको उहाँको भनाई छ। खतिवडाका अनुसार 2080 साल माघ 7 गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशमा तत्का कार्यालयहरूले नै सवारी चालक अनुमति पत्र छाप्न सक्ने निर्णय गरेको थियो। तर त्यो बेला विभागमा झण्डै 28-29 लाख लाइसेन्स छाप्न बाँकी रहेकाले पहिले पुराना सबै लाइसेन्स छाप्ने कामलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। विभागले असार मसान्तसम्म बाँकी रहेका सबै लाइसेन्स छापेर सम्बन्धित प्रदेश तथा जिल्ला यातायात कार्यालयमा पठाइसकिएको जनाएको छ। तीमध्ये धेरै लाइसेन्स वितरण समेत भइसकेका छन्। उहाँका अनुसार छपाईको काम धेरै बाँकी रहेकाले त्यो सकेपछि दिने भन्ने योजना थियो। असार अन्तिमसम्म छपाईको काम सबै सकिएको थियो। त्यसपछि 2 वर्ष अघि भएको निर्णय अनुसार नै बढ्ने योजना बनेको थियो। संस्कृति इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको 24 गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय अहिले ओझेलमा परेका छन्। गोपाल बराइलीको रिपोर्ट।
2: 24 गाउँपालिका वडा नम्बर 2 मुडेबासमा निर्माण गरिएको मगर संग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हात हतियारले मगर समुदायको जीवनशैली, रहनसहन र इतिहासलाई जीवन्त बनाउने 100 भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्रीहरू संग्रह गरिएको छ। मगर समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यो मगर संग्रहालय पर्याप्त प्रचार प्रसार, पर्यटन प्रवर्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। स्थानीय तेज बहादुर थापा मगर।
3: प्रचलन भएका पुराना प्रयोगमा आएका सामग्रीहरू छन्। अब त्यसलाई अलिकति चाहिँ संरक्षणको चाहिँ अलिकति अभाव छ कि जस्तो लाग्छ, किनभने त्यो बाहिर त्यतिकै छ, त्यहाँ चाहिँ बढी हुस्सो लाग्ने ठाउँ हो कि हुस्सो लागेपछि अब कुहिने मकिने सम्भावना चाहिँ बढी हो।
2: 24 गाउँपालिकाकी उपाध्यक्ष टङ्कमाया पाङमी मगरका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त 10 लाख रुपियाँबाट संग्रहालय निर्माणको काम सुरु गरिएको थियो। अहिले पालिकाबाट पनि बजेट विनियोजन भएको उहाँको भनाइ छ।
4: प्रदेशबाट जम्मा 10 लाख पैसा हालिदिनु भएको थियो, अनि त्यही गेन्जीको आन्दोलन पछाडि काटेर 7 लाखको आयो। 7 लाखले चाहिँ अब त्यहाँ अलिकति वरपर वाल उठाउने काम गर्यो। यसपालि चाहिँ पालिकाबाटै अब अलिकति पैसा छुटा छ।
2: 24 गाउँपालिकाकै वडा नम्बर 7 डाँडाटोलमा रहेको जनजाति संग्रहालयको अवस्था पनि उस्तै छ। 2075 सालमा निर्माण गरिएको यस संग्रहालयमा विशेष गरी लिम्बू समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन्। तर सडकको पहुँच भए पनि पर्यटकको आगमन भने अपेक्षा अनुसार हुन नसकेको 24 गाउँपालिका 7 वडाध्यक्ष रुद्र चेम्जोङको भनाइ छ।
5: अब सुरुमा चाहिँ भवन बनाइयो, अनि अब सामान्य उहरू ल्याएर राखिएको छ, तर त्यति व्यवस्थित चाहिँ भइसकेको छैन, बनाउने क्रम चाहिँ जारी छ।
2: त्यसो त धनकुटाको 24 गाउँपालिका प्राकृतिक सुन्दरता, जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। यहाँ रहेको संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सृजना तथा सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयको रहेको छ।
1: जापानको हिरोशिमामा आणविक बम आक्रमण भएको 80 वर्ष पूरा भएको छ।
6: सन् 1945 अगस्त 6 तारिक बिहान 8:15 अमेरिकी सेनाले जापानको हिरोशिमा शहरमा पहिलो पटक परमाणु बम लिटिल बोय प्रहार गर्यो। केही क्षणमै यो बमले शहरलाई खण्डहरमा परिणत गर्यो। करिब 1.5 लाख मानिसको मृत्यु भयो भने हजारौं घाइते र अङ्गभङ्ग भएका थिए। 3 दिनपछि अगस्त 9 नागासाकी शहरमा दोस्रो परमाणु बम फ्याटम्यान प्रहार गरियो, जसले 74,000 भन्दा बढी नागरिकको ज्यान लियो। यी दुई बम प्रहारका कारण विश्वयुद्ध दोस्रो अन्तिम चरणमा पुग्यो र जापानले अगस्त 14 आत्मसमर्पण गर्यो। हिरोशिमा र नागासाकीमा प्रयोग भएका बमहरूमा 15,000 टन विस्फोटक शक्ति रहेको बताइएको छ, जसले 1,500 वर्ग किलोमिटर क्षेत्रमा विनाश मच्चायो। विस्फोट र विकिरणको प्रभाव लामो समयसम्म रह्यो, जसले स्वास्थ्य समस्याहरू र कुपोषण निम्त्यायो। ती क्षेत्रमा धेरै मानिसहरू शहरहरूले कम उमेरमै ज्यान गुमाए। परमाणु बम प्रहारपछि जापानका यी दुई शहरहरूमा घाइतेहरूको उपचार, संरचनाको पुनर्निर्माण र मृतकको स्मरणार्थ संग्रहालयहरू स्थापना गरिएका छन्। सन् 1950 1970 जापानले विश्वका सबैभन्दा तीव्र आर्थिक वृद्धि दर हासिल गर्यो। जापानी नागरिकको परिश्रम, इमानदारी र कामप्रतिको समर्पण नै यस सफलताको मूल कारण मानिन्छ। जापान क्षेत्रफलका हिसाबले नेपालभन्दा 2.5 गुणा मात्रै ठूलो छ, तर आज विश्वकै तेस्रो ठूलो आर्थिक शक्ति बनेको छ।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

शिव परियार र आरज केशव गिरीको आवाजमा सुन्दै थियौँ यो मिठो गीतलाई. यतिखेर आदरणीय श्रोता वृन्द, जुन गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिमागको सेली शुभारम्भ भएको छ, यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो युवा गर्न चाहन्छु. म शिरीष सनवार तपाईँको सेवामा छु कार्यक्रमको साथमा. आज पनि ठिक चार बजेसम्म तपाईँको लागि प्रस्तुति लिएर आइसके दिमागको सेलीको. अहिले भने समय भएको छ हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 1:12. त यतिखेर अब भने कार्यक्रमलाई तपाईँ समक्ष राख्नु पर्दाखेरि यस अन्तर्गतका मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि राख्दै नै जानेछु. यसको अलावा कार्यक्रममा अन्य के सर सामग्री छन् भन्ने विषयमा पनि तपाईँसँग अलिकति जानकारी सेयर गर्छु. यो चरण अन्तर्गत मौसमको जानकारी त छँदैछ, यस पश्चातमा तपाईँको लागि हेल्थ सेगमेन्ट राख्नेछु. हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत हामी कुराकानी गर्ने गर्छौँ. र त्यस पश्चात भने 2 बजेको समाचार, अनि 2 बजेको समाचार पछि तपाईँलाई म अगाडि लिएर जान्छु हाम्रो मिठा मिठा गीतहरूतर्फ, जुन गीतहरू चाहिँ हाम्रै स्थानीय कलाकार यानि कि विग्रह कर्खामा रहनुभएका कलाकारहरूको प्रस्तुतिमा रहनेछ यी गीत सङ्गीतहरू. अनि यो दोस्रो चरणको यात्रा पनि बडो सङ्गीतमय रहनेछ. अन्तिम चरणमा 3 बजेको समाचार पश्चात अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि बिहेबे सम्वाद अन्तर्गत गोर्खा ट्रेनिङ कम्पनीको 75 बर्थडे सेलिब्रेसनको बारेमा तयार पारिएको सामग्री राख्नेछु. त ठिक 4 बजेसम्म यिनै विविध सर सामग्रीसहित सेवामा रहनेछु म, र तपाईँ सबैले साथ दिनुहुन्छ भन्ने पूर्ण रूपमा विश्वास गरेकी छु मैले यतिखेर. आउनुहोस् अब यति भन्दै अगाडि बढिहालौँ. अगाडि बढ्नु पर्दाखेरि आजको चाहिँ सबैभन्दा पहिला चाहिँ मैले तिथि मितिको कुरा गर्न चाहेँ. विक्रम सम्वत 2083 साल श्रावण महिनाको 21 गते आज, अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 6 अगस्त 2026 आज बिहिबारको दिन श्रावण कृष्ण अष्टमी तिथि पनि आज परेको छ. त आजको यो कुरा गरिरहँदाखेरिमा चाहिँ नि आज चाहिँ इन्टरनेसनल स्कुबा डे पनि परेको रहेछ प्रिय श्रोतावृन्द. र स्कुबा भन्ने बित्तिकै तपाईँलाई थाहा छ यो एउटा चाहिँ वाटर स्पोर्ट हो, होइन? र आज यो वाटर स्पोर्टको बारेमा नै आजको दिन रहेको छ. र वाटर स्पोर्ट्स अन्तर्गत थुप्रै यस्ता स्पोर्ट्सहरू हुन्छन् जुन तपाईँ हामी सबैले इन्जोय गर्छौँ, होइन? त्यसमध्येको यो स्कुबा डाइभिङ तपाईँले पनि गर्नुभएको छ होला, कतिपयले गर्नुभएको छ होला, कतिपयले गर्नुभएको छैन होला. त आज चाहिँ इन्टरनेसनल स्कुबा डेको यो अवसरमा हामी यस विषयवस्तुमा अलिकति जानकारी म तपाईँसँग सेयर गर्नेछु कार्यक्रमको आगामी चरणहरूमा सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहेँ. अनि यसै गरिकन आज चाहिँ हिरोसिमा मेमोरियल डे पनि परेको छ प्रिय श्रोताहरू. र प्रत्येक साल 6 अगस्तको दिनमा हिरोसिमा दिवस भनेर मनाइने गरिन्छ. तपाईँलाई थाहा छँदैछ होला सायद हिरोसिमा भन्ने बित्तिकै, यो शब्द भन्ने बित्तिकै तपाईँ हामी सबैलाई के याद आउँछ भन्दा एकदमै यो हृदय विदारक एउटा चाहिँ स्थिति, हृदय विदारक एउटा चाहिँ दिनको याद हामीलाई आउँछ. ऐतिहासिक घटना हो जुन चाहिँ 6 अगस्त 1945 यो चाहिँ भएको थियो. दोस्रो विश्वयुद्धको दौरानमा जापानमा चाहिँ यो एउटा जुन न्युक्लियर बम विस्फोटन भएको थियो त्यसबाट कति धेरै मानिसहरूको मृत्यु भएको थियो, होइन? त्यो कुरा मैले भनिरहनु परेन. त्यही कालो दिनको सम्झना आज हामीले गर्छौँ. र यस विषयवस्तुमा पनि कार्यक्रममा अगाडि अर्को चरण अन्तर्गत म विस्तृत जानकारी तपाईँसँग सेयर गर्नेछु, सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहेँ मैले. त आजको विशेष जुन एउटा अवसरहरू छन् यिनको विषयमा कुरा गर्नु पर्दाखेरि मैले तपाईँसँग यो जुन हाम्रो इन्टरनेसनल स्क्युबा डे र हिरोसिमा मेमोरियल डे

को बारे में चर्चा पनि चर्चा कार्यक्रमको अर्को चरणमा राख्ने तयारी गर्दैछु। सुन्दै चाहिँ गर्नुहोला। अब मौसमको कुरा अलिकति गर्न चाहन्छु। घमाइलो छ आज बिहानैदेखि, पानी पर्ने क्रम जुन जुन ठाउँमा भएको थियो स्पेसली उत्तरी भूभागहरूमा त्यो बिस्तारै कम भएर अहिले आफ्टरनुनसम्म आइपुग्दाखेरि धेरै नै कम भइसकेको छ। हावा चाहिँ हिजोको तुलनामा आज हल्का कम भएको छ, यसको गति भनौँ, यसको स्पिड होइन, र हिजोको तुलनामा आज पनि अलिकति शीतल हुने देखिए तापनि घाम चाहिँ ठाउँ ठाउँमा धेरै मजाले लागेको देखिन्छ। पानी पर्ने क्रम भोलि जारी नै रहनेछ उत्तर पश्चिमी युकेका भूभागहरूमा, र यो वर्षा चाहिँ नि पूर्वी भूभागहरूदेखि लिएर उत्तरी स्कटल्यान्डसम्म फैलिने देखिएको छ। बाँकी भूभागमा सुक्खा रहेको छ, केही चिसो हुनसक्छ रातिको समयमा। यो मौसमी विवरण पनि मैले तपाईँसँग सेयर गरिसकेका छु आदरणीय श्रोताबृन्द। र मौसमी विवरण सँगसँगै अगाडि बढ्नु पर्दा, ओहो, आज त सुन चाँदीको दरभाव त बडो चाहिँ एकदमै भयावह जस्तो देखिन्छ। हिजोको तुलनामा आज 8,000 बढेको छ एकैचोटि। आज छापावाल सुन प्रति तोला 2,96,000 काँचमा चाहिँ कारोबार भइरहेको छ। चाँदी प्रति तोला 4,570 चाहिँ कारोबार भइरहेको छ। हिजोभन्दा 95 रुपियाँ चाहिँ आज बढेको रहेछ चाँदीमा। छापावाला सुनमा चाहिँ एकैचोटि 8,000 बढोत्तरी भएको छ। त यो जानकारीको साथसाथमा अगाडि बढौँ। अब अगाडि बढ्नु पर्दाखेरि तपाईँलाई एउटा मिठो गीत सुनाउँछु, र गीत सँगसँगै कार्यक्रममा अगाडि हाम्रो आजको हेल्थ सेगमेन्टतर्फ पनि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ। आउनुहोस् प्रिय श्रोता, पनि अब भने यो गीत अहिले तपाईँको लागि राख्छु, अनि यो म्युजिकल ब्रेक सँगसँगै हामी अगाडि बढ्छौँ। है त गीतको कुरा गर्नुपर्दा, अहिले यो गीतमा आवाज मेलिना राईको रहेको छ। मेलिना राई भन्ने बित्तिकै मिठा मिठा गीतहरू थुप्रै नै गाएकी छिन् उनले, एकदमै चर्चित मात्र होइन, अत्यन्त व्यस्त गायिका भन्दा पनि फरक नपर्ला सायद होइन। त मेलिना राईले गाएको थुप्रै गीतहरू मध्येको एउटा गीत म तपाईँको लागि राख्छु, र यो गीतमा चाहिँ उनको साथमा अर्का कलाकार पनि रहेका छन्, र उनको साथमा यो गीतमा तपाईँले अहिले सुन्न सक्नुहुन्छ अर्जुन सापकोटाको आवाजलाई। यो गीत सुनौ, मेरो प्लेलिस्टमा रहेको छ। त्यस पश्चात हामी आजको हाम्रो हेल्थ सेगमेन्टतर्फ पनि अगाडि बढिहाल्छौँ।

हजुर त आदरणीय श्रोता पनि दिमागको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ. यतिखेर हेल्थ सेगमेन्टमा तपाईँ सबैलाई मैले फेरि पनि एकपटक लिएर अगाडि बढ्न चाहेकी छु र यो बेलामा अब हामी आजको यो विषयवस्तुतर्फ अगाडि उन्मुख हुनुपर्दा के छ त आजको विषयवस्तु भनेर तपाईँसँग सेयर गर्न चाहन्छु. सबैभन्दा पहिला त यसको जानकारी गराउनु पर्दा आज हामी गर्मी मौसममा चाहिँ हामीलाई जुन जुन फलफुलहरूले फाइदा गर्छन् ती फलफुलहरूको बारेमा कुरा गर्ने तयारीमा रहेका छौँ. विशेष गरिकन आज चाहिँ नि 10 फलफुल जसले हाम्रो चाहिँ शरीरलाई गर्मी मौसममा अलिकति फाइदा पुर्याउँछ अथवा भनौँ शीतलता पनि दिन्छ होइन, यस्ता फलफुलहरूको बारेमा सबैभन्दा पहिला हामी कुरा गर्नेछौँ. र समय बाँकी रहेमा तनाव घटाउने 11 तरिकाहरूको बारेमा पनि म तपाईँसँग आज छोटकरीमा कुराकानी गर्ने तयारीमा रहेकी छु. यसर्थमा साथी रहनुहोला. आजको यो हेल्थ सेगमेन्ट अन्तर्गतको सामग्रीबाट तपाईँ हामी सबैलाई केही न केही फाइदा चाहिँ पक्कै पनि पुग्छ है. त यस्ता खानेकुराहरू विशेष गरिकन खानेकुरामा पनि फलफुलको कुरा हामी गर्छौँ जसले गर्मीमा शरीरलाई फाइदा गर्छ. सबैभन्दा पहिला यसको कुरा गर्नुपर्दा गर्मीमा हाइड्रेटेड रहनुपर्ने विषयवस्तुलाई मैले तपाईँ सामु भनिरहनु परेन होइन, एकदमै महत्त्वपूर्ण छ, तपाईँहरू सबैलाई थाहा भएकै कुरा हो. गर्मीमा हाइड्रेटेड रहनको लागि चाहिँ फलफुलहरू खानु सबैभन्दा उत्तम तरिका हो. फलफुलहरूले तत्काल ऊर्जा प्रदान गर्छ र थकान कम गर्न मद्दत गर्छ. फलफुलले शरीरलाई हाइड्रेटेड राख्छ. गर्मी महिनामा के फलफुल खाने भन्ने विषयवस्तुमा अब आउनुहोस् अगाडि कुरा गर्छौँ. गर्मी मौसम भन्ने बित्तिकै सबैभन्दा पहिला नछुटाइकन हामीले सम्झने फलफुल हो तरबुजा. हजुर, तरबुजा बिना गर्मी मौसम अधुरो जस्तो नै लाग्छ हामीलाई होइन. यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो. तरबुजा स्वास्थ्यको लागि राम्रो छ अनि सस्तो पनि हुन्छ. यो पानीसँगै भिटामिन ए र सीको पनि राम्रो स्रोत हो. भिटामिन एले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ अनि भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ. तरबुजामा भिटामिन B6 र पोटासियम पनि हुन्छ. पोटासियमले शरीरमा पानीको सन्तुलन कायम राख्छ भने भिटामिन B6 रोग प्रतिरोधात्मक क्षमता बढाउँछ अनि पोटासियमले मांसपेशी दुख्नबाट पनि बचाउँछ र मुटुलाई पनि स्वस्थ राख्छ अनि तरबुजा खाँदा छालालाई घामको किरणबाट हुने क्षतिबाट बस्न समेत मद्दत मिल्दछ. तरबुजाको बारेमा मैले कुरा गरेँ, अब आँपको कुरा गरौँ है. त आँपकै कारण गर्मी मन पराउने मानिसहरू धेरै छन्। आँप क्यालोरीमा उच्च भए तापनि पोषक तत्वको एक धनी स्रोत हो. आँपलाई फलफुलको राजा भनेर चिनिनुका केही कारण पनि छन्। यसमा फाइबर, 20 प्रकारका खनिज र भिटामिन पाइन्छ. फाइबरले पाचनमा मद्दत गर्छ र पेट भरि राख्न मद्दत गर्छ अनि आँपमा भिटामिन ए, भिटामिन सी र पोटासियम पनि प्रशस्त मात्रामा पाइन्छ. अब कुरा गरौँ मेवाको. गर्मीमा खान सकिने अर्को फल हो मेवा. मेवामा भिटामिन ए, भिटामिन सी, फोलेट र विभिन्न फाइटोकेमिकल्स जस्ता पोषक तत्त्वहरू हुन्छन्। यसले अपच कम गर्न पनि मद्दत गर्दछ अनि मेवा चाहिँ बिटा क्यारोटिनको राम्रो स्रोत पनि हो. यसले छालाको क्षतिलाई रोक्छ अनि मेवामा एन्टिअक्सिडेन्टको पनि राम्रो मात्रा हुन्छ र जसले गर्दाखेरि क्यान्सर र अन्य गम्भीर प्रकारका रोगहरू स्पेसली गम्भीर हृदय रोगहरूबाट बचाउन यसले मद्दत पुर्याउँछ. अब कुरा गरौँ अम्बाको. अम्बा गर्मीमा स्वास्थ्यलाई फाइदा गर्ने फल हो. अम्बा मधुमेह रोगीहरूको लागि राम्रो मानिन्छ. यसले रगतमा चिनी र इन्सुलिनको स्तर सन्तुलित राख्न मद्दत गर्दछ. यसमा घुलनशील फाइबर र पोटासियमको उच्च मात्रा हुन्छ अनि दिनको एउटा अम्बाले मेटाबोलिजम राम्रो बनाउँछ. यसै गरिकन अनुहार र आँखाको ज्योति अनि मानसिक स्वास्थ्यमा यसले सुधार लिएर आउँछ. महिनावारीको दुखाइ कम गर्न पनि अम्बा खान सकिन्छ. यसै गरिकन स्ट्रबेरीको कुरा गरौँ. स्ट्रबेरीलाई छालाको समस्या, दाँत सेतो पार्ने र पाचन समस्याका लागि प्रयोग गरिन्छ. स्ट्रबेरीमा फाइबर, भिटामिन सी र म्याङ्गनिज पनि प्रशस्त हुन्छ अनि स्ट्रबेरीमा फोलेट र पोटासियमको मात्रा पनि पर्याप्त पाइन्छ. गर्मीमा स्ट्रबेरी खाँदा छाला र स्वास्थ्य समस्याबाट बच्न सकिन्छ.

सानो गर्मीमा हामीलाई मद्दत गर्छ शीतलताको लागि पनि अनि हाइड्रेटेड रहनको लागि पनि. अङ्गुरको कुरा गर्छु अब म. अङ्गुर गर्मीमा सजिलै पाइने फल हो. यो पोटासियमको एउटा धनी स्रोत हो. उच्च कोलेस्ट्रोल भएकाले समेत अङ्गुर खानु राम्रो मानिन्छ. अङ्गुरले मुटुलाई स्वस्थ राख्छ. अङ्गुरले धेरै भाइरल इन्फेक्सनलाई पनि रोक्छ र आँखाको क्षयलाई पनि रोक्छ. यसले अपच कम गराउँछ र स्तन क्यान्सरसँग लड्न मद्दत गर्दछ. यसै गरिकन भुइँ कटहरको कुरा गर्छु अब म. भुइँ कटहर गर्मीमा सबैभन्दा धेरै रुचाइने फलमध्येको एक हो. भुइँ कटहरले मेटाबोलिजम बढाउन मद्दत गर्छ. यसले उच्च रक्तचापका बिरामीलाई समेत फाइदा पुर्याउँछ. अनि बिर्सन नसकिने अर्को फलफुल हो लिची. कसलाई मन पर्दैन लिची? सबैलाई मनपर्छ होइन. लिची र आँप गर्मीमा मात्र पाइने दुई फल हुन्. आँपको त हामीले अघि नै कुरा गरिसक्यौँ, अब लिचीको कुरा गर्छौँ. लिचीमा पोटासियम अनि पोलिफेनोल र भिटामिन प्रशस्त मात्रामा पाइन्छ. यसले शरीरलाई धेरै नै फाइदा पनि गर्छ अनि एन्टिअक्सिडेन्टले भरिपूर्ण लिचीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ. र अन्त्यमा अब हामी कुरा गरौँ किवीको. किवी सबैभन्दा पोषक तत्त्वले भरिएको फल हो. यसमा भिटामिन ए, भिटामिन सी र B6, म्याग्नेजियम र फलाम पाइन्छ. किवीले रगतमा हेमोग्लोबिनको मात्रा र शरीरमा क्षारीय सन्तुलन कायम राख्न मद्दत गर्दछ. किवीले निन्द्रा सम्बन्धी समस्याहरू पनि कम गर्नमा मद्दत गर्छ अनि यो चाहिँ हृदय, छाला, कपाल र कलेजोको लागि अत्यन्तै फाइदाजनक मानिन्छ. त प्रिय श्रोताबिन, अब भने तपाईँको लागि एउटा साङ्गीतिक विश्राम राख्ने मेरो तयारी रहेको छ र यो जुन जानकारी छ यसलाई म कन्टिन्युसली यो साङ्गीतिक विश्राम पछाडि फेरि पनि जारी राख्नेछु. अहिलेको लागि चाहिँ हामी लिउँ साङ्गीतिक विश्राम अनि फेरि भेट्छौँ है त.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, अनि भर्खरै मात्र एउटा मिठो गीत तपाईँले सुनिसक्नु भएको छ। हामीले छोटो साङ्गीतिक विश्राम लियौँ र अब फेरि पनि अगाडि हामी हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्रीलाई जोड्न चाहन्छौँ। त गर्मी मौसममा हामीलाई फाइदा दिने 10 फलफुलको बारेमा कुरा गऱ्यौँ, अब तनावको कुरा गर्छु अलिकति। तनाव घटाउने 11 तरिकाको म कुरा गर्छु हेल्थ सेगमेन्टको यो अर्को प्रसङ्ग तपाईँसँग सेयर गर्छु अब भने। तनावग्रस्त हुनुभयो भने तपाईँलाई एकदमै भनौँ न धेरै प्रकारको समस्या आउन सक्छ, मनलाई मात्र होइन शरीरलाई पनि यसले हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेकौँ रोग लाग्ने जोखिम बढ्छ। यसैले गर्दा तनावलाई कसरी व्यवस्थापन गर्ने, कसरी घटाउने केही उपायहरू म तपाईँसँग आज सेयर गर्छु। सबैभन्दा पहिला त अभियसली विश्राम, आराम गर्नुपर्छ। काममा कहिले कि हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ। विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ, यसकारण गर्दाखेरि विश्राम गर्नु अत्यन्तै जरुरी छ तनाव मुक्त हुनको लागि। यसै गरिकन साथीभाइहरूसँग भेट्नुहोस्। मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइहरूसँग भेटघाट गर्ने गर्नुहोस्। साथीभाइहरू बिच हाँसखेल चल्छ जसले तनाव कम गरिदिन्छ। सामान्य बेला पनि फुर्सद निकालेर बेला बेलामा मिल्ने साथीभाइहरूसँग भेटघाट गर्नु राम्रो हुन्छ। यसले हाम्रो मन मस्तिष्कलाई एकदमै फ्रेस बनाइदिन्छ, एकदमै भनौँ न होइन तनाव रहित बनाइदिन्छ भन्दा फरक पक्कै नपर्ला। अनि अनावश्यक विवादबाट टाढा रहनुहोस्। सरोकार नभएको विवादमा भरसक मुच्छिनु नै हुँदैन, यसो गर्दा अनावश्यक तनाव लिनै पर्दैन होइन। अनि पुरानो कुरा बिर्सन खोज्नुहोस्। पुरानो कुनै कुराले तपाईँलाई चिन्तित बनाउने गरेको छ भने त्यस्तो कुरा बिर्सने प्रयास गर्नुहोस्। यसको लागि वर्तमानका अथवा भविष्यका कुरा सम्झने गर्नुहोस्। बिस्तारै यस्तो गर्दै जानुभयो भने तपाईँ विगतको धङधङीबाट बिस्तारै बाहिर निस्कँदै तनावमुक्त हुँदै जानुहुन्छ। जो भइसक्यो त्यो भइसक्यो, त्यसलाई न हामीले पछाडि गएर समयलाई भनौँ न होइन हामीले चाहिँ बटन थिचेर चाहिँ रिवाइन्ड गर्न त सक्दैनौँ। रिवाइन्ड गरेर गएर त्यसलाई चाहिँ अब जुन बिग्रेको काम बनाउन सक्ने भए, कुनै कामले जुनले हामीलाई तनाव उत्पन्न गराएको थियो त्यसलाई चाहिँ कम गर्न सक्ने भए, त्यसलाई निमिट्याउन पारेर फाल्न सक्ने भए त त्यो पनि ठिकै थियो पास्टको कुरा सम्झनुलाई होइन। तर पास्टमा जान सकिँदैन, समयलाई फर्काउन सकिँदैन। सो भइसकेको कुरालाई हामीले फेरि पनि त्यसलाई त्यसमाथि हाम्रो केही नियन्त्रण हुँदैन। त्यो जो भइसक्यो त्यो भइसक्यो, हामीले गरेर केही हुनेवाला छैन भने त्यस्तो कुरालाई सम्झेर किन आफै तनावले चाहिँ घेरिने होइन, किन आफू एकदमै चिन्तित रहने। यस कारण गर्दाखेरि त्यस्ता कुराहरू बिर्सेर अगाडि बढ्नु नै राम्रो हुन्छ, उत्तम हुन्छ। अनि मन खोलेर हाँस्नुहोस्। तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न लाफ्टर थेरापी पनि गर्ने गरिन्छ। तपाईँलाई पनि थाहा होला, लाफ्टर थेरापी सुन्नुभएको छ होला पक्कै पनि यसको बारेमा होइन। यसका लागि बिना प्रयोजन बेसकन हाँस्ने गर्नुहोस्। सक्नुहुन्छ भने पेट मिची मिची हाँस्ने गर्नुहोस्। यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हर्मोनको उत्सर्जन बढ्छ जसले गर्दा तनाव स्वतः कम हुन्छ। अनि अत्याधिक मदिरापान नगर्नुहोस्। अब मदिरापान धुम्रपान भन्ने कुरा यो कुलतहरू नै हुन्, यो नगर्नु नै राम्रो हुन्छ। अत्याधिक गर्नु नगर्नु त्योको त कुरै आउँदैन, सकेसम्म गर्दै नगर्नु, यो लतमा फस्दै नफस्नुहोस् होइन। र पनि अब गर्ने बानी छ भने अत्याधिक रूपमा चाहिँ नगर्नुहोस् भनेर पनि यहाँ भनिन्छ। कुनै पनि कुराको पिर परेको छ अथवा तनाव सृजना गराएको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन्। तर बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ। यसले तपाईँको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ जसले गर्दा तनाव घट्नुको सट्टा थपिन पुग्छ। अनि यसै गरिकन कफी चिया अलिकति कम गर्नुहोस्। कामका बिचमा तनाव कम गर्ने बहानामा चिया कफी जस्ता काफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने पनि यसले तपाईँको तनावलाई अझ बढाउँछ, किनकि यसले तपाईँको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथसाथै निन्द्रालाई पनि कम गरिदिन्छ। पानी र निन्द्रा कम भएको शरीर तनाव रहित हुन नै सक्दैन। यसै गरिकन धेरै भावुक नहुनुहोस्। एउटा भनाइ छ नि, अतिले गर्छ खति। ससाना कुराले भावुक बनाउने गरेको छ भने तपाईँ तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ। यदि आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ। अनि यदि तपाईँलाई बढी नै तनाव हुन्छ र यसले निनाउँदा नदिने गरेको छ भने डक्टरसँग परामर्श लिइहाल्नुपर्छ। डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ। अनि डिप्रेसन भएको रहेछ र समयमै औषधि खानु भएन भने तपाईँको मानसिक स्वास्थ्य अझै बिग्रिँदै जान सक्छ। यसै गरिकन 6-8 घन्टासम्म सुत्नु अत्यन्तै जरुरी हुन्छ। जस्तो सुकै व्यस्तताको बावजुद पनि पर्याप्त निन्द्राका लागि समय छुट्याउने गर्नुपर्छ। मिनिमम 6-8 घन्टासम्म दिनहुँ सुत्नु भएन भने तपाईँको मन स्वस्थ रहन सक्दैन। तनावग्रस्त अवस्थामा हुनुहुन्छ भने त अझ निन्द्राको अवधि पुरा होस् भन्नेमा चनाखो बन्नुपर्छ। अनि अन्त्यमा
व्यायाम त हामीले बिर्सन भएन होइन, नियमित व्यायाम गर्नुहोस्। योग व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको इन्टेक बढ्छ, रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईँलाई आलस्य चिन्ता र तनावबाट मुक्त हुन मद्दत गर्दछ। आदरणीय श्रोताबृन्द, यो भयो आजको हाम्रो कार्यक्रम अन्तर्गतको यो हेल्थ सेगमेन्टको दोस्रो विषयवस्तु, तनाव कसरी कम गर्न सकिन्छ, तनाव मुक्त कसरी रहने, केही उपायहरू मैले तपाईँसँग सेयर गरेँ। हुन त तपाईँहरूलाई पनि सबैलाई थाहा भएकै कुरा होला होइन, तर कस्तो हुन्छ भने थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा हामीले यसलाई चाहिँ प्रयोग गरिरहेका हुँदैनौँ, लागू गरिरहेका हुँदैनौँ, र लागू नगर्दाको कारणले गर्दाखेरि नै यस्तो समस्याहरूमा हामी जाकिरहेका हुन्छौँ। यसर्थमा समय समयमा यस्तो जानकारीहरू रिफ्रेस गराइरहनुपर्छ। थाहा भएकै कुरालाई पनि अरूको चाहिँ मुखबाट हामीले सुन्यौँ भने, कुनै अन्य माध्यमबाट सुन्यौँ भने हामीलाई रिफ्रेस हुन्छ, रिमाइन्ड हुन्छ, फेरि पनि सम्झिन्छौँ अनि अह हो है साँच्ची त यो त मैले गर्नै बिर्सेको भनेर फेरि त्यसलाई गर्न सुरु गर्छौँ, त्यो अभ्यासलाई हामीले सुरु गर्छौँ। त्यो कारणले गर्दाखेरि पनि यस्ता जानकारीहरू तपाईँलाई थाहा छन् भन्ने मलाई चाहिँ महसुस हुँदाहुँदै पनि यस्ता जानकारीहरू समय समयमा म राख्ने गर्छु, समय समयमा नयाँ नयाँ कुराहरू पनि लिएर आउने गर्छु, नयाँ कुराहरू भएका छन् भने यसै विषयवस्तुमा रिपिट पनि गर्ने गर्छु, ताकि तपाईँलाई जानकारीहरू भइ नै रहोस् अनि सम्झना भइरहोस्, समय समयमा रिफ्रेस भइरहोस्। यो आजको चाहिँ तनाव मुक्त कसरी रहन सकिन्छ भन्ने विषयवस्तुको जानकारी सँगसँगै आदरणीय श्रोता भएन, अब 2 बजेको समाचारतर्फ लाग्ने बेला भएको छ, जस पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि तपाईँको मेरो भेट हुनेछ। अहिलेको लागि हेल्थ सेगमेन्टलाई यतिमै सम्पन्न गर्दै एउटा मिठो गीततर्फ तपाईँलाई लिएर जान्छु।

0: पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिम पहिरोमा परेर निधन भएका पर्वतारोही पूर्वबहादुर गुरुङ युक्ताको पार्थिव शरीर नेपाल ल्याइएको छ। हिम पहिरोमा परेर मृत्यु भएका गोर्खाको लाप्राका युक्ताको शव आज अपरान्ह कतार एयरवेज मार्फत नेपाल ल्याइएको हो। घटनापछि उद्धार र समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पूर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पा पाकिस्तान जानु भएको थियो। युक्ताको पार्थिव शरीर लिएर उहाँ फर्किनु भएको हो। युक्ताको पार्थिव शरीरलाई केवीर नागपोखरीको नेपाल पर्वतारोहण संघको कार्यालयमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। संघमा आयोजित श्रद्धाञ्जली सभापछि पार्थिव शरीरलाई निवासमा लगिने र भोलि स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। पिक आरोहणका क्रममा 6 नेपाली सहित 10 जनाको निधन भएको थियो। सरकारले विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा करारका कर्मचारीको व्यवस्थापन तथा सेवा सुविधाका सम्बन्धमा अध्ययनका लागि उच्च स्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरको निर्णय अनुसार सहसचिव धोलक राज ढकालको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समिति सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, संघीय मामिला मन्त्रालयका उपसचिव लगायत छन्। 10 दिनको कार्यादेश सहित समितिलाई अध्ययन गरी विकल्प सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। सड़क विस्तारको काम शुरू भएको करिब 7 वर्ष कष्टकर बनेको नारायणगढ बुटवल सड़क यात्रा सहज बनेको छ।
1: नारायणगढ़बाट बुटवल पुग्न अब 2 घण्टा हाराहारी मात्रै लाग्ने भएको छ। नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको काम 92% हाराहारी सकिएको छ। अब सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी छ। 113 किलोमिटरको यो बाटो विस्तारका लागि झण्डै 17 अर्बको ठेक्का लागेको हो। यो रकम मध्ये एसियाली विकास ब्याङ्कको 85% सहुलियत पूर्ण ऋण र सरकारको 15% लगानी छ। 42 महिनाभित्र काम सक्ने कबुल सहित चिनिया सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। आयोजनाको काम 2075 साल चैत 8 गतेदेखि शुरू भएको थियो। नारायणगढ़ बुटवल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा भने 6 लेन बनाइएको छ।
0: कैलालीमा नेपाली सेनाको सैन्य तालिमका क्रममा हाते ग्रेनेड विस्फोट हुँदा 2 जना सैनिक घाइते भएका छन्। ग्रेनेड विस्फोट हुँदा सहायक सेनानी 30 वर्षीय विक्रम कार्की र 20 वर्षीय जवान रंजित थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते दुवैलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम छ। आज बिहान नेपाली सेनाको देवी दलगढ़ तेघरी ब्यारेकबाट गोदावरी 4 बन्दैबीमा अभ्यासकै क्रममा ग्रेनेड विस्फोट भएको थियो। यसअघि असार 11 गते कैलालीको चिसापानीमा सैन्य अभ्यासकै क्रममा ग्रेनेड विस्फोट हुँदा सेनाका हुद्दा हिमाल विक्रम विष्टको ज्यान गएको थियो। इरानले हर्मुजको मध्यभाग हुँदै जहाज चलाउने मार्गबारे ओमानसँग सहमति भएको जनाएको छ।
2: इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले सहमति अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ, तर उहाँले सहमतिबारे थप जानकारी दिनुभएको छैन। पूर्व अमेरिकी कूटनीतिज्ञ एलन आयरले यो सहमति हुन अमेरिकाले पनि केही विषयमा लचकता अपनाएको हुन सक्ने अनुमान गर्नुभएको छ।
3: Hopefully, in the mid to long term, maybe some of this could be walked back. But in the short term, at least, we lost.
2: Cormac McGarry, Samudri Suraksha Company Control Risk, Samudri Vigya Unansa.
4: The harsh tactical reality is that Iran has emerged from this war with almost full tactical control of the Strait of Hormuz.
2: Hormuz Margoma. 5 महिनाभन्दा बढी समयदेखि जहाजको आवागमन बिथोलिएको छ। नयाँ सहमतिपछि पर्सियन खाडीबाट आउने जाने जहाजको आवागमन सहज हुने अपेक्षा गरिएको म्याग्यारीको भनाइ छ।
4: If it does actually emerge into reality, it's probably going to be something like this, where if ships are going to go into the Gulf, they would enter through an Iranian route, and then coming out, exiting eastwards, they would go through an Oman-controlled route. So basically, one through Iran and one out through Oman.
2: यसैबीच बेलायतका नयाँ विदेश मन्त्री एड मिलिब्यान्डले इरानसँग सम्बन्धित मुद्दामा युद्धविरामको सम्भावना देखिएको बताउनु भएको छ। वाशिङटन डीसीमा भएको भेटवार्तापछि सकारात्मक संकेत देखिए पनि युद्धविरामका लागि अन्तिम सहमति हुन भने अझै कुर्नुपर्ने उहाँको भनाइ छ।
5: Well, the number one priority for this government is to tackle the cost of living crisis. And my job as Foreign Secretary, most immediately, is to work with our closest ally, the United States, on getting a ceasefire and a lasting ceasefire. In relation to the Iran war.
0: Yes, Makar. Cover it tonight. Namaskar.

मख पार्यो मलाई तिम्रो मुहानी बोलीले, मिठो गीतले हामीलाई पनि मख पार्यो पक्कै पनि होइन। र यो मिठो गीतमा उर्मिला राई र थुप्तेन भुटिया उहाँ दुईजनाको आवाज रहेको थियो। र यो गीतको साथसाथमा आजको हाम्रो कार्यक्रम दिवा कोसेरीको यो दोस्रो चरणको यात्रा सुरु भइसक्यो, शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम, न्यानो युवा टकाउन चाहन्छु। म शिरे सनवार तपाईँको सेवामा छु। तपाईँहरू सबैले साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु। यतिखेर समय दिउँसोको अहिले 2:12 गएको छ, ठिक 4 कार्यक्रममा म तपाईँसँग रहनेछु। र आज पनि कार्यक्रममा अब तपाईँ सँगसँगै अगाडि बढ्दैछु म यो दोस्रो चरणको यात्रामा। बिहिबारको दिन हो आज, हामी सुन्छौँ बिग्राफको खासमा रहनुभएका कलाकारका गीतहरू, यानि कि हाम्रो स्थानीय कलाकार। म अहिले हामी उहाँहरूलाई एकदमै नजिक हुनुभएको हुनाले स्थानीय कलाकार भनेर भन्ने गर्दछौँ। त उहाँहरूकै सृजनाहरू आज हामी कार्यक्रमको यो चरणमा सुन्दै अगाडि बढ्नेछौँ। यही सिलसिलालाई जोड्नुपर्दा हेमन्त शर्मा र अमृता लिम्बुले गाउनु भएको यो मिठो गीत म तपाईँको लागि अहिले राख्ने तयारीमा छु। तपाईँहरू सबैले पक्कै पनि इन्जोय गर्नुहुन्छ होला। हाम्रो दिदी जानु काममाङ लिम्बुको यसमा शब्द रचना छ भने त्रारा प्रकाश लिम्बुको सङ्गीत।

0: BFBS गोरखा रेडियो।
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोरखा रेडियो हो।

संजीवनी र दीपक लिम्बुको आवाजमा यो गीत हामीले सुन्यौँ आदरणीय श्रोतावृन्द। यतिखेर कार्यक्रम दिवा कोसेली सुन्दै हुनुहुन्छ र दिवा कोसेली अन्तर्गतको यो आज बिहिबारको दोस्रो चरण अन्तर्गत भने हामी हाम्रो स्थानीय कलाकारका केही मिठा मिठा गीत सङ्गीतहरू सुनिरहेका छौँ। इन्जोय गरिराख्नु भएको छ होला भन्ने मैले आशा गरेको छु। अब पनि अगाडि बढ्न चाहन्छु। समय दिउँसोको 2 बजेर अहिले 34 मिनट गएको छ। कार्यक्रममा अगाडि बढ्नु पर्दाखेरि अब आज हिरोशिमा मेमोरियल डे परेको छ। मैले तपाईँलाई अघि पनि भनेको थिएँ प्रथम चरण अन्तर्गत होइन, र यसको बारेमा नै आज अलिकति कुरा गर्न म गइरहेकी छु। किनभने हिरोशिमा डे भन्ने बित्तिकै, यो मेमोरियल डे भन्ने बित्तिकै एकदमै एक प्रकारको अर्को फिलिङ्स, अर्को एउटा चाहिँ अनुभूति मनमा हुन्छ होइन। यो दोस्रो विश्वयुद्ध दौरान 6 अगस्त 1945 चाहिँ नि हिरोशिमामा भएको परमाणु हमलाको यादमा हरेक साल मनाइने दिन हो। आज यो सन् 2026 अगस्त 6 21 वर्षगाँठ मनाइँदैछ र यसको थिम रहेको छ याद राख्नु, जिम्मेवारी निभाउनु र मजबुतीको साथमा अगाडि बढ्नु। यो दिन चाहिँ परमाणु निशस्त्रीकरण र विश्वव्यापी शान्तिको सन्देश दिने दिनको रूपमा हामी यसलाई लिन्छौँ। आजको दिनमा हामी ती सम्पूर्ण मानिसहरूलाई पनि श्रद्धाञ्जली दिन्छौँ जसले चाहिँ हिरोशिमामा भएको परमाणु बम हमलामा परेर ज्यान गुमाउनु परेको थियो। हिरोशिमा डे इतिहासलाई याद गर्ने दिन मात्र होइन, बल्कि दुनियाँलाई यो सन्देश पनि दिने दिन हो कि परमाणु हतियार कति विनाशकारी हुन सक्छ, न्युक्लियर वेपन है। यो दिन चाहिँ शान्ति, परमाणु निशस्त्रीकरण र भविष्यमा यस्तो त्रासदी फेरि नघटोस् यसको लागि जागरूकता फैलाउने दिनको रूपमा पनि आजको दिनलाई हामी लिइरहेका छौँ, सधैँ नै लिन्छौँ पनि। त किन मनाइन्छ हिरोशिमा डे भन्ने कुरा पनि मैले छोटकरीमा तपाईँसँग जानकारी सेयर गरिहालेँ होइन। यो चाहिँ सन् 2045 कुरा हो।

यसको मूल्य के हो भन्ने कुरा चाहिँ हामीलाई एकपटक फेरि पनि सम्झाउँछ, साथसाथमा शान्तिको जुन भनौँ न महत्त्व छ होइन त्यो कति छ भन्ने कुरा पनि यसको पनि हामीलाई याद दिलाउँछ यशोदाबेन। त विश्वभरि नै आज चाहिँ हिरोशिमा मेमोरियल डे हामीले मानिरहेका छौँ यतिखेर। अब भने हुन त यसको कुरा गर्दै जाने हो भने धेरै नै लामो समय जान्छ, यस अर्थमा मैले छोटकरीमा यसको बारेमा जानकारी तपाईँसँग सेयर गरेँ र अब अगाडि बढ्छु। अगाडि बढ्नु पर्दाखेरि फेरि पनि म्युजिकल ब्रेकमा हामी सुरेश अधिकारी र एस पायल राईले गाउनुभएको गीत सुन्छौँ, हाम्रो बहिनी रञ्जना राईको शब्द रचनामा।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

त आदर श्रोताबृन्द, सुन्दै हाम्रो दिदी अनिल राईको आवाजमा यो गीत जसमा उहाँको नै शब्द रचना थियो भने पवन बान्तवाको चाहिँ यसमा सङ्गीत तपाईँले सुन्नुभयो। समय अहिले हाम्रो स्टुडियो घडी अनुसार अब 3 बज्नको लागि केही मिनट बाँकी रहेको छ र यतिखेर अब 3 बजेको समाचारतर्फ पनि तपाईँलाई डोर्याउने बेला भइसक्यो र म तपाईँको लागि एउटा अन्तिम गीत सुनाउने तयारीमा छु। कार्यक्रम अन्तर्गतको दोस्रो चरणमा चाहिँ अब यो अन्तिम गीतको लागि हामी अगाडि बढ्दैछौँ। आज हाम्रो स्थानीय कलाकारहरू यानि कि ब्रिगेड फर्खासमा आउनुभएका कलाकारहरूका गीत सङ्गीतहरू सुन्दैछौँ यतिखेर। यहाँहरू सबैले पनि इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। र आज हिरोसिमा मेमोरियल डे परेको कुरा त मैले तपाईँलाई जानकारी गराइसकेँ, साथसाथमा आज इन्टरनेसनल स्क्युबा डे पनि हो होइन। स्क्युबा डे भन्ने बित्तिकै अब यो स्क्युबा डाइभिङ को चाहिँ दिन हो भनेर भन्दा फरक नपर्ला। र स्क्युबा डाइभिङ भनेको एउटा वाटर स्पोर्ट्स होइन, अनि यो चाहिँ एकदमै फेमस छ संसारभरि नै, धेरैले चाहिँ यसलाई इन्जोय गर्ने गर्नुहुन्छ। र अन्तर्राष्ट्रिय स्क्युबा डाइभिङ हरेक साल 6 अगस्तको दिनमा नै मनाइन्छ। यो दिन चाहिँ समुद्र मुनि रहेका जति पनि जीव जन्तुहरू छन्, समुद्र मुनिको मरिन लाइफ भनौँ होइन, यिनीहरूको संरक्षण गर्ने, यिनीहरूको चाहिँ भनौँ संरक्षणप्रति जागरुकता बढाउने दिनको रूपमा पनि हामी यसलाई लिन्छौँ। त स्कुबा डाइभिङको कुरा गरिरहँदाखेरि आज अन्तर्राष्ट्रिय स्कुबा डाइभिङ भएको हुनाले यस विषयवस्तु मैले अलिकति तपाईँसँग जानकारी सेयर गरेँ। र तपाईँहरू मध्ये धेरैले स्कुबा डाइभिङको अनुभव त लिनु नै भएको छ होला होइन। र स्कुबा डाइभिङ भन्ने बित्तिकै भनौँ न एक प्रकारले त्यो हाम्रो दिमागमा चाहिँ एउटा जुन चाहिँ स्कुबा डाइभिङ गर्दाखेरि लाउने एउटा जुन एपरेटस छ त्यसको प्रयोग गरेर चाहिँ नि समुद्र मुनि अथवा पानी भित्रसम्म गएर चाहिँ नि एक्सप्लोर गर्ने त्यो एउटा कुरा चाहिँ दिमागमा स्वतः आउँछ होइन। र आज चाहिँ यही दिन रहेछ जुन दिन चाहिँ हामी स्कुबा डाइभिङको बारेमा चर्चा गर्छौँ, जानकारी लिन्छौँ। र यो एउटा स्पोर्ट्स मात्र नभइकन यो दिनले के पनि भन्छ भने हाम्रो लागि पानीमाथिको जमिनको जीव जन्तुको जति महत्त्व छ त्यति नै महत्त्व पानीभित्र रहेको जन्तुहरूको पनि छ, जीवहरूको पनि छ, र उनीहरूको संरक्षणको लागि सबैको ध्यान आकर्षण गराउनु जरुरी छ भन्ने सन्देश पनि आजको यस दिनले दिन्छ, भन्दा फरक नपर्ला। यति नै गर्छु छोटो मिठो आजको इन्टरनेसनल स्कुबा डाइभिङ डेको अवसरमा यो कुराकानी सँगसँगै अगाडि तपाईँलाई म लिएर जान्छु। अब मेमिसा घले र मौसम गुरुङले गाउनुभएको गीत मेरो प्लेलिस्टमा छ, अन्तिम कोसेली कार्यक्रमको यो दोस्रो चरण अन्तर्गतको। त्यस पश्चात 3 बजेको समाचार अनि अर्को चरणमा फेरि हाम्रो भेट छँदैछ।

0: बेलायतको रक्षा मन्त्रालयले एउटा सैनिक तालिम केन्द्रमा बलात्कार र यौन दुर्व्यवहारका घटना भएको रिपोर्टलाई गम्भीर र दुःखद भनेको छ। रक्षा मन्त्रालयका अनुसार उत्तर योर्कसायरको आर्मी फाउन्डेशन कलेजमा 7 वर्षको अवधिमा यौन दुर्व्यवहार सम्बन्धी 176 उजुरी परेका छन्। थप एडम गिलक्रिस्टबाट।
1: The AFC in Harrogate is the largest teenage training establishment in the UK, but 4 women who were there claim to be the victims of serious sexual misconduct while they were just 17 years of age. They've spoken out to the BBC.
2: They started taking my clothes off. This led to them doing stuff I didn't consent to.
3: He sexually assaulted me. I managed to push him off. I'm not sure how, because he's really strong.
1: These are clearly disturbing and traumatic allegations.
2: There were a lot of them calling me a thing rather than a girl. It went on for hours. I felt like a piece of meat. They raped me over and over again.
1: A former Conservative Defence Minister, Sarah Atherton, says she's been a long-term supporter of the Army Foundation College, but she now wants an independent inquiry.
4: 2/3 of these trainees will go into the regular army, and they do tend to have long and very successful careers. But when you hear stories like this, it is very hard to continue my support.
1: 900 17-year-old soldiers are taking part in a passing out ceremony in Harrogate today. But these former recruits want change.
2: What happened to me, I believe, will happen there again if something isn't done to change the culture.
3: I think there's a worrying amount of girls that haven't spoken up about assaults, and I think it should be closed down completely.
1: An MOD statement says unacceptable and criminal behaviour has absolutely no place in our armed forces, and they urge anyone who witnesses it to come forward.
0: गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले यो विषयमा प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले उल्टै प्रति प्रश्न गरेर जवाब दिन अस्वीकार गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाफ।
5: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
6: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुर सत्तामा हुँदाखेरि किन नगर्नु भएको यो? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म मानन्जीलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण मानवजीवहरूलाई अब प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, यसको उत्तर मसँग छ।
0: लगत्तै सांसद विश्वकर्माले संसदीय अधिकारको विषय उठाउँदै आपत्ति जनाए पनि गृहमन्त्रीले जवाफ दिन अस्वीकार गर्नुभएको छ।
5: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ, यो बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सभा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिन भित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन्?
6: हुन्छ, म यसको उत्तर दिन चाहदिन।
5: माननीय मन्त्रीज्यू,
6: म उत्तर दिन चाहदिन यसको बारेमा।
0: सुनसरीको कप्तानगंजमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। बजार खुल्न थालेको छ, पसलहरू सञ्चालनमा आउन थालेका छन्, तर मानिसहरूमा डर र असुरक्षाको भावना अझै हटेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
7: केही दिन अघिसम्म मानिसको भीडभाडले भरिने सुनसरीको कप्तानगंज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सड़कमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नस्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्, व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल फल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल।
8: धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल पनि, कलिका सलिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो, अहिले मान्छे डराउँछ आउनको लागि, निस्कुल पनि आउँदैन केही, सबैलाई डर लाग्छ, अनि
7: हाडौरी व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौं पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीडा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी,
9: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
7: कप्तानगंज तर्फ जाने सड़कमा अहिले पनि टेन टाङ्गिएका छन्। केही स्थानमा सड़क अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोश भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ। साउन 10 गते सुरु भएको विवादले कप्तानगंजमा 3 जनाको ज्यान लियो। त्यस यता 2 समुदाय बीचको सम्बन्धमा गहिरो दरार देखिएको स्थानीय बताउँछन्। अहिले पनि एक समुदायका मानिस अर्को समुदायलाई देख्दा असहज र त्रसित हुने अवस्था रहेको उनीहरूको गुनासो छ। अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पनि स्थानीयहरू डराइरहेका छन्। बजार क्षेत्रमा प्रहरीको उपस्थिति बढाए पनि स्थानीयको मनको सुरक्षा भने अझै हट्न सकेको छैन। कप्तानगंजलाई अहिले केवल सुरक्षाकर्मीको उपस्थिति पर्याप्त छैन, त्यहाँ आवश्यक छ समुदाय बीचको विश्वास, संवाद र मेलमिलाप। विभाजन होइन, सअस्तित्वको वातावरण निर्माण हुन सके मात्रै वास्तविक शान्ति सम्भव हुनेछ।
0: नेपाली काँग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले आज मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा र न्यायाधीश द्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको सर्वोच्च अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय विरूद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यही साउन 26 गते स्वदेश फर्कनुहुने भएको छ। नेता प्रकाश शरण महतका अनुसार पूर्व सभापति देउवा 26 गते बेलुका हङकङबाट स्वदेश फर्कन लाग्नु भएको हो। देउवा उपचारका लागि भन्दै चुनाव अघि सिङ्गापुर जानुभएको थियो, त्यहाँबाट उहाँ हङकङ जानुभएको थियो। यसअघि देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी गराउनु भएको थियो। देउवा दम्पत्तीमाथि गएको वर्ष भदौ 24 गते निवास बुढानीरकण्ठमा आक्रमण भएको थियो। पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिम पहिरोमा परि निधन भएका पर्वतारोही पूर्वबहादुर गुरुङ युक्ताको पार्थिव शरीर नेपाल ल्याइएको छ। हिम पहिरोमा परि मृत्यु भएका युक्ताको शव आज अपरान्ह नेपाल ल्याइएको हो। शवमाथि परिवार र आफन्तले फूलमाला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन्। नेपाल पर्वतारोहण संघले युक्ताको शव श्रद्धाञ्जलीका लागि राखेको छ। श्रद्धाञ्जलीको क्रममा युक्ताको शवमाथि राष्ट्रिय झण्डा ओढाइएको छ। श्रद्धाञ्जली सभापछि पार्थिव शरीरलाई निवासमा लगिने र भोलि स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। पिक आरोहणका क्रममा 6 नेपाली सहित 10 जनाको निधन भएको थियो। अब खबर फटाफट।
10: ग्यासको कृत्रिम अभाव र कालोबजारी भएको देखेमा सूचना दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रह। ग्यासको समस्या परेमा 98511673 फोन गर्न आह्वान। यातायात व्यवस्था कार्यालयका अनुसारले वर्ष दिनमा 57.15 करोड राजस्व उठायो। यो अवधिमा 17,000 मोटरसाइकल, 187 बस ट्रक, 1,900 टेम्पो र विद्युतीय रिक्सा, 1,000 ट्र्याक्टर सहित 21,300 नयाँ सवारी दर्ता, 13,300 जनालाई चालक अनुमति पत्र वितरण। धनुषा जिल्ला अदालतमा अघिल्लो वर्ष सरेर आएका 4,200 सहित गएको वर्ष दिनमा 9,900 मुद्दाका चाङ अझै 5,000 मुद्दाको छिनोफानो हुन बाँकी।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

မီထိုဂီတမာလေးနုမလင်ဘူးကွာဝါဆာမီစွန်နေဖြုံအာဒရေရှူဒါရင်အရာယိုဂီတကစားစာသမကာရီကရမ်အဇကဟမဒီဟာကိုစလီယစ်ကွန်တင်ချန်ကိုယာထရာရှူဘိုင်ဆိုင်ကိုဆာမိုင်ဒူစကူတင်ဘဇရာအိုင်လေးအထာရမီနေကိုအိုက်ကဆယတိခရာကာရီကရမ်အဘောဟမီအဂါဒီဘော်ဆုံမီထမီရာဂီတစငိတဆာဒေဆစ်ကွာလာဝါကာရီကရမ်အဇဂရခာထရေဒင်းကမ္ပနီကိုပစတရုံजन्मोत्सव मनाइएको जुन अवसर छ त्यसको बारेमा तयार पारिएको सामग्री तपाईँले सुन्न सक्नुहुन्छ र यसैको साथमा म तपाईँलाई अगाडि लिएर जान्छु आज प्रिय श्रोता बहिनी तपाईँहरू सबैजनाले यो जुन प्रस्तुति छ आजको सुन्नको लागि तयार हुनुहुन्छ होला भन्ने आशा पनि गर्दछु र यति नै भन्दै अब सजना श्रेष्ठले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा बिल्कुल तयार छ सुनाउँछु र यो म्युजिकल ब्रेक पश्चात हामी आजको यो सामग्रीतर्फ अगाडि बढ्नेछौँ

0: BFBS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS

0: हजुर नमस्ते, कार्यक्रम व्यवसाय संवादबाट म योगराज भाइको आदरणीय श्रोता गोर्खा ट्रेनिङ कम्पनीका ट्रिकले चाहिँ उहाँहरूले यो वर्षको ऐतिहासिक 75th एनिभर्सरी बर्थडे चाहिँ उहाँले सेलिब्रेट गरिसक्नु भएको छ गत जुलाई महिनाको 31st क्याट्रिकमा। आज यसै सम्बन्धी कुराकानी तपाईँले दुईटा पार्ट्समा सुन्न चाहिँ सक्नुहुनेछ। हजुर, बिहान चाहिँ हाम्रो गोर्खा ट्रेनिङ कम्पनीका पर्मानेन्ट स्टाफ अनि चाहिँ हाम्रो RA26 भाइहरू चाहिँ भेला भएर उहाँहरूले चाहिँ यो 75th एनिभर्सरीलाई माग गर्नको लागि एउटा रुख रोप्नु भएको थियो। त्यसपछि भने हाम्रो ओसी साहब हुनुहुन्छ, मेजर गेन्डेङ्गा साहबले केही शब्द व्यक्त गर्नुभएको थियो। इनफ्याक्ट उहाँले यो रुख चाहिँ उहाँले प्रेजेन्ट गर्नुभएको हो। त्यो रुख रोपिसकेपछि उहाँले भन्नुभएको केही स्पिच राख्नेछु र त्यसपछि भने हाम्रो कर्नल विजय हुनुहुन्छ, कर्नल डेभिड रोबिन्सन ओबी साहब, र उहाँले पनि बर्थडेको म्यासेज दिनुभएको थियो, त्यो राख्नेछु र त्यसपछि हाम्रो ओसी साहबकै स्पिच अनि हाम्रो चर्चित गायक राजु लामाज्यूको पनि उपस्थिति थियो, उहाँले पनि छोटो स्पिच दिनुभएको थियो, त्यो स्पिचको केही अंश म राख्नेछु। अनि हाम्रो ओसी बहिनी हुनुहुन्छ, उहाँसँगको अन्तमा कुराकानी राख्दै म पनि यो पाठबाट बिदा हुनेछु। है त, अहिलेलाई भने मेजर गेन्डेङ्गा साहबलाई सुनाऊ र त्यहाँ चाहिँ रुख रोपिसकेपछि उहाँहरूले सम्पूर्ण गोर्खा कम्पनीको पर्मानेन्ट मेम्बर अनि RA26 भाइहरूलाई के भन्नुभयो त त्यो म यहाँ प्रस्तुत गर्न चाहन्छु।
1: आज 75th बर्थडे एनिभर्सरीको उपलक्ष्यमा जुन हामी ट्रिप प्लान गरेका छौँ अनि जुनमा तपाईँहरू सबैको कन्ट्रिब्युसन यहाँ छ, आई थिङ्क इन्ग्रेभ गरेको त्यसले चाहिँ क्लियरली स्टेट गरेको छ वाइ, यसको सिग्निफिकेन्स अनि कसले गर्यो भन्ने कुराहरू चाहिँ यहाँ राखेको छ। अनि दिस इज इयर्स टु कम एन्ड रिमेम्बर फ्रम यु अल है। अनि आजको इभेन्टलाई चाहिँ अभियसली एकदमै सक्सेसफुल गर्नको लागि यो ट्री प्लान्टिङ पर्टिकुलरली चाहन अमिर गुरुजी अनि तपाईँको टिमको लागि चाहिँ थ्याङ्क यू सो मच, प्लिज गिभ अ बिग राउन्ड अफ प्लोज टु हिम। यो सिग्निफिकेन्स डेको दिनमा अभियसली भरे हाम्रो स्पिचहरू बर्थडे म्यासेजदेखि लिएर अरू अफिसियल प्रोग्रामहरू हामी भरे कुरा गर्छौँ, तर अहिलेको लागि वन्स अगेन हाम्रो सम्पूर्ण रेक्रुट इन्टेक 2026 भाइहरू, जो जोले तपाईँले रोजेको क्याब ब्याजेजहरू पाउनुभयो अनि जो जो अलिकति तपाईँको लेस प्रिफर्ड क्याब ब्याजेजहरू पाउनुभयो, डजन्ट म्याटर है, यु अल आर विदिन द ब्रिगेड अफ गोर्खाज है। तपाईँहरू सबै हामी गोर्खाली एउटा परिवार हो, फ्यामिली हो, त्यसले गर्दा बी प्राउड, बी ह्याप्पी अनि किप मुभिङ फरवर्ड। अझै आउने दिनहरूमा चाहिँ च्यालेन्जेसहरू आउँछ अनि त्यो च्यालेन्जेसहरूलाई चाहिँ फाइट थ्रु गर्नको लागि चाहिँ लर्न स्किल्स एन्ड ड्रिल्स फ्रम गुरुजीहरू अनि साहबहरूबाट है, अनि गर्दाखेरिमा चाहिँ डाउन अब एनअदर 25 years विच इज ए सेन्चुरी अफ हाम्रो ट्रेनिङ डेपोको एउटा सेन्चुरी पुग्दाखेरिमा चाहिँ वान अफ यु फ्रम दिस कोहोर्ट विल बी कम्पनी कमान्डर, प्लाटुन कमान्डर यो ठाउँमा, कम्पनी 2IC, कम्पनी चार्ज मेजर है, अबको 25 वर्ष पछि होइन, त्यसले चाहिँ दिस इज तिमीहरूको लागि हो, तिमीहरूले प्राइडलीको रूपमा लिनुपर्छ। बता चाहिँ यो ट्री प्लान्ट त्यतिकै भएको छैन, यो चाहिँ इयर्स टु कम एन्ड रिमेम्बर बाई अल, पर्टिकुलरली हाम्रो RA26 भाइहरू, यु आर द लकी च्याम्प्स, ह्याप्पन टु बी 75th बर्थडे इन यर टाइम। त्यसले गर्दामा चाहिँ अब नेक्स्ट यस्तो मोमेन्ट भनेको चाहिँ सेन्चुरी पुग्ने बेलामा मात्र हुन्छ, अनि त्यसले गर्दा चाहिँ इट्स सिग्निफिकेन्स इभेन्ट, अनि इभेन्टमा तपाईँहरू सबैले वान वे एनअदर तपाईँले कन्ट्रिब्युट गरिराख्नु भएको छ, थ्याङ्क यू, वेल डन। अनि बिगेस्ट मोमेन्ट दिस आफ्टरनुन हामी अझै रिभिल गर्छौँ, थ्याङ्क यू सो मच।
0: हजुर, ओसी साहबको स्पिच पछि भने कर्नल बिजी हुनुहुन्छ, कर्नल डेभिड रोबिन्सन ओबी साहब हुनुहुन्छ, उहाँले आफ्नो बर्थडे म्यासेजमा के कुरा भन्नुभएको थियो त त्यो सुन्नतर्फ लागौं।
2: To celebrate the success of the 75th anniversary, we must remember all those who've served in Gurkha Company over the last 75 years. Those that have put the hard work into developing the future of the Brigade of Gurkhas. And it is really, really important that the bedrock of the brigade is set here, their ethos and that kind of. So congratulations to everyone here. Have a great day and enjoy Reggie Lama's amazing event tonight. I'm very sorry I won't be here, but I know it will be amazing. So thank you for coming and supporting your brigade as a Nepali, because we are all Nepalis here supporting and representing Nepal. So congratulations, Gurkha Company. Well done. Keep going. Recruit intake 2026. Enjoy today. Enjoy your leave. And have a successful remainder of the course. And we look forward to seeing you all in your units now that you have been cap badged in the Brigade of Gurkhas at the end of the year. Jai Brigade of Gurkhas. Jai Gurkha Training Company.
0: हजुर, कर्नल बिजी साहबको स्पिच सुनिसकेका छौँ। अब भने गोर्खा ट्रेनिङ कम्पनीको ओसी हुनुहुन्छ मेजर गेन बहादुर ढेङ्गा साहबको यो बर्थडे म्यासेज हामी सुन्दैछौँ।
3: As the officer commanding of the Gorkha Training Company, it has been both a privilege and honor to be part of this historic 75th anniversary celebration. On these special occasions, we remember our forebears who dedicated their lives in service as Gurkha soldiers. Their courage, commitment, and sacrifice have made it possible for us to stand here today and celebrate this remarkable 75th anniversary. To commemorate these special occasions, we undertook a challenge to collectively cover 15,460 kilometers representing crow flight distance linking Nepal, Sungai Petani, Hong Kong, Church Kurkam, and the Catholic. I would like to extend my sincere thanks to all the Brigade of Gurkhas units who contributed towards achieving this impressive total mileage. Your support made this challenge a success. And on top of that, I must thank you to my permanent staff, families, and the children, those who contributed towards this project. Thank you all once again for joining us today and helping us celebrate this remarkable milestone. The past 75 years reflect the dedications, professionalisms, and the spirit of generations of Gurkha soldiers. May that legacy continue for many years to come. Happy 75th anniversary to the Gurkha Training Company and the entire member of the Brigade of Gurkhas. Jai Gurkha Training Company, Jai Brigade of Gurkhas.
0: हजुर ओसी साहबको स्पिच पछि भने हाम्रो राजु लामाजी हुनुहुन्छ चर्चित गायक र उहाँले पनि छोटो स्पिच दिनुभएको थियो त्यो स्पिचको केही अंश म यहाँ सुनाउँदैछु.
2: I'm very happy, very excited being here at this special moment, at this special historical moment. Your 75th, your record training group anniversary ma, yesari upasthit hunu bhaudakheri, I'm really, really grateful. I'm really honored. Thank you so much, Hajur. Aba mero pani sano euta story cha. I'm very much connected with the British Gurkha. Kina bhandakheri, when I was young, tapaiko age hunda, tapai bhanda ali sano hunda, I went to Pokhara twice. Somehow I couldn't make it, but I think afabne bhagyo, I have bhanu na was something else. But at the end of the day, see, I'm here. That means I'm really, really connected to the British of Gurkhas. And thank you so much, Hajur. Ekdamai khushi lagira cha, tei ho. Banana Brigade of Gurkhas ko yo Gurkha Training Center ko 75th anniversary ma yesari afulai tapai ra samaksha ra sampurna family ra samaksha upasthit hunu bhanda ekdamai dherai khushi lagira cha. So once again, happy anniversary, happy 75th anniversary. Ani once again, Yan sahab, my dear friend, thank you so much for having me here. Maile chutaunu mildaina hamro Amir bhai, tespachi Sandy bhai, Sudip bhai, tapaiharu sabailai dherai dherai dhanyabad. And once again, Intake 26 ko bhaiharulai ekdamai dherai dherai dherai badhai cha. Ra euta kura chha ke bhane, aba Gurkhas are not just well known for their bravery, but they are well known for their discipline and generosity. So I hope you all will carry on this legacy and pass this legacy to your coming aba next generation bhaiharu lai tapaile pass garnuhuncha hola. So Jai Brigade of Gurkhas and Jai Gurkha Training Company. Thank you so much, Hajur. Namaste.
0: अब भने गोर्खा ट्रेनिङ कम्पनीको ओसी बहिनी हुनुहुन्छ हाम्रो अन्जु डेङ्गा बहिनी. बहिनी नमस्ते.
4: नमस्ते दाजु, अनि थ्याङ्क यू सो मच है बोल्ने मौका पाउँदा. होइन फर्स्ट टाइम त होइन होला मेरो, सायद थर्ड टाइमै होला. म यहाँ क्याचरी आएको नि थर्ड टाइमै हो. अनि आज चाहिँ 75 बर्थडे, आज गोर्खा कम्पनी बर्थडे.
0: राइट, ओके. म त्यतातिर पनि सोधौँला, यहाँ क्याट्रीको बसाइ चाहिँ अहिले कस्तो जाँदैछ तपाईँको? पहिला नै अब ट्वाइस नै हुँदा पनि बस्नुभयो तपाईँ?
4: हजुर दाजु, एकदम ट्वाइसै हुँदा झन् एकदमै रमाइलो. ओसी हुँदा चाहिँ त्यति साह्रो चाहिँ अब भएको छैन, तर चाहिँ बिस्तारै बिस्तारै हुँदैछ. इन्जोय चाहिँ पक्कै गर्दैछु.
0: नेपालमा कतिको इन्जोय गर्नुभयो त?
4: ए त्यो त कुरै नगर्नु, यस्तो फ्यान्टास्टिक. हजुर, अब ग्रुप पनि मिलेर होला सायद, होइन?
0: ओके, यहाँ चाहिँ कति जति हुनुहुन्छ तपाईँहरू दिदी बहिनीहरू फ्यामिलीवालाहरू, अनि कस्तो गेट टुगेदर कति गर्नुहुन्छ?
4: हामी खासै त अब गर्नु त गरिन्छ होइन, अनि अब अस्ति नै लेडिज नाइट जस्तै भयो हाम्रो. अब त्यतिखेर भिक्टोरियन ड्रेस लगाएरै अब भनौँ न, अनि आइयो जस रमाइलो. अब बिस्तारै बिस्तारै अब बहिनीहरू प्राय जस्तो अब काम पनि गर्नुहुन्छ, अनि अब त्यही अब त्यही अनुसारले मिलाएर हजुर त्यो चाहिँ प्रोग्राम हामीले राखेको थियो.
0: अब यो वर्ष तपाईँहरूको एकदम स्पेसल बर्थडे हो, कति रमाइलो गर्दै हुनुहुन्छ? भर्खरै यहाँ सुरु भएको छ.
4: हजुर, एकदमै सुरु नै हुँदैछ, अनि एकदमै पपुलर. राजु लामा भाइ पनि आउनुभएको छ, अनि जस अब आज एकदमै रमाइलो हुन्छ होला सायद, आशा राखेको छु.
0: ओके, अनि अब तपाईँहरूको लेडिज इभेन्टहरू चाहिँ के आउँदैछन् त?
4: अब लेडिज इभेन्ट चाहिँ अब चाहिँ सेप्टेम्बर 19 चाहिँ लेडिजको तिज चाहिँ आउँदैछ, जस्ट त्यसको लागि प्रिपेयर हुँदैछ।
0: हुन्छ, अनि सम्पूर्ण चाहिँ गोर्खा कम्पनीको मेम्बर्सहरूलाई आज स्पेसल डेमा बर्थडेमा के भन्नुहुन्छ त?
4: त्यही हो, अब सबैलाई ह्याप्पी बर्थडे 75, आजको दिन चाहिँ राम्रो होस् अरू त के भन्ने।
0: तपाईँले त पल्टन बाहिर हिँडेको धेरै भयो, पहिलाको पल्टनको साथीहरू कतिको मिस हुन्छ आफ्नो युनिटको?
4: अहिले त अब प्राय जस्तो बहिनीहरू नै हुनुहुन्छ, अब साथीहरू त अब प्राय सबै निस्किनु पनि भइसक्यो, मेरै नम्बर्नेहरू प्राय सबै निस्क्यो, आरडीमा निस्किसक्यो। अब हुने भनेको चाहिँ अब म अहिले यहाँ छु अनि अहिले काठमाडौँमा छ।
0: अब यहाँ त विगत अब खासकै बहिनीहरूसँग काम गर्नु पर्ने हुन्छ होइन, कस्तो छ तपाईँहरूको चाहिँ?
4: अब भनौँ काम पनि गरिन्छ अनि त्यही भएर त्यति साह्रो

0: यो हो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर

0: रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो। त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नचुडौं।
1: BFPS गोर्खा रेडियो।

0: हजुर, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिएबिएस गोर्खा रेडियोबाट अहिले कार्यक्रम बिएबिएस संवाद नै सुनिराख्नु भएको छ, जसमा चाहिँ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा अवस्थित छ र उहाँको 75th हिस्टोरिक एनिभर्सरीको बारेमा कुराकानी तपाईँले सुनिराख्नु भएको छ। सेकेन्ड पार्टमा यहाँलाई वेलकम गर्दै अब भने गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकको 2IC हुनुहुन्छ हाम्रो क्याप्टेन सुरेन्द्र तामाङ साहबसँग म कुराकानी गर्दैछु र त्यसपछि इभेन्ट ओआइसी हुनुहुन्छ क्याप्टेन धन साहबसँग कुराकानी गर्नेछु र त्यसपछि एक दुईजना त्यो दिन विवेकको पोल्दै गर्नुहुने R26 भाइहरू चाहिँ हुनुहुन्थ्यो, उहाँहरूसँग कुराकानी गर्दै यो पार्ट्सबाट म बिदा हुनेछु। ट्वाइसी साहब, यहाँलाई बिएबिएस वेलकम छ।
1: थ्याङ्क यू भेरी मच वन्स अगेन। हाम्रो युवराज दाईलाई धेरै धेरै तपाईँलाई धन्यवाद, आइदिनु भयो यत्रो टाढोबाट गरिदिनु भयो। हिजो हाम्रो क्याप बेजिङमा पनि तपाईँले राम्रो विटनेस गरेर मिडियाको कलेक्सन गर्ने कामहरू थुप्रै गरिदिनु भयो, थ्याङ्क यू। तपाईँले एकदमै सपोर्ट गरिराख्नु भएको छ बिएबिएस गोर्खाले स्पेसली।
0: अनि दाजुभाइ नै यहाँ हुनुहुन्छ, कहिले कहिले झुकिन्छु के स्वर सुन्दा तपाईँको अनुहार देख्दा।
1: हुन्छ हुन्छ हजुर, जस हजुर एकदमै राम्रो भइरहेछ। हिजो हाम्रो क्याब ब्याजिङ एकदम सक्सेसफुली हामीले कम्प्लिट गऱ्यौँ, त्यसको लगत्तै फेरि आज हाम्रो झन् आज बिगेस्ट डे हाम्रो गोर्खा कम्पनीको 75th एनिभर्सरी डायमन्ड जुब्ली भनौँ न हामीले आज मनाउनु सुरु गरिरहेको छौँ। त्यसले गर्दा अहिले सबै हेर्दाखेरि सेटअपहरू पनि एकदम मजाले गर्नुभएको छ हाम्रो,
0: यो ठाउँ पनि एकदम राम्रो रहेछ होइन, आर्मीकै भेन्यू हो नि त।
1: हजुर, यो आर्मीकै भेन्यू हो, पहिला हामीले यो एथलेटिक्स सानो स्टेडियम पनि हो। पहिला हामीले चाहिँ पहिला चाहिँ हाम्रो रेकर्डहरूले हाम्रो पालामा भनौँ न त्यतिखेर चाहिँ पक्का स्पोर्ट्स इभेन्टहरूदेखि लिएर एथलेटिक्स इभेन्टहरू गर्थ्यौँ यो ठाउँमा। त्यसले गर्दाखेरि यो एकदम राम्रो छ, अनि त्यसलाई नै हामीले भेन्यू पनि छानेर अब धेरै मान्छेहरू यसपालि जमात हुनुहुन्छ, नट ओन्ली हाम्रो 323 रेक्रुट मात्रै होइन, हाम्रो पढाउने स्टाफ अब 80 जति प्लस फ्यामिलीज प्लस यसपालि चाहिँ हामीले वाइडर ब्रिगेडकै चेना कमान्ड साहबहरू पनि लाई पनि इन्भाइट गऱ्यौँ, प्लस यसमा हेजगिबिजी एलिमेन्ट्स पनि सबै आउनु भएको छ, स्पेसली कर्नल बिजी साहब, उहाँको त आज लास्ट प्रिटी मच लास्ट डे हाम्रो गोर्खा ट्रेनिङ कम्पनीमा, अनि उहाँहरूलाई पनि हामीले एउटा एप्रिसिएसन स्वरूप सानो फेयरवेल प्रोग्रामहरू पनि राखेको छौँ।
0: त्यही त हाम्रो पालामा यस्तो हुन्थेन, अहिले भाइहरूको देख्दा ओहो अलिकति छिटो जन्मिएछ जस्तो फिल हुँदो रहेछ कि कहिले कहीँ।
1: हजुर हजुर, अनि तपाईँहरूको पालामा त झन् अब डिफ्रेन्ट थियो होला, त्यस पछाडि अब हामी पनि 26 इयर्स भयो जो सर्भिङ गरेको, हाम्रो पालामा पनि डिफ्रेन्ट थियो, तर अब एज टाइम गोज अब अहिले टाइमहरू धेरै चेन्जेस भयो, ट्रेनिङ रेजिमहरू पनि थुप्रै चेन्जेस भयो, काम गर्ने कुराहरू पनि डिफ्रेन्ट चेन्जेस भएको छ, तर ओभरअलमा हेर्दाखेरि सबै एकदमै भाइहरू ले पनि हाम्रो इभेन्ट हो भनेर सक्दो हिजो बेलुका अहिले बिहान एकदम खुसी गरिराख्नु भएको छ।
0: अनि यो स्पेसल इयर हो तपाईँहरूको यो बर्थडे, सधैँ पनि यसरी मनाउनुहुन्छ कि अलिक सानो स्केलमा मनाउनुहुन्छ?
1: हामी अलिकति सानो स्केलमा यो भन्दा चाहिँ अब यसपालि चाहिँ कस्तो लकी पनि भयो हामी, अनि हाम्रो R26 भाइहरू पनि एकदमै लकी, किनभने यो चाहिँ हाम्रो भन्दा नि उहाँहरूको जर्नी भनौँ न, हाम्रो पहिलाको यो रेक्रुटिङ ट्रेनिङ सेन्टर हाम्रो मलायामा 1951 सुरु भएदेखिको जर्नीलाई अहिलेसम्म गर्दाखेरि 75 इयर्स भइसकेछ, त्यो अवसरमा चाहिँ भाइहरू पनि एकदमै लकी अनि हामी पनि लकी यसमा चाहिँ।
0: ल त अन्तमा के भन्नुहुन्छ, आज बर्थडे हो तपाईँहरूको होइन,
1: बर्थडेमा स्पेसली सबैलाई बर्थडे हाम्रो बेस्ट विसेस, स्पेसली हाम्रो R26 भाइहरूलाई, सबै पढ्नु स्टाफ फ्यामिलीहरू अनि जति पनि वाइडर ब्रिगेड अफ गोर्खा सिनियरको सबै आउनु भएको छ, चेना कमान एसिबिजी साहबहरू सबैलाई चाहिँ म शुभकामना दिन माग्छु एज अ कम्पनी 2IC गोर्खा कम्पनीको तर्फबाट भन्दै। अझै रमाइलो गर्ने अझै थुप्रै छ, हाम्रो प्रोग्रामहरू सुरु भएको छैन, त्यसमा पनि अब हजुरले इन्जोय गर्नु होला भन्न चाहन्छु।
0: हुन्छ, थ्याङ्क यू सर।
1: थ्याङ्क यू दाजु।
0: अब क्याप्टेन धन साहब हुनुहुन्छ, उहाँ नै ओआइसी हुनुहुन्छ आज यो चाहिँ 75th बर्थडेको। ल साहब नमस्कार है।
2: हजुर नमस्कार, नमस्कार दाई।
0: हजुर एकदमै राम्रो भेन्यू, एकदम वेल अर्गनाइज्ड।
2: हजुर हुन्छ हुन्छ, थ्याङ्क यू। अलिकति अवे फ्रम हाम्रो पक्का हेलिस ब्यारेक भन्दा, तर विदिन द गोर्खा कम्पनीकै क्याट्रिक ग्यारिसनकै छेउमा हो, अब हाम्रै नजिकको रिचमा भएर एकदम स्पेसियस, अब एकदम मजाले गरौँ भनेर हामीले प्लान गरेको, अनि त्यही हुँदैछ अब। आई थिङ्क इट्स गोइङ वेल, अनि सबैले इन्जोय गर्दै गरिरहेको देख्छु मैले।
0: त्यही त हाम्रो राजु लामाजी पनि आउनु भएको छ, उहाँको पनि पर्फर्मेन्स पछि होला। आज के छन् एट्र्याक्सनहरू, कार्यक्रमहरू के छन्?
2: हजुर आज चाहिँ मेन अब यो 75th एनिभर्सरी भन्ने बित्तिकै यो चाहिँ अब आजको सेलिब्रेसन भन्दाखेरि पनि हामीले चाहिँ कसरी इनिसिएट गर्यौँ भने, एउटा सानो हाम्रो इनिसिएटिभ चाहिँ 75th नम्बरलाई हामीले टार्गेट गर्यौँ। 75 डेजभित्र चाहिँ हामीले त्यो चाहिँ जर्नी फ्रम नेपाल अल द वे टु सुङ्गाई पठानी मलेसिया, अनि सुङ्गाई पठानीदेखि सेकङ हङकङ, अनि सेकङ कुखाङदेखि चाहिँ चर्च कुखाम अनि चर्च कुखामदेखि क्याट्रिक त्यसको डिस्टेन्स मेजर गर्दाखेरि चाहिँ 15,460 किलोमिटर त्यो डिस्टेन्स चाहिँ हामीले कभर गर्ने एकदम हाई च्यालेन्ज हामीले चाहिँ त्यो च्यालेन्ज हामीले लियौँ अनि कसले कभर गर्ने भन्दाखेरि चाहिँ विदिन द ट्रेनिङ पर्मानेन्ट स्टाफभित्रको स्टाफले हाम्रो फ्यामिलिज अनि हाम्रो अरू जति पनि ब्रिगेडभित्रको साथी सङ्गी अनि हाम्रो फ्यामिलीले चाहिँ कन्ट्रिब्युट्स गर्ने आइदर रन वक गरेर चाहिँ त्यति डिस्टेन्स कभर गर्ने त्यो 75 डेज त्यो स्टिल हुँदैछ अनि आज बिहान चाहिँ एभ्री युनिटको रिप्रेजेन्टेटिभले चाहिँ 7.5 किलोमिटर रन अथवा ट्याप गरेर चाहिँ त्यो कम्प्लिट गर्यो अनि हामीले त्यो डिस्टेन्स पनि कम्प्लिट गर्यौँ अनि त्यसको तात्पर्य के हो भने चाहिँ त्यो एउटा च्यालेन्ज भयो हाम्रो जर्नीलाई अनि त्यहीबाट चाहिँ च्यारिटी उठाउने च्यारिटी उठाएर चाहिँ हाम्रो डिफ्रेन्ट चारवटा अर्गनाइजेसन विदिन द ब्रिगेड अफ गोर्खास्को अर्गनाइजेसनलाई चाहिँ कन्ट्रिब्युट गर्ने हाम्रो चाहिँ टार्गेट छ त्यो च्यारिटी इभेन्ट स्टिल अन गोइङ छ अप अन्टिल वी ह्यान्ड ओभर द चेक त्यो छ अनि आजको स्पेसल डे चाहिँ आएर त्यो रिप्रेजेन्ट गरिन्छ अनि अन टप अफ द्याट विदिन द गोर्खा कम्युनिटीभित्रको चाहिँ अब हामीले हिजो हाम्रो क्याबेजिङ थियो क्याबेजिङबाट चाहिँ जति पनि बस्नुहुने हाम्रो एभ्री युनिटको हेड अफ डिपार्टमेन्ट साहबहरूलाई चाहिँ इन्भाइट गरेको थियो कोही काम विशेषले आउनु भएन तर एचकेबिजेको साहबहरू आउनु भएको छ अनि उहाँसँगै विथ ट्रेनिज विथ फ्यामिली सबैसँग चाहिँ यो सिग्निफिकेन्ट इभेन्टलाई चाहिँ मार्क गरेर सेलिब्रेट गर्ने अनि यसमा भाग्यवश हाम्रो राजु लामा दाई पनि उहाँको त्यो जर्नीको ठ्याक्क आजको टाइम हाम्रो जुदेको भएर चाहिँ हामीले यो कन्सर्ट होइन तर हामीले चाहिँ स्पेसियल एपियरेन्स मात्रै रिक्वेस्ट गरेर चाहिँ उहाँ आज आउनु भएको छ अनि विच इज ग्रेटफुल फर आवर अल अफ अस अनि आज उहाँले अब केही उहाँको इन्ट्रेस्टमा सर्टेन नम्बर अफ सङहरू चाहिँ उहाँले चाहिँ पर्फर्म पनि गर्नुहुन्छ त्यसो भाइ
0: हुन्छ ल त हेभ अ लभली टाइम अब आइसु धेरै कुरा मिलाउनु पर्ने हुन्छ हेभ अ लभली टाइम एन्ड ह्याप्पी बर्थडे टु यु
2: हुन्छ थ्याङ्क यू भेरी मच यो गोर्खा कम्पनी 75th बर्थडे मेरो आजको यहाँको पर्मानेन्ट स्टाफको बर्थडे मात्रै होइन हाम्रो सक्सेस मात्रै होइन विदिन द ब्रिगेड अफ गोर्खासमा अहिले जति पनि सर्भ गरिरहनु भएको छ हामी सबैको सक्सेस हो अनि एभ्री वान अफ अस निड टु कन्ट्रिब्युट एन्ड वी आर कन्ट्रिब्युटिङ अनि हामी भन्दा पछिको जेनेरेसनले चाहिँ यही गोर्खा कम्पनीको सक्सेसको लागि चाहिँ एभ्री वान विल कन्ट्रिब्युट द्याट्स वाट वी एक्सपेक्ट अनि त्यो लेगेसी चाहिँ हाम्रो अहिलेको जेनेरेसनले चाहिँ पछाडि छोड्दै जानेछौँ अनि वी होप वी एक्सपेक्ट दिस विल लास्ट फर मेनी इयर्स डेकेड्स एन्ड सेन्चुरिज थ्याङ्क यू भेरी मच
0: हजुर उहाँ ओआइसी हुनुहुन्थ्यो हाम्रो क्याप्टेन धन साहब अब यहाँ भाइहरू हुनुहुन्छ बिबिक्यू पोल्दै हुनुहुन्छ उहाँहरूको सायद यो पहिलो चोटि पनि हुन सक्छ हेलो भाइ नमस्ते
3: हजुर नमस्ते सर
0: भाइको नाम
3: मेरो नाम रोशन गुरुङ सर
0: राइट कुन प्लटुन हो
3: म 3 प्लटुन 26
0: कुन युनिट पर्यो त
3: म चाहिँ क्युजी रेजिमेन्ट
0: क्युजी है राइट अनि बिबिक्यू पहिला पोल्नु भएको थियो थिएन
3: यो मेरो फर्स्ट टाइम हो सर
0: निकै आगो विचार गर्नुपर्छ नि होइन के कुरा विचार गर्नुपर्छ फेरि डर्ने खतरा पनि हुन्छ
3: हजुर सर यो बेला चाहिँ हामीले चाहिँ अब सेफ्टीलाई बढी ध्यान दिनुपर्छ समात्दाखेरि चाहिँ अब नाङ्गो हातले छुनु हुँदैन
0: अनि क्युजी रोज्नु भएको
3: हो हजुर सर
0: खुसी हुनुहुन्छ
3: हजुर एकदम खुसी
0: त्यही भएर मधुर मुस्कान देख्न सकिन्छ होइन भाइकोमा
3: हजुर सर
0: थ्याङ्क यू सर अब यता अर्को भाइतिर पनि लागौँ यहाँ नम्बरीहरू मिलेर बिबिक्यू पोल्दै हुनुहुन्छ सबै चिकन रहेछ भाइको नाम चाहिँ
4: मेरो नाम विनोद तामाङ
0: अनि बिबिक्यू पोल्नु मजा आउँदैछ पहिला यहाँ खायो कि खाएन बिबिक्यू यहाँ आएपछि
4: यहाँ आएपछि बाहिर होटेलतिर चाहिँ खाएको थियो अब यहाँ सेकेन्ड टाइम अब यतै बाहिर चाहिँ
0: धुवामा पोल्नु कति साह्रो रहेछ त
4: ठिकै अब रमाइलो लागिरहेछ अब साथीभाइहरूसँग सँगै यहाँ नम्बरीहरूसँग
0: तपाईँ चाहिँ कुन युनिट पढ्नुभयो
4: म क्युओजी
0: त्यहीँ रोजेकै कि
4: हजुर त्यही रोजेको
0: फर्स्ट क्लास नै पर्यो
4: हजुर
0: क्यो ज्यालादमा थुप्रै ट्रेडहरू हुन्छ के ट्रेड गर्ने विचार छ त
4: म चाहिँ कम्समा
0: ट्रेनिङ चाहिँ कस्तो जाँदैछ त
4: ट्रेनिङ राम्रै हुँदै हुन्छ गुरुजीहरूले एकदम राम्रो गाइड गर्नुहुन्छ हामीले पनि इफोर्ट दिनुपर्ने हुन्छ
0: ल त राम्रो पोल्नु होला है त ह्याप्पी बर्थडे टु यु
4: थ्याङ्क यू
0: हजुर भाइहरूसँगको कुराकानी पछि भने सम्पूर्ण गोर्खा ट्रेनिङ कम्पनीको पर्मानेन्ट अनि आरआई 26 भाइहरूलाई यो एनिभर्सरीको चाहिँ जस शुभकामना ठक्राउँदै आजको यो कार्यक्रमबाट मैले बिदा मागे हस्त नमस्ते
5: आदरणीय श्रोताबृन्द अब भने सुशान्त केसीको आवाजमा एउटा गीत सुन्दै हुनुहुन्छ र यो गीत सुनाउँदै बिदा लिन्छु भोलि दिउँसो 1 बजेको समाचार पश्चात आउनेछु त्यति बेलासम्मको लागि नमस्ते

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मनसुन जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
1: हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्त भित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: नेपालमा खाना पकाउने ग्यास माथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसङ्गमा युक्रेनद्वारा रुसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रुसभित्रका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लाभल नजिक रहेको स्लाभनियफ्ट यानोस हो, जुन रुसका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यारोस्लाभल स्थित उक्त प्रशोधन केन्द्र र अझ पूर्वतर्फ रहेको वास्नियफ्ट नोभोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रुसी वाकी ओल्गा इफसिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने क्षमता राखेका छन् भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा सञ्चालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रुसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लङ्घनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका दिन गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लडाकु र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहल्का पत्रिकाका पूर्व सम्पादक तरुण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरुद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरुद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृङ्खला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ ह्लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसुन झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसुन जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसुन जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुनौ एक रिपोर्ट। नेपालमा मनसुन रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसुनजन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
1: सभामा सर्वसम्मतिले स्वीकृत मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यानाकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
4: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसुन गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको छ।
0: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अप्नाइएको भन्दै 26,000 भन्दा बढी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
4: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसुन पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढाइरहेको छ।
0: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसुनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औँल्याए। अर्को विषय, पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठुला ठुला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपिजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुल्होका प्रयोगकर्ताहरू बिस्तारै बढ्न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौँ।
2: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिराखेको छौँ, अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो, तर अब एउटा चिज चाहिँ के हो भने सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
5: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
2: एकदमै हो, किनभने हामीले धेरै ठुलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ, खास गरी इन्डक्सन चुलो मात्र होइन अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडीहरू भन्नुहोस्, त्यो बढोस्, त्यो कन्जम्सन बढोस्, हाम्रो उद्देश्य राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्सन हो। डोमेस्टिक कन्जम्सनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङमै पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन, तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्सन बढाउन सक्नुभयो त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढाउन सक्यौँ भनेदेखि तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन।
5: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्यो आट्न आइरहेको हो कि आम जनतामा?
2: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो, हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्ज भित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ। हामी किन्न मात्र गएको छैनौँ, बेच्न पनि गएको छौँ। खरिद बिक्री भइरहेको छ, केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने बेला भइसक्यो। भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के अरे प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ। टाइम लाग्ला, एकैचोटि त हुँदैन होइन, तर हामीले लामो फड्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन। हामी किन, हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठुलो लगानी गरिराख्नु भएको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेका छौँ, तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ। तर अब बिस्तारो हामी त्यो फेजमा छौँ, तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
5: जस्तो अब त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि। फेरि
2: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई। तर चार पाँच सात मिनट दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि। तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त, तर सबै मान्छेहरूको घरमा दुईटा तिनवटा सिलिन्डर त हुँदैन।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बस्यालसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ। यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युक्रेनले रुसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुङ्गा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको बस्नियेफ्ट, नोभोइल र स्लाभनियेफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आम्दानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रुस र युक्रेन दुवैले ठुला सहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: युक्रेनको ड्रोन आक्रमणका कारण रुसको यारोस्लाभल सहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो सहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गभर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनियेफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रुसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेका थिए। यसैबीच युक्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी सहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरुद्ध भएको विवरण आएका छन्। खार्किभ क्षेत्रमा रेल स्टेशनमाथि भएको रुसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: एकता नै बल हो, एकता नै बल हो भन्ने कलाकारहरू विधान श्रेष्ठ अनि साथीहरू हुनुहुन्थ्यो। यहाँहरू सबै सबैलाई गुड आफ्टरनुन, शुभ शुभ समयको कामना गर्दै नमस्ते भन्दै स्वागत गर्छु आजको यो गोधुली कार्यक्रममा। गोधुली कार्यक्रम सुरुवात भयो विधान श्रेष्ठ साथीहरूले गाउनु भएको गीत सँगसँगै, र यहाँहरू पक्कै पनि जाति नै हुनुहुन्छ। हिजो पनि यही समयमा हाम्रो भेट भएको थियो, आज पनि फेरि यही समयमा भेट भएको छ तपाईँसँग मेरो। हजुर, आज स्टुडियोमा छु म आशा स्लास फुल माया पनि, र भर्खरै श्री सुनवारजीले साथ दिएर गइसक्नु भएको छ। बीबीसी नेपाली सेवाको कार्यक्रम पनि सुनिसक्नुभयो। अब चाहिँ हामी सँगै रहनेछौँ 7 बजेसम्म। गोधुली कार्यक्रमको समय 7 बजेसम्म हो, त्यसैले गर्दाखेरि हामी 7 बजेसम्म आज साथै रहनेछौँ र कुराकानीहरू सुन्नेछौँ। आज बिहिबारको यो दिउँसोको कार्यक्रम सञ्चालन भइरहेको छ, नाम चाहिँ गोधुली गोधुली साँझको कार्यक्रम हो, तर अब विन्टरमा मात्रै सुटेबल हुन्छ यो साँझको प्रोग्राम भन्नेको लागि, अन्यथा हामी दिउँसो नै प्राय कार्यक्रम गरिरहेका हामी हुन्छौँ। किन भन्दा सूर्योदयको समय अझै निकै समय बाँकी छ सूर्योदय हुनको लागि बेलायतमा, र आज बिहिबारको दिनको यो कार्यक्रममा गोधुली कार्यक्रममा हामीले 5 बजेपछिको समयमा चाहिँ डब्लुटी रिटायर्ड सुक्रिम राईसँग गरिएको र पदम राईज्यूसँग गरिएको पहिलो अंश यहाँहरूले सुन्न सक्नुहुन्छ, र यो चाहिँ छड्के सलाम अन्तर्गत, र अनि यस्तै फेरि सेकेन्ड पार्ट पनि छ आज, सुक्रिम राईसँगै गरिएको सेकेन्ड पार्ट पनि आज हुनेछ 6 बजेभन्दा अगाडि नै हुनेछ, र यस्तै गरिकन अब त्यस पछाडि फेरि 6 बजे पछाडि पनि आज केजिएको इन्टेक कप हुनेछ 2026 पार्ट 2। तपाईँले दुईवटा सुन्न सक्नुहुनेछ केजिए को इन्टेक कपको बारेमा कुराकानी योगजीले गर्नुभएको, त्यो 6 बजेपछिको समयमा छ। र मिठा मिठा गीतहरू पनि छन्, तपाईँका मेसेन्जर पनि अवश्य राख्नेछु, हामीलाई लेख्दै गर्नुहोला मेसेन्जर मार्फत। मेसेन्जरमा बिएफबिएस गोर्खा रेडियो गरेर टाइप गर्नुभयो भने हाम्रो निलो लोगो भेट्नुहुन्छ, सजिलै हामीलाई भेट्नुहुन्छ, र हामीलाई यसो मेसेज पठाउनु भयो भने हाम्रो तर्फबाट फेरि अटो रिप्लाई आइहाल्छ, मेसेज तपाईँले पाउनुहुनेछ। अब अर्को गीत सुन्नुपर्छ, यो गीत भन्दा अगाडि छोटो जानकारी राखेर मात्रै हामी अगाडि बढ्छौँ।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला, र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो PFBS गोर्खा रेडियो हो।

वेलकम ब्याक, नमस्ते, फेरि पनि गुड आफ्टरनुन। आज साँझको यो गोधुली कार्यक्रम, साँझ पढ्न त धेरै समय बाँकी छ अझै पनि, हिजो पनि हामी चर्चा गरिरहेका थियौँ यसको, होइन? आज चाहिँ 8:41 जाँदा मात्रै सूर्यास्तको टाइम छ लन्डन एरियाबाट। हिजो 8:43 जाँदा भन्दै थियौँ आज, र वे बाँकी नै छ अझै। मजाले घाम लागिरहेको छ कतिपय ठाउँमा, आज अलिअलि घाम बादल पनि अलिअलि शीतल पनि भएको हामीले महसुस गरिरहेका छौँ। यो अलिकति डिप इन भइरहेको छ यहाँको वेदर चाहिँ, उत्तरी हावा आएको कारणले गर्दाखेरि। तर फेरि एकछिन मात्रै हो, यो शनिबार आइतबारतिर फेरि इङ्ल्यान्ड र वेल्सतिर त उकालो नै लाग्छ तापक्रम। माथि स्कटल्यान्डतिर र नर्दर्न आयरल्यान्डतिरका बासिन्दाहरूको लागि भने एकदमै अच्छा, लेकिन लन्डनको हावाले छ, होइन? तपाईँहरूको त्यहाँ शीतल छ, राम्रो छ, हामी कहाँ चाहिँ त्यस्तो छैन। सुक्खा भएको पनि यहाँ त धेरै दिन पो भयो त, सुक्खा भएको चाहिँ हिजो मात्रै को एउटा रिपोर्टमा हेर्दाखेरि चाहिँ सर्रेमा वाइजली, होइन तपाईँ त्यहाँ सायद त्यो ठाउँ एरियामा बस्नुहुन्छ होला, होइन? सर्रे वाइजलीमा नै 49 भएको के पानी नपरेकै, अहिले त 50 भइसक्यो, होइन? पानी नपरेकै मात्र यसपालिको लामो समयसम्म भयो। यो धेरै अगाडि यस्तो भएको थियो, अहिले त्यस्तो, यहाँ त अहिलेसम्म त एकदम पानी परेर जहिले पनि भिजेको मात्रै भइरहन्थ्यो, जमिन सुक्खा हुन पाउँदैन थिएन। अहिले चाहिँ मजाले सुकिरहेको छ, मट्याङ्राको डल्ला जस्तो हुन्छ नि त्यो, हजुर, त्यो मट्याङ्रा बनाउँदा कस्तो हुन्छ, माटोलाई डल्लो बनाएर त्यो बनाएपछि त्यो साह्रो हुन्छ नि, हजुर, मट्याङ्रा बनाएको जस्तै ढुङ्गा त नभनौँ, त्यो मट्याङ्रा साह्रो भएपछि ढुङ्गै त हुन्छ त्यसले हिर्काउँदाखेरि त, होइन? तर ढुङ्गै सरी हुन्छ, र अहिलेको माटो पनि त्यस्तै छ कि, त्यो ड्राई यति साह्रो ड्राई छ भन्न खोजेको नि यहाँनिर। एनिवे, वेदरको चर्चा त म एकछिनमा गरिहाल्छु, आज 5:00 समयमा त्यो छँदै नै छ। तपाईँहरूको मेसेज पनि लेख्दै गर्नुहोला, जारी राख्दै गर्नुहोस् तपाईँहरूको मेसेज। आज चाहिँ हिजो सिमीकोदेखि लिएर बिउको सबै चर्चा भयो, होइन? तपाईँहरूको के छ, कहाँ गार्डनिङमा के गर्दै हुनुहुन्छ, आज भान्सामा के पाक्दैछ त्यो पनि लेख्न सक्नुहुन्छ। अनि अहिले तपाईँ अन द वे, सायद अब कामबाट घर फर्किने बेला भयो, कति कामतिर पनि जाने बेला भएको छ। हामीलाई रेडियो धेरैले चाहिँ गाडीमा सुन्छु भनेर भन्नुहुन्छ, यसो कहाँ सुन्दै हुनुहुन्छ, यसो थम्सअप चाहिँ गर्दै गर्नुहोला, म साथै छु है भनेर जनाउँदै गर्नुहोला, नत्र फेरि भनिहालेँ आफू एक्लै मात्रै बोलेको जस्तो आभास चाहिँ त्यो हुने रहेछ। अब गीत फेरि अर्को सुनाउँछु म, अघि हामीले प्रमोद खरेल अनि अन्जु पन्तले गाउनुभएको गीत सुन्यौँ, अब सुनिता दुलाल र प्रताप दासले गाउनुभएको यो गीतको पालो रहेको छ अबको क्षणमा। हजुर, उहाँहरूले के भन्नुहुन्छ एक्चुली सुनौँ उहाँहरूलाई।

सुनिता दुलाल र प्रताप दास गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत बाँसको कटेरो भन्दै हुनुहुन्थ्यो उहाँहरू. गीत सुन्दा सुन्दै अहिले दिउँसोको 4:36 गएको छ यहाँ बेलायतमा. नेपालमा चाहिँ रातको समय छ, रातिको 9:21 गइसक्यो भने ब्रुनाई र हङकङतिर अब नेक्स्ट डे हुन लाग्यो. आज बिहिबार, उतातिर अब शुक्रबारको दिन सुरु हुन लागेको छ भन्नु पर्यो. दिन त नभनौँ, अब शुक्रबारको टाइम सुन हुन लाग्यो किन भन्दाखेरि रातको 12 लागेको छ. 11:30 त भइसक्यो, 11:00 रातको 36 गइसकेको छ. र आज हजुर आज

व्रत लिनुहुनेहरूले पनि नोट गरिसक्नु भएको होला, 3 दिनमा एकादशी व्रत छ तपाईँहरूको। र अरू हेर्ने हो भने नागपञ्चमी आउनै लाग्यो, 11 दिन बाँकी छ। अनि जनै पूर्णिमा पनि आउन लाग्यो, 22 दिन बाँकी रहेको छ जनै पूर्णिमा रक्षाबन्धनको लागि। त्यसपछि गाई जात्रा काठमाडौँ उपत्यकामा होइन, रोपाई जात्रा, त्यसपछि भोलिपल्ट गाई जात्राको भोलिपल्ट रोपाई जात्रा, 24 दिन छ बाँकी। त्यसपछि कृष्ण जन्माष्टमी आउँछ, भदौ 19 गते परेको छ, 4 सेप्टेम्बर, 29 दिन बाँकी रहेको छ। अनि त्यसपछि त हाम्रो अरू तिजको होइन, तिजको समय सिजन आउँदैछ बिस्तारै बिस्तारै, तिजका नयाँ गीतहरू पनि सायद बजारमा धमाधम आइरहेका छन्, हामी राख्दै जानेछौँ। तर अहिले त्यो होइन, टाइम छ अझै पनि। तर तिजका कार्यक्रमहरू यहाँहरूले कहाँ कहाँ अर्गनाइज गर्नुभएको छ, केही चाहिँ आएका छन् है, हामीलाई पठाउँदै गर्नुहोला। तपाईँहरूको पनि केही लेख्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्न सक्नुहुन्छ, इमेल एड्रेस bfbsgorkha@bfbs.com। अब सुन्दैछौँ हामी शिव परियारले गाउनुभएको यो गीत।

पर्खा रेडियो यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

अहिले दिउँसोको 4 बजेर अहिले ठिक 49 मिनट गएको छ। गुड आफ्टरनुन, फेरि पनि यहाँहरूलाई शुभ शुभ समयको कामना गर्न चाहन्छु। जहाँ हुनुभए पनि मेरो यहाँहरू सबैलाई न्यानो न्यानो नमस्कार छ, प्यारो प्यारो नमस्कार छ। अब हामी समाचारतिर लाग्ने बेला हुन लागेको छ 5 बजेको। अहिले स्थानीय समय यहाँ बेलायतको 5 बज्नै लाग्यो होइन। र अहिले आजको यो गोधुली कार्यक्रम लिएर म आशा स्ल्यास फुलमाया उपस्थित छु तपाईँ सामु र यहाँहरूसँगै आज 7 बजेसम्म रहनेछु। अनि यहाँहरूसँग अन्य विषय प्रसङ्गहरू सेयर गरिरहनेछु म। हलिडे सिजन सुरु भएको छ अहिले, धेरैको हलिडे सिजन, स्कुलको बच्चाहरूको र यो युनिभर्सिटीको स्कुल युनिभर्सिटी अनि स्कुलहरूको छुट्टी सँगसँगै सुरु हुने गर्छ हलिडे सिजन। र हलिडेमा कहाँ जानुभयो तपाईँ, के गर्दै हुनुहुन्छ, कत्तिको टाढा जानुभयो, यहाँबाट पश्चिमतिर जानुभयो कि यहाँबाट पूर्वतिर जानुभयो? हजुर, पूर्वतिर जाँदाखेरि पश्चिमतिर, यहाँबाट बेलायतबाट पश्चिमतिर जस्तो अमेरिकातिर जाने हो भने चाहिँ एकदम इभिनिङमा एकदमै उठ्न गाह्रो हुन्छ होइन, निद्रा लाग्छ नि त। अनि पूर्वतिर जाने हो भने, युकेबाट फेरि पूर्वतिर जाने हो भने चाहिँ बिहान पख उठिरहन गाह्रो हुन्छ। सो यसको असरहरू हुन्छन् कि जेट ल्यागको। अनि हाम्रो समय फरक भएपछि फरक फरक समयको फरक तरिका कस्तो भने, फरक दिशातिर जाँदाखेरि त्यसले रियाक्सन अर्कै गरिरहेको हुन्छ। बडी क्लक र हाम्रो फ्लाइटको क्लक होइन, अनि त्यहाँको लोकल टाइमको क्लक र बडी क्लक मिलाउन चाहिँ एडजस्ट गर्न एकछिन गाह्रो भइरहेको हुन्छ। हो, यो मिलाउनको लागि के गर्न सकिन्छ होला त यसलाई? हजुर, अलिअलि मिलाउन सकिन्छ कि यो बडी क्लक र यो कस्तो भने, त्यो सबै मिलाउनु पऱ्यो, कसरी मिलाउने, के मिलाउने, हामी त्यसको कुरा गर्छौँ है त। तपाईँ पनि यसो हामीलाई जानकारी गराउन सक्नुहुन्छ के गर्दा मिल्दो रहेछ भन्ने कुराहरू, यो बडी क्लक र लोकल क्लक मिलाउनको लागि केही टिप्स सेयर गर्नेछु यो चाहिँ 5 बजेपछिको समयमा। र आज 5 बजेपछिको समयमा बाई दबाई कुराकानी पनि छ। आज योगजीले गर्नुभएको कुराकानी म राख्नेछु यहाँहरू समक्ष। र कुराकानीमा आज चाहिँ यहाँ के छ भने, तपाईँहरू समक्ष यहाँ राख्नु पर्दाखेरि ओके, आज 5 बजेपछिको समयमा पनि छ अनि त्यसपछि 6 बजेपछिको समयमा पनि छ आज। र आज चाहिँ दुई भागको कुराकानी छ, सुन्न नभुल्नु होला। म पनि छु, साथै छु, तपाईँसँगै हुन्छु, कुराकानी सुनिरहेको हुन्छु र तपाईँको मेसेजहरू पनि हेरिरहेको हुन्छु, लेख्दै गर्नु होला है त। आज बिहिबारको यो गोधुली कार्यक्रममा चाहिँ 5 बजेपछिको समयमा छड्के सलाम सुन्न सक्नुहुन्छ दुई भाग आज होइन। डब्लुटु सुक्रिम राईसँग गरेको कुराकानी योगजीले गर्नुभएको, अनि यस्तै 6 बजेपछिको समयमा किङ्स गोर्खा आर्टिलरी इन्टेक कप भएको थियो को बारेमा चाहिँ कुराकानी सुन्न सक्नुहुनेछ, पार्ट 1 पार्ट 2 तपाईँले त्यो पछाडिको समयमा। अब आजको तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा अलिकति गरौँ, यहाँ बेलायतमा के कार्यक्रमहरू हुँदैछन् भन्ने कुरा। 8 तारिक, अब आउने 8 तारिक, भोलि पर्सि त हो, 8 तारिक चाहिँ रावा खोला सेरोफेरो समाजको एनुअल गेट टुगेदर छ, गार्थिल कलेज ब्र्याकनेलमा हुन्छ, 10 बजेदेखि नै सुरु हुन्छ, बिहान 10 बजेदेखि। लिगलिग समाज युकेको पनि भेटघाट कार्यक्रम चाहिँ यो चाहिँ 22 तारिकमा छ है तपाईँहरूको, यो चाहिँ ओके 22 तारिकको आउँदैछ अझै, 8 तारिकको पहिले सकिहालौँ। तनहु समाज युकेको भेटघाट 8 तारिक, यही आउने 8 तारिक है, पर्सि, एल्डरवुड लेजर सेन्टर अल्डरसेटमा छ, दिउँसो 12 बजेदेखि। अनि प्रतिभा नक्षत्र यो पनि छ, मैले 8 तारिकको यहाँनिर राख्न खोजिरहेको थिएँ, ओके, अगाडि अगाडि पछाडि पछाडि भएछ, केही छैन। र 8 तारिकमा फेरि पर्सि युके टुर गर्नु हुँदैछ कलाकार रुक्साना लिम्बुले, र उहाँको एकल कलाका कार्यक्रम छ सेन्ट साइमन चर्च आसफोर्ट केन्टमा, 4 बजेदेखि आरम्भ हुन्छ, अगस्त 8 तारिकको दिनमा हुने कार्यक्रम भयो यो पनि। र यस्तै गरिकन अब 8 तारिकपछि 15 तारिकको कुरा गरौँ, 15 तारिक हुने कार्यक्रम चाहिँ संखुवा सभा युकेको वार्षिक भेला हो र यो चाहिँ एम्पायर हल अल्डरसेटमा हुन्छ, 15 अगस्तमा बिहान 10 बजेबाट। अनि 15 तारिकमा हुने कार्यक्रम अर्को समर धमाका छ, समर डिजे धमाका, यो चाहिँ रेडिङमा हुन्छ, द फेस बार रेडिङमा हुन्छ, 15 अगस्तमा राति 9 बजेदेखि भोलिपल्ट बिहान 4 बजेसम्म नै हुन्छ, £15 टिकट लाग्छ।
18 वर्ष प्लसका मात्र जान सक्नुहुन्छ यो बारमा। अनि थप जानकारीको लागि तेन्जी पाखरिन्जी अथवा लाखमान पाखरिन्जीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हजुर, यहाँहरूको यो कार्यक्रम भयो 15 तारिकको। अब चाहिँ 22 तारिकको कार्यक्रमहरू फेरि ओके 16 तारिकको हेरौँ। 16 तारिक चाहिँ प्रतिभा नक्षत्र कार्यक्रम हुँदैछ। प्रतिभा नक्षत्र यो प्रथम कार्यक्रम 2026 सालमा हुँदैछ। नेपाली कल्चरलाई सेलिब्रेट गर्ने कार्यक्रम यहाँ युकेमा। भेन्यु चाहिँ रग्बी ग्राउन्ड छ लन्डन। 16 अगस्तमा बिहान 10 बजीदेखि यो कार्यक्रम हुन्छ। हजुर, यो भयो एउटा अर्को कार्यक्रम। र यहाँनिर यो अर्को एउटा कार्यक्रम चाहिँ 8 अगस्तमा रहेछ। यो नयाँ मात्रै हामीलाई प्राप्त भएको केरुङ थेगिङ हाङ युकेको वार्षिक भेटघाट कार्यक्रम रहेछ 8 अगस्तमै पर्सि साँझ। यो चाहिँ दिउँसो 12 बजीदेखि हुन्छ। शनिबार हुने कार्यक्रम हो। अल्डरसटमा हुँदैछ है यो कार्यक्रम चाहिँ। र अर्को अब 22 अगस्तको हेरौँ। लिगलिग समाज युकेको भेटघाट कार्यक्रम 22 अगस्तमा छ ग्रेन्ड जुनियर स्कुल फान्ब्रोमा। अनि अर्को 22 अगस्तमा फेरि अर्को कार्यक्रम रेडिङ म्युजिकल नाइट हुँदैछ साउथ रेडिङ कम्युनिटी हलमा 22 अगस्तमा। प्रेम राजा महत, कौडा किङ, दुर्गा गुरुङ होइन भोइस अफ नेपाल सिजन 7 का विजेता नीता थापा, उहाँहरू सबैको प्रस्तुति हुनेछ। त्यहाँ गएर इन्जोय गर्न सक्नुहुनेछ। यहाँहरू सबै सबै डेट नोट गर्नुभयो होला होइन। हजुर, अब गीत सुनाउँछु म फेरि। अब समाचारतिर लाग्ने बेला भएको छ। समाचार सँगै यो गीत सुन्दै सुन्दै समाचारतिर लाग्नुपर्छ। गीत छ हेमन्त राई र अन्जु पन्तको स्वरमा।

0: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन 2 र 3 गते सञ्चालन भएको मौका परीक्षाको नतिजा आज राति सार्वजनिक गरेको हो। सार्वजनिक भएको नतिजामा 81.19% विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। परीक्षामा 71,310 जना सहभागी भएकामा 58,897 जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। 3 जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ। सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट एसएमएस सर्विस र आईभीआर सर्विसबाट पाउन सकिने बोर्डले जनाएको छ। नेपाली काँग्रेसकी सांसद सीता गुरुङले सरकारले राजनीतिक नियुक्ति खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने भने पनि व्यवहारमा पालना नगरेको आरोप लगाउनु भएको छ। सिंहदरबारमा संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा बोल्दै गुरुङ
1: सरकारले चाहिँ नि अनावश्यक राजनीतिक भागभण्डाद्वारा चाहिँ धेरै नियुक्ति भएको यो अगाडि भनेर 1500 भन्दा बढी नियुक्तिहरूको खारेज गर्यो र मेरिटको बेसिसमा खुला प्रतिस्पर्धाद्वारा चाहिँ राजनीतिक के अरे त्यहाँनिर चाहिँ पदपूर्ति गर्ने भनेर भनेको थियो। तर अहिले जताततैबाट चाहिँ नि तपाईँको कम्प्लेनहरू आइरहेको छ। पछिल्लो समयमा इन्टरभ्यू नै नसकिकन नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भनेर त्यहाँ सम्बन्धित उम्मेदवारहरूले चाहिँ नै हामीलाई कम्प्लेन गर्नुभएको छ। त्यो विषयमा के हो म समिति मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। अब चाहिँ मेरिटको बेसिसमा योग्य सक्षम व्यक्तिहरू आएर चाहिँ नि संस्थाहरू हाँकेर ल नि त ठुलै ड्रास्टिक चेन्ज हुन्छ भन्ने त्यो अपेक्षा हामीले पनि गरेका थियौँ। तर अहिले दिनानुदिन राजनीतिक त्यो नियुक्तिहरू चाहिँ भागभण्डाकै आधारमा अझ भने आफन्तहरूलाई नै ल्याएर यसरी नियुक्ति गरिरहेको सुन्दा चाहिँ मलाई दुःख लागेको छ।
0: त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएको 2 महिना बितिसक्दा समेत रेक्टर र रजिस्ट्रार नियुक्त हुन नसक्दा कार्यकारी परिषदको काम र बजेट पारित प्रक्रिया प्रभावित भएको भन्दै उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। कतिपय विश्वविद्यालयका नियुक्ति प्रक्रियामा समेत सरकारले कानून मिचेको उहाँको आरोप छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा हालसम्म सरकारी आँखा अस्पताल नै नरहेकाले कोसीमा खोल्ने गरी काम अघि बढाइएको बताउनु भएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री मेहता
2: यो ठाउँमा आइसक्दा बल्ल मैले थाहा पाएँ कि हाम्रो माथतको कुनै आँखा अस्पतालै छैन भनेर। सो त्यसको लागि हामीले प्रायोरिटी गर्दै कोशीबाट नै किन स्टार्ट नगर्ने भनेर कोशी अस्पताललाई प्रायोरिटी गरेर यसै पालि हामीले आँखा अस्पताल हाम्रो आफ्नै हुनुपर्छ भनेर भर्खरै अतिक्रमण भएको जग्गाहरू जे जति थियो त्यो सबै हामीले चाहिँ आफ्नैमा लिइसकेर अहिले वार्डिङ भइरहेछ र आँखा अस्पतालको लागि प्रपोजल पनि हामीले रेडी गर्न लाएको छौँ त्यहाँको मेसुलाई र उहाँले भनेअनुसार चाँडै नै हामी अलरेडी सर्भिसेस चाहिँ स्टार्ट भएको छ। अब आफ्नै आँखा अस्पताल हाम्रो त्यहीँबाट स्टार्ट हुन्छ जसरी हजुरले भन्नुभयो विराटनगर भनेको हब हो मेरो एरिया पनि त्यही भएकोले गर्दाखेरि मलाई अलिकति बढी जानकारी छ।
0: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरीश कुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिए पनि शिक्षा स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै आलोचना गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै
3: एकातिर माओवादी जनजेठाएर 45,000 आर्मीलाई 1,00,000 पुर्यायो सशस्त्र क्रिएट गरियो र त्यसपछि पुलिसलाई पनि थप्दै गयो तर शिक्षाको दरबन्दी थप्दिनन्। जुन देशको शिक्षा नाश गर्ने स्वास्थ्य नाश गर्ने इन्फ्रास्ट्रक्चर नाश गर्ने त्यसको विधेयक आउँदैन कि शिक्षा कसरी बनाउने साइन्स एन्ड टेक्नोलोजी कसरी बनाउने रेल राष्ट्रियता रेल त द्वन्द्व निम्ति आउने र यो कमजोर मानिसलाई मधेसीलाई जनजातिलाई जनतालाई बुट बजार्नको लागि यो बनाउन खोजेको। मधेसमा कहिले पनि वाटर कानुन चलेको मैले याद छैन मेरो 56 वर्षको उमेर छ। चाहे मधेस आन्दोलन होस् या थर्मट आन्दोलन होस् चाहे अन्य आन्दोलन होस् तर गोली सधैँ चलिया छ। अहिले पनि म राज्य व्यवस्था समिति माग गर्छु कि सुरक्षाको बैठक यहाँ डाकियोस् किन त्यत्रो सशस्त्र प्रामी किन छ कहीँ पनि आज सशस्त्र 1 इन्च जमिनको रक्षा गरेर छैन तर सीमा सुरक्षाको नाममा सबै मधेसमा डालिएको छ। म क्लियर भन्छु सरकारको नियतमा खोट छ।
0: महिला बालबालिका मन्त्री सीता बादीले महिलाको सुरक्षालाई सुनिश्चित गर्न ब्लू बस सेवा सञ्चालनमा ल्याइएको बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादी
4: महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गर्नु महिला र पुरुष बीच स्थायी विभाजन सिर्जना गर्न वा लैङ्गिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति होइन। सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार असुरक्षा भीडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाईलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लू बस सेवा अगाडि बढाइएको हो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड आफ्टरनुन. शर्मिला बरदेवा अनि डेभिड शङ्करले गाउनुभएको गीत थियो यो. उहाँहरूले गाउनुभएको गीत इन्जोय गरिरहेका थियौँ हामीले. 5 बजेर अहिले 12 मिनट गयो, जानै लाग्यो, गइसकेको छैन, गयो अब. यतिखेर बेलायतको समय हो यो चाहिँ, अनि नेपालमा त रातको 10 बज्न लाग्यो. 10 बज्नको लागि 3 मिनट बाँकी छ ब्रुनाई र हङकङतिर, र 12 बजिसक्यो रातको. अर्को दिन सुरु भएको छ. रातको 12 बजेर 12 मिनट गएछ ब्रुनाई र हङकङतिरको कुरा गर्ने हो भने. अहिले हामीले मिठा मिठा गीत सङ्गीत सुनिरहेका छौँ. अब एकछिनमा कुराकानी हुन्छ. कुराकानीमा W2 रिटायर W2 सुक्रिम राई अनि पदम राईसँग गरिएको कुराकानी योगजीले गर्नुभएको छ. उहाँहरूसँगको कुराकानी दुई भागमा आज सुन्न सक्नुहुन्छ. अनि यस्तै गरिकन फेरि 6 बजेपछिको समयमा पनि छ KGAको इन्टेक कपको बारेमा जानकारी तपाईँ हामीले लिन सक्नेछौँ उहाँहरूसँगको कुराकानी सुनेर. अब अहिले मौसमको चर्चा पनि गर्छु अलिकति म, होइन. तपाईँहरूको मेसेज पनि आउँदैछ, लेख्दै गर्नु होला. हामी यो जेटल्यागको पनि कुरा गर्छौँ भनेर भनिरहेको थिएँ मैले. त्यो हाम्रो बायोलोजिकल क्लक हुन्छ नि, कतै होलिडे जाँदाखेरि त्यो क्लक त अब लोकल क्लक त अर्कै हुन्छ, बडीको क्लकले लोकल क्लकसँग एडजस्ट गर्नुपर्ने हुन्छ. त्यसैले गर्दाखेरि त्यसको बारेमा पनि अलिकति कुरा गरौँला, कसरी हामीले एडजस्ट गर्नलाई आफूलाई मद्दत गर्ने हो त नयाँ ठाउँमा गइसकेपछि भन्ने कुरा. र आज अब मौसम हेर्ने हो भने सुक्खा, प्राय घाम लागेको छ, घाम बादल पनि भयो, होइन. र तापक्रम लन्डनतिर झन्डै 23-24 डिग्री सेल्सियस, कार्डिफतिर 22, बेलफास्टतिर 19, माथि स्कटल्यान्डतिर त 16-18 डिग्री सेल्सियसको तापक्रम आज रहेको यो दिउँसोको समयमा रह्यो. र अब रातमा चाहिँ तापक्रम अलिकति अलिअलि हो, त्यो एकदम धेरै घट्ने पनि होइन, घट्छ र अलि चिसो अनुभव हामीले गर्छौँ. तर भोलि शुक्रबार फेरि बिहान धेरै ठाउँमा घाम लाग्छ, अनि दिउँसो भने प्राय घाम बादल हुन्छ. स्कटल्यान्डको उत्तरी इलाकामा हावा पानी भइरहन्छ मौसम, र तापक्रम चाहिँ अब आजभन्दा भोलि बढ्न थाल्छ. भोलि शुक्रबार लन्डनमा 26 डिग्री सेल्सियस पुग्छ भने माथि स्कटल्यान्डतिर 16-20 डिग्री सेल्सियस. अब त्यसपछि पर्सि शनिबार हेर्नुपर्छ. पर्सि शनिबार पनि चाहिँ फेरि तापक्रम अलिकति बढ्न थाल्छ कि, दक्षिणी हावा चल्न थाल्छ, त्यसैले गर्दाखेरि फेरि तापक्रम माथि उकालो लाग्छ. ल, शनिबारको दिनमा 28 डिग्री सेल्सियस हुन्छ तापक्रम लन्डनमा है. अनि कार्डिफतिर हेर्ने हो भने 26 डिग्री, त्यहाँ पनि बढेर 26 डिग्री टेम्परेचर हुन्छ. अनि त्यसपछि आइतबार पनि त्यस्तै छ. आइतबार हेर्ने हो भने आइतबार, अब आउने आइतबार तापक्रम बढेर लन्डनमा 29 डिग्री सेल्सियस हुन्छ. सुक्खा हुन्छ अनि घमाइलो नै भइरहन्छ. बादल अलिअलि मिश्रित प्रकारको, पानी पर्ने सम्भावना पनि भएको, तर सबै ठाउँमा होइन, माथि माथि मात्रै, अलिअलि मात्रै हो. यो सन्डे तापक्रम फेरि बढेर 29 डिग्री सेल्सियस, अनि त्यसपछि मन्डे फेरि 27, होइन, म्याक्सिमम् लन्डनमा, मैले लन्डनको कुरा गरिरहेको छु. अनि त्यसपछि फेरि नेक्स्ट विक ट्युजडे हेर्दाखेरि 29 डिग्री 30 31 हुँदै जान्छ, फेरि बढ्दै जाँदो रहेछ. नेक्स्ट विक मिड विकतिर पुग्दासम्म फेरि तापक्रम बढ्ने रहेछ छोटकरीमा. हजुर, यस्तै छ अगाडिको आउटलुक हेर्दाखेरि. अब होलिडे सिजनमा छौँ हामी, ट्राभलिङ कतिको गर्दै हुनुहुन्छ, पूर्वतिर जानुहुन्छ कि पश्चिमतिर जानुहुन्छ. प्लेनमा जाँदाखेरि गाह्रो हुन्छ, होइन, त्यो टाइम लोकल टाइमसँग मिल्नको लागि, शरीरलाई निद्रा मिलाउनको लागि. युकेबाट जति पश्चिमतिर जान्छौँ, लेट्स से युरोपतिर अमेरिकातिर जान्छौँ, त्यति नै फेरि कस्तो भने यो इभिनिङको टाइम, त्यसमा चाहिँ इभिनिङ हुँदाखेरि त्यो हामीलाई उठ्न गाह्रो भइरहन्छ कि. अनि यता युकेदेखि पूर्वतिर जाँदा भने, पूर्वतिर जाँदै जति पूर्वतिर जान्छौँ, नेपाल नि पूर्वै, इन्डिया नि पूर्वै, थाइल्यान्डतिरसम्म, होइन, पूर्वतिर जाँदै गर्दा त त्यो घामै अस्ताउँदैन हो, घामै घाम, घामको घाम, यता बिहान उडेको उता पनि घामै लागिरहेको हुन्छ, हो त्यस्तो स्थिति आउँछ, होइन. त्यसैले गर्दाखेरि हो, यस्तो बेलामा चाहिँ आफ्नो बडी क्लकलाई कसरी मिलाउने हो त भन्ने कुरा नै सेयर गर्न चाहन्थेँ म अलिकति. तर समय अझै पनि छ स्टिल, हामी अर्को अब म एकछिन यहाँ कुराकानी रेडी छ, कुराकानी सुनाएर म फेरि पनि सुनाउँछु. अलिकति सेयर गर्नुपर्दा चाहिँ यहाँनिर पूर्वतिर जाँदाखेरि चाहिँ अलिकति यो बडी क्लक सिफ्ट गर्नलाई गाह्रो हुन्छ अलिकति, र एयर क्लक सिफ्ट गर्नको लागि चाहिँ हामीले प्रायः जसो के गर्नुपर्छ भने लाइटमा, खानामा, एक्सर्साइजमा त्यो ध्यान दिनुपर्दो रहेछ.
मर्निङ लाइट, बिहानको लाइटले चाहिँ हाम्रो क्लकलाई सेट गर्छ होइन. लाइट इभिनिङको लाइटले चाहिँ हामी जति बिहानसम्म जति बेलुकासम्म रातिसम्म बस्यौँ त्यति नै हामीलाई सुत्न गाह्रो हुन्छ. त्यसैले गर्दाखेरि अब नेचुरल लाइटमा अलि बढी रहने टाइम चाहिँ यो नेचुरल लाइटमा आफू रहँदाखेरि चाहिँ टाइम आफ्नो शरीरको टाइम करेक्ट गर्नलाई सजिलो हुन्छ अरे. अनि यस्तै दिनको समय छ भने चाहिँ यसो नयाँको नयाँ टाइम जोनमा चाहिँ आफ्नो शरीरलाई मिलाउनको लागि चाहिँ बाहिर यसो हिँड्ने कि गएर, हजुर, बाहिर यसो वकिङ गर्ने. त्यो गरेपछि चाहिँ त्यो बिस्तारै आफ्नो शरीरले एडजस्ट गर्छ, चाँडो पनि एडजस्ट गर्छ त्यो गऱ्यो भने चाहिँ. अनि इन्डोर लाइट चाहिँ डिमर चाहिँ हुन्छ प्रायः जसो. इन्डोर लाइट चाहिँ अलिक बढी डिम हुन्छ. अनि चाहे त्यो बादल लागोस् चाहे त्यो उज्यालो नै होस् होइन, घामै लागिरहेको भए पनि भित्रको चाहिँ लाइट अलि डिम हुन्छ, अलि अँध्यारो हुन्छ प्रायः दिउँसकै समयमा भए पनि बाहिरको तुलनामा. त्यसैले गर्दाखेरि टाइम करेक्ट गर्नुलाई चाहिँ बाहिरै जाने कि. यो दिनको समयमा तपाईँ पुग्नु भएको छ, तपाईँलाई झपझपै निद्रा लागेको छ होइन, भरे फेरि राति फेरि आँखा खोल्छ अनि त्यसपछि निद्रा गडबड हुन्छ. त्यसैले गर्दाखेरि दिउँसो चाहिँ पुग्नु छ भएको छ, बिहान पुग्नु छ भने भएको छ भने चाहिँ यसो गएर टहल्ने बाहिर आफ्नो टाइमलाई करेक्ट गर्नको लागि, बडीको टाइमलाई करेक्ट गर्नको लागि. मैले अब यति नै अहिलेलाई, अनि गीत सुनाउँछु म फेरि अर्को एउटा. यो हजुर फुलबुट्टे चोली, फुलबुट्टे चोली सुनाऊ म यहाँहरूलाई. फुलबुट्टे चोली हिजो एकजना हाम्रो यहाँहरूले भन्नुभएको थियो, मैले फुलबुट्टे चोलीलाई खोजेर नभेटेर अनि आज चाहिँ यहाँनिर प्लेलिस्टमा छ. बेनिसा पौडेल अनि जीवेश गुरुङ गाउँदै हुनुहुन्छ. गीतहरू केही सुनौँ अनि त्यसपछि हामी कुराकानीतर्फ लाग्छौँ आजको.

0: फ्रेन्ड्स गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: right, left, left. Salute King of the March. Left. Salute.
1: कार्यक्रम छड्के सलाम
2: हजुर बीएबएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम छड्के सलामबाट नमस्कार. म योगराज राईको यो कार्यक्रममा चाहिँ ब्रिटिस आर्मीबाट भर्ती हुनुभएका ब्रिगेड अफ गोर्खासबाट भनौँ न सापहरू अनि गुर्जियाहरूसँग कुराकानी गर्ने गर्छौँ प्रत्येक हप्ता. र यो हप्ताको चाहिँ कार्यक्रममा गत हप्ताबाट भनौँ न डब्लुटु रिटायर सुक्रिम राई साप हुनुहुन्छ र उहाँको घर चाहिँ खोटाङ हो. पछि धरान भयो हुँदै अहिले युकेको हेजमा बसोबास गर्नुहुन्छ. X7Z को चाहिँ उहाँ सदस्य हुनुहुन्छ अनि हाम्रो दिदी हुनुहुन्छ पद्मा राई दिदी. उहाँ एकदमै राम्रो बोल्नु इन्डियाको भान्जी त पढ्नुभयो होइन र उहाँहरूको स्टोरीहरू सुनिरहेका छौँ. साप चाहिँ 27 अक्टोबर 1976 चाहिँ धरान गोपा क्याम्प भन्थ्यो त्यहाँ भर्ती हुनुभएको रहेछ अनि फेरि पेन्सन पनि 27 अक्टोबर 1994 जानुभएको रहेछ र उहाँसँग कुराकानी गरेको छौँ. 2006 उहाँ चाहिँ यहाँ बेलायत आउनुभएको रहेछ. फोकल्यान्ड वारको कुरा हामी बिस्तार बिस्तार त्यतिर जानेछौँ. सर फेरि हप्ता कार्यक्रम वेलकम छ हजुरलाई.
3: थ्याङ्क यू भेरी मच.
2: हजुर दिदी नमस्कार.
4: धन्यवाद भाइ.
2: कस्तो लागिरहेको छ साप यो रेडियो कुराकानी गरिहाल्दा तपाईँ रेकर्ड
3: मलाई खुसी लागेछ किनकि अहिलेसम्म जस्तै नेपालीमा यस्तो रेडियोमा बोलेको थिइनँ. इट इज फर्स्ट टाइम हो होइन. खुसी नै छु. मेरो आफ्नो श्रीमतीसँगको एउटा कहानी भन्नु पाउँदा गर्नु पाउँदा खुसी नै छु.
2: दिदीलाई
4: मलाई पनि एकदमै खुसी.
2: फ्यामिलीवाला बस्नुभयो
4: ज्यू? हजुर
2: यहाँ पनि बिहे थियो नि.
4: थियो हजुर. हजुर सुन्थे मैले गीतहरू पनि मतलब माग गरेको थिएँ अघि. एकदमै राम्रो ब्रोडकास्ट गरिदिनु भएको थियो. तिनवटा गीत हुन्थ्यो नि त्यतिखेर चाहिँ एकदमै राम्रो लाग्थ्यो. बेबी सुनिबस्थे.
2: भाग लिनुहुन्थ्यो?
4: भाग लिएर होइन फोन इनमा गरिनँ तर एउटा गीतहरू चाहिँ मागेको थिएँ. हजुर उहाँ बाहिर हुनुहुन्थ्यो त्यतिखेर चाहिँ. हजुर
2: राइट. साप त अब कविताहरू पनि लेख्नु हुँदो रहेछ. कविता कुसुम कार्यक्रमहरू थियो, पर्वती थियो, कहीँ पठाउनुहुन्थ्यो?
3: म लेख्दिनँ थिएँ होइन. हुन त कहिले काहीँ मैले एउटा मात्रै कविता लेखेको थिएँ जुन चाहिँ यो फोकलेनदेखि हामी फर्किँदाखेरिको लेखेको थिएँ. तर त्यो पब्लिक भएन नि त. पब्लिक भयो तर त्यो कहाँ छ पनि. तर त्योभन्दा पहिला यो यो एउटा मैले जुन चाहिँ तर फोकल्यान्ड वार सकेर हामी युगन्डामा चाहिँ लेखेको त्यो चाहिँ एउटा छ होइन. अरू चाहिँ थुप्रै छ मेरो होइन. मलाई आज कस्तो भयो भन्नेहरू शीर्षकहरू तिमीलाई देखेपछि भन्ने चिज छ होइन. कहाँ कहाँ भन्नेहरू छ मेरो के लेख्छु कस्तो मलाई भयो भने वाट इज आई फिल इट भन्ने चिजहरू छ केहरू छ होइन. त्यो लेखेको छु. अनि अर्को छ भनौँ त्यसको कहानी भरे आउँछ होला होइन. भरे म भन्छु होइन. त्यस कारणले हुन त सबै मैले बिहा गरिसकेपछि बुढिया पाएपछि मलाई के लाग्यो भने नि आदि संसार मेरो संसार चाहिँ पुरा भयो सबभन्दा. आई फिल द्याट वान होइन. अनि सेकेन्डमा चाहिँ के लाग्यो भने अब पहिला म अहिले पनि तपाईँहरूलाई भन्छु सबैलाई भन्छु कि वर्क फर लाइफ, लाइफ फर वाइफ है
2: होइन.
3: अब
2: दिदी उहाँले एकदमै माया गर्नुभएको मैले बुझ्छु. सुरुमा जति माया गर्नुहुन्थ्यो त्यो माया चाहिँ अझै बढ्दै गएको छ कि बराबर छ कि अलिक तलमाथि भएको छ अलिक भनिदिनुहोस् न.
4: होइन बढ्दै गएको छ किनभने त्यो बुढेसकालमा झन हुँदो रहेछ कि भाइ. किनभने अब त एक अर्काको बिना चाहिँ एकदमै अभाव अपुरो पनि हुन्छ होला किनभने झन जीवन साथी चाहिँ चाहिन्छ.
2: त्यसले गर्दा
4: गर्नुहुन्छ घरमा त अब होइन खाना त त्यस्तोहरू बनाउनु पर्दैन उहाँले म गरिहाल्छु. जस्तै यताउति सबै मलाई दुईजना हजुर उहाँले पनि गर्नुहुन्छ. म त्यसमा उहाँले पहिला मोडल ऊ गर्नुहुन्छ होइन
2: यसरी
4: बनाउनुहुन्छ किनभने अब म्यानेजमेन्ट उहाँले मजाले गर्नुहुन्छ. त्यति मलाई आउँदैन अनि टक्कै त्यसमै टक टक टक राख्छु. उहाँले हो भने त उहाँ र म नै हो हजुर.
2: कति रिसाउनुहुन्छ?
4: रिसाउनु त अब रिसाउनुहुन्छ. हिजो आज धेरै रिसाउनुहुन्छ अनि कहिले काहीँ जिस्काउँछु हटफेल होला है भन्छु त्यति. किनभने होइन यो अब फरक हुँदो रहेछ क्या. पहिला चाहिँ बच्चाहरू बढ्दै गएको अर्कै जिन्दगी होइन. त्यसले गर्दाखेरि अनि अहिले चाहिँ अब धेरै फरक हुन्छ. अब
2: साप उहाँ दिदी चाहिँ कतिको रिसाउनुहुन्छ त?
3: उसले रिसाउँछ, तर मैले उसले मैले रिसाउने एउटा वातावरण नै दिँदिन. भनेको होइन, रिसाउनुको जे पनि अर्थ हुन्छ, जो
2: रिसाउँछ कसरी दिनुहुन्न त?
3: म जस्तो सबै चिज म रेडी, जसमा हरेक चिजमा 100% अप टु डेट छ भने उसले कम्प्लेन गर्ने मौकै छैन. सबभन्दा पहिला
2: म के हुन्छ नि, यस्तो फुलसुल लिएर दिने, सरप्राइज दिने, त्यस्तो पनि गर्नुहुन्छ बर्थडेतिर, स्पेसल ओकेजनतिर? के
3: उसलाई त्यो गर्छु म, तर त्यो भन्दा पनि उसलाई चाहिँ मैले म के मान्छ के चाहन्छु, म जति बुढिया तिनवटा चिज चाहिन्छ मैले चाहिँ भन्छु क्या बुढियालाई के चाहिन्छ. तिनवटा चिजमा मलाई चाहिन्छ भने एउटा चाहिँ खाँदाखेरि बुढिया हुनुपर्छ,
2: ए अगाडि
3: मिठो नमिठो भने उसलाई भन् मिठो भयो नमिठो भयो भन्ने पाएँ नि बुढियालाई
2: त. होइन
3: होइन त्यो त हो नि, अधिकार छ नि. त्यसै रिसाउनुको अर्थ चाहिँ त्यो बुढिया हो, त्यस कारणले
2: यस्तो भएन भने त्यसले रिसाउनुहुन्छ.
3: रिसाउँछु
2: अनि त्यो त हो नि त, अब पकाएर पनि दिनु छ, दुःख हुन्छ नि त, अनि रिसायो भने त
3: होइन अर्थ हुन्छ नि. जस्तै
4: रिसाउने
3: होइन,
4: तिन चिजमा चाहिँ श्रीमती मलाई हुनुपर्छ.
3: एउटा सुत्दाखेरि न्यानोपन हुन्छ, आमा हो नि बुढिया त, न्यानोपन होइन, अनि हिँड्दाखेरि हेर त भन्दै होइन, हिँड्दाखेरि हेर त भन्दै गर्दै कति राम्रो भन्ने तिन चिजमा.
2: तपाईँ एकदम माया गर्नुहुँदैछ, नत्र भने त अलिकति नयाँमा त हामी पनि हिँडेको हो, पुरानो भएपछि चाहिँ अब त्यो व्यवहारले गर्दा अब बुढिया एकतिर हिँडिरहेको हुन्छ हामी त्यो भनेपछि उहाँले एकदम माया गर्नुहुँदो रहेछ होइन.
3: अब एउटा भन्छु है म तपाईँहरूलाई होइन, जस्तै बुढिया बुढिया नै हो होइन, बुढिया चाहिँ के हो भने बुढिया चाहिँ सबभन्दा पहिला घर मन्दिर हो है, तर घरको देवी चाहिँ को त बुढिया होइन, घरको देवी चाहिँ बुढी, पुजारीको बुढो होइन, पुजारी म हो भनेर भन्छु कि. त्यस कारणले त्यहाँ अब पुज्ने काम जब तिमीलाई जे गर्ने भयो, तिमी बेगर मन्दिर घरै होइन.
2: होइन हाम्रो बाबाले भन्नुहुन्थ्यो कि, जस्तै घरमा अब छोरी मान्छे छैन भने घर एकदमै अँध्यारो
3: हुन्थ्यो
2: कि. मैले पनि यसो सम्झिन्छु, म पनि यसो घरमा बुढिया छैन, हामी छोरा र म मात्रै छ भने त अँध्यारो हुन्छ कि, त्यहाँ कुनै चल्न हुँदैन. तपाईँले त्यो कुरा ल्याउनु भयो, अनि उहाँ चाहिँ के कुरामा रिसाउनुहुन्छ दिदी चाहिँ?
3: उसले चाहिँ मलाई दबाई खाएन भन्दाखेरि रिसाउँछ, त्यो ठिकै हो, रिसाएको होइन, त्यो उसले चाहिँ
2: सम्झाएको
3: होइन. मैले चाहिँ उसलाई केमा रिसाउँछु भने चाहिँ अब त्यहाँ गेस्टहरू छ नि, गेस सम्बन्धी डेन्जर हो नि, म टाउन कन्ट्रोलमा काम गर्छु नि त, गेस
2: काम गर्नुहुन्छ तपाईँ?
3: अहिले छोडेको, 2 वर्ष छोडेको. अब त्यहाँ हेर्नुहोस् त, त्यहाँ गेसले नै आगो लाग्छ सबभन्दा खतरा, त्यहाँदेखि गेसको इलेक्ट्रिकको अनि कुनै यस्तो जाड यो इलेक्ट्रिक तारहरू सबै मेरो हेर्नुहोस् त केही छैन, सबै म छ्याक्छै गर्छु होइन. त्योहरूमा अलिकति केही भयो भने चाहिँ यसो गर्नु हुँदैन, यसो नगर, लु त्यहाँ ग्यास बालिरहेछ होइन,
2: बालिरहेछ टेलिभिजन
3: बोलेको बोलेकै, त्यो नगर भनेर जहिले पनि त्यहाँ हुनुपर्छ, जहिले तहिले नेग्लिजेन्स त्यसरी हुन्छ, नेग्लिजेन्स नगर भन्छु
2: होइन. खाना पकाउनुहुन्न?
3: पकाउँदिन म,
2: जस्तै बाहिरतिर दिदी जानुभयो तपाईँ, म एउटै क्याटेगोरी रहेछ
4: बनाउनु,
2: म चाहिँ अलि त बनाउँछु तर मिठो चाहिँ,
3: म ब्रेकफास्ट बनाउँछु नि, ब्रेकफास्ट 2 मिनट 1 मिनटमा म बनाउँछु.
2: कस्तो ब्रेकफास्ट? त्यसमा फरक पर्छ नि,
3: तर इङ्ग्लिस ब्रेकफास्ट,
4: इङ्ग्लिस
3: इङ्ग्लिस अन्डा रोटी केहरू चियाहरू म एक मिनटमा एकैचोटि टकटक गरेपछि एकछिनमा. मैले अब पिएचपिसी कोर्स गरेको, स्टार्ट लाइनमा चाहिँ हामी हो कि, स्टार्ट लाइनमा त्यहाँ ड्याङड्याङ गोली हान्दैछ, त्यहाँ ब्रुअप गर्नुपर्छ, त्यस कारण ब्रुअप गर्नुपर्छ है. तपाईँले कोर्स गर्नु भएन, मैले पिएचपिसी गरेको होइन, ब्रेकअनमा ब्रुअप भन् डाक्टर, ब्रुअप गरेर चाखिहाल्छ गुर्जीले होइन, जे पनि चिया भन्दा गरी अरू खाने छ इन्स्ट्रक्टरले.
2: कपाल कालै हो कि रङ्गाको छ?
3: रङ्गाको नि, अलिकति रङ्गाको,
2: मेरो त फुलिसक्यो, तपाईँ त कालै देखिन्छ
3: होइन, रङ्गाको अलिक यङ पल्टेको.
2: हजुर ठिक छ, हजुर दिदी र सापलाई धेरै धेरै धन्यवाद. अब छोटो विश्राम लिउँ र त्यसपछि बाँकी कुराकानी गर्नेछौँ. सुप्रिम राई साप र दिदी पद्मा राईसँग कुराकानी गरेको छौँ. अब सेकेन्ड फेजमा चाहिँ उहाँहरूको विवाह भइसकेको छ, अब भर्ती किन लाग्नुभयो, अलिकति त्यहाँबाट प्रसङ्ग जोड्नेछौँ.
1: छड्के सलाम.

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि

0: हजुर, यो बिएबिएस गोर्खा रेडियो नै हो अहिले कार्यक्रम, साप्ताहिक कार्यक्रम। तपाईँले छड्के सलाम सुन्दै हुनुहुन्छ र हाम्रो पाहुना हुनुहुन्छ, अथवा मेरो पाहुना हुनुहुन्छ डब्लु टु रिटायर सुक्रिम राई साहब र उहाँको श्रीमती पद्मा राई दिदी हुनुहुन्छ, X7GR को हुनुहुन्छ। साहब र दिदीलाई फेरि वेलकम।
1: थ्याङ्क यू भेरी मच।
0: हजुर, ओके, अघि भर्ती किन हुनुभयो भनेर मैले सोध्दै थिएँ, खास किन भर्ती हुनुभयो? तपाईँ त पहिला मलायामा पनि बस्नु भएको रहेछ मामासँग, के कुराले चाहिँ भर्ती हुनुपर्छ भन्ने जगायो? तपाईँहरू त एकदमै धनी परिवारको हुनुहुँदो रहेछ, त्यति बेला आवश्यक पनि थिएन होला भर्ती हुन।
1: सबभन्दा पहिला चाहिँ मैले पहिलेदेखि के भन्थेँ भने बाउको सम्पत्तिमा म एक पैसा पनि हस्तक्षेप गर्दिनँ भन्थेँ क्या। आफ्नो कमाई आफैले गर्छु होइन, आफैले कमाउँछु भन्थेँ नि, आफैले कमाउँछु आफैले गर्छु। त्यस कारणले म भनौँ फाल्टै नै म केही नोकरी चाहिँ गर्छु नै भन्थेँ होइन। त्यस कारण मैले यसो सोचेँ, मैले सबभन्दा पहिला के चाहिँ गर्दा मैले सुइटेबल हुन्छ त भन्दाखेरि ब्रिटिस आर्मीमै जानु पर्यो, सबभन्दा ट्राई गर्नु पर्यो भने, अनि ट्राई गरेँ। तिनपल्टमा म भर्ती भएको है,
0: तिनपल्टमा
1: फर्स्ट टाइम म लोकलमा आएको, मेरो वाइट नै पुगेन।
0: मैले त्यही गेस गर्दै थिएँ कि
1: वाइट पुगेन होइन, अनि सेकेन्ड टाइममा म केरा त होइन, पानी त खाएको। अनि सेकेन्ड टाइममा मेरो यो तेह्रवालासँग हुने थिएँ, तर सेलेक्सन गर्नेले साह्रो मन पराएको थियो, तर मेरो वाइट चाहिँ 100 पनि पुगेको थिएन, हो 110 पुग्नु नै 100 पनि पुगेको थिएन होइन। त्यहाँदेखि र पनि मलाई एकछिन बस्नु है भनेको थियो। त्यसमा अर्को एकजना भने गुरुजी हुनुभयो, उहाँलाई चाहिँ उहाँको आफन्त आएर कता कता भएछ भनौँ न, त्यहाँदेखि उहाँलाई लिनुभयो, मलाई चाहिँ छोड्यो भने
0: सेकेन्ड टाइम पनि वाइट नै पुगेन।
1: अनि सेकेन्ड टाइम त्यहाँ सेकेन्ड टाइम वाइट पुगेन, अनि थर्ड टाइम चाहिँ अनि म फेरि त्यहाँदेखि उसलाई बिहा गरेँ होइन। बिहा गरेपछि अनि फेरि गएँ, ट्राई गरेँ। ट्राई गर्दाखेरि चाहिँ हुन्छ, तर म पहिला अलिकति के थिएँ भने नि लिडरसिप पढ्नुको थिएँ क्या। म पुलिसहरू सबै पुलिसहरूलाई कन्ट्रोल गर्थेँ, उहाँहरू कन्ट्रोल गर्थेँ, सबै कन्ट्रोल गर्दाखेरि अनि केटाहरू कन्ट्रोल गर्थेँ। अनि के भन्यो भने हाम्रो भर्ती गर्ने स्टाफले, ल सुकिन भाइ, ल यहाँ केटाहरू केही भयो भने चाहिँ अघि कन्ट्रोल गर्नु, केही हुनु नदिनु, म तपाईँलाई टिकट दिइआउँछु भन्नुभयो।
0: त्यो चाहिँ गाउँकै कुरा,
1: गाउँकै कुरा त्यहाँदेखि होइन, हुन्छ साहब भने त्यहाँदेखि होइन, त्यहाँदेखि वाइट नपुगेको भयो मेरो, फेरि सबै पुग्यो। पहिला सजिलै थियो होइन, छातीमा मेरो नफुलाइ नै 32 फुलाएर 34 35 पुऱ्याइदिन्थे। लुगा खोल्दा चाहिँ म मोटो थिएँ भित्र होइन, ढिलो थिएँ, अरू चाहिँ गाला पुक्क अलिक ऊ थियो क्या लुगा खोल्दा चाहिँ, अनि यो कसरी गिङ्रिङ्गै भन्थ्यो नि। त्यसो गर्दाखेरि अनि पछाड बिहा भएपछि त मलाई त आवश्यकता पर्यो है।
0: विवाह भएपछि त भर्ती जाने मन भयो त, माया बढ्दै गयो होला,
1: मलाई के
0: श्रीमती छोडेर जानुपर्छ भन्ने होइन,
1: माया लाग्यो नि, अब के गर्नु, माया लाग्यो, तर मैले उसलाई सम्झाएँ,
0: दुःख भयो त ठिकै छ, दुःख पनि नरहेछ,
1: र पनि मलाई के सोचे भने
0: दिदीलाई चाहिँ म अब भर्ती भएर जान्छु भन्दा चाहिँ कस्तो लागेको थियो दिदी?
2: नर्मल, मलाई खुसी नै लागेको थियो। म उहाँले जस्तो बिहा हामीलाई माग्नु भयो, मागेर पिताजीले दिनुभयो, अनि सानो बाउ र जेठाजु उहाँ त उताबाट लिनु आउनु भएको थियो,
0: आसामबाट
2: जेठाजु चाहिँ लिनु आउनु भएको थियो, अनि सानो बाउले चाहिँ पुर्याउनु जानुभयो, अनि पुर्याउनु जानु भएपछि 3 दिनमा पुग्यौँ रेलबाट।
0: उहाँ
2: पनि उहाँले लानुभएको, जस्तो अब राति कुरा छिनछान भयो, हजुर राति कुरा छिनछान भयो, अनि पिताजीले चाहिँ साउनमा हुँदैन भनेर असारमै हामी अब नियरली हाम्रो 50 वर्ष हुन आँट्यो,
0: हजुर
2: पुग्यो हजुर, अनि साउनमा जानु हुँदैन, लानु हुँदैन, घरमा पनि इन हुनु हुँदैन भनेर असारमै सानो बाउ अनि हाम्रो उताबाट आउनुभयो जेठाजु, अनि लिनु आउनुभयो, अनि गयौँ 3 दिन ट्रेनबाट, अनि उहाँ म जेठाजु अनि सानो बाउ 3 दिनपछि चाहिँ बडा पत्थरमा चाहिँ हामी पुग्यौँ हाम्रो घरमा। अनि गएपछि खुसी लाग्यो मलाई, अब ठुलो परिवार होइन, 25 जना एक छाकमा 25 जना खान्थ्यौँ, रमाइलो एकदमै झ्याउँ एकदमै क्या, हजुर एकदमै।
0: त्यति बेला त अब माइत छोडेर घर जाँदा त मान्छेहरू रुँदै जान्थे, तपाईँलाई त्यस्तो भयो कि भएन?
1: ऊ त खुसी भएर
2: मजा नि, त्यस्तो उसलाई भएन, अनि बात मार्दै गयौँ, उता इन्डियामा पुग्यौँ अनि सबै नन्दहरू देवरहरू सबै मतलब मिलनसार क्या एकदमै एकदम साथी जस्तो
0: अब पहिल्यै बोल्नु भयो बहिले त भ्याव
2: हो त्यसले गर्दा अलिकति
0: हाम्रो आमा बाबाले भन्नुहुन्थ्यो 5 वर्षसम्म नबोलेर
2: तपाईँहरूको
0: त त्यो चाहिँ स्थिति भएन
2: भएन भएन अनि घरमा गएपछि अनि 25 जना एक छाकमा अनि नानीहरू पनि खुसी अनि बाबा आमाहरू पनि सासू ससुरा पनि खुसी अनि सानो बाउले ल है भेनाजु बुहारी ल्याइदिएको छु है भन्नुभयो जे होस्
0: बुहारीलाई त्यति बेला साह्रै थियो तपाईँहरूलाई राम्रै हुन्थ्यो त्यति बेला जस्तै बिहानै उठ्नु पर्ने दुःख गर्नु
2: त्यो त हजुर त्यो त हुन्छ नै अब 3 बजे उठ्थे म
0: 3 बजे
2: 3 बजे नै किनभने 3 बजे
0: होइन
2: नन्दहरू पनि उठ्नुहुन्थ्यो कोही बढार कुरार गर्ने आँगन कोही के गर्ने होइन गाउँ घरमा त कसैलाई पनि ऊ छैन सबैलाई नै
0: मतलब
1: एउटा बुहारी भएर एउटा उसले ट्रेनिङ पनि गर्यो
2: 3:30 बजे
1: त्यसैले मैले पहिला बिहा गर्दिन
0: उठाउनु भन्नु
1: होइन अब घर हो त्यो त एउटा बुहारीको
2: त्यतिखेर उठेन भने त भ्याइँदैन के काम हजुर
0: ढिकी जातो पनि गर्नु पर्थ्यो
2: होइन ढिकी जातो होइन त्यो ब्रेकफास्टहरू सातजना हल
1: घरमा किचनमा मात्रै हुने
2: हजुर सातजना त निम हली हिउँदो बर्खा टुट्दैनथ्यो कि 7 जना हली चाहिँ हाम्रोमा बस्थ्यो नै अनि अब हिउँदोमा कुवेर खेती उखु खेती सुगर केन उखु खेती अनि बर्खामा चाहिँ हाम्रो धान ठुलो खेती क्या कहिले पनि 10 पछि पनि सम्म पनि रोपाई हुन्थ्यो
0: घरमा कामको दुःख हो कि माइतमा दुःख थियो
2: माइतमा त थिएन नि अब माइतमा त अब रिटायर भएर निस्केपछि बैर वनमा व्यवसाय बिजनेसमा सघाउँथे अनि मेरो कान्छा दाजु चाहिँ उता काठमाडौँ होइन इन्डियामै ठिकै म फेरि कस्तो मान्छे भने म चाहिँ जेमा पनि हजुर म कहिले पनि जस्तो अब धेरै भयो या मलाई ऊ भयो भन्ने मेरोमा कहिले पनि आएन
0: जे छ त्यही गर्ने
2: जे छ अनि उहाँ साथमा हुनुहुन्थ्यो ह्याप्पी पछिबाट फेरि निस्केर हामी पहाड निस्क्यौँ उहाँले मलाई निकाल्नु भयो मतलब हामी फर्केर पहाड निस्क्यौँ अनि पहाडमा चाहिँ सोभिङ भन्छ बोपुङको त अलिक तलतिर
0: प्रोपर्टी थियो
2: हजुर
1: अब तपाईँलाई के भन्छु भने अलिकति म के भन्छु भने मेरो चाहिँ आमा चाहिँ फर्स्ट वाइफ बाबाको होइन फर्स्ट वाइफबाट हामी 3 भाइ हो 3 भाइ 2 बहिनी हो होइन 2 बहिनी हो तर भाइहरू चाहिँ पहिले खसेको खस्यो होइन 2 भाइ खसेको अनि एकजना म जेठा अनि माइली आमापट्टि चाहिँ एकजना बहिनी छ
0: आसामको चाहिँ माइली आमा
1: कान्छी आमा
0: कान्छी आमा
2: आसामको चाहिँ
1: कान्छी आमा अनि कान्छी आमा चाहिँ लिम्बुनी हो
0: ए
1: लिम्बुनी हुनुहुन्छ होइन
0: बाबा चाहिँ इन्डियातिर पस्नु भयो त्यसपछि उतै बिहा गएर
1: त्यहाँ पानथरे भन्थ्यो कि हाम्रो बाबाको ससुरा चाहिँ पहिलाको त्यहाँको बुढो चाहिँ सबभन्दा उहाँको
0: उहाँले बिहा गर्दा तपाईँको आमा त जीवितै हुनुहुन्थ्यो नि
1: जीवितै हुनुहुन्थ्यो
0: अनि तपाईँले चाहिँ कहिले कहिले लाग्दैनथ्यो अब आमा जीवितै हुँदा अन्त बाबाले के गरेको भन्ने त्यस्तो लाग्थ्यो
1: मलाई यसो विचारै ठिकै जस्तो लाग्यो मलाई बाउले बिहा गरेको किनभने नि मेरो आमा चाहिँ 7 भाइको चेली 1 बहिनी हो
0: ओहो प्यारमा हुर्किनु भयो
1: त्यहाँदेखि अब हाम्रो चाहिँ मेरो चाहिँ फुपूहरू 4 बहिनी कि 5 बहिनी 6 बहिनी अरे 6 बहिनीमा सबै पहिला विराटनगरमा थियो अरे हाम्रो
2: नौजनामा 2 जना बाँचेको रहनु भयो किनभने पहिला मलेरियाले पहिलाको जमाना यो चाहिँ
1: मेरो बाजे चाहिँ ब्रिटिसकै पहिलाको आर्मी हुनुहुन्थ्यो त्यस कारणले त्यहाँदेखि लाउरे त्यहाँदेखि हाम्रो चाहिँ घर चाहिँ विराटनगरमा थियो अरे होइन विराटनगरदेखि त्यहाँ त्यो लागेपछि चाहिँ सबै मरेपछि चाहिँ अनि पहाडमै गएको होइन पहाडले लगेर गएर अनि उता गर्दाखेरि मेरो एकजना फुपू समजमदारिनी फुपू हुनुहुन्छ यो चाहिँ म बिहा तपाईँलाई देखाउँछु यो चाहिँ मेरो बिहा गरेकै दिन होइन यो धरानमा यो चाहिँ बडा पत्थरमा यो चाहिँ बडा पत्थरमा त्यसको 2 महिनाको बादमा हो यो चाहिँ बिहा गरेको दिन त्यस कारणले त्यस्तो भएको हुनाले सायद उसले चाहिँ कस्तो हुन्छ भने पैसाको दासी होइन प्रेमको दासी छ भने जे पनि सहन्छ त उसले चाहिँ मसँग खुसी थियो त्यस कारण उसले जे पनि गर्नु चाहिँ रेडी थियो जस्तै म रेडी थिएँ भने ऊ पनि रेडी थियो भनौँ न रेडी थियो त्यस कारण म सायद उसले गुनासो थिएन जे गर्नु भने म पहिलेदेखि भन्थे
0: मैले चाहिँ कतिको सहयोग गर्नुहुन्थ्यो त अब नउठ अलिकति काममा सघाउने हुन्छ नि पानी ल्याउने होइन
2: होइन त्यस्तो घरमै
0: थियो
2: अनि सबै म त सिर्फ खाजा
1: बनाउने
2: धेरैजनालाई बनाउनु पर्ने
0: अनि हुन्छ साप र दिदीलाई यतिमै यो हप्ताको कार्यक्रम बन्द गरौँ फेरि अर्को हप्ता चाहिँ त्यही भर्तीको कुराबाट जोड्नेछौँ अनि बिस्तारै हामी फोकल्यान्ड युद्ध तिर प्रवेश गर्नेछौँ आदरणीय श्रोताहरू साँप र दिलाई धन्यवाद भन्दै र फेरि तेस्रो एपिसोडमा भेट्ने बाचा राख्दै कार्यक्रम छड्के सलामबाट मैले बिदा मागे हस्त नमस्ते.
3: कार्यक्रम छड्के सलाम.

विष्णुमाझी र भरत भट्टले गाउनु भएको गीत हामीले सुन्दैछौँ। यो गीत सुन्दै सुन्दै अब हामी समाचारतिर लाग्दैछौँ। हामीले रिटायर्ड W2 सुप्रिम राई र पद्मा राईज्यूसँग गरेको रमाइलो कुराकानी सुन्यौँ। योगजीले गर्नुभएको थियो उहाँहरूसँग कुराकानी। अब अर्को एपिसोड पनि फेरि नेक्स्ट विक आउँछ र अब हामी 6 बजेको समाचार सुनौँ। 6 बजेपछि पनि तपाईँ र मेरो भेट भइ नै हाल्छ। तपाईँको मेसेजहरू पनि छन्, फेरि हामी कुराकानी पनि सुन्छौँ अर्को चरणमा, अरू नै प्रसङ्गमा। केजिएको इन्टेक कप 2026 प्रसङ्ग छ अर्को कुराकानीमा भने नेक्स्ट आवरमा। अहिलेलाई यही गीत सुन्दै अगाडि बढाउँ आउनुहोस्।

0: सरकारी कार्यालयका 8,000 बढी कर्मचारीलाई कार्यवाहीको सिफारिस गरिएको छ। प्रधानमन्त्री कार्यालयले सरकार गठन भएता 853 सरकारी कार्यालयको अनुगमन गरी आचार संहिता पालना नगर्ने 8,830 कार्यवाही सिफारिस गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्र बनाएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार केन्द्रलाई थप अधिकार सम्पन्न बनाउन सतर्कता ऐन तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरिनेछ। नेपाल औषधि लिमिटेड 25 वर्षपछि नाफामा फर्किएको छ। विक्रम सम्बत 2098 12 करोडको औषधि बेचेको संस्था त्यसै त निरन्तर ओह्रालो लाग्दै 10 वर्ष यता बन्दको अवस्थामा पुगेको थियो। आर्थिक वर्ष 81-82 10 करोडभन्दा बढी घाटामा रहेको संस्था त्यसको 1 वर्षपछि गएको वर्ष 3 करोड नाफा आर्जन गर्न सफल भएको संस्थानका महाप्रबन्धक कैलाश कुमार पनेरुले जानकारी दिनुभएको छ। संस्थानले गत वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस मापदण्ड प्राप्त गरेको थियो। 3 वर्ष अघिसम्म लिमिटेडका कर्मचारीले 4 महिना उद्धारमा काम गर्नु परेको थियो। महाप्रबन्धक पनेरुका अनुसार अहिले संस्थाले विभिन्न 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। 2 महिनाभित्र मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, आयरन, जुकाको औषधि तथा एजिथ्रोमाइसिन लगायत सरकारले निशुल्क वितरण गर्ने अत्यावश्यक औषधि उत्पादन गरी बजारमा ल्याउने तयारी भइरहेको छ। सुनसरीको कप्तानगंजमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
1: केही दिन अघिसम्म मानिसको भिडभाडले भरिने सुनसरीको कप्तानगंज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सड़कमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नस्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्, व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल फल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल:
2: अहिले धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल पनि, पालिका सालिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो। अहिले मान्छे डराउँछ आउनको लागि, निस्किन पनि आउँदैन केही, सबैलाई डर लाग्छ। अनि पालिका सालिका पनि बन्द छ त पसल त कमै चल्छ।
1: हाडौर व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौं पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीडा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी:
3: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
1: तर्फ जाने सडकमा अहिले पनि टेन्ट टाँगिएका छन्। केही स्थानमा सडक अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोस भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्यलमा परेको छ।
0: सर्वोच्च अदालतले जगदम्बा कुमारी राणा, जगदम्बा रानीको हदबन्दी भन्दा बढी 18 रोपनी जग्गा जफतको मागसहित सरकारले गरेको पुनरावलोकनमा सुनवाई अघि बढाउने भएको छ। वरिष्ठ पत्रकार कनक मणि दीक्षित र कुन्द दीक्षित परिवारले दिएको रिटमा सर्वोच्चको संयुक्त इजलासले सरकारको विपक्षमा फैसला गरेको थियो। यो प्रकरणमा सरकारको माग बमोजिम पुनः प्रारम्भदेखि नै सर्वोच्चमा सुनवाई सुरु हुने भएको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माणको काम रोकिएपछि स्थानीय आफैले जुटेर अस्थायी तटबन्ध बनाउन थालेका छन्।
4: वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेर बस्ती नै डुबान र कटानको उच्च जोखिममा परेपछि गाउँ जोगाउन सुस्तावासी आफै मैदानमा उत्रिएका हुन्। राज्यको उपस्थिति र पक्की तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले जलसमाधान र आफ्नै स्रोत साधन प्रयोग गरी कामलाई तीव्रता दिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जायसवालले बताउनुभएको छ।
0: नमस्कार।

वेलकम ब्याक, नमस्ते. फेरि पनि यहाँहरू सबैलाई स्वागत गरेँ आजको यो गोधुली कार्यक्रममा. र अहिले समय 6:09 गएको छ, अझै पनि मजाले घाम लागिरहेको छ आकाशमा. आज बेलुका भरे 8:41 जाँदा मात्रै सूर्यास्तको टाइम छ लन्डन एरियाबाट, त्यसैले गर्दाखेरि अझै पनि दिनकै समय छ भन्नु पर्यो बेलायतमा. यहाँहरू सायद किचनमा, अहिले त किचनमा हुनुहुन्छ, किचनमा सुन्दैछु भनेर मेसेज पनि यहाँहरूको आइरहेको छ अघि. र हाम्रो फोटोहरू पनि कतिले पठाइदिनु भएको छ, हलिडेमा हुनुहुन्छ कति. यहाँहरूले यो गीत पनि अनुरोध गर्नुभएको छ, तर कति गीत मैले भेट्न सकेको छैन. यो प्रताप दास र प्रविशा अधिकारीले भर्खरै गाउनुभएको एउटा नेपाली फिल्मको गीत पनि यहाँहरूले नै भन्नुभएको गीत मिनी कालीकोटे राईले हो यो गीत सुन्न सुनाउन चाहनु भएको. र हाम्रो उहाँ अघि नै आउनुभएको होइन, र यस्तै गरिकन साँझको समयमा उहाँहरू अहिले यहाँहरू को को आउनुभएको छ यसो हेरौँ. नूतन भूषालजी उता गुड आफ्टरनुन भन्दै उता इजरायलबाट आउनुभएको छ होइन. हरि राईजी पनि आउनुभएको छ. हरि राईजीले भन्नुभएको एउटा गीत रहेछ, फेल्ताङबाट आउनुभयो उहाँ. एकदम राम्रो लाग्यो गीत, तर मैले यो गीतलाई चाहिँ कसरी हो मैले यता ल्याउन सकिनँ, मलाई माफ गर्नुहोला होइन. तपाईँहरूले भन्नुभएको गीत त मैले डाउनलोड गरेर त्यसलाई एडिट गरेर अनि फेरि यता प्लेलिस्टमा हालेर बल्ल बजाउन मिल्छ. र भर्खरै बजेको गीत चाहिँ त्यहाँ थियो, त्यसैले गर्दाखेरि त्यो भइहाल्यो. यहाँ हाम्रोमा अलरेडी छ भने चाहिँ सजिलो हुन्छ, एकैछिनमा सर्च गर्ने बित्तिकै आइहाल्छ फेरि. एनिवे, यो कुनै समय म फेरि राख्नेछु होइन. भोलि बिहान त हाम्रो भेट हुन्छ नै, तर तपाईँहरू चाहिँ कतिले इभिनिङमा सुन्न पाउनुहुने यहाँहरू हाम्रा श्रोता साथीले चाहिँ सुन्न अलिकति बिहान भ्याउनुहुन्न होला सायद, तर केही छैन, क्याचअपमा सुन्न सक्नुहुन्छ. यहाँहरूले क्याचअपमा bfbs.com यसो हेर्नुहोस् त, त्यहाँनिर रेडियोभित्र क्याचअपहरू छन्, पुराना कार्यक्रमहरू क्याचअप गर्न सक्नुहुन्छ. हप्ता दिनभर रहन्छ त्यहाँ एउटा कार्यक्रम. र यस्तै गरिकन हाम्रो देवबहादुर गुरुङ दाई उता टिटवर्थबाट आउनु भएको छ, र उहाँले 5 सेप्टेम्बरमा चाहिँ टिटवर्थको तिज पार्टी रहेछ है. 5 सेप्टेम्बरमा 4 बजे, साँझ 4 बजेदेखि मिडनाइटसम्म हिमालयन ओसिस टिटवर्थमा हुन्छ है बहिनी भनेर उहाँले सूचना पठाइदिनु भएको छ, धेरै धन्यवाद छ. र हाम्रो खेलमती हाङमा पनि आउनु भएको छ, र ट्रङ्क शेरचन्दज्यू पनि आउनु भएको छ. झोर्ले बहिनी भन्दै हाम्रो खेलमती हाङमा हो सुन्दैछु भनेर भन्नुभएको. र हाम्रो धनु गुरुङ बहिनी पनि आउनु भएको छ अघि नै, र उहाँले आज मेसेन्जरमा मैले यहाँहरूले मेसेज गर्नुभएको मेसेजहरू हो हेर्दै गरेको. आज त दिनभरि घामले हैरान पारे हो दिदी भन्दै अघि नै आउनु भएको. अबदेखि मौसमको रिपोर्ट गर्दा कहिलेकाहीँ पानी, आज पानी पर्न सक्छ भनेर भन्नुहोस् न है, के थाहा तपाईँले भनेपछि युनिभर्सले सुनेर पानी पारिदिन्छ कि भनेर उहाँले भन्दै हुनुहुन्छ. हजुर, अहिले एकदमै इङ्ल्यान्डमा सुक्खा छ, दक्षिणी भेगतिर है, मध्य भूभागतिर भयो, माथि मिडल्यान्डसम्म नै हो सुक्खा. र यो सुक्खा फेरि नेक्स्ट इयर नहुन सक्छ, अहिले हामीले अब सुक्खा रहँदै गर्दाखेरि यसलाई पनि अब तपाईँले त लेक साइड गरेर इन्जोय गरिसके, लेक डिस्ट्रिक्ट गरेर इन्जोय गरेर आइसक्नु भएछ होइन धनु बहिनी. र अब यसरी नै इन्जोय गर्ने, कता कता हुन्छ त्यता त्यता शीतलतिर गएर हुन्छ कि अथवा आफ्नै घर वरपर कसरी हुन्छ आफूलाई अलिकति एडजस्ट गर्ने नि. अब त यो त न्यू नर्म हो कि, यो हाम्रो लागि नयाँ त नभनौँ तर नर्मल जस्तै हुँदै जान्छ अब आगामी समयहरूमा. किन भन्दाखेरि हेर्नुहोस् त, पृथ्वीको तापक्रम हामी आफैले तताइरहेका छौँ, त्यसैले गर्दाखेरि त्यो हुन्छ. र हाम्रो ओम गुरुङजी उता फेरि माथिबाट, उहाँ पनि लेक डिस्ट्रिक्टबाट आउनु भएको रहेछ, हलिडेमा हुनुहुँदो रहेछ. र उहाँले चाहिँ आशा बहिनी लेक डिस्ट्रिक्ट हलिडे 17 डिग्री छ यहाँ भनेर अघि पठाउनु भएको, उहाँले यो 5:15 पठाउनु भएको रहेछ. लेक डिस्ट्रिक्टको हलिडेमा हुनुहुँदो रहेछ, ल इन्जोय गर्नुहोस् एकदम. त्यहाँनिरको दृश्यहरू अत्यन्तै सुन्दर दृश्यहरू छन् भन्ने सुनेको छु होइन. अलिअलि मैले छेउछेउमा त भेटेको थिएँ, तर त्यता माथि रिपोर्टिङको लागि जाँदाखेरि, तर पनि तपाईँहरू पक्का मेन ठाउँमा हुनुहुन्छ होइन, इन्जोय गर्नुहोस्. हाम्रो निता राईजी पनि आउनु भएको छ है. आज त उहाँको प्यारो प्यारो श्रीमानको जन्मदिन परेको रहेछ, त्यसैले गर्दाखेरि उहाँलाई ह्याप्पी बर्थडे भन्दै एउटा गीत सुनाउन चाहन्छु भन्नुभएको छ उहाँले. वाव, हजुर, आजको दिन परेछ हाम्रो निता कोही राई, सधैँ आउनुहुन्छ उता लन्डनबाट. उहाँको श्रीमानको नाम त लेख्नु भएको छैन रहेछ होइन. जे होस्, तपाईँहरू दुईजना सँगै हुनुहुन्छ होला, बर्थडे गीत अब उहाँको लागि आयो होइन. मिठो मिठो पकवान पाकिसक्यो होला, बर्थडे केक काट्ने बेला पनि भयो होला, काट्नु भएको छैन भने अब गीत बज्छ, रेडी हुनुहोस् है. उहाँको श्रीमानको लागि जन्मदिनको धेरै धेरै शुभकामना, धेरै माया, अनि उहाँको सुस्वास्थ्य, सफल जिन्दगीको लागि, सुखद जिन्दगीको लागि कामना गर्दै, र उहाँको उज्जवल भविष्यको लागि कामना गर्दै होइन. उहाँले चाहिँ
सुनाउन चाहनु भएको छ आफ्नो श्रीमानलाई। ल त हाम्रो पनि जन्मदिनको धेरै धेरै शुभकामना छ है त यहाँलाई।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइप जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइपको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइपले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइप, RAF हाइप वा RN फोरममा गएर।
1: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम बिहेबे सम्वादबाट म योगराज भाइको आज बिहेबे सम्वादमा किङ्सगढका आर्टिलरी केजेको इन्टेक अफ 2026 सम्बन्धी कुराकानी गर्नको लागि हाम्रो दुईजना इन्टेक 2020का भाइहरूलाई लिएर आएको छु र यो चाहिँ केजेमा पहिलोचोटि हुँदैछ। अब केजे चाहिँ सोल्सबरी लाक हिलमा अवस्थित छ र यो इन्टेक कप चाहिँ आउँदो शनिबार अगस्त महिनाको 8 तारिक सुरु हुँदैछ त उहाँहरूले गर्दै हुनुहुन्छ लाक हिलमा। र गनर प्रज्वल राई भाइ हुनुहुन्छ र उहाँ चाहिँ ओआइसी हुनुहुन्छ यो इभेन्टको। ई ब्याट्री केजेमा हुनुहुन्छ भने उहाँकै नम्बर लान्स बम्बार्डियर हुनुहुन्छ आकाश राई, उहाँ चाहिँ 3-4 ब्याट्रीको हुनुहुँदो रहेछ र उहाँ चाहिँ इभेन्ट 2 आइसी हुनुहुन्छ, नम्बरीहरूले आयोजना गर्दै हुनुहुन्छ। र यसको तयारी कस्तो हुँदैछ किनकि पहिलोचोटि उहाँहरूले गर्दै हुनुहुन्छ र यो उहाँहरूकै इनिसिएटिभमा सुरु भएको रहेछ, त्यसले गर्दा उहाँले एउटा इतिहास पनि क्रिएट गर्नुभयो भन्दा सायद फरक नपर्ला। कति टिमहरू चाहिँ खेलाउँदै हुनुहुन्छ अनि चाहिँ तयारी कस्तो हुँदैछ र अरू एट्र्याक्सनहरू के छन् र त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। प्रज्वल भाइ नमस्ते तपाईँलाई।
1: नमस्ते दाइ।
0: अनि आकाश भाइलाई पनि नमस्ते है त।
2: नमस्ते दाजु।
0: राइट, ओके, नम्बरीहरू पढ्नु भएछ, खर नम्बरीहरू पढ्नु भएछ। लो प्रज्वल भाइबाट सुरु गरौँ, तपाईँ चाहिँ ई ब्याट्रीमा जानु भएको कति भयो?
1: हामी 3 महिना जस्तो भयो दाइ।
0: ए 3 महिना, त्योभन्दा अगाडि चाहिँ कुन युनिटमा हुनुहुन्थ्यो हजुर?
1: पहिला चाहिँ म चाहिँ क्युओजेलामा थिएँ अनि त्यहाँबाट चाहिँ यता केजिएमा गर्दै।
0: राइट, अनि हाम्रो आकाश भाइ चाहिँ कुन युनिटमा हुनुहुन्थ्यो?
2: दाइ म चाहिँ प्रिभियस मेरो युनिट चाहिँ 2 आर्जेनमा थिएँ हजुर, सेकेन्ड ब्रान्चमा चाहिँ यता केजिए आयो दाइ हजुर।
0: राइट, ओके, अब प्रज्वल भाइबाट जाउँ, तपाईँ ओआइसी हुनुहुँदो रहेछ, तपाईँ चाहिँ क्यो जेलरबाट केजिए जाने विचार किन भयो त, अलिकति यस सम्बन्धी कुराकानी गरौँ न।
1: मलाई चाहिँ अलिक बढी गन्सिर इन्ट्रेस्ट भएर केजिएतिर आउनु खोजेको दाइ, अनि अलिक बढी वाइडर पनि हेरौँ, क्यो जेलर मात्र होइन, अब त्यहाँ पनि पहिला ड्राइभर पनि गरेँ मैले, कमिसन पनि गरेँ, अनि फेरि यता आएर चाहिँ नयाँ केही सिकौँ भनेर पनि दाइ।
0: हो हो, तपाईँ चाहिँ के ट्रेडमा हुनुहुन्छ केजिएमा अहिले?
1: अहिले म एससिएसमा छु दाइ।
0: ए के हुन्छ त्यसमा काम चाहिँ? 4 ट्रेड हुन्छ, अलिकति भनिदिनुहोस् न तपाईँको ट्रेडको काम चाहिँ।
1: त्यसमा चाहिँ हाम्रो बेसिकली सिपी हो, हामी चाहिँ मिडल म्यान जस्तो भएर काम गर्छ दाइ। एफएसटी भनेको अब्जर्भर भयो, अब्जर्भरले हामीलाई इन्फर्मेसन दिन्छ, हामीले चाहिँ अनि त्यही थ्रुबाट चाहिँ गन्सलाई मिसन पठाउने हो दाइ।
0: ए अनि हाम्रो आकाश भाइ तपाईँ चाहिँ गुरुजी त्यही भएर हुनुभएको हो कि यता पल्टनबाटै भएर जानु भएको थियो?
2: दाइ हजुर, म चाहिँ प्रमोसन चाहिँ पल्टन हुँदै भएको थिएँ, लगभग 2024 म भएको थिएँ हजुर, यता चाहिँ जस्ट म सेमरेङमै आएको।
0: केजिए किन जाने विचार भयो त नि?
2: हजुर, एउटा समथिङ न्यू अपर्च्युनिटी हाम्रो लागि एज अ भारत बेगर गोर्खा, अनि हाम्रो जे जति युनिटहरू रेजिमेन्टहरू हुनुहुन्छ त्योभन्दा अलिकति जुन कुरा जुन रेजिमेन्ट चाहिँ हाम्रो बेगर गोर्खामा थिएन, अनि त्यो अवसर चाहिँ पाएको कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ हरेक कुराहरू अलिकति एक्सप्लोर गर्नु मन परेको हिसाबले, प्लस आफ्नो मेरो करियर चाहिँ अलिक समथिङ न्यू च्यालेन्जिङहरू एक्सेप्ट गरेर चाहिँ अगाडि बढौँ भनेर चाहिँ यताको रेजिमेन्टमा चाहिँ मैले आएँ हजुर।
0: के ट्रेडमा हुनुहुन्छ नि त्यहाँ?
2: म स्ट्राइकमा छु दाइ हजुर।
0: ए स्ट्राइकको काम चाहिँ के हुन्छ त्यहाँ? स्ट्राइकको चाहिँ
2: मेन गन लाइन हो हजुर, त्यसपछि वरेभर हाम्रो चाहिँ यता एफएसटीबाट एसएसबाट मिसनहरू आउँछ, अनि हाम्रो मेन मिसन भनेको चाहिँ गन लाइनदेखि चाहिँ त्यही एनिमी पोजिसन एनिथिङ हामीले चाहिँ स्ट्राइक डिस्ट्रोय गर्ने काम हो।
0: राइट, अनि प्रज्वल भाइ यता गएर ठिकै गरेछ भन्ने लागेको छ कि लाइफ कस्तो चल्दैछ त त्यहाँको?
1: हजुर दाइ, एकदम एकदम राम्रो निर्णय लिएछु दाइ मैले, अझै सिक्दैछु, सिकिँदैछ दाइ, अब सिक्नु बाँकी नै छ धेरै कुराहरू हजुर।
0: ठाउँ चाहिँ कस्तो लाग्छ? अलिक आइसोलेट भन्दा पनि त्यो ठाउँ त अहिले बुमिङ पो हुँदैछ त, राम्रो ठाउँ छ होइन?
1: हजुर दाइ, एकदम ट्रेनिङ गर्नुको लागि एकदम राम्रो ठाउँ छ दाइ यता।
0: अनि यता आकाश भाइलाई चाहिँ कस्तो लाग्दैछ त?
2: ठाउँ हजुर एकदमै राम्रो छ दाइ, अब हाम्रो लार्किट मात्र नभएर अब अरू ठाउँहरूमा पनि हाम्रो जाने ठाउँहरू खोल्दैछ, जस्तै हाम्रो कोलचेस्टरहरू जाँदैछु माई ब्याट्रीतिर, पछि नेक्स्ट इयरदेखि नर्थतिर पनि जाँदै सबै जस्ट ठाउँहरू खोल्दैछ, राम्रो हुँदैछ भनौँ।
0: राइट, ओके, अनि ई ब्याट्री चाहिँ कस्तो छ अहिले? कति जति फर्म भइसक्यो कि फुल्ली फर्म्ड हो अहिले?
1: अहिले ई ब्याट्री चाहिँ फुल्ली चाहिँ गोर्खाले लिएको छैन, अब गोर्खाहरूले चाहिँ अब सेप्टेम्बरदेखि नेक्स्ट इयरदेखि चाहिँ फुल्ली नै लिन्छ ई ब्याट्री चाहिँ, अहिलेसम्म चाहिँ अब युके ट्याबहरूसँग हामी खेल्दैछौँ।
0: ओके, ल त प्रज्वल भाइ तपाईँ ओआइसी हुनुहुँदो रहेछ इन्टेक कपको चाहिँ, यो किन सुरु गर्नुपर्छ भन्ने लाग्यो तपाईँलाई?
1: यो चाहिँ एउटा हाम्रो मेन्टल रेजिलियन्स मात्र नभएर एउटा फिजिकलमा पनि एक्टिभ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, त्यसर्थ अनि अझै अझै टिम वर्क बोन्डिङहरू पनि बिल्डअप गर्न सकिन्छ स्पोर्ट्सबाट पनि, त्यसैमाथि अब अहिलेसम्म भएको थिएन त्यही पहिलाको गोर्खा कायदाहरू नै यता पनि केजेमा लिऊँ भनेर हो दाइ।
0: अनि आकाश भाइ तपाईँ दुईजना पहिला नम्बर छलफल गएर अगाडि बढाउनु भयो कि कसरी अगाडि बढे त?
2: हजुर हजुर दाइ, हाम्रो इनिसियल प्लान देखियो, किनकि यता केजे पनि भर्खर न्युली फर्म हो, प्लस अब हामी कति डिफरेन्ट ब्याकग्राउन्ड क्याम्पसदेखि हामी चाहिँ यता सबैजना भेला भएको छौँ अनि काम गर्दाखेरि चाहिँ एज अ स्पोर्ट्स चाहिँ वान अफ द बेस्ट एज अ नजिक तरिकाले चिन्जना हुने टिम बोन्डिङ प्लस अझै केजेलाई कसरी प्रमोट गरिन्छ अनि इन फ्युचरको इभेन्टहरूमा चाहिँ केजेको स्पोर्टलाई चाहिँ कसरी नेपालको अझै मजाले चाहिँ अलिकति टिमलाई चाहिँ पुर्याउन सकिन्छ भन्ने एउटा विचारले पनि हामीले त्यो प्लान गरेमा चाहिँ।
0: अनि प्रज्वल भाइ, तपाईँले जब यो कुरा चाहिँ अक्षय नौकामालाई राख्नुभयो, उहाँको प्रतिक्रिया चाहिँ के थियो फर्स्टमा?
1: हजुर, एकदम पोजिटिभ थियो। सबैले मलाई इन्करेज पनि गर्नुभयो, यता हाम्रो बिएसएम साहबहरू, हाम्रो आरएसएम साहबहरू, एडजेन साहबहरूबाट सबैबाट राम्रो रेस्पोन्स आएर चाहिँ हामी त्यही हेरेर हामी अगाडि बढ्यौँ। त्यो अलिक सजिलो पनि भयो हामीलाई उहाँहरूको सपोर्टले गरेर, गुरुजीहरूको सपोर्टहरूले गरेर।
0: आकाश भाइ, यो सबै इन्टेकको टिम पुग्छ त?
2: हाम्रो चाहिँ कति टिमहरूको चाहिँ अलिकति टिम नपुगेको कारणले, जस्तै हाम्रो भेटरन टिमहरू अनि प्लस हाम्रो अलिकति सिनियर इन्टेकहरूको टिम नपुगेर चाहिँ कतिवटा इन्टेक चाहिँ उहाँहरू चाहिँ मर्स गरेर खेल्नुहुन्छ, अनि मर्स खेले बापत उहाँहरूले चाहिँ इन्टेकलाई आफ्नो आफ्नो इन्टेक रिप्रेजेन्ट गरे पनि एउटा मर्स भएर खेले पनि एकदमै विनर टिम भयो भने चाहिँ रनिङ ट्रफीमा चाहिँ उहाँहरूको इन्टेकलाई चाहिँ हामीले सबैलाई त्यसमा चाहिँ प्राप्त गरिन्छ। हजुर,
0: तयारी कसरी गर्दै हुनुहुन्छ त प्रज्वल भाइ? यसको लागि त तपाईँले पक्का स्क्र्याचबाट सुरु गर्नु पर्यो, एमएल लेख्नु पर्यो, कसरी प्रिपेयर गर्दै हुनुहुन्छ?
1: सोभादय अहिलेसम्म चाहिँ हामीले अब बेसिकबाटै जानु पर्यो भने अब सुरुमा अब हामीले साहबहरूलाई इमेलहरू फाल्यौँ अनि राम्रो रेस्पोन्स आएपछि हामी नम्बरहरूसँग भेला भएर एक दुईचोटि मिटिङ पनि बस्यो दाइ, अनि त्यसैमाथि आइसीहरू पनि हामीले दिउँ, अब स्पोन्सरहरू खोज्नु पर्यो हामीले, अब सामानहरू जुटाउनु पर्यो, त्यो सबै जस मैले अनि नम्बरले मात्र नभएर हाम्रो जति पनि इन्टेक बिचको नम्बरहरू हुनुहुन्छ उहाँहरूले एकदमै राम्रो सपोर्ट दिनुभएको छ, आइसीहरू लिनुभएको छ उहाँहरूले पनि, अनि राम्रै भइरहेको छ दाइ बेसिकबाट गएर अहिलेसम्म चाहिँ सुफार।
0: आकाश भाइ, अनि तपाईँको नम्बरी चाहिँ कतिजना हुनुहुन्छ त नि, टिम पुग्छ तपाईँको?
2: हाम्रो हजुर दाइ पुग्छ, हामी 25 जना छौँ दाइ, हामी एकदम इनफ टिम छौँ दाइ। हजुर,
0: ए धेरै पनि छ त तपाईँहरूको त होइन?
2: हजुर हजुर, हाम्रो 20 को धेरै छौँ। हजुर
0: राइट। अनि प्रज्वल भाइ, कतिवटा टिम अहिलेसम्म दर्ता भइसकेको छन् रेजिस्टर?
1: सोफार दाइ अहिलेसम्म 8 जना टिम भइसकेको छ दाइ, 25 को छ भाइहरू, 24 को टोटल टिम, अनि फेरि यता 22 को, 21 को, हामी 20 को, अनि एउटा भेटेरियन टिम हुनुहुन्छ साबरको गुर्जीहरूको, अनि एउटा टिम चाहिँ मर्स छ, 15, 16, 17 इन्टेकको गुर्जीहरूको छ।
0: भेटरनमा चाहिँ कुन र्याङ्कदेखि माथिको हुनुहुन्छ साबहरू, के अवसर छ?
1: र्याङ्कहरू भन्दा नै हामीले चाहिँ सिनियर इन्टेकहरूलाई नै भेटेरियनमा दिउँ भनेर हो दाइ।
0: ओके, अनि आकाश भाइ, अब यो खेलाउनको लागि त सुरुमा त अब ट्रफीहरू पनि चाहियो होला, यो वर्ष मात्रै त होइन होला, अब क्यारियन हुने होला, पछि कमान्डर्स कप पनि हुने कुरा पनि रहेछ, यसको बारेमा अलिकति भनिदिनुहोस् न।
2: हजुर, हाम्रो चाहिँ यो केजे इन्टेक कप चाहिँ खासमा स्पेसियल फर हाम्रो यसलाई चाहिँ टार्गेट गरेको भनेको हाम्रो केजे कोरलाई हो, अनि अर्को कमान्डर कपहरू फाल्टो हुँदैछ, अनि हाम्रो यो केजे चाहिँ इच इयर रन हुने, केजे इन्टेक कप चाहिँ इच इयर रन हुने चाहिँ हाम्रो सफा प्लान हो, अनि त्यो हाम्रो मेन चाहिँ रनिङ ट्रफी हो, अनि जुनै इन्टेकलाई पनि जितेको हुन्छ अर्कोचोटि अर्को इयर चाहिँ रेस्पोन्सिबिलिटी चाहिँ उहाँहरूको अगेन अर्को गेम चाहिँ खेलाउने अर्गनाइज गर्ने चाहिँ उहाँहरूको रेस्पोन्सिबिलिटी हुन्छ, त्यसरी चाहिँ हामीले सफा यो लेगेसी चाहिँ सेटअप गर्न खोजेको छौँ भाइ।
0: हजुर, केजे इन्टेक कप हुँदैछ यो आउँदो चाहिँ 8 तारिक लाक हिलमा, र हाम्रो 2 जना भाइ हुनुहुन्छ, गर्नर प्रज्वल राई, उहाँ चाहिँ ओआइसी हुनुहुन्छ यो इन्टेक कपको, अनि उहाँकै चाहिँ नम्बरी लान्स बम्बार्डियर आकाश राई हुनुहुन्छ, उहाँ चाहिँ 3-4 ब्याट्रीको हुनुहुँदो रहेछ, उहाँहरूसँग कुराकानी गर्दैछौँ। यो बिचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा हामी बाँकी कुराकानी भाइहरूसँग गर्नेछौँ।

यो BFBS गोर्खा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।

0: गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोबाट बिएबे संवाद सुन्दै हुनुहुन्छ। दुईजना नम्बरी भाइहरू हुनुहुन्छ इन्टेक 2020 गनर प्रज्वल राई भाइ, उहाँ चाहिँ ई ब्याट्रीको हुनुहुन्छ केजीएको, अनि उहाँकै नम्बरी लान्स बम्बार्डियर हुनुहुन्छ आकाश राई, उहाँ चाहिँ 3-4 ब्याट्रीमा हुनुहुँदो इन्टेक कप उहाँले गर्दै हुनुहुन्छ। यो आउँदो शनिबार चाहिँ लाख हिलमा यसै सम्बन्धी कुराकानी गरेका छौँ भाइहरू दुवैजनालाई, फेरि वेलकम छ। ओके, अनि प्रज्वल भाइ यो ट्रफी चाहिँ कसले प्रदान गर्नु भएको छ अथवा कस्तो छ यो चाहिँ, अब किन्नु भएको अथवा कसैले प्रदान गर्नु भएको के छ यसको चाहिँ?
2: हजुर, हाम्रो मेन स्पोन्सर हाम्रो फेभरेट मोर्गेजबाट चाहिँ रनिङ ट्रफी चाहिँ आएको छ दाइ, अनि अरूहरू चाहिँ अब हामीले नै फर्स्ट भएर चाहिँ हामी इन्टेक 20 नम्बरीहरूले मिलाएर लिएको छौँ सानो ट्रफीहरू, प्लेयर अफ द म्याचको लागि, बेस्ट गोल किपर, बेस्ट प्लेयर अफ द डे, त्यसको लागि चाहिँ हामीले आफै फन्ड निकालेको छौँ दाइ। अनि साथसाथै हाम्रो सोल्टी किचन यता बुलफोर्डबाट, अनि गोर्खा हजुरगञ्ज नयाँ सपबाट हो, अनि अर्को एउटा क्यारेबियन सपबाट चाहिँ स्पोन्सर पनि पाउँछौँ दाइ हामीले।
1: ल आकाश भाइ भन्नुहोस्, त्यो दिन चाहिँ कसरी गेम सुरु हुन्छ, कति बजेबाट सुरु हुन्छ, अनि यो कुन फर्मेटमा खेलाउनुहुन्छ, टाइमिङहरू?
3: हाम्रो चाहिँ गेम हुन लागेको दिन चाहिँ हाम्रो शनिबार 8 यही अगस्तमा, अनि हाम्रो चाहिँ बिहानको 8:30 चाहिँ हाम्रो त्यहाँदेखि सेफ्टी ब्रिफ सुरु भएदेखि, अनि 8:40 चाहिँ हाम्रो केजे कमान्डर साहबहरूको ब्रिफ प्लस जेम साहबको ब्रिफ, अनि आफ्टर द्याट हाम्रो 9 चाहिँ स्ट्रेट हाम्रो गेम चाहिँ किक अफ छ। अनि हाम्रो टिम चाहिँ टोटल 8 भएको हिसाबले हामीले चाहिँ 2 पोलमा ए पोल र बी पोल गरेर हामी चाहिँ गेम त्यसरी खेलाइन्छ। अनि हाम्रो ट्रफी प्लस विनर प्राइजहरू डिस्ट्रिब्युट गर्ने चाहिँ हाम्रो टाइम चाहिँ 18:30 छ। इन बिट्विनमा चाहिँ हामीले चाहिँ गेमहरू चाहिँ एउटा गेमको चाहिँ 20 त्यसपछि अर्को गेमको इन्टरभल त्यसरी खेलाइने हाम्रो सोफा प्लान छ दाइ।
1: अब यो लिग म्याच 20 सेमी फाइनल क्वार्टर फाइनल सबै 20 हो भाइ?
3: इनिसियलको चाहिँ हाम्रो लिग म्याच चाहिँ 20 10 हाफ छ, अनि आफ्टर द्याट हाम्रो सेमी फाइनलको नि 15 छ, अनि फाइनल चाहिँ हाम्रो 20 प्लान छ हजुर।
1: अनि प्रज्वल भाइ तपाईँ ओआइसी भएपछि धेरै कुरा यसमा मिलाउनु पर्ने हुन्छ होला, रिस्क एसेसमेन्टको कुराहरू आयो, कस्तो रहेछ त, कतिको साह्रो रहेछ, कतिको च्यालेन्जिङ रहेछ यस्तो कार्यक्रम आयोजना गर्नु?
2: हजुर दाइ, मेबी मेरो फर्स्ट टाइम भएर होला, एकदमै धेरै च्यालेन्जिङ लाग्यो, तर जस अब नम्बरीहरूले पनि सबैले साथ दिनुभएको छ, जस नम्बरहरूले गरेर अलिक सजिलै पनि भयो, त्यति साह्रो हार्ड एन्ड फास्ट त भएन मलाई पनि, तर जस एक्लै गर्नु परेको भए चाहिँ गाह्रै हुन्थेछ दाइ।
1: भनेपछि अहिले त्यहाँ चाहिँ इन्टेकको ग्रुप बनाएर यसो प्र्याक्टिस पनि हुँदै होला होइन?
2: ज्यू दाइ, त्यो चाहिँ एभ्री डे जस्तो हामीले चाहिँ गरिँदै थियो, अहिले चाहिँ एक्सर्साइज भएर अलिक पज भएको छ दाइ हाम्रो।
1: राइट आकाश भाइ, अनि कस्तो छ त ग्राउन्ड, कतिवटा ग्राउन्डमा कन्करेन्टली खेल्नुहुन्छ कि एउटै ग्राउन्डमा पालो पालो खेल्ने हो?
3: हाम्रो चाहिँ ग्राउन्ड चाहिँ एउटा मात्रै खेल्न पाएको गरिरहेछ, किनकि एउटा जुन गेम खेल्दाखेरि चाहिँ बाँकी हाम्रो अडियन्सहरूले प्लस अरू हाम्रो सपोर्टर्सहरूले चाहिँ अलिकति सबैले इन्जोय गरौँ अनि एकै ठाउँ बसेर खेलौँ भन्ने एउटा विचारले अनि एउटा ग्राउन्ड राखिएर अनि होल गेम चाहिँ त्यसमै खेलाउने, प्लस टाइम पनि त्यतिमै हामीले अभाइलेबल भएको कारणले गर्दाखेरि चाहिँ सोफा त्यही प्लान गरेछ।
1: अब यहाँ आरजेआर 1 पनि इन्टेक अप भयो केही दिन अगाडि, क्युजीमा पनि खेलाउँछ, अरू युनिटतिर हुन्छ कि हुँदैन, यो तपाईँको पहिलो रहेछ प्रज्वल भाइ, त्यो दिनको एट्र्याक्सनहरू के छन् त, यो फुटबल बाहेक अरू केही खानेकुराहरू इन्स्टलहरू के छन्?
2: हजुर एकदम, हामीसँग फुड स्टलहरू चाहिँ छ, फुड स्टलमा अब निकै नै भेराइटीको कुराहरू हाम्रो सेफ नम्बरीले नै गर्दै हुनुहुन्छ। अर्को हाम्रो अब यसो मोर्गेजको लागि केही बुझ्नु मन छ भने फेभरेट मोर्गेज पनि आउँदै हुनुहुन्छ उहाँहरूको थ्रुबाट पनि, त्यो पनि एउटा एट्र्याक्सनमा हामीले राखेको छौँ दाइ।
1: अनि आकाश भाइ, अब दिदी बहिनीहरू पनि आउनुहुन्छ होला त्यो दिन पक्का पनि, एउटा काइन्ड अफ फुटबलको साथसाथै माहौल अलिकति भिन्दै पनि हुन्छ होला त्यहाँ होइन?
3: हजुर हजुर, सबैजना आउँदै हुनुहुन्छ, उहाँहरूले एकदमै वेलकम छ, अनि त्यति बेला चाहिँ सबैलाई नै अलिकति फुटबल हेरेरै रमाइलो गरौँ भन्ने खालको हाम्रो विचार हो हजुर।
1: प्रज्वल भाइ, अनि टिम नपुग्ने नम्बरीहरूको चाहिँ के छ त, उहाँहरूले कसरी टिम बनाउनुहुन्छ?
2: हजुर, नपुग्नेहरू नम्बरीहरू त भन्दा नि गुर्जीहरूको चाहिँ हो दाइ, अनि उहाँहरूले चाहिँ मर्ज गर्दै हुनुहुन्छ, कतिवटा छुट्नु भएको गुर्जीहरू चाहिँ अब अरू अरू इन्टेकमा एक दुईजना चाहिँ गुर्जीहरू स्पेयरमा पनि बसिने कुरा चाहिँ छ दाइ।

0: जति बजेट चाहिँदो रहेछ रफली यसको लागि यो रन गर्नको लागि यसपटक अब ट्रफीहरू किन्नु पर्यो त्यसले गर्दा तपाईँलाई धेरै स्पोन्सर खोज्नु पर्यो अब नेक्स्ट साइजबाट अलिकति सजिलो हुँदै जाला होइन
1: यो चाहिँ मेबी फर्स्ट भएर हामीलाई चाहिँ अलिकति अब बलहरू नयाँ किन्नु पर्यो ट्रफीहरू रनिङ ट्रफीहरू गर्दाखेरि अरू ट्रफीहरू गर्दाखेरि प्रोबब्लि 2000 चाहिँ मजाले नै हुँदो रहेछ त्यसमा
0: अनि कतिको एक्साइटेड हुनुहुन्छ तपाईँको नम्बरहरू त धेरै हुनुहुँदो रहेछ त्यसपछि अरू गुरुजीहरू भाइहरूको इन्थुजियाजम कस्तो देख्नु भएको छ त आकाश भाइ
2: दाजु एकदमै एक्साइटेड सबैजना अनि यो हाम्रो फर्स्ट केजे इभेन्ट हुन गएको कारणले गर्दा पनि होला अनि यो एउटा स्पोर्ट्स अनि एउटा फिटनेसको तरिकाले मात्र नलिएर एउटा हाम्रो टिम बोन्डिङ प्लस अनि गेट टु नो मोर मजाले हामी चाहिँ विदिन द केजे प्लस अनि केजेलाई चाहिँ अझै कसरी चाहिँ एडभर्टाइज गर्न सकिन्छ होल क्रिकेट गोर्खामा अनि प्लस इन फ्युचर आउने जस्तै नेपाल कपहरूमा पनि हामी प्लेयरहरूलाई चाहिँ कसरी अझै मजा राम्रो प्लेयरहरूलाई चाहिँ छान्न सकिन्छ भनेर त्यहीमा एकदमै एक्साइटमेन्ट चाहिँ सधैँ छ
0: राइट अनि तपाईँहरूको टिम चाहिँ कस्तो छ त
2: दाइ हाम्रो टिम राम्रो छ हजुर दाइ जस हाम्रो टिम एकदम प्र्याक्टिस गरिरहेछौँ सबैले कोसिस गरिरहेछौँ हजुर राम्रै छ दाइ
0: ए अब 20 मिनट क्वार्टर फाइनलदेखि नकआउट फेजदेखि चाहिँ कस्तो छ 20 मिनट खेलाउनु भयो भने अब एक्स्ट्रा टाइम खेलाउनु भयो भने चाहिँ 10 मिनट कि कस्तो हुन्छ त्यो
1: एक्स्ट्रा टाइमको लागि चाहिँ हामीले अब हाइड्रेसनहरू सबै गरेर चाहिँ ग्रुप स्टेजमा चाहिँ 5 मिनट राखिदिएको छ दाइ एक्स्ट्रा अनि सेमी फाइनलको लागि चाहिँ 30 मिनट हो त्यसभित्रै अब हाइड्रेसन ब्रेकहरू पर्यो अनि फाइनलको लागि चाहिँ टोटल 35 मिनट जस्तो छ दाइ
0: अनि ल त आकाश भाइ तपाईँको समयको लागि धेरै धेरै धन्यवाद टुआइसी हुनुहुँदो रहेछ तपाईँको पनि रोल ठुलो छ यस बाहेक अरू तपाईँले भन्न खोज्नु भएको अलिकति हाइलाइट मात्रै गर्न खोजेको हुन त आजभोलि सबैको आफ्नो मिडिया छ बेबेसबाट के भन्नुहुन्छ
2: दाइ म के भन्न चाहन्छु भन्दाखेरि हाम्रो चाहिँ यो फर्स्ट इभेन्ट हुन गएको कारण हाम्रो यो खेजिएको अनि एज हामी पनि खेजिएको बिगर गुर्खामा हाम्रो एज अ काइन्ड अफ कल्चर छ स्पोर्ट्सलाई चाहिँ हामी कसरी अलिकति एडभर्टाइज अलिकति स्पोर्ट्समा चाहिँ एज अ बिङ गोर्खा हामी चाहिँ कतिको खिन्छौँ अनि यसलाई चाहिँ कुन तरिकाले लिन्छौँ भन्ने कुरा हामीले बुझेको हिसाबले गर्दाखेरि अझै पनि हामी यो खेजिएको एउटा फर्स्ट लेगेसी चाहिँ सेट गर्न खोजेको यो चाहिँ लङ टर्म अनि इन फ्युचरमा पनि यो लेगेसी चाहिँ सधैँभरि एज अ केजी रहन्जेलसम्म अनि केजीको मोर अझै प्रोग्रेस गर्दै हरेक कुराहरू जाँदैसम्म हरेक कुरा राम्रै हुँदै जान्छ प्लस यो हाम्रो यो इयर सेटअप गरेको यो लेगेसी चाहिँ सधैँ रहिराख्नेछ भन्ने खालको कुराहरू चाहिँ म राख्न चाहन्छु
0: अनि ओआइसी भाइ के भन्नुहुन्छ त प्रज्वल भाइ
1: त्यही अब लेगेसी हामीले आएर बनाइरहेछ अब सोफार अब इन फ्युचरमा भाइहरूले नि त्यही हामीलाई देखेर केही सिकोस् भनेर पनि हुँदा एउटा चाहिँ प्लस अर्को एउटा डिफ्रेन्ट ब्रिगेडबाट आउनु भएको छ उहाँहरूसँग एकदम कति ट्रान्स वानमा आउनुभएको छ कति ट्रान्स टूमा आउनुभएको छ एकअर्कासँग अब ब्याट्री छुटेपछि खासै धेरै चिन्जान हुँदैन त्यही एउटा टिम बोर्डिङ होस् चिन्जान होस् भनेर पनि हुँदै हामीले गर्नु खोजेको छ
0: अनि त्यहाँ नम्बर हेरेर अहिले चाहिँ सबै ब्रिगेड अफ गोर्खा सबै क्याप ब्याचको हुनुहुन्छ कि कस्तो छ त
1: हजुर हाम्रोमा प्राय सबै हुनुहुन्छ त अब कियो जेलाबाट हुनुहुन्छ इन्जिनियर्सबाट हुनुहुन्छ सिग्नलबाट हुनुहुन्छ आरजीआरबाट हुनुहुन्छ ब्यान्डबाट पनि आउनुभयो
0: ए
1: अनि हजुर आरजीआरबाट पनि हुनुहुन्छ
0: ए ब्यान्डबाट पनि आउनु भएको छ
1: हजुर आउनु भएको छ हाम्रो नम्बरीहरू हुनुहुन्छ
0: ए अब तपाईँहरू चाहिँ ओआइसी र टुआइसी पढ्नुभयो तपाईँहरू दुईजना पनि खेल्ने हो कि के छ त प्लान हाम्रो चाहिँ आकाश भाइ
2: हजुर खासमा हामी पनि दाइ टिममा चाहिँ खेल्ने नै खासमा हो दाइ जस्ट टिममै छौँ दाइ भनौँ हजुर
0: ए कोही नेपाल कप खेल्ने खेलाडीहरू हुनुहुन्छ पूर्व खेलाडीहरू अथवा यो वर्षहरू खेलेको
2: हजुर दाइ अरू इन्टेकमा चाहिँ हाम्रो धेरै नेपाल कप पहिला जस आरजीआरको प्लस अरू युनिटको धेरै नेपाल कप खेल्ने प्लेयरहरू हुनुहुन्छ एकदम राम्रो छ टिम बनाउँ हजुर दाइ
0: ल त दुवैजना भाइहरूले एउटा हिस्ट्री बनाउनु भएको छ तपाईँले सुरु गर्नुभयो अब जस अब जित्नु नजित्नु आफ्नो ठाउँमा छ तपाईँले क्रिएट गर्नुभयो गर्दा दुवैजना भाइलाई वेलडन अनि थ्याङ्क यू भेरी मच त्यो दिनको चाहिँ यो स्पोर्ट्स राम्रो होस् त्यही भन्न चाहन्छु अनि त्यो दिन पनि भयो भने हामी ककले जित्नुभयो अनि कस्तो माहौल रह्यो त्यस सम्बन्धी कुराकानी गर्नेछौँ अहिलेलाई भने दुवैजना भाइहरूलाई वेलडन है त अनि थ्याङ्क यू हजुर दुवैजना भाइहरूलाई धन्यवाद गनर प्रज्वल राई उहाँ चाहिँ ओआइसी हुनुहुन्छ केजे इन्टेक अफ 2026 दुवैजना भाइ 2020 हुनुहुन्छ अनि लान्स बम्बार्डियर आकाश राई भाइ हुनुहुन्छ उहाँ चाहिँ टुआइसी हुनुहुन्छ र उहाँ दुवैजनालाई धन्यवाद दिँदै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागेँ हस्त नमस्ते

बाबु कृष्ण परियार र दीपिका यहाँले गाउनुभएको गीत हामीले सुन्दै थियौँ. आजको गोधुली कार्यक्रमको अन्तिम दोस्रो गीत यही नै भइहाल्यो. यसभन्दा अगाडि चाहिँ हामीले केजी किङ्स गोर्खा आर्टिलरीका ले अहिले पहिलोचोटि इन्टेक कप 2026 जुन गर्दैछ त्यसको बारेमा कुराकानी सुन्यौँ हामीले, र यो कुराकानी दुई भागमा सुनिसक्नु भएको छ. अब चाहिँ छुट्टिने बेला हुन लाग्यो. जानुभन्दा अगाडि यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु फेरि एकचोटि, र एउटा गीत पनि राख्छु. एउटा गीत चाहिँ सपना श्रीले गाउनुभएको गीत छ हाम्रो अहिलेको प्लेलिस्टमा, र यहाँहरूको मेसेजहरू मैले सब हेरिसकेको छु. पछिल्लो समयमा नीताजीले सुन्नुभएछ, थ्याङ्क यू भन्नुभएको छ होइन. उहाँको हस्बेन्डलाई फेरि पनि एकचोटि ह्याप्पी बर्थडे भनेर हामी विस गर्न चाहन्छौँ. हाम्रो अनिता कैलाश लिम्बू पनि आउनु भएको छ होइन, ननिचनतिरबाट आफ्नो सबै साथी आफन्तहरूलाई गीत भनेर भन्नुभएको छ, र कश्मीरी पछ्यौरी सुनिहाल्नुभयो होइन, र फेरि अब एउटा गीत पनि छ सपना श्री हेरेको तिमीलाई भन्ने. यही गीतसँगै हामी छुट्टिन्छौँ आजको कार्यक्रमबाट, र जो जतिले अघिदेखि सम्पर्क गर्नुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र साथ दिनुभयो, थ्याङ्क यू. अब भोलि बिहान फेरि हाम्रो भेट हुनेछ, गोधुली कार्यक्रममा होइन कि बिहानको नमस्ते युकेमा भेट हुनेछ मेरो भने यहाँहरूसँग, अन्य कार्यक्रमहरूमा हाम्रो अन्य सहकर्मी साथीहरूलाई यहाँहरूले पाउनुहुन्छ, र यसपालि काठमाडौँको सौगात कार्यक्रम यो साता चाहिँ यहीँ बेलायतबाट नै सञ्चालन भइरहेको छ. लौ त अब यहाँहरूलाई शुभ साँझको कामना गर्दै छुटिन्छु म आशा. सपना श्रीले गाउनुभएको गीत राख्दै ह्याभ अ नाइस इभिनिङ भन्नु पऱ्यो बेलायतवासीलाई, युरोपवासीलाई अब, किन भन्दा अब बिस्तारै बिस्तारै यहाँ साँझतिर हामी ढल्किँदैछौँ. घाम अस्ताउने समय त लन्डन एरियाबाट अझै भएको छैन, आज 8:41 जाँदा मात्रै हो. आकाशमा अझै पनि घाम मन नै लागिरहेको छ तर बिस्तारै मधुरो हुँदै गएको छ. अब हजुर इन्जोय गर्नुहोस् तपाईँहरूको आजको यो बाँकीको समय. सपना श्रीलाई सुन्दै छुट्यौँ. नमस्ते.

0: रुकुम पश्चिमको आठ पिसकोट दुग्ध सहकारी संस्थालाई गैर कानूनी हानी पुर्याएको अभियोगमा 11 जना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ पिसकोट नगरपालिकाका प्रमुख सहित 11 जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता सुरेश नेपालले उल्लेख गर्नुभएको छ। स्थानीय जनक पटालाले आठ पिसकोट दुग्ध सहकारीका नाममा डेयरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रुपियाँ प्राप्त गरे पनि 2 वर्षसम्म डेयरी सञ्चालन नगरेको पाइएको छ। अनुदान प्राप्त गर्ने योग्यता नपुगेको संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि 91,17,000 रुपियाँ अनुदान दिएको आयोगको आरोप छ। सहकारीलाई थप 80,23,000 रुपियाँ बराबरको मिल्क ट्याङ्कर र 2 सिङ्गल क्याब गाडी उपलब्ध गराइएको थियो। सवारी साधन समेत प्रयोगविहीन अवस्थामा रहेको नेपाल सरकार, कर्णाली प्रदेश सरकार र आठ पिसकोट नगरपालिकाको अनुदानको दुरुपयोग भएको आयोगको निष्कर्ष छ। आयोगले आठ पिसकोट नगरपालिका नगर प्रमुख रवि केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूमाथि 80,23,000 रुपियाँ बिगो दावी गरिएको छ। उनीहरूलाई कैद, जरिवाना, बिगो असुल र सार्वजनिक पदमा रहेका व्यक्तिका हकमा थप सजायको माग गरिएको आयोगले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन्ड 2 र 3 गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार 81.19% विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। परीक्षामा 71,310 जना सहभागी भएका छन्। कंग्रेसकी सांसद सीता गुरुङले सरकारको राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने व्यवहारमा पालना नभएको आरोप लगाउनु भएको छ। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समिति बैठकमा गुरुङ
1: अब चाहिँ मेरिटको बेसिसमा योग्य सक्षम व्यक्तिहरू आएर चाहिँ नि संस्थाहरू हाँकेर लन त ठुलै ड्रास्टिक चेन्ज हुन्छ भन्ने त्यो अपेक्षा हामीले पनि गरेका थियौँ। तर अहिले दिनानुदिन राजनीतिक त्यो नियुक्तिहरू चाहिँ भागभन्डाकै आधारमा अझ भने आफन्तहरूलाई नै ल्याएर यसरी नियुक्ति गरिरहेको सुन्दा चाहिँ मलाई दुःख लागेको छ।
0: गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले प्रश्न उठाएपछि गुरुङले उल्टै प्रति प्रश्न गरेर जवाब दिन अस्वीकार गर्नुभएको हो। नेकपा सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाब
2: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
3: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको यो? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त? तपाईँलाई
0: जापानको हिरोसिमामा आणविक बम आक्रमण भएको 80 वर्ष पूरा भएको छ।
4: सन् 1945 अगस्त 6 तारिक बिहान 8:15 अमेरिकी सेनाले जापानको हिरोसिमा शहरमा पहिलो पटक परमाणु बम लिटिल बोय प्रहार गर्यो। केही क्षणमै यो बमले शहरलाई खण्डहरमा परिणत गर्यो। करिब 1.5 लाख मानिसको मृत्यु भयो भने हजारौं घाइते र अङ्गभङ्ग भएका थिए। 3 दिनपछि अगस्त 9 नागासाकी शहरमा दोस्रो परमाणु बम फ्याटम्यान प्रहार गरियो, जसले 74,000 भन्दा बढी नागरिकको ज्यान लियो। यी दुई बम प्रहारका कारण विश्वयुद्ध दोस्रो अन्तिम चरणमा पुग्यो र जापानले अगस्त 14 आत्मसमर्पण गर्यो। हिरोसिमा र नागासाकीमा प्रयोग भएका बमहरूमा 15,000 टन विस्फोटक शक्ति रहेको बताइएको छ, जसले 1,500 वर्ग किलोमिटर क्षेत्रमा विनाश मचायो। विस्फोट र विकिरणको प्रभाव लामो समयसम्म रह्यो, जसले स्वास्थ्य समस्याहरू र कुपोषण निम्त्यायो। ती क्षेत्रमा धेरै मानिसहरूले कम उमेरमै ज्यान गुमाए। परमाणु बम प्रहारपछि जापानका यी दुई शहरहरूमा घाइतेहरूको उपचार, संरचनाको पुनर्निर्माण र मृतकको स्मरणार्थ संग्रहालयहरू स्थापना गरिएका छन्।
0: बेलायतको आर्मी ट्रेनिङ कलेजमा यौन दुर्व्यवहारबारे स्वतन्त्र छानबिनको माग उठेको छ। तालिम गरिरहेका 4 महिलाले हुजुरी दिएपछि माग गरिएको हो। आर्मी फाउन्डेसन कलेज ह्यारोगेटमा घटना भएको बीबीसीले उल्लेख गरेको छ। सेनाले आरोप अत्यन्त गम्भीर भएको जनाएको छ। सेनामा सेवा गर्दा दुर्व्यवहार भोगेको बारे किताब लेखेकी गेमा मोर्गान
5: BFBS, Gurkha Radio.

0: के तपाईँले सिस्नोको दाल खानुभएको छ? पक्कै पनि सिस्नोको सिजनमा धेरैको भान्सामा सिस्नोको मुन्टाको दाल त पाकेकै होला, तर तेह्रथुमको बसन्तपुर बजारमा भने अहिले सिस्नोको पाउडर मात्र नभएर सिस्नोबाट बनाइएको बिस्कुट पनि पाइन्छ। बसन्तपुर स्थित तिन्जुरे बिस्कुट उद्योगले सिस्नोको पाउडर प्रयोग गरेर बिस्कुट उत्पादन गरिरहेको छ। उद्योग सञ्चालक सरोज श्रेष्ठका अनुसार शुरूआतमा परीक्षणका रूपमा उत्पादन गरिएको बिस्कुट अहिले ग्राहकको रोजाई बन्दै गएको छ।
1: सिस्नोको पाउडर चाहिँ हाम्रो यो चैते वनमा अहिले हाम्रो प्रशोधन गर्ने मेसिन ल्याउनु भएको छ पोहोरदेखि, त्यहाँ पाउडर बनाउनुहुन्छ। त्यही पाउडर चाहिँ म यहाँ खरिदेर ल्याएर अनि बिस्कुट बनाएर बेच्छु।
0: कति मासिक कति जति ल्याउनुहुन्छ पाउडर सिस्नो?
1: मासिक त्यहाँबाट लगभग 30-40-50 केजी जस्तो आउँछ
0: पाउडर।
1: हजुर,
0: अनि सबै जान्छ?
1: अँ जान्छ, अर्डरकै हुन्छ प्राय गरेर। जिल्ला बाहिर चाहिँ विशेष गरेर धरान जान्छ, त्यहाँ अर्ग्यानिक मार्टमा बेच्नुहुन्छ। इटरी जान्छ, व्यासनगर पनि अर्ग्यानिक मार्ट पनि जान्छ, अनि बिरतामोडतिर जान्छ, अनि काठमाडौँ सबै लगभग अर्ग्यानिक पसलतिर गइरहेछ। यो चाहिँ अब लगभग 2-3 वर्षदेखि यता चाहिँ अलिकति अब मैदा खानालाई अलिक अयोग्य भन्न थाले होइन, खानपिनलाई पनि अलिकति सुधारौँ, अलिकति लोकलै आइटम बनाऊ न त भनेर त्यति सुरु गरेको, जस राम्रै भइरहेछ। अब अर्ग्यानिक लोकल आइटम खोज्ने क्रम बढेको हुनाले मलाई पनि त्यतैतिर अलिकति चासो आएर चाहिँ यो मैदाबाट बन्ने चिजलाई अलिकति माइनस गराएर म अलिकति यो लोकलतिरै अलिकति लागिरहेको छु।
0: लालीगुराँस नगरपालिका स्थित चैते सामुदायिक वन उपभोक्ता समितिले 6 महिना अघि सिस्नोको धुलो उत्पादन सुरु गरेको हो। प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयले करिब 10 लाख रूपियाँ बराबरको सिस्नो सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराएपछि उत्पादन सम्भव भएको हो। शुरूमा परीक्षणका रूपमा बजारमा ल्याइएको सिस्नोको धुलोको माग अपेक्षा भन्दा धेरै बढेपछि अब ठूलो क्षमताको मेसिन जडान गरी उत्पादन बढाउने तयारी भइरहेको उपभोक्ता समितिका सदस्य हेमराज बानिया बताउनुहुन्छ।
2: अब लगभग स्टोर रहन पाउँदैन, अब धेरै बनाउँदा पनि अब बिग्रिन्छ कि भन्ने डर होइन, त म 20-50 प्याकेट मैले चाहिँ यहाँ त्यसरी सेल गर्न राख्छु। उत्पादन त धेरै हुन्छ, बिराटनगर जान्छ, काठमाडौँ जान्छ, इटरी जान्छ होइन, म्याङलुङ जान्छ, धनकुटा जान्छ, यहीँको माथि अब तिनजुरे पाथिभराको नजिक बस्तीमा त्यहाँ चाहिँ धेरै बिक्छ। अब त्यहाँ चाहिँ डाइरेक्ट पर्यटक ठोकिने भएको हिसाबले त्यहाँ चाहिँ धेरै बजार राम्रो छ, माग राम्रो छ।
0: अनि पहिला चाहिँ मेसिन सानो भएकोले तपाईँहरूलाई गाह्रो भयो, अब चाहिँ ठुलो किन्नु भयो?
2: अब ठुलो हिजो अस्ति भर्खर सामान झरेछ, फिट गरेको छैन, मेसिन हामीलाई जिल्ला वन कार्यालयले देख्यो।
0: अनि लेबलिङ ब्रान्डिङको प्रोसेस त गर्नु भएको नि?
2: लेबलिङ ब्रान्डिङ प्रोसेस अब चाहिँ सक्सेस भयो, भर्खर अब हामीले प्याकिङ बनाएर ल्याइसक्यौँ, र पहिलो हिजो अस्ति 1 लट 2-3 केजी प्याकिङ गरेर इटरी पठाएको छौँ।
0: अनि सिस्नो चाहिँ कहाँदेखि ल्याउनुहुन्छ गाउँबाटै?
2: सिस्नो त अब चैते सामुदायिक उपभोक्ता प्लस अब धनकुटा भनौँ, यता शङ्ख सह भनौँ, छिमेकी जिल्ला, अनि अब गाउँको तल खोल्सा खाल्ची त्यहाँबाट ल्याउँछौँ।
0: प्रति केजी कसरी पुकिन्नुहुन्छ?
2: घरेसी सिस्नो 80 रुपियाँ केजी, अनि पातले सिस्नो 100 रुपियाँ केजी
0: किनेर अनि
2: किनेर प्रशोधन गरेर हामी पाउडर बनाएर बेच्नु।
0: 6 महिना मात्रै पाउने हो सिस्नो?
2: लगभग त्यस्तै नै हो, अब मुसुरीदेखि अन्तिम अन्तिम हुन्छ, मुसुरीदेखि अब यसलाई चाहिँ अलिकति बढी पानी चाहिन्छ, ओस चाहिन्छ होइन, त्यो अब त्यतिखेर सुक्खा मौसम हुन्छ, अनि मुला पनि कम पलाउँछन्, अनि मुला पलाएका पनि त्यतिखेर चाहिँ अत्यधिक किरो लाग्छ, अनि त्यसलाई चाहिँ युज गर्न सकिँदैन।
0: अहिले सिस्नोको धुलो प्रति किलो 2,000 रुपियाँमा बिक्री भइरहेको छ भने सिस्नोको बिस्कुट प्रति प्याकेट 100 रुपियाँमा पाइन्छ। शुरूमा यस्तो उत्पादन बिक्री नहोला कि भन्ने चिन्ता भए पनि अहिले ग्राहकको राम्रो प्रतिक्रिया पाइरहेको बसन्तपुर स्थित लक्ष्मी होटलका सञ्चालक रेणुका बानिया बताउनुहुन्छ।
3: सिस्नोको पाउडर बिस्कुटहरू राख्नुहुन्छ नि?
4: हजुर, कहिले काहीँ त फेरि त्यो बनाउन पनि थोरै बनाउनुहुन्छ होला, पुग्दैन पो, नगरमा जान्छ होइन, नगरमा आउने स्टाफहरूले त्यहाँ पाहुनाहरूले लानुहुन्छ, अनि त्यसदेखि त्यो बिस्कुट चाहिँ तल इटरतिर पनि अलिअलि जान्छ। पाउडरहरू चाहिँ राम्रो प्याकिङ भएपछि चाहिँ सिस्नोको पाउडर राम्रै जान्छ, बिक्री हुन्छ। खोज्नेहरू आउँछ, आउन त धेरै पनि होइन, होइन ठिकै ठिकै छ, अहिले अब त्यति प्रचार प्रसार भइसकेको छैन होला।
3: पहिलोचोटि राख्नु भएको
4: होइन? हजुर,
3: सुरुमा राख्दा चाहिँ कस्तो लाग्दै थियो? बिक्दैन,
4: मलाई बिक्दैन होला जस्तो लाग्दै थियो, राम्रै बिक्दो रहेछ बिस्कुटहरू। हजुर,
3: सिस्नोको धुलो पनि
4: आउने
3: पर्यटकहरूले पनि लान्छ?
4: पर्यटकहरूले पनि लान्छन्, अब त्यहाँ आउँदाखेरि चाहिँ यसो देखेर पनि होइन, यो चाहिँ के हो रहेछ भनेर भन्नुहुन्छ, अब यो चाहिँ सिस्नोको बिस्कुट हेर्नु न अर्ग्यानिक भनौँ, त्यहाँ बाहिर खोलमै देखेर पनि लानुहुन्छ।
0: कुनै समय गाउँघरका पाखा पखेरा, वनजङ्गल र खेतबारीमा उम्रिने सिस्नोलाई पोल्ने झारका रूपमा मात्र हेरिन्थ्यो। गरीबको खाना भनेर समेत उपेक्षा गरिने सिस्नो अहिले भने रूपैयाँ साट्ने वनस्पतिमा परिणत भएको छ। पहिले खेतबारीमा उम्रेको सिस्नो उखेलेर फालिन्थ्यो, तर गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि अहिले भएका सिस्नो जोगाउने मात्र होइन खाली जमिनमा सिस्नोका बिरुवा समेत रोप्न थालिएको छ। स्थानीय विमला खड्का यसले गाउँको सोच नै परिवर्तन गरेको बताउनुहुन्छ।
3: आमा, यो अहिले त अब सिस्नो बिक्री हुन थालेको छ नि, तपाईँलाई कस्तो लागिरहेछ? पहिला तपाईँहरू सिस्नोलाई कसरी लिनुहुन्थ्यो र अहिले यो बिक्री भइराख्दा तपाईँलाई कस्तो लागिरहेछ?
5: ए, हामी पहिला त खोले खुवाउनलाई सबै काटेर मुन्टा मुन्टा दिन्थ्यौँ, कोही फाँडेर फालिदिन्थ्यौँ। अहिले त मजाले बिक्न थालिरहेछ, अब हामी पनि रोप्छौँ बारीमा। पहिला चाहिँ उखलेर फालिदिनु, जताततै सिस्नो जाग सबै पोल्छ भनेर, त्यसैको महत्त्वपूर्ण भयो राम्रै मजाले। अर्थ काम गर्न नसके पनि त सिस्नो लगाम हामी, अनि त्यही बरु बेच्छौँ पो भन्दैछौँ। राम्रो बाली नभए ठाउँमा त सिस्नो रोप्नु नै हुन्छ, चेपचापमा नि हुन्छ।
3: पहिला चाहिँ सिस्नोलाई कसरी हेरिन्थ्यो तपाईँले सानोमा खाँदाखेरि?
5: सानोमा त भित्र पकाउनु हुँदैन भन्थे, बाहिर मात्र पकाइन्थ्यो, यसो कुना कानी लगो पकायो। सिस्नो पकाउँदा लाज हुन्छ भन्थ्यौँ, सिस्नो खाएको देख्दा लाज हुन्छ भन्थ्यौँ। अहिले के को सबैले खान थाले, जुन ठुल्ठुलो मान्छेले खान थाले, बिक्न थालो, अनि पैसा आउनु थाले, यस्तो त केहीको नै भएन नि त। पहिले हेपेर दिने, सिस्नो खान्छन् तिनीहरूका त भन्ने नि हुन्थे मान्छे।
0: गाउँका महिलादेखि युवासम्म अहिले फुर्सदको समयमा सिस्नो संकलन गरी प्रशोधन केन्द्रमा बिक्री गर्छन्। करिब 365 हेक्टर क्षेत्रफलमा फैलिएको चैते सामुदायिक वनको करिब 10% भूभागमा प्राकृतिक रूपमा सिस्नो पाइन्छ। यही सम्भावनालाई अवसरमा बदल्दै सामुदायिक वनले सिस्नोको व्यावसायिक उपयोग सुरु गरेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्का बताउनुहुन्छ।
6: यसको माग अत्याधिक छ, सबै बजारबाट सबै ठाउँका नेपालका कुना कन्दरादेखि चाहिँ यसको माग आइरहेको छ। यो डसलाई चाहिँ, यो सिस्नोको पाउडरलाई कसरी खाने, हामीलाई कति पर्छ, कहिले हामीलाई पठाइदिनु हुन्छ भन्ने चाहिँ फोन पर्याप्त आएको हिसाबले अब हामी कम्तीमा दिनमा 10 क्विन्टल कच्चा पदार्थ सुकाएर 1 क्विन्टल धुलो बनाएर चाहिँ नेपालका बजारहरूलाई चाहिँ पुर्याउन सक्छौँ भन्ने आशा गरेर हामीले यस क्षेत्रको यो 3 जिल्ला भनेको धनकुटा, शङ्खसभा, तेह्रथुमको सङ्गम स्थलमा रहेको यो चाहिँ सिस्नोको मिसिनमा चाहिँ हामी तिनै जिल्लाबाट चाहिँ कच्चा पदार्थ मगाएर यहाँका चाहिँ केही रोजगार गर्न खोज्ने मान्छेलाई रोजगार दिलाउने र खोला खाल्सीमा भएको सिस्नोलाई चाहिँ उत्पादन गरेर बजार पठाउने काम पर्याप्त रूपमा हामी गर्नेछौँ भन्ने एकै रति पनि तपाईँको 5% पनि बजार माग धान्न सकेको छैन। अबको दिनमा चाहिँ अलिकति केही अलि उत्पादन निकाल्न सक्यो भने बजार धान्न सकिन्छ कि भन्ने आशा हो। कच्चा पदार्थ खोला खाल्सीमा सबैका घुरेनहरूमा अहिले धेर जसो चाहिँ गाउँघर बजिएका छन्, बजिएकोले गर्दाखेरि सबैका घुरेनमा सिस्नै सिस्नु भएकोले गर्दाखेरि कच्चा पदार्थ छ गाउँघरमा रोप्न। हामीले सामुदायिक वनमा रोप्न पनि सुरु गरेका छौँ र केही व्यक्तिहरूले उपभोक्ताहरूले घर छेउमा रोप्न पनि र जगाउन पनि थाल्नु भएको छ।
0: स्वादका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि सिस्नो निकै उपयोगी मानिन्छ। यसमा प्रोटिन, भिटामिन ए, सी र के, फलाम, क्याल्सियम तथा म्याग्नेसियम प्रशस्त पाइन्छ। नियमित सेवनले शरीरलाई ऊर्जा दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, रक्त अल्पता कम गर्ने, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने तथा जोर्नी दुखाई कम गर्न मदत गर्ने बताइन्छ। यही कारण पछिल्ला वर्षहरूमा यसको माग पनि बढ्दो छ। यस सम्भावनालाई थप विस्तार गर्न लालीगुराँस नगरपालिकाले 3 जोडे बिस्कुट उद्योगलाई सिस्नो बिस्कुट उत्पादनका लागि चालू आर्थिक वर्षमा 2 लाख रूपियाँ अनुदान उपलब्ध गराएको छ। चैते सामुदायिक वनलाई पनि सिस्नो प्याकेजिङका लागि 2 लाख रूपियाँ सहयोग गरिएको नगर प्रमुख अर्जुन माबुहाङ बताउनुहुन्छ। साथै यसको बजारीकरणका लागि पनि नगरपालिकाले प्रयत्न गर्ने नगर प्रमुख माबुहाङको भनाइ छ।
7: चैते सामुदायिक वन र 3 जोडे हो, यिनीहरूलाई हामीले अलिअलि पैसा दिएका थियौँ र त्यो अर्ग्यानिक, अनि यी सबै चाहिँ हामी अब यहीँ हाम्रो इन्स्टल रहन्छ र यिनीहरूको हामी किनिदिन्छौँ र किनिदिएर चाहिँ हामी बेच्छौँ।
0: कुनै बेला पुल्ने झार भनेर हेपिएको सिस्नो आज गाउँलेको आय आर्जनको आधार बन्न थालेको छ। स्थानीय स्रोतको सही उपयोग, सरकारी सहयोग र समुदायको सक्रियताले उपेक्षित वनस्पतिलाई आय आर्जनको माध्यमको रूपमा रूपान्तरण गर्न सम्भव भएको हो।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू
0: खोलेको थिएँ
1: अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: SBS गोर्खा रेडियो।
1: सुविधा सम्पन्न अस्पतालमा सुरक्षित भविष्य, आकर्षक तलब र आधुनिक उपकरण सहितको कार्य वातावरण अधिकांश चिकित्सकको सपना हुन्छ। तर सबैले एउटै बाटो रोज्दैनन्। कोही व्यक्तिहरू आफ्नो पेसालाई सेवाको माध्यम बनाउँदै समाजको सबैभन्दा आवश्यक स्थानमा पुग्ने निर्णय गर्छन्। यस्तै उदाहरण हो डाक्टर शशाङ्क ताम्राकार। सुविधा सम्पन्न अस्पतालको जागिर छोडेर उहाँ अहिले नेपालका दुर्गम तथा ग्रामीण बस्तीका नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आइरहनु भएको छ। उहाँको उद्देश्य केवल दाँतको उपचार गर्नु मात्र होइन, उपचारको पहुँचबाट टाढा रहेका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनु हो। हालै डाक्टर ताम्राकारले दोस्रो पटक ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पुगेर स्थानीय नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्नुभयो। दुर्गम गाउँमा उहाँको आगमनले स्थानीयवासीमा नयाँ आशा जगाएको छ। आर्थिक अभाव, भौगोलिक विकटता र स्वास्थ्य सेवाको पहुँच नहुँदा वर्षौंदेखि दाँतको पीडा सहेर बसेका नागरिकले उहाँबाट प्रत्यक्ष उपचार सेवा पाएका छन्। ताप्लेजुङका उच्च हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, गोला, सेकाथुम, हेल्लोक लगायतका बस्तीमा पुग्न मानिसलाई त्यति सहज भने पटक्कै छैन। न त गाउँहरूमा यातायात पुग्छ, न त इमेल, इन्टरनेट, टेलिफोनको राम्रो सुविधा नै छ। केवल घन्टौँ मात्र नभएर पाँच पाँच दिनसम्म जोखिमपूर्ण बाटोमा पैदल यात्रा गरी विभिन्न बस्तीका 177 जना नागरिकलाई उहाँले सेवा प्रदान गर्नुभएको छ। स्थानीयका अनुसार दाँत दुखेपछि उनीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम वा झापा, धरान अथवा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो यात्रा सम्भव छैन। फलस्वरूप सामान्य दाँतको समस्या जटिल बन्दै जान्छ। यस्तो अवस्थालाई नजिकबाट बुझेर डाक्टर ताम्राकारले सेवा गाउँमै पुर्याउने अभियान सुरु गर्नुभएको बताउनुभयो।
2: हेल्थ सर्भिस भन्ने बित्तिकै लाइक सिटिजहरूमा, जिल्लामै पनि एकदम अभाइलेबल छ, तर उच्च हिमाली भेगतिर चाहिँ अलिकति मान्छेहरूले नसक्ने हुनुभएको कारण कतिजना गाउँमा त अहिले म्याक्सिमम हेर्नु भने बुढाबुढीहरू मात्रै हुन्छ, र जुन चाहिँ हाम्रो यङ्स्टर्सहरू त कोही पनि भेट्नुहुन्न। त्यो बुढाबुढीहरूलाई एज टार्गेट गरेर चाहिँ, किनभने उहाँहरू त उच्च हिमाली भेगतिरबाट हिँडेर पनि यहाँ आउनुलाई लामो यात्रा छ, धेरै दिन लाग्छ, धेरै कष्ट हुन्छ। त्यो कारणले पनि म चाहिँ मेरो नेपालको अलिकति उच्च हिमाली भेगतिर अलिक दुर्गम पार्टहरूमा चाहिँ गएर दाँतको शिविर लानुको कारण मुख्य कारण चाहिँ त्यही हो लाग्यो।
1: उहाँका अनुसार नेपालका धेरै ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य अझै पनि प्राथमिकतामा परेको छैन। धेरै नागरिकले समस्या अत्यन्तै भोगेपछि मात्रै उपचार खोज्ने गर्छन्। अत्यन्तै दाँत परीक्षण, मुखको सरसफाई र समयमै उपचार गर्ने बानीको अभावले समस्या झन जटिल बन्छ। त्यसैले उहाँ उपचारसँगै दन्त स्वास्थ्य सम्बन्धी जनचेतना पनि फैलाउँदै ताप्लेजुङसहित विभिन्न ठाउँमा पुग्नु भएको छ।
2: मैले लगभग 1.5 वर्षभित्र 8 ठाउँ क्याम्प चाहिँ सञ्चालन गरेको, पूर्वको धेरै ठाउँमा गइसकेको, भोजपुर सम्पासभा भयो, सन्दकपुर इलामतिर भयो, ताप्लेजुङको भयो। ताप्लेजुङ किन भन्दाखेरि अलिकति एक्सेसेबल हस्पिटलसँग अलिकति टाढो, अनि यहाँको मान्छेहरू कति ठाउँमा त इन्टरनेट एक्सेस, जस्तो हामी भयो ताप्लेजुङको पहिला ओलोङचुङ गोलामा गयौँ, त्यसपछि यो काली गुन्सा यहाँ टार्गेट गरौँ। किन भन्दाखेरि त्यो भागको मान्छेहरूमा अझै बिजुली पनि पुगेको छैन, साथसाथै इन्टरनेटको एक्सेस पनि छैन, उहाँहरूलाई हेल्थबारे त्यस्तो नलेज पनि छैन। कतिजनाले त हुन्छ नि केही थाहै छैन क्या दाँतको स्वास्थ्यबारे। अनि योपालि जाँदाखेरि कतिजनाले के भन्नु भने नि हामीले त अहिलेसम्म डक्टर पनि पहिलोचोटि देखाए पनि भन्नु।
1: दुर्गम गाउँका नागरिकले उपचार नपाएर दुःख पाइरहेको देख्दा सहरको सुविधा मात्र रोज्न मन लागेन डाक्टर शशाङ्क ताम्राकारलाई। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। उपचारका लागि बिरामी सहर आउनुपर्ने होइन, सम्भव भएसम्म स्वास्थ्य सेवा नै नागरिकसम्म पुग्नुपर्छ भन्ने उहाँको बुझाइ छ। ताप्लेजुङमा गरिएको शिविरमा वृद्ध वृद्धा, महिला बालबालिका तथा युवाहरूले दाँत परीक्षण, दाँत निकाल्ने, संक्रमणको उपचार, मुख स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निशुल्क प्राप्त गरेका छन्। लामो समयदेखि दाँत दुखेर खानासमेत समस्या भएका धेरै बिरामीले उपचारपछि राहत महसुस गरेका छन्।
2: यो दुखेको दाँतलाई सहेर बस्नुहुन्थ्यो, दाँतको दुखाइ छ तर उहाँहरू त्यसलाई सहेर दुखाइ औषधि केही हुन्छ हेल्थ पोस्टमा पाउने एउटा पेन किलर खाएर उहाँहरू बसिरहनु भएको छ तर तल झर्नु हुँदैन उहाँहरू त्यो पार्टमा हामी गाउँमा गएर हामीले एजुकेट पनि गऱ्यौँ उहाँहरूलाई हामीले सेवा दाँत सफा गरिदिउँ दाँत उखालिदिउँ दुखेको दाँत एउटा गाउँको मान्छेलाई दुखाइ भएको दाँत निकालेर फालिदिँदाखेरि पनि यति आनन्द भयो हामीलाई यति खुसी लाग्यो भनेर भन्नुहुन्छ द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ जो जे चाहिँ हामीले खोजेको तर यो पालि धेरैवटा क्याम्प गऱ्यो तर ताप्लेजुङको गोला र घुन्सामा गर्दाखेरि चाहिँ जब हुन्छ नि आफूलाई

0: ठाउँमा नपाइएको उहाँको अनुभव रहेको छ।
1: कोही मान्छेले त वर्षौँदेखि ब्रस्ट पनि गर्नुभएको थियो, गिजा पुरै सुन्नेको थियो, होइन मुख पुरै कनाउने, होइन त्यो गिजा पुरै तल सर्यो र दाँत झर् हल्लेर झर्ने अवस्थासम्म पुगिसकेको थियो। तर हामीले उहाँलाई अवेर गरायौँ यस्तो दाँत किन सफा गर्नुपर्छ। मान्छेहरूको एउटा छ नि, दाँत सफा गऱ्यो मिसिनले भने हल्लेर झर्छ भन्ने छ, उहाँहरूले पनि त्यही कुरा भन्नुहुन्छ, त्यही भएर गर्दिनँ हामी, तर द्याट्स अ रङ थिङ। अब दाँत त तपाईँको जति सफा गऱ्यो गिजाले छोडेर तल झर्दैन नि त। जस्तो तपाईँको इक्जाम्पल लिँदाखेरि एउटा कोठामा तपाईँको फोहोर राखेको छ भने त्यो फोहोर थुप्रिँदा थुप्रिँदा थुप्रिँदा कस्तो हुन्छ, गनाउँछ।
0: आर्थिक लाभ भन्दा पनि नागरिकको अनुहारमा मुस्कान फर्काउनु नै उहाँको सबैभन्दा ठूलो उपलब्धि भएको उहाँ बताउनुहुन्छ। दुर्गम क्षेत्रमा उपचार सेवा सञ्चालन गर्नु चुनौती रहित भने छैन। यातायातको अभाव, उपकरण ढुवानीको कठिनाई, मौसमको प्रतिकूलता, विद्युत तथा आवश्यक पूर्वाधारको कमीले कामलाई थप कठिन बनाएको छ। तर यी चुनौतीले उहाँको उत्साह घटाएको छैन, बरु प्रत्येक सफल उपचारले नयाँ ऊर्जा दिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार जनचेतनाको कमीका कारण अधिकांश नागरिकको दाँतमा समस्या भएको पाइएको छ।
1: दाँतको सर्भिस त देखाउँछु देखाउँछु, साथसाथै ठाउँहरू, यो ठाउँमा यस्तो छ, यो हाम्रो पूर्व नेपालमा यस्तो ठाउँ छ, त्यो पनि देखाउँदै जाँदाखेरि आई थिङ्क टुरिज्ममा पनि एकदम इफेक्ट त भएको छ। पूर्व नेपालको पहिला पहिला म रेनल क्याम्प गएको ठाउँमा पुगिसकेर फर्किँदाखेरि अरू मान्छेहरू कसरी जाने हामीलाई पनि जानु मन लाग्यो, कति राम्रो रहेछ हाम्रो पूर्व नेपाल भन्नु पनि एकदमै त्यो मान्छेहरू आउनु थाल्नुभयो, घुम्नु थाल्नुभयो। गोला पुगेपछि कतिजना गोला पुग्नु खोज्नुभयो, कसरी जाने माथि, कसरी जाने, कस्तो राम्रो ठाउँ लाग्यो, किनभने मान्छे पुग्नु पऱ्यो, देखाउनु पऱ्यो नि। र मैले घुम्दै र अर्को साथसाथै एउटा राम्रो कार्य गर्दाखेरि पनि मान्छेले एकदम रोजाइदिनु भएको छ, मन पराइदिनु भएको छ। र आफू पूर्वको भएर मलाई चाहिँ धेरै मान्छे पूर्वमा आउनुहोस्, घुम्नुहोस्। पूर्व स्टिल र भन्नुपर्दाखेरि अरू ठाउँमा कञ्चनजङ्घा ट्रेक जाँदाखेरि मैले के फिल गरेँ भन्दाखेरि अझै त्यो नेपालको रनेस भन्ने कुरा जुन ट्राभल गर्दा एउटा घुम्ने मान्छेले, एडभेन्चर गर्ने मान्छेले पाउनुपर्ने चिज चाहिँ कञ्चनजङ्घा बेस क्याम्प ट्रेकमा पाउनुहुन्छ। यो रिजनमा नट ओन्ली कञ्चनजङ्घा, धेरैवटा सर्किटहरू छ।
0: मानव सेवालाई सबैभन्दा ठुलो धर्म मान्दै दुर्गम गाउँ बस्तीमा पुगेर निशुल्क उपचार गरिरहनु भएका डाक्टर ताम्राकारले एउटा सन्देश दिनुभएको छ। स्वास्थ्य सेवा सबैको अधिकार हो र यो अधिकार नागरिकको घर दैलोसम्म पुग्नुपर्छ। यही सोचले उहाँको यात्रा निरन्तर अघि बढिरहेको छ, जसले हजारौं नेपालीको अनुहारमा स्वस्थ मुस्कान फर्काइरहेको छ।

0: BFBS गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश टेक प्रसाद टुङ्गानाको एकल इजलासले निवेदकको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै आदेश दिएको हो। स्मार्ट टेलिकम प्रणालीको सेयर लिलाम सम्बन्धी प्रक्रियामा अनुसन्धानका नाममा आफूहरूलाई पक्राउ गर्ने तयारी भएको उल्लेख गर्दै निवेदन दिइएको थियो। सर्वोच्चले तत्काल पक्राउ गर्नुपर्ने वा नपर्ने विषयमा दुवै पक्षको सुनवाई आवश्यक देखिएको जनाएको छ। अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न निवेदक र विपक्षी दुवै पक्षलाई यही साउन 28 गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा र प्रधान न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। मुख्य राजमार्ग बन्द भएको इलाममा वैकल्पिक सड़कका डाइभर्सन समेत बाढीले बगाएर आवतजावत ठप्प भएपछि जनजीवन प्रभावित भएको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: इलाम पाँचथर ताप्लेजुङ जोड्ने एकमात्र मेची राजमार्गको माइखोला राजद्वारी सड़क खण्ड पहिरो छरेर बन्द भएको एक महिना पुगिसकेको छ। सो सड़क बन्द भएर बेलासे सड़क र सिमलगुलाई कच्ची सड़क सञ्चालनमा रहे पनि बेलासे र सिमलगुलाईको डाइभर्सन बाढीले बगाएपछि यी जिल्लामा यातायात सेवा ठप्प बन्दा जनजीवन प्रभावित बनेको हो। झापाबाट माइखोलासम्म पुगेका सवारी खोलाबुहारी र ताप्लेजुङ पाँचथर तथा इलामको पश्चिमी क्षेत्रका सवारी माइखोला पारिने रोकिन्छन्। बीच बाटोमा पैदल हिँड्नुपर्छ। बिरामी अशक्त र ढुवानीका साधनलाई सबैभन्दा बढी सकस अहिले भएको छ। पैदल यात्री मनिष पस्ने:
2: अब नहिँडेकै उपाय छैन, सम्भवतः अब अलिकति यो बाटोलाई टाइम लाग्ने भए तापनि यात्रुहरूको अलिकति अवस्थालाई मध्यनजर गरेर सिमलगोलाईको बाटोलाई चाहिँ अलिकति छिटो खोलाइदिन पाए चाहिँ कम्ती आउने यात्रु घुमेर भए पनि सहज तरिकाले चाहिँ सदरमुकामसम्म
1: डिभिजन सड़क कार्यालय सहितका सरकारवाला निकायले वैकल्पिक सड़कमा ध्यान नदिँदा यी तीन जिल्लामा खाद्यान्न, ग्यास, पेट्रोल, डिजेलको चरम अभाव हुनका साथै अभावसँगै महँगी समेत बढेको पाइएको छ। स्थानीय व्यवसायी मदन श्रेष्ठ:
3: ढुवानीमा समस्या भएर चाहिँ भाडा महँगो परिसके पछाडि भाडा मात्रै ढुवानी बढेको त्यस्तो समस्या भएको हो र यो बाटो सञ्चालनमा
1: सड़क बन्द भएपछि यी जिल्लाको पर्यटन क्षेत्र सुनसान बन्दा 100 बढी होटल बन्द भइसकेका छन्। डिभिजन सड़क कार्यालयले वैकल्पिक सड़क बनाउनुको सट्टा माइखोला सड़क नै मर्मत गर्ने काम गरिरहेको छ। डिभिजन सड़क कार्यालयका इन्जिनियर आकाश श्रेष्ठ:
4: अवरुद्ध रहेको मेची राजमार्गको राजदली क्षेत्रमा आरसीसी वाल तथा गेमिङ वालको निर्माणको काम तीव्र रूपमा भइरहेको छ। यो वालको निर्माण कार्य सम्पन्न हुने बित्तिकै फर्स्ट लुकमा पनि फिलिङ गर्ने पश्चात करिब एक हप्ता समय पश्चात यातायात सुचारू हुने आन्दोलन गरेका छौँ।
0: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा भएको जनाएको छ।
5: आज विभागले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई उपहार छनौट विधि र प्रणाली बारे जानकारी समेत गराएको छ। यस क्रममा विभागका प्राविधिकहरूले नमूना उपहार छनौट विधि अर्थमन्त्री वाग्ले समक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक एवं सहसचिव डाक्टर भीष्म कुमार भूषालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम भोलि घोषणा गर्नेछ। भूषालका अनुसार यही साउन 1-15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल प्रविष्ट गरेका उपभोक्ताका लागि भोलि उपहार घोषणा गर्न लागि हो। साउन 1-15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 कर कटी गरेर 1-1 लाख नगद उपहार पाउनेछन्। त्यस्तै साउन 1-15 गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ।
0: बेलायतको फुटबल संघले फिफा अध्यक्षमा जियानी इन्फान्टिनोलाई पुनः निर्वाचनमा समर्थन नगर्ने पत्र पठाएको छ। युरोपेली फुटबल संघ युएफएले पनि इन्फान्टिनोले पद नछाडी विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको छ। अध्यक्ष इन्फान्टिनोले विश्वकप समेत आयोजनामा निजी हिस्सेदारी ल्याउने प्रस्तावमा विवादमा परेपछि फिर्ता लिनुभएको थियो। युएफएका पूर्व प्रमुख कार्यकारी अधिकृत लार्स क्रिस्टोफर्सनले दुवै संस्थाले दबाव बढाउने बताउनु भएको छ।
6: BFBS Kulkarma Radio.

स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीली सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।

0: रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस्।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
1: Radio Gorkha Radio
3: सरकारी कार्यालयका 8,000 बढी कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको छ। प्रधानमन्त्री कार्यालयले सरकार गठन भएता 853 सरकारी कार्यालयको अनुगमन गरी आचार संहिता पालना नगर्ने 8,830 जनालाई कारवाही सिफारिस गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्र बनाएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार केन्द्रलाई थप अधिकार सम्पन्न बनाउन सतर्कता ऐन तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरिनेछ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ 17 ठैटीमा रहेको एभरेस्ट मार्ट स्टोरलाई 2,00,000 बराबरको जरिवाना गरेको छ। तोकेभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कारवाही गरेको जनाएको छ। यस्तै ग्रीष्मा इन्टरप्राइजेसलाई व्यवसायसँग सम्बन्धित कागजातले विभागमा उपस्थित हुन निर्देशन दिएको छ। साउन 1 गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्रीको विवरण खरिद बिक्री बिल समेत लिएर 3 दिनभित्र उपस्थित हुन भनिएको छ। सुनसरीको कप्तानगंजमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
4: यही दिन अघिसम्म मानिसको भिडभाडले भरिने सुनसरीको कप्तानगंज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सड़कमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नस्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्, व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल पहल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल:
5: मेरो अहिले धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल पनि, कलिका सलिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो। अहिले मान्छे डराउँछ आउनको लागि, कुन पनि आउँदैन केही, सबैलाई डर लाग्छ। अनि
4: हाडोर व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौं पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीडा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी:
6: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
4: तर्फ जाने सडकमा अहिले पनि टेन टाङ्गिएका छन्। केही स्थानमा सडक अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोस भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्यलमा परेको छ। साउन 10 गते सुरु भएको विवादले कप्तानगंजमा 3 जनाको ज्यान लियो। त्यस यता 2 समुदाय बीचको सम्बन्धमा गहिरो दरार देखिएको स्थानीय बताउँछन्। अहिले पनि एक समुदायका मानिस अर्को समुदायलाई देख्दा असहज र त्रसित हुने अवस्था रहेको उनीहरूको गुनासो छ। अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पनि स्थानीयहरू डराइरहेका छन्।
3: पश्चिमी नवलपरासीको सुस्थामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माणको काम रोकिएपछि स्थानीयले आफै जुटेर अस्थायी तटबन्ध बनाउन थालेका छन्।
7: वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेर बस्ती नै डुबान र कटानको उच्च जोखिममा परेपछि गाउँ जोगाउन सुस्तावासी आफै मैदानमा उत्रिएका हुन्। राज्यको उपस्थिति र पक्की तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले जनश्रमदान र आफ्नै स्रोत साधन प्रयोग गरी कामलाई तीव्रता दिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनु भएको छ। उहाँका अनुसार पक्की तटबन्धका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षले काम गर्न नदिएपछि बाध्य भएर स्थानीय आफै सड़कमा आउनु परेको हो।
3: बाँकेमा मुस्लिम समुदायको चहल्लम पर्व सकिएको छ। कर्बलाका शहीदको सम्झना स्वरूप मोहर्रमको 40 दिनपछि मनाउने चहल्लम पर्वमा बुधबार राति ताजिया राख्ने गरिन्छ। नेपाल मोहर्रम पर्व कम्पोजीका अध्यक्ष मिराज अहमद हिमालका अनुसार आलम शहीदको हुसैन पुलिस नगर परिक्रमा गरिएको छ।

BFB is Gorka Radio, Karikram Elami Chon Srota, Yo Same, Desiri Halka Fulka Ma, Yudi Gandako Karikram Ma, Deri Deri Swagat Karna Chansi Tape Sampana Lai, Arikapta, Tabiri Pauna Saknunsa, Karikram Halka Fulka Ma Bani, Bibin Interesting Facts, Rutabi Kumasa, Malioni Garda Su, Ra Aza, Destini Rantar Taranini Sub, Bibin Interesting Facts, Yeni Girozak Tatio Matra Nabedazi, Yo Igdom Educational, कुराहरू पनि रहने गर्दछ तपाईँको माझा माझा म सेयर गर्ने क्रम रहने नै छ र आज म चर्चा गर्नेछु पहिलो चिरेको छ न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा यो बारेमा म यो रोचक कुरा राख्ने नै छु सुन्ने गर्नुहोस् बिएफबी गोर्खा रेडियो अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपीएस गोर्खा रेडियो सुन्नुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ र चर्चा गर्नेछु न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे त ओठ आज भोलि ओठलाई आकर्षक देखाउन लिपस्टिक लिप टिन्ट लिप ग्लस जस्ता अनेकौँ सौन्दर्य सामग्री सहजै उपलब्ध छन् तर केही सय वर्ष अघि जब यस्ता आधुनिक कस्मेटिक उत्पादनहरू थिएनन् तब राजपरिवार तथा उच्च घरानाका महिलाहरूले आफ्ना ओठ कसरी सुन्दर गुलाबी र आकर्षक बनाउँथे भन्ने प्रश्न निकै रोचक छ इतिहास हेर्दा प्राचीन भारतमा सौन्दर्यका लागि प्राकृतिक सामग्रीको प्रयोग गर्ने परम्परा थियो आयुर्वेदमा पनि छाला र ओठको हेरचाहका लागि विभिन्न जडीबुटी फुल फलफुल तथा वनस्पतिबाट बनेका लेप र रङको प्रयोग गर्ने गरेको उल्लेख गरेको छ रानी महारानीहरूले रसायनयुक्त सामग्रीको सट्टा प्राकृतिक स्रोतबाट प्राप्त हुने रङ प्रयोग गर्थे यस्ता रङले ओठलाई आकर्षक देखाउनको साथै पोषण पनि दिन्थ्यो त्यसैले उनीहरूको सौन्दर्य रहस्य केवल मेकअपमा सीमित थिएन प्राकृतिक सामग्रीको नियमित प्रयोग र हेरचाहमा पनि आधारित थियो र यो बारेमा जानकारी रद्द गर्नेछ श्रोता अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFBA scorecard ready soon. The end. Sara Mazar Sakari Rekus, Oiliko is some a match in a lipstick, na lip tint, Oilika Maila, Rilikosiri Rangavati, Otmani Bisema. Abisema Yedipi, others a store, Stai lipstick, wa lip tint, Upalapta Tina, Prakritic Group Matar Gorika, Irongle, Oatlai Halkarato, wa Gulabi, Abadinte. विशेष अवसर दरबार का समारोह तथा धार्मिक अनुष्ठान का बेला इस प्राकृतिक सौंदर्य सामग्री को प्रयोग बढी गरिन्थ्यो यसैगरी चुकन्दर को रस प्राकृतिक लिप टिन्ट प्राचीन समयदेखि नै चुकन्दरलाई प्राकृतिक रङको स्रोतका रूपमा प्रयोग गरिँदै आएको मानिन्छ यसको गाढा रातो रङले ओठमा हल्का गुलाबी वा रातो टिन्ट दिन्छ साथै चुकन्दरमा बेटा लाइन नामक प्राकृतिक रङ द्रव्यका साथै भिटामिन सी र एन्टी अक्सिडेन्ट पाइन्छ जसले ओठलाई सुक्खा हुनबाट जोगाउन र स्वस्थ राख्न पनि मद्दत गर्छ आज पनि धेरैले चुकन्दरको रस निकालेर कपासको सहायताले ओठमा लगाउने गर्छन् यसलाई केही मिनट राखेर हल्का पुछ्दा प्राकृतिक गुलाबी रङ देखिन्छ र अवश्य पनि जानकारी तपाईँको माझमा रहँदै गर्नेछ अहिलेलाई पनि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBS को खबर वीडियो सुन्दै हुनुहुन्छ श्रोता र यो समयमा म चर्चा गरिरहेको छु न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा रहेको छ र यसै गरिरहेको छ यसमा केसर राजपरिवारको विलासी सौन्दर्य सामग्री केसर संसारकै महँगा प्राकृतिक मसला मध्ये एक हो प्राचीन भारत फारस र मध्य एसियाका राजपरिवारमा यसको प्रयोग खानाका साथसाथै सौन्दर्यका लागि पनि गरिन्थ्यो ऐतिहासिक विवरण अनुसार केही रानी महारानीहरूले केसरलाई गुलाब जल वा दुधमा मिसाएर अनुहार र ओठमा प्रयोग गर्थे केसरले हल्का सुनौलो रातो रङ दिनुका साथै ओठलाई मुलायम राख्न सहयोग गर्ने विश्वास गरिन्थ्यो त्यसैले यो केवल सौन्दर्य सामग्री मात्र नभई शाही जीवनशैलीको प्रतीक पनि मानिन्थ्यो र यसै गरी अर्को रहेको छ हेबिस्कस फुलको बारेमा पनि हुनेछ अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBA

BFB is Gorka Radio Sunday and Unzara Karikram, Ali Usame Hununza, Halka Fulka Kopayugantama, Mosiniko Satmara Mozarsa Guriregu Sadamiko Matsama Banele, na lipstick, na lip tint, Ulika Moila, Ruliko Siri Rongaute, Otpani Visamarekusam, Risagari, Hibiscus full butter, banani, prakriti, lip color, Kobari Mapani, Jankari Rakni too. काढा रातो हेबिस्कस को फूल पनि प्राकृतिक लिप कलर का रूपमा लोकप्रिय थियो। यसको पात पिसेर वा रस निकालेर ओठमा लगाइन्थ्यो। हेबिस्कसमा प्राकृतिक रंग द्रव्यका साथै यसी एन्थोसाइनिज जस्ता एन्टीअक्सिडेन्ट पाइन्छ, जसले छालाको हेरचाहमा सहयोग गर्छ। कतिपय ठाउँमा हेबिस्कसको रसलाई मौरीको मह, घिउ वा तिलको तेलसँग मिसाएर प्राकृतिक लिप बाम जस्तै प्रयोग गर्ने चलन पनि थियो। यसले ओठलाई रङ दिनुका साथै चिरेनबाट जोगाउने विश्वास गरिन्थ्यो। र जानकारीहरू म राख्दै गर्नेछु श्रोता तपाईँको माझमा। अहिलेलाई भने लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफडी यसको रेडियो सुन्ने अनुसार कार्यक्रमले हल्का फुल्का मानुहुन्छ म सुनेको साथमा र म चर्चा गरिरहेको छु न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा रहेको छ र यसै गरी हामी चर्चा गरिरहेको क्रममा चाहिँ अन्य प्राकृतिक सामग्रीहरू पनि प्रयोग गर्थे जसमा चाहिँ प्राचीन यो समयमा विभिन्न क्षेत्रमा उच्च घराना तथा राजपरिवारका महिलाहरूले ओठ र छालाको हेरचाहका लागि गुलाबको पत्ता अनारको बोक्रा वा दाना यसै गरी मजिष्ठा जस्ता प्राकृतिक रङ दिने वनस्पति पनि प्रयोग गर्ने गर्थे कतिपय प्राकृतिक रङलाई घिउ तिलको तेल वा मौरीको महसँग मिसाएर लामो समय टेक्ने पनि गरी चाहिँ लगाइन्थ्यो र यस टाङ्गारीहरूलाई म अगाडि बढाउने छु कार्यक्रमको सेकेन्ड आवरमा पनि हामी आधुनिक लिपस्टिक कहिलेदेखि आयो यो रोचक तथ्य राख्ने नै छौँ अहिलेलाई पनि इन्जोय गर्नेछु मिठो गीत र कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा हामी समाचार पश्चात भेट्ने नै छौँ

0: यो त धेरै रिसाएछन् बोलेनन् खै
1: खै यति कर लाँदैन नगाउने के हो गठे
2: यहाँ बिराली छ क्या
3: हे के भनौँ खै

0: केटाले फकाउन नसकेको छ है
1: गाउँदिनु म।

AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

0: त्रिनेत्री सभामा पाँचवटा विधेयकको प्रक्रिया अघि बढ्ने भएको छ। संघीय संसद सचिवालयले आज शुक्रबार नेपाल विशेष सेवा ऐन संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सम्बन्धी विधेयक अगाडि बढ्ने जनाएको छ। सचिवालयका महासचिव पदम प्रसाद पाण्डेका अनुसार खानी तथा खनिज पदार्थ विधेयक, मानव पेशपेकन तथा अवसर प्रसार नियन्त्रण विधेयक र राहदानी विधेयक पनि प्रस्तुत हुनेछन्। ती विधेयक सम्बन्धित मन्त्रीहरूले छुट्टा छुट्टै प्रस्तुत गर्ने भनिएको छ। काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। मुख्य राजमार्ग बन्द भएको इलाममा वैकल्पिक सड़कका डाइभर्सन समेत बाढीले बगाएर आवतजावत ठप्प भएपछि जनजीवन प्रभावित भएको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: इलाम पाँचथर ताप्लेजुङ जोड्ने एकमात्र मेची राजमार्गको माइकोला राजद्वारी सड़क खण्ड पहिरो झरेर बन्द भएको एक महिना पुगिसकेको छ। सो सड़क बन्द भएर बेलासे सड़क र सिमलगुलाई कच्ची सड़क सञ्चालनमा रहे पनि बेलासे र सिमलगुलाईको डाइभर्सन बाढीले बगाएपछि यी जिल्लामा यातायात सेवा ठप्प बन्दा जनजीवन प्रभावित बनेको हो। झापाबाट माइकोलासम्म पुगेका सवारी खोलाबुवारी र ताप्लेजुङ पाँचथर तथा इलामको पश्चिमी क्षेत्रका सवारी माइखोला पारिने रोकिन्छन्। बीच बाटोमा पैदल हिँड्नुपर्छ। बिरामी अशक्त र ढुवानीका साधनलाई सबैभन्दा बढी सकस अहिले भएको छ। पैदल यात्री मनिष बस्ने
2: अब नहिँडे पनि उपाय छैन। सम्भवतः अब अलिकति यो बाटोलाई टाइम लाग्ने भए तापनि यात्रुहरूको अलिकति अवस्थालाई मध्यनजर गरेर सिमलगोलाईको बाटोलाई चाहिँ अलिकति छिटो खोलाइदिन पाए चाहिँ कम्ती आउने यात्रु घुमेर भए पनि सहज तरिकाले चाहिँ सदरमुकामसम्म
1: डिभिजन सड़क कार्यालय सहितका सरकारवाला निकायले वैकल्पिक सड़कमा ध्यान नदिँदा यी तीन जिल्लामा खाद्यान्न, ग्यास, पेट्रोल, डिजेलको चरम अभाव हुनका साथै अभावसँगै महँगी समेत बढेको पाइएको छ। स्थानीय व्यवसायी मदन श्रेष्ठ
3: ढुवानीमा समस्या भएर चाहिँ भाडा महँगो परिसके पछाडि भाडा मात्रै ढुवानी बढेर त्यस्तो समस्या भएको र यो बाटो सञ्चालनमा
1: सड़क बन्द भएपछि यी जिल्लाको पर्यटन क्षेत्र सुनसान बन्दा 100 बढी होटल बन्द भइसकेका छन्। डिभिजन सड़क कार्यालयले वैकल्पिक सड़क बनाउनुको सट्टा माइखोला सड़क नै मर्मत गर्ने काम गरिरहेको छ। डिभिजन सड़क कार्यालयका इन्जिनियर आकाश श्रेष्ठ
4: अवरुद्ध रहेको मेची राजमार्गको राजधानी क्षेत्रमा आरसीसी वाल तथा गेमिङ वालको निर्माणको काम तीव्र रूपमा भइरहेको छ र यो वालको निर्माण कार्य सम्पन्न हुने बित्तिकै फर्स्ट लुकमा पनि फिलिङ गर्ने पश्चात करिब एक हप्ता समय पश्चात यातायात सुचारू हुने आन्दोलन गरेका छौँ।
0: अब खबर फटाफट।
5: ग्यासको कृत्रिम अभाव र कालोबजारी भएको देखेमा सूचना दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रह। ग्यासको समस्या परेमा 98511673 फोन गर्न आह्वान। यातायात व्यवस्था कार्यालय धनुषाले वर्ष दिनमा 57,50,00,000 राजस्व उठायो। यो अवधिमा 17,000 मोटरसाइकल, 187 बस ट्रक, 1,900 टेम्पो र विद्युतीय रिक्सा, 1,000 ट्र्याक्टर सहित 21,300 नयाँ सवारी दर्ता, 13,300 जनालाई चालक अनुमति पत्र वितरण। धनुषा जिल्ला अदालतमा अघिल्लो वर्ष सरेर आएका 4,200 सहित गएको वर्ष दिनमा 9,900 मुद्दाका चाङ, अझै 5,000 मुद्दाको छिनोफानो हुन बाँकी। 2,500 मेगावाट बिजुली प्रवाहका लागि बझाङ बनलेख प्रसारण लाइन निर्माण हुने। 60 किलोमिटर लामो प्रसारण लाइनमा 61 मिटर अग्ला 143 डबल सर्किट टावर बनाइने। काठमाडौँ गुहेश्वरीको ढल प्रशोधन केन्द्रमा दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन हुँदै सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमान घाटमा पनि ढल प्रशोधन केन्द्र निर्माण गरिँदै। र गएको वर्ष दिनमा राउटे समुदायका 3 सदस्यको मृत्यु, अब लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या 132 झर्यो।
0: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले 7% आर्थिक वृद्धिका लागि निजी क्षेत्र निर्णायक हुने बताउनु भएको छ। राष्ट्रिय विकास समस्या समाधान समिति बैठकको पूर्व तयारी कार्यक्रममा डाक्टर भट्टले वास्तविक क्षेत्रका क्रियाकलापमा निजी क्षेत्रको भूमिका विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा 100 बिलियन अमेरिकी डलरको अल्पतन्त्र निर्माण लक्ष्य हासिल गर्न सरकार गर्नुपर्ने नीतिगत तथा कानुन सुधार लगायतका विषयमा छलफल भएको थियो।

BFB सरकार भिडियो सुन्ने हुनुहुन्छ र कार्यक्रम हामी हल्का फुल्काको दोस्रो घण्टामा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सिनेको तर्फबाट. र यसो भन्ने गरी हामी अब अगाडि नै हामीले चर्चा गरिरहेका थियौँ तपाईँको माझमा चाहिँ अहिलेको यस समयमा चाहिँ न लिपस्टिक न लिपटिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा चाहिँ यो जानकारी राखिरहेको थिएँ. र अब भने चाहिँ अन्य प्राकृतिक सामग्रीहरू प्रयोग गर्नुको साथसाथै अब भने आधुनिक लिपस्टिक कहिलेदेखि आयो त भन्ने विषयमा पनि हामी चर्चा गर्ने नै छौँ. र आधुनिक लिपस्टिक कहिलेदेखि आयो, आजभोलि प्रयोग हुने लिपस्टिकको आधुनिक स्वरूप भनेको चाहिँ यो 19वीं शताब्दीको अन्त्यतिर विकास भएको मानिन्छ. त्यसअघि विश्वका विभिन्न सभ्यतामा मानिसहरूले फुल फलफुल खनिज तथा वनस्पतिबाट प्राप्त प्राकृतिक रङ प्रयोग गरेर ओठ सजाउने गर्थे. भारतमा आयुर्वेदिक र प्राकृतिक उपचार पद्धतिको प्रभावका कारण वनस्पति जन्य सामग्रीको प्रयोग विशेष रूपमा लोकप्रिय थियो. अब प्राकृतिक लिप कलर राम्रो विकल्प हुनसक्छ भन्ने विषयमा हामी जानकारी राख्ने नै छौँ. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB scorecard beauty sunian unsa kari krama le hun unsa tapai ghar yo halka fulka ko dusro ghanta ba mosine ko sath ma ra charcha gari reko chail ko samay ma na lipstick na lip tint oile ka maila le kasari rangaute ot pani bisay ma chai raeko cha risagari prakritik lip color ramro bikalpa hun sakcha ta bhanne bisay ma yadi tapai rasayan yukta lipstick ko sata प्राकृतिक विकल्प रोज्न चाहनुहुन्छ भने चुकन्दर केसर वा हेबिस्कसबाट बनेका प्राकृतिक लिप कलर प्रयोग गर्न सक्नुहुन्छ यद्यपि यस्ता प्राकृतिक रङ आधुनिक लिपस्टिक जति लामो समय टिक्दैनन् र तिनको रङ पनि हल्का हुन्छ साथै कुनै पनि प्राकृतिक सामग्री प्रयोग गर्नु अघि एलर्जी वा संवेदनशीलता छ कि छैन भनेर सानो भागमा परीक्षण गर्नु उपयुक्त हुन्छ यसरी हेर्दा रानी महारानीको सौन्दर्यको रहस्य महँगा कस्मेटिक उत्पादनमा होइन प्रकृतिले दिएको रङ्गीन जडीबुटी र फलफुलमा लुकेको थियो उनीहरूले अप्नाएका यी प्राकृतिक उपायहरू आज पनि क्लिनिक ब्युटी र हर्बल स्किन केयरको बढ्दो लोकप्रियतासँगै फेरि चर्चामा आउन थालेको छ र अवश्य पनि यो थियो केही जानकारी इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको माझमा राखिएको छु र अब भने केही क्षणमा हुनेछ सुरुमा एसी खोल्दा र यसरी बन्द गर्नु अघि किन चलाउनुपर्छ त फ्यान मोड भन्ने विषयमा म चर्चा गर्ने नै छु अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFB scorecard ready soon. The announcer Kari Kramhalka Fulka Kami second hour ma sound ra bazar sagani chu suru ma AC kholda ra bandh garnu agi kina chalaunu parcha fan mode bhanne bishayma aile office tha ghar ma AC ko prayog bardacha hami garmi bata AC bhayeko chi AC bhayeko kotha ma chhine bittige cool mode ma rakhera turuntai kotha chiso banaune dhyan ma lagchau तर यो तरिका ठिक हुन नहुने चाहिँ विज्ञहरू बताउँछन्। एसी प्रयोग गर्ने सही तरिका भनेको खोल्ने बित्तिकै सुरुमा 5-10 मिनट फ्यान मोडमा एसी चलाउन उपयुक्त हुन्छ। यो किनभने फ्यान मोडले कोठाभित्रको गुम्सिएर बसेको पुराना हावालाई बाहिर निकाल्छ। यसो भएपछि मात्रै कुल मोड लाउनु राम्रो हुन्छ। अब पहिले फ्यान मोड किन चलाउने भन्ने विषयमा पनि जानकारी रहने नै छ, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हल्का फुल्काको हामी सेकेन्ड आवरमा सर्वचर्चा गरिरहेको छु. सुरुमा एसी खोल्दा र बन्द गर्नु अघि किन चलाउनु पर्छ त फ्यान मोड भन्ने विषयमा रहेको छ. अब पहिले फ्यान मोड किन चलाउने त विशेषज्ञहरूको अनुसार एसी अन गरेपछि तुरुन्तै कम तापक्रममा कुल मोड चलाउँदा कम्प्रेसरमा एकैचोटि धेरै दबाव पर्छ. यस्तोमा मसिनलाई सुरुमै बढी मेहनत गर्नुपर्ने हुन्छ. यदि पहिले केही मिनट फ्यान मोड चलाएर कोठामा गुम्सिएका हावा बाहिर निकालियो भने एसीले बिस्तारै काम गर्न समय पाउँछ. यसले कम्प्रेसरमा अचानक लोड पर्दैन र मसिन राम्रोसँग काम गर्दछ. यसै गरी ओस र दुर्गन्धबाट मुक्त पनि हुन्छ. यो पनि म चर्चा गर्ने नै छु, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

PFBA score ka radio suner huncha karyakram aile hami alka fulka ko yo second hour ma saura charcha gariraheko chu suru ma AC kholda banda ra garnu agi kina chalaunu parcha ta fan mode bhanne bishay ma raheko chha risagari os ra durgandha bata mukti suru mai AC lai cool mode ma rakhda kotha bhitra usilopan jama huncha yadi AC banda garnu agi fan mode nachalaema yo os le pachi kotha ma dhusi jama hune ra durgandha nimtauna sakcha त्यसैले एसी बन्द गर्न अघि पनि 10-15 मिनट फ्यान मोड अनिवार्य चलाउन विशेष रूपमा चाहिँ सल्लाह दिइन्छ यसले भित्रको ओस सुकाउँछ र एसीबाट आउने हावा सफा र ताजा रहन्छ यो तरिका अप्नाउँदा एसीमा कम दबदबाब पर्छ बिजुली खपत घट्छ र मसिनको टिकाउ पनि धेरै हुन्छ र लास्ट बट नट लिस्ट समयमा सर्भिस आवश्यक हुन्छ यो बारेमा चर्चा हुने नै छ तर त्योभन्दा अगाडि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युके को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएल को हिस्सा बनेर युके को सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कुलका रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम अहिले हल्का फुल्काको सेकेन्ड आवरमा हुनुहुन्छ। म सुनेको साथमा र म चर्चा गरिरहेको छु। सुरुमा एसी खोल्दा र बन्द गर्नु अघि किन चलाउनु पर्छ फ्यान मोड भन्ने विषयमा रहेको छ। यसै गरी अन्तमा चिरहेको छ समयमै सर्भिस आवश्यक। सही तरिकाले एसी चलाउनु मात्र पर्याप्त हुँदैन, यसको नियमित सर्भिस पनि आवश्यक छ। यदि फिल्टर र भित्री भागमा धुलो जम्मा भएको छ भने कुलिङ कम हुन्छ र बिजुली बढी खपत हुन्छ। वर्षमा कम्तीमा एक वा दुई पटक एसीको सर्भिसिङ गराउन विज्ञहरू सल्लाह दिन्छन्। आफूले फिल्टर सफा गर्ने हो भने हरेक दुईदेखि तीन हप्तासम्म सफा गरिरहनुपर्छ। यसले हावाको प्रभाव राम्रो राख्छ र एसी लामो समय बिना यो समस्या चाहिँ चल्दछ। र अवश्य पनि श्रोता, आज म चर्चा गरिसकेको छु कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू बारेमा तपाईँले अवश्य पनि जानकारी पाउनु भएको छ भन्ने आशा गर्दछु। यस्तै रोचक तथ्यहरू अर्को हप्ता पनि हामी चर्चा गर्ने नै छौँ। र अहिलेको लागि भने यो मिठो गीत पनि इन्जोय गर्नुहोस्। म सुनिए पनि बिदा लिनेछु। नेक्स्ट विक भेटौँ। नमस्ते, बाई बाई।

0: AM
1: FM
0: Online
1: Online
0: Apps तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकने
1: यो
0: BFBS
1: गोरखा रेडियो हो।

0: समाजमा फौजी तालिम दिने प्रस्ताव सहित विधेयक आएको भन्दै सांसदले कडा आपत्ति जनाएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथिको छलफलमा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य डाक्टर अमरेश कुमार सिंहले सरकारको आलोचना गर्नुभएको छ।
1: त्यति भनेको युवाहरू त्यसको कति रोजगारी त्यसको डाटा दिनु न, भर्ती गर्नुभयो आफ्नो मान्छेले सल्लाहकार भनेर चाहे पिए भनेर त्यो त्यो त्यो रोजगारी भएन। सरकारले जुन फ्री कमिसनबाट कति आदि नियुक्ति गर्यो त्यो इम्प्लोइमेन्ट तपाईँको जिडिपी प्रति इकोनोमी कति चलायो मान तपाईँले देशै नै नाश गरिराख्नु भएको छ। यो कुराले कहीँ पुग्दैन, यो मिलिटराइज गर्ने कुरा म मान्दिनँ, किनकि सोसाइटीको कुरा मिलिटराइजेसन डेन्जर हुन्छ। एकचोटि सोसाइटी मिलिटराइज हुन्छ, तपाईँले हेर्नु छ भने इन्डियाको पन्जाबमा गएर एकचोटि खाद्यान्न मिलिटराइज भएछ, अहिले पनि त्यहाँ समस्या भएको भएछ।
0: विगतका सत्ताधारी नेताहरूबाट अहिलेका नयाँ नेताहरूले सिक्न नसकेकोमा सिंहले दुःख मान्नु भएको छ।
1: संजोगले यस्तै कुरा गर्दाखेरि पार्टीबाट निकालिए पनि जितेर आएको, स्वतन्त्रबाट पनि जितेर आएको, त्यो बेला पनि लाग्थ्यो कि त्यो बेलाको पार्टी सभा प्रधानमन्त्री लागि हामी नै राजा हो, हामी जे चाहन्छ त्यसलाई बनाउन सक्छु, आफै भागेर देश छोड्नुपर्ने अवस्था आयो। त्यस्तै अहिलेको पनि राजाहरूलाई त्यही लाग्छ, हामी जे गर्छौँ त्यही देश हुन्छ, त्यो हुनेवाला छैन।
0: भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। एकपटकमा 3 करोडभन्दा बढी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य इजाजत पत्र लिनुपर्ने विभागले जनाएको हो। एकपटकमा 5 करोडसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले 5 लाख दस्तुर बुझाउनु पर्नेछ। यस्तै 5 करोडभन्दा बढी कारोबार गर्नेले 10 लाख दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले तनकुटाको 24 गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय अहिले ओझेलमा परेका छन्। गोपाल बराइलीको रिपोर्ट।
2: 24 गाउँपालिका वडा नम्बर 2 मुडेबासमा निर्माण गरिएको मगर संग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हात हतियारले मगर समुदायको जीवनशैली, रहनसहन र इतिहासलाई जीवन्त बनाउने 100 भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्रीहरू संग्रह गरिएको छ। मगर समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यो मगर संग्रहालय पर्याप्त प्रचार प्रसार, पर्यटन प्रवर्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। स्थानीय तेज बहादुर थापा मगर।
3: प्रचलन भएका पुराना प्रयोगमा आएका सामग्रीहरू छन्, अब त्यसलाई अलिकति चाहिँ संरक्षणको चाहिँ अलिकति अभाव छ कि जस्तो लाग्छ, किनभने त्यो गाई त्यतिकै छ, त्यहाँ चाहिँ बढी हुस्सो लाग्ने ठाउँ हो कि, हुस्सो लागेपछि अब कुहिने मकिने सम्भावना चाहिँ बढी हो।
2: 24 गाउँपालिकाकी उपाध्यक्ष टङ्कमाया पाङमी मगरका अन्सार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त 10 लाख रुपियाँबाट संग्रहालय निर्माणको काम सुरु गरिएको थियो। अहिले पालिकाबाट पनि बजेट विनियोजन भएको उहाँको भनाइ छ।
4: त्यसबाट जम्मा 10 लाख पैसा हालिदिनु भएको थियो, अनि त्यही गेन्जीको आन्दोलन पछाडि काटेर 7 लाखको आयो। 7 लाखले चाहिँ अब त्यहाँ अलिकति वरपर वाल उठाउने काम गर्यो। यसपालि चाहिँ पालिकाबाटै अब अलिकति पैसा छुटा छ।
2: 24 गाउँपालिकाकै वडा नम्बर 7 डाँडाटोलमा रहेको जनजाति संग्रहालयको अवस्था पनि उस्तै छ। 2075 सालमा निर्माण गरिएको यस संग्रहालयमा विशेष गरी लिम्बू समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन्। तर सडकको पहुँच भए पनि पर्यटकको आगमन भने अपेक्षा अनुसार हुन नसकेको 24 गाउँपालिका 7 का वडाध्यक्ष रुद्र चेम्जोङको भनाइ छ।
4: अब सुरुमा चाहिँ भवन बनाइयो, अनि अब सामान्य उहरू ल्याएर राखिएको छ, तर त्यति व्यवस्थित चाहिँ भइसकेको छैन, बनाउने क्रम चाहिँ जारी छ।
2: त्यसो त धनकुटाको 24 गाउँपालिका प्राकृतिक सुन्दरता, जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। यहाँ रहेको संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सृजना तथा सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयको रहेको छ।
0: बेलायतको आर्मी ट्रेनिङ कलेजमा यौन दुर्व्यवहार भएको बारे स्वतन्त्र छानबिनको माग उठेको छ। तालिम गरिरहेका 4 जना महिलाले उजुरी दिएपछि माग गरिएको हो। आर्मी फाउन्डेसन कलेज ह्यारोगेटमा घटना भएको पीबीसीले उल्लेख गरेको छ। सेनाले आरोप अत्यन्त गम्भीर भएको जनाएको छ। सेनामा सेवा गर्दा दुर्व्यवहार भोगेको बारे किताब लेखेकी गेमा मोर्गान।
5: We need really independent reporting. The army needs to stop marking its own homework. We need really upskilled trauma informed support.
6: Yo, BFG, Gorkha Radio.

0: स्वास्थ्य नदी सभाको पूर्वाधार विकास समितिले ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग छलफल गर्ने भएको छ। विद्युतीय पोलका कारण सड़क निर्माणमा भएको ढिलाइका सम्बन्धमा छलफल गर्न लागि समितिले जनाएको छ। विद्युतको वितरण लाइन तथा पोल व्यवस्थापनबारे छलफल गर्न ऊर्जा सचिव, विद्युत प्राधिकरण र सड़क विभागका अधिकारीलाई समेत बोलाइएको छ। आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानून न्याय तथा मानवाधिकार समितिका बैठक पनि डाकिएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ 17 ठैटीमा रहेको एभरेस्ट मार्ट स्टोर प्रणालीलाई 2,00,000 बराबरको जरिवाना गरेको छ। तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कारवाही गरिएको जनाएको छ। यस्तै कृष्ण इन्टरप्राइजेसलाई व्यवसायसँग सम्बन्धित कागजातले विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साउन 1 गतेदेखिको हालसम्मको खाना पकाउने ग्यासको बिक्रीको विवरण, खरिद बिक्री बिल समेत लिएर 3 दिनभित्र उपस्थित हुन भनिएको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माणको काम रोकिँदा स्थानीयले आफै जुटेर अस्थायी तटबन्ध बनाउन थालेका छन्।
1: वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेर बस्ती नै डुबान र कटानको उच्च जोखिममा परेपछि गाउँ जोगाउन सुस्तावासी आफै मैदानमा उत्रिएका हुन्। राज्यको उपस्थिति र पक्की तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले जनश्रमदान र आफ्नै स्रोत साधन प्रयोग गरी कामलाई तीव्रता दिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनु भएको छ। उहाँका अनुसार पक्की तटबन्धका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षले काम गर्न नदिएपछि बाध्य भएर स्थानीय आफै सड़कमा आउनु परेको हो। भेलडारको रुख र सिमल क्षेत्रमा विस्तार गर्नुपर्ने तटबन्ध निर्माणमा भारतीय पक्षले लामो समयदेखि अवरोध पुर्याउँदै आएको छ। यही बिन्दुबाट नदी बस्तीतर्फ सोझिने खतरा बढेपछि सुस्ताका युवा, वृद्ध र महिला समेत दैनिक श्रमदानमा खटिएका हुन्। केही दिन अघि हतियारधारी भारतीय सुरक्षा कर्मीले स्थानीयले बनाएको अस्थायी तटबन्ध भत्काइदिएका थिए। प्रतिकारका क्रममा केही नेपाली घाइते समेत भएका थिए। यो घटनापछि स्थानीय थप संगठित भएर निर्माणमा जुटेका हुन्।
0: अब खबर फटाफट।
2: ग्यासको कृत्रिम अभाव र कालोबजारी भएको देखेमा सूचना दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रह। ग्यासको समस्या परेमा 98511673 फोन गर्न आह्वान। यातायात व्यवस्था कार्यालय धनुषाले वर्ष दिनमा 57,15,00,000 राजस्व उठायो। यो अवधिमा 17,000 मोटरसाइकल, 187 बस ट्रक, 1,900 टेम्पो र विद्युतीय रिक्सा, 1,000 ट्र्याक्टर सहित 21,300 नयाँ सवारी दर्ता, 13,300 जनालाई चालक अनुमति पत्र वितरण। धनुषा जिल्ला अदालतमा अघिल्लो वर्ष सरेर आएका 4,200 सहित गएको वर्ष दिनमा 9,900 मुद्दाका चाङ, अझै 5,000 मुद्दाको छिनोफानो हुन बाँकी। 2,500 मेगावाट बिजुली प्रवाहका लागि बझाङ बनलेक प्रसारण लाइन निर्माण हुने। 60 किलोमिटर लामो प्रसारण लाइनमा 61 मिटर अग्ला 143 डबल सर्किट टावर बनाइने। काठमाडौँ गुहेश्वरीको ढल प्रशोधन केन्द्रमा दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन हुँदै सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमान घाटमा पनि ढल प्रशोधन केन्द्र निर्माण गरिँदै। र गएको वर्ष दिनमा राउटे समुदायका 3 सदस्यको मृत्यु, अब लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या 132 झर्यो।
0: बाँकेमा मुस्लिम समुदायको चहल्लम पर्व सकिएको छ। कर्बलाका शहीदको सम्झना स्वरूप मोहरमको 40 दिनपछि मनाउने चहल्लम पर्वमा बुधबार राति ताजिया राख्ने गरिन्छ। नेपाल मोहरम पर्व तम्बोजीका अध्यक्ष मेराज अहमद हिमालका अनुसार अलम सहितको हुसैनी जुलुस नगर परिक्रमा गरी सम्पूर्ण ताजियालाई एकीकृत गरी स्थानीय कर्बलामा विसर्जन गरिएको छ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाति हजरत इमामे हुसैन सहितले इराक कर्बलामा युद्धको दौरान शहादत प्राप्त गरेका थिए। तिनै सहितको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस सहित चहल्लम पर्व मनाउने गरिन्छ। इङ्ल्यान्डको उत्तर पश्चिम भागमा रेल सेवाका यात्रुले विकल्प खोज्नु परेको छ। नेटवर्क रेलले म्यान्चेस्टरमा विद्युत आपूर्तिको समस्याले सेवा रोकिएको जनाएको छ। सेवा बन्द वा ढिला हुँदा लन्डनका स्थानीय तथा बाहिर आउजाउ गर्ने रेलका यात्रु प्रभावित भएका छन्। म्यान्चेस्टरको पिकाडिली स्टेशनमा रोकिएका यात्रुले गुनासो गरेका छन्।
3: But everyone was lovely, to be fair, and it was nobody's fault.
4: So I imagine getting out of Manchester's probably not that quick on a bus.
5: Rail's not the best at the best times, this definitely doesn't help, but I mean, it does sound like a unique situation, so I won't hold it against them too much.
0: र बेलायतको फुटबल संघले फिफा अध्यक्षमा जियानी इन्फान्टिनोलाई पुनः निर्वाचनमा समर्थन नगर्ने पत्र पठाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
6: यो पीएफबीएस गोरखा।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम शुरू भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन आज शुक्रबार 7 अगस्त सन् 2026 साल तदनुसार साउन 22 गते 2083 विक्रम सम्वत फ्राइडे हजुर शुक्रबारको दिन भन्ने बित्तिकै अलिकति जिउ नै चङ्गा भएको महसुस हुन्छ किनभने शनिबार आइतबार जुन विकेन्ड अगाडि आउँदैछ त्यसको लालसाले पनि होला भन्छु म किनभने अब हप्ताभरि हामी काम गर्छौँ र विकेन्डमा मजाले ब्रेक लिने चिल अनि रिल्याक्स गर्ने त्यो मनमा रहिरहने हुनाले शुक्रबार आउँदाखेरि त्यसै पनि रमाइलो भएर आउँछ मन अलिक चङ्गा भएको हो कि जस्तो लाग्छ मलाई मात्रै हो कि सबैलाई हो भन्न सक्दिनँ म तर मलाई चाहिँ अवश्य हो शुक्रबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु मिठा मिठा गीत सङ्गीत सुनाउला अनि त्यसको साथमा यहाँहरूलाई सुसूचित गर्ने जिम्मेवारी पनि मेरो भागमा छ म त्यसको लागि पछि हट्ने छैन तर तपाईँको साथ मलाई चाहिन्छ साथ भने दिँदै गर्नुहुनेछ मेरो देश मेरो नेपाल अमन प्रधानले गाउनुभएको मिठो गीतबाट कार्यक्रमको उठान भइसकेको छ ब्रुनाईको समय अहिले बिहानको 7 बजेर ठिक 12 मिनट गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु र यो समयमा हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग शेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला फोन नम्बरहरू 2 छन् स्टुडियोमा 3224167 अनि 3220098 यी दुई मध्ये कुनै एकमा गर्नुभयो हुन्छ यदि ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ आउनुहोस् अब कार्यक्रमलाई अगाडि बढाउँ आजको थट फर द डेबाट यो प्रेरक भनाई जुली एन्ड्रुजको हो उहाँ भन्नुहुन्छ पर्सिभियरेन्स इज फेलिङ 19 times एन्ड सक्सिडिङ द 20th लगनशीलता भनेको 19 पटक असफल भएर 20 पटक सफल हुनु हो त्यसको मतलब लगन बिल्कुलै छोड्नु भएन लागेको लागेकै लागेको लागै गरे भने सफलता अवश्य पनि हात पर्छ तर त्यसमा बिल्कुलै छोड्नु भने हुँदैन त्यो लगन तपाईँले छोड्नुभयो भने भन्न सकिन्न तर त्यसलाई एकदमै बरकरार राख्नुभयो भने अवश्य पनि सफलता एक न एक दिन हात पर्नेछ Today in history, सन् 1990 साल 7 अगस्तको कुरा हो US deploys troops to Saudi Arabia, beginning Operation Desert Shield. यहाँहरूलाई त्यति बेलाको सम्झना छ होला सद्दाम हुसेनको राज भएको बेलामा इराकमा र त्यति बेला जब कुवेतलाई इराकले आफ्नो बनायो त्यसपछि US troop deploy भएको हो साउदी अरेबियामा किनभने साउदी अरेबियालाई पनि खतरा थियो इराकबाट त्यति बेलाका क्रूर शासक सद्दाम हुसेनको दबदबा थियो त्यति बेला अनि साउदी अरेबियामा युएस ट्रुप्स डिप्लोय भएको थियो अपरेसन डेजर्ट सिल्डका रूपमा र पछि त्यो गएर अपरेसन डेजर्ट स्टोर्म पनि भएको थियो डेजर्ट स्टोर्ममा इराकमा हमला गरेको थियो तर छोटो समयमै युएसएलाई सफलता हात लागेको थियो त्यति बेला र सद्दाम हुसेनको त्यसपछिको राजनीतिक यात्रा तपाईँहरूले चाल पाउनु भएकै कुरा हो 1990 साल 7 अगस्तमा सुरु भएको थियो अपरेसन डेजर्ट सिल्ड साउदी अरेबियाबाट फेमस बर्थडे आजको दिन सन् 1975 सालमा जन्मेकी हुन् सुन्दरी नायिका साउथ अफ्रिकन एक्ट्रेस हुन् उनी चार्लिज थेरन उनको जन्म ट्रान्सभाल साउथ अफ्रिकामा भएको थियो 1975 साल 7 अगस्तका दिन तपाईँहरूले म्याड म्याक्स सिरिज हेर्नुभएको होला त्यसमा
अहम भूमिका रहेको छ चार्लिज थेरोनको। अब हेल्थ टिप्स, रेस्टिङ एन्ड रिकभरिङ, यो अत्यन्तै जरुरी छ हाम्रो शरीरको लागि। भनिन्छ दिनमा 7-9 घन्टा सुत्नुपर्छ, बल्ल तपाईँको शरीरले आराम प्राप्त गर्छ, किनभने बॉडी रिपेयरका लागि चाहिने त्यो आरामको समय हो। अनि 6-8 ग्लास पानी पिउनुपर्छ र सधैँ हाइड्रेटेड रहनका लागि र तपाईँको अर्गन्सलाई चलायमान बनाउनको लागि पनि त्यो अत्यन्तै जरुरी छ। टेक टाइम टु रिल्याक्स एन्ड लोअर योर स्ट्रेस, तपाईँले आराम गर्ने, अलिकति रिल्याक्स चिल गर्ने समय निकाल्नु भएन भने स्ट्रेस बढ्न सक्छ। त्यो स्ट्रेस दूर गर्नका निमित्त पनि अलिकति रिल्याक्सेसनको आवश्यकता छ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, आज अधिकतम तापक्रम यहाँ 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसम त्यति खुल्न सकिरहेको छैन, तर क्षणभरमा केही उतार चढाव होला जस्तो देखिन्छ, किनभने आजको मौसमी अवस्था हेर्दाखेरि क्लियर कट सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि नै घमाइलो रहने सङ्केत छ सेरिया अनि कोला बेलायत क्षेत्रमा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा हेभी रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। भारी वर्षाको योग छ अनि मन्द गतिमा हावा बहनेछ काठमाडौँमा। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा सनी एन्ड लाइट विन्ड्स, केही दिन यता एकदमै घमाइलो रहिआएको छ लन्डन र आज पनि घमाइलो रहनेछ। अधिकतम तापक्रम 25 डिग्री सेल्सियस। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि शुक्रबारको यो प्रभातकालीन आवाज कार्यक्रममा यो लाल शाहीलाई साथ दिँदै गर्नुहोला। अब गीत सङ्गीतको पालो, हामी केही पुरानो गीत कालजयी गीत सुन्छौँ, ड्यानी डेन्चोङपाको स्वरमा, चिसो चिसो, इन्जोय।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

मायालु नयनको इशारा जगत मर्दन थापाले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बीएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईमा आउँदो 10 तारिक सोमबारको दिन चिल्ड्रन्स लाइब्रेरीमा नानी केटाकेटीहरूलाई स्टोरी टेलिङ कार्यक्रम राखिएको छ र यो स्टोरी टेलिङ बिएफएस इङ्ग्लिस सर्भिस कि टामजिनको साथमा हुनेछ। चिल्ड्रन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा बिहान 10 बजे सुरु हुनेछ स्टोरी टेलिङ विथ टामजिन रब्सन। साफाको सनबर्ड्स बेबी क्लब यो कार्यक्रम ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि हो। चिल्ड्रन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा यो कार्यक्रम 11 तारिक हुनेछ, बिहान 11 बजे नै सुरु हुनेछ 1 घन्टाका लागि। र यसमा सनबर्ड्स बेबी क्लबमा जो जो अटेन्ड गर्दै आउनु भएको छ पहिलेदेखि उहाँहरूलाई पक्कै पनि थाहा छ र बिदामा बाहिर जानुभएको छैन, वरपरै हुनुहुन्छ भने यो तपाईँको लागि राम्रो अवसर हुनसक्छ, यसको सदुपयोग गर्नुहुन अनुरोध छ हाम्रो। कालो कालो कपालैमा अब हामी यो गीत सुन्छौँ राजन राज शिवाकोटी र मिलन नेवारको स्वरमा।

कालो कालो कपालैमा राजन राज शिवाकोटी र मिलन नेवारको जुहारी यहाँहरूले भर्खरै सुन्नुभयो। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रममा तपाईँ जोडिन चाहनुहुन्छ हामीसँग भने सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि यो सरोकारको विषय हुन सक्छ। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी गत 31 जुलाईदेखि सुरु भएको हो ब्रुनाईमा जेरोडोङ पार्कमा। यो कार्यक्रम आउँदो 23 अगस्तसम्म जारी रहनेछ। सोमबार, मंगलबार अनि बुधबारको दिन बेलुकी 8:15 बजे सो सुरु हुन्छ अनि शुक्रबार, शनिबार, आइतबारको हकमा 2 शो हुनेछन्। एउटा 4:15 बजे, एउटा 8:15 बजे बेलुकी। यदि तपाईँ परिवारको साथमा गएर मनोरञ्जन लिन चाहनुहुन्छ भने एकदमै राम्रो मौका छ। 2 घन्टाको लाइभ सर्कस वाटर सो हो यो र यसका लागि अनलाइनमा टिकट खरिद गर्नुपर्ने हुन्छ। greatbritishcircus.com गएर टिकट खरिद गर्नुपर्ने हुन्छ। 15 डलरदेखि 95 डलरसम्मको टिकट उपलब्ध छ। यो मौका नचुकाउनुहोला किनभने ब्रुनाईमा पहिलोपल्ट आएको रहेछ यो सर्कस। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी आउँदो 23 अगस्तसम्म ब्रुनाईमा हुनेछ। नछुटाउनुहोला यो मौका। अब हामी सुन्छौँ रामकृष्ण ढकाललाई जलन।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
1: त्यसलाई सहेर नपसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?

बिमल मगरको कपुरी कलरब मिसकेल सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 8 बज्नको लागि 14 मिनट बाँकी रहेको छ। हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ यतिखेर। अब भने पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152 रुपियाँ 6 पैसा, बिक्री दर 152 रुपियाँ 66 पैसा। युरो एकको खरिद दर 175 रुपियाँ 45 पैसा, बिक्री दर 176 रुपियाँ 14 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रुपियाँ 62 पैसा, बिक्री दर 205 रुपियाँ 43 पैसा। स्विस फ्रान्क एकको खरिद दर 187 रुपियाँ 83 पैसा, बिक्री दर 188 रुपियाँ 57 पैसा। अस्ट्रेलियन डलर एकको खरिद दर 107 रुपियाँ 8 पैसा, बिक्री दर 107 रुपियाँ 50 पैसा। कनेडियन डलर एकको खरिद दर 108 रुपियाँ 53 पैसा, बिक्री दर 108 रुपियाँ 96 पैसा। सिङ्गापुर डलर एकको खरिद दर 118 रुपियाँ 60 पैसा, बिक्री दर 119 रुपियाँ 7 पैसा। जापानिज यान 10 को खरिद दर 9 रुपियाँ 63 पैसा, बिक्री दर 9 रुपियाँ 67 पैसा। चाइनिज युआन एकको खरिद दर 22 रुपियाँ 53 पैसा, बिक्री दर 22 रुपियाँ

सुन्दै हुनुहुन्थ्यो सौजनको न्यानो घाम र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्त अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब ठिक 4 मिनट बाँकी रहेको छ। कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु एउटा गीतबाट। आर्यन मगरले गाउनु भएको गीत छ खुसी भन्ने, त्यो गीत यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमको पहिलो घण्टालाई म बिदा दिन पनि चाहन्छु। र कार्यक्रमको यो पहिलो घण्टापछि अर्थात् आर्यन मगरको यो गीतपछि 8 बजेको समाचार हामी प्रस्तुत गर्नेछौँ। समाचार पछि कार्यक्रमको दोस्रो घण्टामा आजको राशिफल प्रस्तुत गरिनेछ अनि कार्यक्रमको दोस्रो घण्टाको आजको डेली सप्लिमेन्ट हुनेछ आजको सन्दर्भ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् आर्यन मगरको यो गीत खुसी।

0: Pilain Padi.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल औषधि लिमिटेड 25 वर्षपछि नाफामा फर्किएको छ। विक्रम सम्बत 2058 12 करोडको औषधि बिक्री गरेको संस्था त्यस यता निरन्तर ओह्रालो लाग्दै 10 वर्ष यता बन्दको अवस्थामा पुगेको थियो। आर्थिक वर्ष 81-82 10 करोडभन्दा बढी घाटामा रहेको संस्था त्यसको एक वर्षपछि गएको वर्ष 3 करोड नाफा आर्जन गर्न सफल भएको संस्थानका महाप्रबन्धक कैलाश कुमार पनेरुले जानकारी दिनुभएको छ।
4: हुन त त्यो बेला पनि चाहिँ कारोबार त भइराखेकै थियो, तर कस्तो भने उत्पादन थोरै, ओभरटाइम धेरै भइरहेको, ओभरटाइममै वर्षौँभरि ओभरटाइम हेर्दाखेरि उत्पादन के अरे सेल्सको चाहिँ पुरा कारोबार देखिन्छ 3-4 करोड, 3 करोड, 2 करोड, तर त्यसमा चाहिँ ओभरटाइम वर्षभरि खाइरहेको अवस्था र अनावश्यक कर्मचारीहरू भर्ना गरेको, यहाँका चाहिँ जसो बिजुली पानी पेट्रोलदेखि अनावश्यक कुराहरूमा बढी खर्च भएको र त्यो सबै कटौती गर्दाखेरि पनि हामी चाहिने केही पर्सेन्ट त्यहाँबाट पनि नाफा आएको जस्तो मलाई अहिले फिल भइरहेको छ त्यो कुरा।
3: संस्थानले गत वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस मापदण्ड प्राप्त गरेको थियो। 3 वर्ष अघिसम्म लिमिटेडका कर्मचारीले 4 महिना उधारोमा काम गर्नु परेको थियो। महाप्रबन्धक पनेरुका अनुसार अहिले संस्थानले विभिन्न 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। प्रतिनिधि सभामा 5 वटा विधेयकको प्रक्रिया अघि बढ्ने भएको छ। संघीय संसद सचिवालयले आज शुक्रबार नेपाल विशेष सेवा ऐन संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सम्बन्धी विधेयक अगाडि बढाउने जनाएको छ। सचिवालयका महासचिव पदम प्रसाद पाण्डेका अनुसार खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा अवसर प्रसार नियन्त्रण विधेयक र राजधानी विधेयक पनि प्रस्तुत हुनेछन्। ती विधेयक सम्बन्धित मन्त्रीले छुट्टा छुट्टै प्रस्तुत गर्ने भनिएको छ। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजनाका उपलब्धिको लगत राख्न स्थानीय तहको सहयोग लिने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी विवरण उपलब्ध गराउनु भनेको हो। 2030 दिगो विकास लक्ष्य एसडिजी कार्यान्वयन गर्न खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना लागू गरिएको छ। खाद्य वस्तुको उत्पादनदेखि उपभोग, पोषण, स्वच्छता, कृषि पूर्वाधार, कृषि उपजको बजार मूल्य श्रृङ्खला